जीवनलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हामी यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु।

0: FM चाहिन्छ।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँ

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46।
2: अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसी कि गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ चट्टानलाई आदेश। पवित्र बाइबलको गन्तीको पुस्तक 20 अध्यायको 8 पदमा परमप्रभु परमेश्वरले मूसालाई गएर चट्टानलाई हुकुम गर, म त्यहाँबाट पानी दिन्छु र इजरायलीहरूको प्यासलाई मेटाउँछु र इजरायलीहरूको मांगलाई पूरा पनि गरिदिन्छु भन्ने त्यस खण्डबाट आजको वचन लिएर म तपाईँहरूको समक्ष उपस्थित भएको छु। यहाँ परमेश्वरले यो खण्डहरूबाट उहाँले दिनुभएको जो अर्थ छ यसमा चाहिँ उहाँले बेग्लै समयमा बेग्ला बेग्लै प्रकारले कामहरू गर्नुहुन्छ भन्ने कुरालाई बुझाउँदछ। र एक समय थियो जसरी हामीले प्रस्थानको पुस्तक 7 अध्यायको 6 पददेखि पढिएको खण्डमा जो जिनको मरूभूमिमा जो पानी जुटाउने क्रममा चाहिँ चट्टानलाई आदेश गर भन्दै हुनुहुन्छ। अघि तैले जो लाल समुद्र तर्दाखेरि लिएर हिँडेको लट्ठीले त्यो चट्टानलाई हान भनिकन परमप्रभु परमेश्वरले मूसालाई हराउनु भएको थियो भने अहिले आएर चाहिँ उहाँले भन्दै हुनुहुन्छ कि तैले यो चट्टानलाई आदेश गर, हुकुम गर भन्दै हुनुहुन्छ। तर मूसाले त्यो कुराहरू नबुझ्नु भएको देखिन्छ। जसरी हामी पनि एकपटक प्रभुले यो प्रकारले प्रार्थना गर्दाखेरि उत्तर भएको थियो, अब सधैँ नै उहाँले त्यसरी नै उत्तर गर्नुहुन्छ होला भन्ने हामीलाई लागे जस्तो नै, एउटा प्रथा हामीलाई लागे जस्तो नै मूसालाई पनि त्यही प्रकारको उहाँलाई भाव भएको हुन सक्दछ। र परमप्रभु परमेश्वरले पछि गएर यहाँ जिनको उजाड स्थानमा आइपुग्नु भएर यहाँ इजरायलीहरूले जो पानीको माग गर्नुभयो त्यो समयमा परमप्रभु परमेश्वरले त्यहाँ चट्टानलाई लठीले हान भन्नुभएन, लठी लिएर जा तर त्यो चट्टानलाई चाहिँ तैँले हुकुम गर भनेर चाहिँ त्यसरी अराउनु भएको थियो। तर मूसाले त्यो चट्टानलाई दुईचोटि डङ्की डङ हानिदिनु भयो, पानी त निक्ल्यो तर सृष्टिकर्ता परमेश्वर खुसी हुनुहुन्थेन। यसलाई पछि गएर मरिबाको पानी भनेर पनि भनिएको छ। र परमप्रभु परमेश्वरले भन्नुभयो कि तँ पनि अनाज्ञाकारी भइस्, अब तैँले पनि यो प्रतिज्ञाको भूमिमा खुट्टा हाल्न पाउने छैनस् भनिकन उहाँले त्यहाँ भन्नुभयो। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, यो दुईटा खण्डबाट हामीले बुझ्न पर्ने कुराहरू चाहिँ परमेश्वर छुट्टै समयमा छुट्टै प्रकारले काम गर्नुहुन्छ र त्यही कुरालाई हामीले समातेर बसिराख्नु हुँदैन। एकपटकको कुरा थियो जब प्रभुले जुन प्रकारले काम गर्नुभयो त्यो समयमा मानिसहरूले त्यसलाई एक प्रकारको डक्ट्रिन नै बनाए, सिद्धान्त नै बनाउनु भयो र त्यही डक्ट्रिनमा नै यही मात्रै ठिक छ भन्ने प्रकारले विश्वासीहरू खडा भएर जानुभयो। त्यस पछाडि फेरि उहाँको अर्को उहाँको हिँडाइमा गराइमा उहाँले फरक प्रकारले गर्नुभयो, फेरि त्यो डक्ट्रिनलाई उहाँले समात्नुभयो। र यस्तै प्रकारले डक्ट्रिन हुँदै हुँदै हुँदै आयो, जसरी हामीलाई थाहा छ प्रेस्बिटेरियन, मेथोडिस्ट, यतापट्टि ब्याप्टिस्ट लगायत एङ्ग्लिकन लगायत यस प्रकारको परमेश्वरको हरेक मुभलाई परमेश्वरका जनहरूले त्यसरी छ्यापै समात्नुभयो। उदाहरणको लागि काठमाडौँ हामी आउँदैछौँ भने गाडीबाट बाटोको साइडमा त्यो माइल स्टोनहरू तपाईँले देख्नुहुनेछ। देख्नुहुँदाखेरि काठमाडौँ 20 किलोमिटर यानि काठमाडौँ 430 किलोमिटर भन्ने त्यो कुराहरू आएछ। आउँदाखेरि एकजना यात्रुले सम्झिनु भएछ कि काठमाडौँ चाहिँ त्यही नै हो भनेर च्याप्पै समातेर, काठमाडौँ यही हो भनेर समातेर बस्नु भए जस्तो नै प्रकारले त्यो विधिले एउटा सिद्धान्त स्थापना गर्यो। र असल मानिसहरूले पनि प्रभुले अब यही सिद्धान्त मार्फत मात्र, यही डक्ट्रिन मार्फत मात्र काम गर्नुहुन्छ होला भने चाहिँ त्यही नै अडिराख्नुभयो। तर एकपटक लठ्ठीले त्यो चट्टानलाई हान भन्ने परमेश्वरले अर्को पटक अर्को मुभमा उहाँले यहाँ भन्दै हुनुहुन्छ कि तैँले त्यो चट्टानलाई हुकुम गर भन्ने चाहिँ भन्दै हुनुहुन्छ। त्यसले गर्दाखेरि हामीले यस खण्डबाट सिक्न पर्ने कुराहरू चाहिँ, पहिलो कुरा परमेश्वरको आफ्नो चालहरू छ, उहाँले यो समयमा यस प्रकारले काम गर्नुभयो भने अर्को समयमा उहाँले अर्कै प्रकारले त्यसरी कामहरू पनि गर्न सक्नुहुन्छ। र पहिलो कोरिन्थीको पुस्तक 10:4 चाहिँ प्रभु येशूलाई चट्टान भनेर चाहिँ भनिएको छ। यो खण्डलाई म पढिदिन्छु। यहाँ यसरी लेखिएको छ, सबैले आत्मिकी पानी पिए किनकि तिनीहरूको साथ साथै हिँड्ने आत्मिक चट्टानको पानी तिनीहरूले पिए र त्यो चट्टान चाहिँ ख्रिस्ट नै हुनुहुन्थ्यो। अनिकन पहिलो करन्थीको पुस्तक 10:4 यो स्पष्ट गरेको छ। हामीले भजन चर्चमा गाउने पनि गर्छौ, आएर पिय जीवनको पानी त्यो चट्टान येशु हुन् भने चाहिँ हामीले त्यसरी भजन गाउने पनि गर्दछौ। र यहाँ दुई छुट्टै अवस्थामा त्यो चट्टानबाट सृष्टिकर्ता परमेश्वरले पानी निकाल्नुभयो र आफ्नो जनहरूको तिर्खालाई मेट्नुभयो, तर दुई छुट्टै प्रकारले उहाँले त्यो प्रकारले कामहरू गर्नुभएको थियो। प्रस्थानको पुस्तक 17:6 यहाँ यसरी लेखिएको छ, म होरेबमा भएको चट्टानमा तेरो अघि खडा हुनेछु, तैले चट्टानलाई हिर्काउनु र मानिसहरूले पिउनलाई त्यहाँबाट पानी निस्कनेछ। तब मोसाले इजरेलीहरूका धर्मगुरूहरूको सामने त्यसै गरे, 7 परमप्रभु हाम्रा बीचमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने इजरेलीहरूको झगडाको कारण तिनीहरूले परमप्रभुको परीक्षा गरेको कारण त्यस ठाउँको नाउँ तिनीहरूले मसा र मरिवा भने चाहिँ यसै राखे भनेर 17 यो भनिएको छ। पानी निकाल्नको लागि परमप्रभु परमेश्वरले मसालाई चट्टानलाई हिर्काउनु भनेर चाहिँ भन्नुभयो भने, यता गन्तीको पुस्तक जो 20:8 चाहिँ फेरि पानी नै निकाल्नको लागि उहाँ गइराख्नु भएको छ, तर उहाँले छुट्टै भन्नुभएको छ। सृष्टिकर्ता परमेश्वरले मोसालाई छुट्टै आदेश दिनुभएको छ। यो खण्डलाई पनि म पढिदिन्छु। यो लौरो लिएर त र तेरो दाजु हारुन गएर समुदायलाई जम्मा गर, तिनीहरूको आँखाकै सामने यस चट्टानलाई हुकुम गर र चट्टानबाट पानी निस्कनेछ, तैले यस चट्टानबाट तिनीहरूका निम्ति पानी निकाल्नेछस्, यसरी तैले समुदाय र तिनका गाई वस्तुहरूलाई पानी दिनेछस्। यस समयमा चाहिँ हुकुम गर भन्नुभयो, लठी त हातमा छ तर हान्नु मिलेन, उहाँले चाहिँ बोल्नु पर्यो, आदेश दिनु पर्यो। तर मोसाले सम्झे कि अब पहिला चट्टानलाई लठीले हान्दाखेरि प्रहार गर्दाखेरि पानी निक्लिएको थियो, त्यसरी नै पानी निक्लिन्छ होला भने चाहिँ उहाँले त्यही गर्नुभयो। पानी त निक्लियो तर अनआज्ञाकारिताको त्यहाँ कार्यहरू भयो, जसले गर्दाखेरि मोसाले प्रतिज्ञाको भूमिमा प्रवेश गर्न पाएनन्। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, जो प्रस्थानको पुस्तक 17 लठीले हान्ने कुरालाई चाहिँ व्यवस्था भनेर मानिन्छ, लठीले हान्ने कुरा चाहिँ आफूले गर्न पर्ने कुरा, र यसलाई व्यवस्था भनेर मानिन्छ भने जो बोल्न पर्ने कुरा, यसले चाहिँ सम्बन्ध बोलीले एक दोस्रोमा सम्बन्धलाई पनि बढाउँदछ, यानि न्यानोपनहरू पनि ल्याउँदछ भने जस्तै बोलीले चाहिँ एउटा अनुग्रह भन्ने बुझाउँछ। काम गर्नु परेन तर सजिलै नै ती आश्चर्य कर्म हुने प्रकारका कुराहरू बुझाउँदछन्। र प्रस्थानको पुस्तक जो 17 कुरा छ, यसले व्यवस्थालाई बुझाउँछ, पुरानो नियमलाई बुझाउँछ भने, जो गन्तीको पुस्तक 20:8 जुन मैले अघि भर्खरै पढेर सुनाएको छु, यसले चाहिँ अनुग्रह भन्ने कुराहरूलाई बुझाउँदछ र त्यहाँ भनिएको छ कि त्यो चट्टान चाहिँ ख्रिस्ट नै हुनुहुन्थ्यो। पुरानो करारमा सृष्टिकर्ता परमेश्वर पिता हुन भइकन काम गर्नुभयो, त्यो समय व्यवस्थाको कुराहरू थियो, त्यो समय आफूले गर्नु पर्थ्यो, आफूले त्यो परिश्रम गरेको पैसाले पशु किन्नु पर्थ्यो र त्यो आफ्नो पाप क्षमाको लागि पुजारी भएकम लगेर दिन पर्थ्यो, त्यहाँ काटिन पर्थ्यो, त्यहाँ धेरै परिश्रमका कुराहरू इन्भल्भ थिए। तर नयाँ करारमा जब ख्रिस्ट येशु क्रुसमा एकचोटि उहाँ जसरी बलियो हुनुभयो, यहाँ प्रस्थानको पुस्तक 17:6 त्यो चट्टानलाई हान भनेर भनिएको चाहिँ क्रुसमा ख्रिस्टलाई जो प्रहार भयो त्यो प्रहार एकचोटिको लागि काफी छ भन्ने कुराहरूलाई पनि हामीले बुझ्न पर्दछ। तर दोस्रो उसमा हामी प्रवेश गरिसकेपछि चाहिँ अब भन्ने मात्रै, आफूले बोलेर स्वीकार्ने, म मसीहा येशूलाई मुक्तिदाता भनिकन विश्वास गर्दछु, उहाँले क्रुसमा गर्नुभएको कार्यलाई म स्वीकार गर्दछु भनेर ग्रहण गर्ने मात्रै कुराहरू भयो, यो चाहिँ अनुग्रहको कुराहरू हो भन्ने कुराहरूलाई यी दुईटा कुराहरूले यसरी दर्शाउँदछ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, यहाँ चट्टानलाई आदेश दिने प्रकारको समयमा हामी बाँचिरहेका छौं र तपाईँको विश्वासले तपाईँलाई मुक्ति र उद्धार परमेश्वरले दिनुभएको छ, तपाईँको नाम जीवनको पुस्तकमा लेखिएको छ, तपाईँले क्षमा पाउनु भएको छ, पवित्र आत्मा परमेश्वर तपाईँ सँगै बस्नु भएको छ र तपाईँलाई उहाँले कहिले त्याग्नुहुन्न, कहिले छोड्नुहुन्न। र यो अहिलेको समय अनुग्रहको समय भएकोले गर्दाखेरि मैले त मुक्तिको लागि केही गरिन, साँच्चै मैले मुक्ति पाएको छु के भन्ने चाहिँ शंका दुष्ट आत्माले ल्याउन सक्दछ, तर यो समय चाहिँ अनुग्रहको समय हो। यो समय चाहिँ बोल्ने, ग्रहण गर्ने र उहाँको वचनहरूलाई पछ्याउने समय हो। भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह सबैलाई, जय मसीह। म मेरो नाम कुसुम हो, मेरो माइती छोरी हनुमान नगर थापाको छोरी हो म, अनि अब बाल्यकाल त्यसमै बित्यो अनि त्यहाँबाट म काठमाडौँतिर आएँ। काठमाडौँतिर आएर मैले समस्या धेरै भोगेँ, धेरै समस्या भोगेँ, तर म अनि काठमाडौँ आएको दुई चार वर्षपछि धेरै म बिरामी भएँ, धेरै नै बिरामी भएँ। मेरो बच्चा भइसकेको थियो, मेरो नानीहरूको नाम सारा र मिकल हो, अहिले उनीहरू दुबईमा छन्। मेरो भाइको नाम शंकर र मुरली हो, उनीहरू दिल्लीमा छन्। अनि मेरो माइती चाहिँ छोरी हो, मेरो घर चाहिँ फापरबारी हो। एउटा म धेरै बिरामी भएको कारणले म प्रभुमा आएँ। जसरी म डाक्टरकोमा गएँ, सबै सबै सबै सबै गरेँ, अनि टाउको सिटीकनहरू सबै गरेँ, अनि केही सिभ लागेन। लास्टमा मेरो पैसा रुपियाँ सिद्धिसकेको थियो, अनि मैले धेरै धामी लगाएँ यो काठमाडौँमा। मैले जान्ने सुन्ने धामीहरू धेरै भेटेर धेरै धामीहरू लगाएँ, तर एकजना जस्तरी यो सिर्जना नगर भन्ने ठाउँमा छ, भक्तपुरको सिर्जना नगर भन्ने ठाउँमा त्यो माता, अनि त्यो माताले चाहिँ मलाई गएको दुई तीन दिनको दिन त्यो बेलाको, अब आजभन्दा 30-35 वर्ष अगाडिको त्यो बेलाको 3,350 लियो। अनि त्यहाँबाट मलाई लास्ट दिनमा के भन्यो भने, तपाईँ जानुहोस्, तपाईँ चार दिनमा तपाईँको डेट हुन्छ भनेर पठाएको कारणले मेरो भाइ अहिले दिल्लीमा छ, उसले ऊ पनि विश्वासी हो। मेरो भाइले अनिखेर सुनेछ, अनि दिदी जसरी त्यो जडीबुटीमा डाक्टरको घरमा, नवीन डाक्टरको घरमा मेरो साथी बस्छन्, त्यो साथीलाई भेटेर अनि चर्चमा गएपछि त बाँच्छेस भन्ने कुरा गरेको थियो र, अनि मैले त्यो बाबुलाई भेटे, अनि त्यो बाबुसँग मैले कुरा गरेँ, अनि त्यो मलाई धेरै त्यो पूजा पाठहरू गर्नलाई, अनि त्यो देवी देवताहरू पुज्नलाई मलाई मेरो कोठाभरि थियो। मैले जडीबुटीमा म बस्थेँ, अनि मेरो कोठाभरि त्यस्तो थियो। अनि उहाँले भन्नुभयो, दिदी तपाईँ विश्वास गर्नुहुन्छ, अब यो संसारमा गएर तपाईँ धामी झाँक्री लगाएर तपाईँ निको हुनु भएन, मर्ने डेट दिएको छ, तर विश्वास गर्नुहुन्छ भने यीशु ख्रीष्टलाई विश्वास गर्नुहोस्, तपाईँ मर्नुहुन्न, तपाईँ चर्च जानुहोस् भनेर उहाँले भन्नुभएको कारणले, अनि मैले त्यो सबै त्यो दिन त्याग गरेँ। मैले पहिला देवी देवता ढोक्थेँ, अनि मलाई सपनामा के भएको छ, कस्तो भएको छ, मलाई सपनाद्वारा देखाउनुहोस् भनेर जहाँ पनि गएँ, जहाँ पनि पूजा गरेँ, तर मलाई हिँड्न नसक्ने अवस्थामा पुगेँ म। अनि जब त्यो ढोगेर आउँथे तब मलाई सर्पले लखड्थ्यो, जब म मूर्ति पूजा गरेर आस्था राखेर आउँथे मलाई कुकुरले टोक्थ्यो सपनाद्वारा, अनि सर्पले बेर्थ्यो, अनि यस्तो खोला दाँलाको मुर्दा पोल्ने ठाउँतिर म बस्थेँ, अनि म भोलिपल्ट झन् उठ्न सक्ने थिइनँ। अनि जब मैले त्यो सम्पूर्ण कुरा मैले परमेश्वरमा जाहेर गरे, मैले त्यागे त्यो दुष्टलाई सबै, अबदेखि आइन्दा म यो पूजा पाठ केही पनि गर्दिन, म तँलाई पूजै गर्दिन, म तँलाई ऊ नै गर्दिन, वास्तै गर्दिन भनेर जब म अटोट लिएर म चर्च गएँ, अनि चर्चमा गएर मैले प्रार्थना गर्न लगाएँ। गुरुबा गुरुआमाले प्रार्थना गरिदिनु भयो, धेरै चोटि मेरो कोठामा गएर प्रार्थना गरिदिनु भयो, अनि त्यो भाइले मलाई, दिदी तपाईँलाई यो दुष्टले दुःख दिएको छ, अनि यो तपाईँले जब तब एकरो मन गर्नुहुन्न, जब परमेश्वरलाई सम्पूर्ण हृदय दिनुहुन्न, तबसम्म तपाईँलाई त्यो दुष्टले छोड्दैन भन्ने कुरा उहाँले गर्नुभयो। मलाई बाटोमै पछार्न खोज्थ्यो, मलाई रिङटा लाग्थ्यो, म मोटो थिएँ तर मेरो तागत आउँदैन थियो, सबै दुष्टले मलाई एकदम बोक्सीले मलाई मार्न आँटिसकेको रहेछ। अनि जुन दिन त्यो भाइले मलाई राम्रोसँग उहाँले त्यो धुपधमार सबै त्यो जल सल जम्मै त्यो मान्छेले टेकेको ठाउँमा त्यो जल फाल्नुहुन्न भनेर त्यो माताले दिएको थियो, त्यो मान्छेले टेकेको त होइन, मान्छेले दिसा पिसाब गरेको ठाउँमा मैले लगेर सबै नै उसको त्यो जब राखेर मैले फाले, तब मैले बेलुका सपना त्याग्दाखेरि मलाई एउटा एकदम कालो एउटा हात खुट्टा नदेखेको कालो सुम्ब आयो तर आँखा चाहिँ तल्ल हेरेको के, अनि त्यस्तो आएर मेरो एउटा कालो पछ्यौरा तानेर लग्यो के, कालो पछ्यौरा त्यो बाहिरबाट तान्यो तर मैले भित्रबाट ताने, त्यो बाहिरबाट तान्यो तर मैले भित्रबाट तान्दा तान्दा तान्दा तान्दा तान्दा त्यसले कालो पछ्यौरा लग्यो, कालो पछ्यौरा लगेपछि म बिउजे, म बिउजेपछि मलाई के भएछ भने अलिकति म हल्का एकदमै हल्का भएको जस्तो लाग्यो, अनि म फेरि सुतेपछि मैले भने प्रभु म अबदेखि आइन्दा म यो संसारमा म मरे पनि मेरो लास यही भएछ भने पनि म धामी लगाउँदिन र म धामी झाँक्री लाउँदिन, मलाई चाहिँ तपाईँले लिनुहोस् मेरो सबै पापको क्षमा चाहिँ तपाईँले दिनुहोस् भनेर मैले अलिअलि मैले जानेको थिएँ प्रार्थना गर्न, त्यति धेरै जानेको थिइनँ, पहिला पहिला हो, अनि मैले प्रभुलाई जब मैले अर्पण गरेँ, जब मेरो हृदयदेखि प्रभुलाई खोजेँ, तब मलाई त्यो दिन राति फेरि त्यो अघिल्लो रात त्यो कालो लुगा लग्यो, हामीले सपना देख्दा कालो चिज जब हामीले देख्छौँ नि त्यो चाहिँ हाम्रो जीवनको पाप रहेछ, अनि त्यो पाप उसले तानेर लग्यो, तानेर लगेपछि म केही मात्र हल्का भएँ, अनि मैले भने प्रभु आज मेरो पछ्यौरा यसरी लग्यो किन कस्तो के हो म जान्दिन, केले चाहिँ मलाई यस्तो गर्यो भनेर मैले प्रभुलाई अनि फेरि मैले हृदयबाट क्वेशन गरे, अनि मैले जब मलाई सपनाद्वारा म बिरामी हुनुभन्दा 7 दिन अगाडि मलाई सर्पले सपनामा टोकेको थियो, अनि मलाई परमेश्वरमा म पूर्ण रूपले म फर्केपछि मलाई प्रभुले ठूलो साँपको त्यो बेरिएको साँप देखाउनु भयो, अनि मेरो नानी चाहिँ सानै रहेछ अरे, मेरो नानी काखमा थियो, जब मलाई प्रभु येशु आउनुभयो मेरो नानी मैले बोकिराखेको थिएँ, मिकललाई मैले बोकेको थिएँ, अनि उहाँले चाहिँ हाते बन्चरो दिनुभयो के, उहाँले एउटा हाते बन्चरो ल्याउनु भयो, एउटा हाते बन्चरो उहाँले दिनुभयो, अनि मेरो श्रीमानलाई भन्नुभयो कि जब मैले अनि पछि बाइबल पढ्दाखेरि त्यो सर्पको चाहिँ शिर कुच्याउनु पर्ने रहेछ भनेर त्यो बाइबलमा मैले भेटेँ के, अनि ला यसले यसको तैले शिर कुच्याएर छाडेस् भन्नुभयो, अनि उहाँले त्यसो भन्नुभयो र उहाँ ओह्रालो लाग्नुभयो, अनि खोला आयो, अनि खोला सेतो थियो, अनि प्रभु येशूको कपाल यति कहिलो कपाल थियो, जाँदा जाँदा जाँदा मैले यति हेरे कि जब उहाँले त्यो यो हाते बन्चोरे दिएर यसको तैले पिर कुच्याएर तैले छाडेस् भन्नुभयो, साँच्चै नै उहाँले चाहिँ पिट्न थाल्नुभयो, म चाहिँ प्रभु येशू हेरिराखे बिन्द्र जंगलमा उहाँ पस्नु भयो, जब त्यो मैले मेरो श्रीमानले त्यो सर्प बेस गरी सर्पलाई पिट्नु भयो अनि पिटिसकेर थङथिलो भएपछि म बिउजेपछि म आत्तिँदै बिउजे, अनि मैले श्रीमानलाई भने उठ्नु न भने, अनि तिमीलाई चाप्यो भन्नुभयो, होइन उठ्नु न बत्ती बालिदिनु भने मैले, अनि उहाँले बत्ती बालिदिनु भयो, तिमीलाई गाह्रो भयो हो भन्नुभयो, होइन तर मैले चाहिँ यस्तो यस्तो सपना देखे, तर मैले यत्रो देवी देवता ढोक्दाखेरि यत्रो पूजा गर्दाखेरि यत्रो माताको खुट्टा ढोक्दाखेरि मैले कसैले दर्शन दिएन, तर मेरो प्रभु येशूले चाहिँ मलाई दर्शन दिनुभयो र त्यो सर्प मार्न लगाउनु भयो, जब त्यो सर्प मारियो अनि मैले उठेर सबै मेरो शरीर चेक गरे, मैले टाउको हल्लाए, रिङाटा पनि थिएन, खुट्टातिर पोलेको पनि थिएन, शरीर पोलेको पनि थिएन, म यति हलुङ्गो भए कि, अनि मैले भने मलाई त यस्तो यस्तो सपना देखेर चाहिँ तपाईँले सर्प मार्नु भएको, अनि म चाहिँ मेरो नानी समातेर मैले चाहिँ मिकललाई समातेर मैले प्रभु गएको बाटो हेरिराखे, तपाईँले त्यो सर्प मारिराख्नु भएको थियो अनि म बिउजे मारिसकेछु भनेको, अनि उहाँले के भन्नुभयो भने उहाँले पनि त्यस्तै सपना देख्नु भएको छ, मेरो टाउकोमा पूर्ण सबै ढुङ्गा गाडिएको रहेछ अरे के, यो टाउको भित्र ढुङ्गा गाडिएको रहेछ अरे, अनि यो ढुङ्गा चाहिँ उहाँले टिप्दै फाल्दै गर्नु भएको रहेछ अरे, अनि एउटा दुइटा मात्रै बाँकी थियो अरे, अनि मैले बोलाउँदाखेरि उहाँ बिउजिनु भएछ, अनि त्यो भएको कारणले उहाँको सपना र मेरो सपना परमेश्वरले छुटकारा दिनुभएको सपना रहेछ, परमेश्वरले त्यो दुष्टलाई हटाउनु भएको सपना रहेछ है, जब बालक बिरामी हुन्छ अनि स्वयं उठार लगाइदिया छ, दक्षिणकाली उठार लगाइदिएको छ, एउटा बालक नजानी एउटा दुरे बालकलाई त त्यसरी उठाएर लाउँदा उठाउने देवी देउता त्यो, अनि कस्तो मान्छेले उठाउँदा उठ्ने, सुताउँदा सुत्ने, बोक्सीले पूजा गर्न जाँदाने त्यो खुसी, सद्यले पूजा गर्दा त्यो झुप्पै लाग्ने, तर त्यसमा शक्ति छैन, किनभने ऊ त त्यही मारौं नाश गरौं भन्ने हेतुले मात्रै आउँछ, तर मेरो परमेश्वर त ख्रीष्ट येशू त अनन्त जीवन दिन आउनुभयो, हालेलुया, प्रभु तपाईँलाई धेरै धन्यवाद छ, मेरो गवाई चाहिँ यही हो, जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईको दिन आशिषमय रहोस्।

चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
2: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
1: गल्कुपाका 29 ठमेल, काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225444
1: 40225544

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौं। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारीमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्।
9: 0 3 0 3 3 16
10: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
11: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
10: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
11: खै के गर्ने गर्ने दिदी।
12: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: गाउन भाडामा,
15: गाउन भाडामा,
14: हे गाउन भाडामा।
16: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
17: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
18: अधिक जानकारीको लागि मोबाइल 9841 87 68 02, 9841 87 68 02
19: र 9818 25 12 40, 9818 25 12

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: साहसपूर्वक प्रार्थना गर्नुहोस्। दोस्रो भाग जयमसी आज शनिबार सेप्टेम्बर 12 तारीक भदौ 27 गते। आजको बाइबल खण्ड हिब्रूको पुस्तक 10 अध्यायको 19 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, यसकारण भाइ हो, यीशुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। मार्टिन लुथरका फ्रेडरिक माइकोनियस नामकका एक असल मित्र थिए जो मृत्युको मुखसम्मै पुग्ने गरी धेरै बिरामी परे। लुथरले तिनलाई लेखे, म परमेश्वरको नाममा तिमीलाई बाँच्न आदेश दिन्छु किनकि मलाई अझै पनि चर्च सुधारको काममा तिम्रो आवश्यकता छ। प्रभुले मलाई कहिले यस्तो सुन्न दिनुहुने छैन कि तिम्रो मृत्यु भएको छ तर तिमी म भन्दा पछिसम्म बाँच्नेछौ। यसैका लागि म प्रार्थना गर्दैछु, यो मेरो इच्छा हो अनि मेरो इच्छा पूरा होस् किनकि म केवल परमेश्वरको नामको महिमा गर्न खोज्छु। हामी परमेश्वरसँग नम्रतापूर्वक बोल्ने, परमेश्वरको सामु आफूलाई नम्र बनाउने बारे सोच्छौं तर साहसपूर्वक प्रार्थना गर्ने बारे सोच्दैनौ। तापनि बाइबलले हामीलाई यसो गर्नुपर्छ भन्दछ, यसकारण भाइ हो, यीशुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप छौं। हामीले दृढ स्वीकार गरेको आशालाई दोधार नभइकन दरिलोसँग थामिराखौं किनकि जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वासयोग्य हुनुहुन्छ। त्यसकारण आफ्नो यो भरोसा नत्याग जसमा ठूलो इनामको प्रतिफल छ। परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरूलाई स्थिर रहनु आवश्यक छ। प्रार्थना भनेको परमेश्वरले दिन नचाहनु भएको कुरा दिन उहाँलाई मनाउनु होइन। हामी प्राप्त गर्न तत्पर हुनुभन्दा बढी उहाँ दिन तत्पर हुनुहुन्छ। उहाँ वास्तवमा हामीलाई आशिष दिन अवसरहरू खोज्दै हुनुहुन्छ किनकि जसका हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ। यो कुरा तपाईँले दोस्रो इतिहासको पुस्तक 16 अध्यायको 9 पदमा हेर्न सक्नुहुन्छ। त्यसै कारण साहसपूर्वक प्रार्थना गर्नुहोस् र भरोसा राख्नुहोस् कि परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा पूरा गर्नुहुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्नो मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो, किन नि? के भयो, सन्चो भएन?
4: होइन, यतिकै जानै मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र तपाईँका छोरा छोरी ठिकै छन् भने नठान्नुहोस् है भन्ने शीर्षकमा केही उत्साहका कुराहरू पस्किन गइरहेको छु। लुकाको पुस्तक 2 अध्यायको 43-44 हामीले छोटकरीमा हेर्ने हो भने त्यहाँ लेखिएको छ, उहाँको आमा बाबुले ठान्नुभयो। बाइबलले भन्छ, उहाँका आमा बाबु निस्तार चाडमा हरेक वर्ष यरूसलेम जाने गर्थे। जब यीशु बाह्र वर्षका हुनुभयो तब उहाँहरू चाडको रीति अनुसार एरुसलेममा जानुभयो। चाडका दिन सिद्धिएपछि तिनीहरू फर्कन्दा बालक येशु एरुसलेममै रहनुभयो। यो चाहिँ उहाँको आमा बाबुले थाहा पाएनन्। उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए अनि उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूको बीचमा खोजे। यस कथाको सुखद अन्त्य छ किनभने येशुको आमा बाबुले उहाँलाई भेटाए। तर सधैँ यस्तो हुँदैन। तपाईँका छोरा छोरी ठिकै छन् भनी नठान्नुहोस्। आज तिनीहरूसँग इन्टरनेटद्वारा लागु पदार्थ, बन्दुक र अश्लील सामग्रीको पहुँच छ, जहाँ तिनीहरूले बाल यौन शोषणलाई पनि भेट्न सक्छन्। यसले तपाईँलाई चिन्तित पार्नुपर्छ। यसुले भन्नुभयो कि शैतान चोर्न, मार्न र नाश पार्न आउँछ, त्यसलाई आफ्नो परिवार नसुम्पनुहोस्। शैतानी नियन्त्रणबाट मुक्त भएपछि एकजना मानिस येशुसँगै उहाँको चेलाहरू मध्ये एक भएर यात्रा गर्न चाहन्थे। तर येशुले भन्नुभयो, तिमी आफ्नो घर फर्क र परमेश्वरले तिम्रो निम्ति कति ठूलो काम गर्नुभयो सो घोषणा गर। तपाईँले आफ्नो छोरा छोरी गुमाउनु भयो भने तपाईँका सपनाको जागिर वा घर रित्तो महसुस हुनेछ। वास्तवमा तपाईँका उपलब्धिहरू तपाईँको मुखमा विस्वादका हुन सक्छन्। यदि तपाईँ सफलताको मार्गमा यात्रा गर्दै हुनुहुन्छ र आफ्नो परिवारलाई आफूसँगै ल्याउन व्यवस्था गर्दै हुनुहुन्छ भने फर्कनुहोस्। फर्केर गई सबैभन्दा महत्वपूर्ण मानिसहरूलाई सँगसँगै ल्याउनुहोस्। यदि यसमा तिनीहरू समावेश छन् भने मात्र यात्रा गर्न प्रतिबद्ध हुनुहोस्। भजन लेखकसँगै प्रार्थना गर्नुहोस्। म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु। म हृदयको इमान्दारीमा आफ्नो घरभित्र हिँड्नेछु। भजन संग्रह 101 2 पद। तपाईँका छोरा छोरी ठिकै छन् भने नठान्नुहोस्। तिनीहरू ठिक छन् भने सुनिश्चित गर्नुहोस्। आफ्नो सफलताको मार्गमा परिवारलाई पनि सँगसँगै लैजान कहिल्यै नभुल्नुहोस् भन्ने उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।
7: सामान नभेटेर बेपत्ता
10: होइन। सामान चाहिँ के चारो ल्याएको?
7: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
10: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रिस इलेक्ट्रो वाल छोडे छ नि।
7: कहाँ छ यो?
10: कलङ्की खर्का गाउँ LR स्कुलको नजिकै।
11: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
12: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
11: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
12: र फोन नम्बर 01513010 छ। 01513010 छ।
11: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ, LRI स्कुलको नजिकै।
7: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टी र मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता आउनुहोस् अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको यीशुको सन्देशलाई सुनौ।
1: प्रिय श्रोता, उद्धारकर्ता ख्रीष्ट येशु परमप्रभु परमेश्वरको अनुग्रहले येशुको सन्देश कार्यक्रमको माध्यमद्वारा कलवरी ख्रीष्ट महिमा चर्च परिवारको तर्फबाट तपाईसँग भेट्ने मौका पाउँदा म अति नै हर्षित र आनन्दित छु। साथै आजको सन्देशमा विश्वको हरेक मानिसलाई पापदेखि मुक्ति दिनुहुने ख्रीष्ट येशु परमप्रभु परमेश्वरको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। श्रोता आउनुहोस् येशुको सन्देशलाई पवित्र बाइबलको हिब्रू 2 अध्यायको 14-18 अठारबाट पढौं। किनकि छोरा छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई अर्थात डियाबलसलाई उहाँले नष्ट गरून् र मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदिउन्। किनकि साँच्चै नै उहाँले स्वर्गदूतहरूको होइन तर अब्राहमका सन्तानको वास्ता गर्नुहुन्छ। यसै कारण हरेक कुरामा उहाँ आफ्नै भाइहरू जस्तै बनाइनु पर्यो र मानिसहरूका पापको प्रायश्चित गर्नलाई परमेश्वरको सेवामा उहाँ कृपालु र विश्वस्त प्रधान पुजारी बन्नुभयो, किनकि उहाँ आफैले कष्ट भोग्नुभयो र परीक्षित हुनुभयो। यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ। श्रोता, गाड़ी लापरवाहीसँग चलाएको खण्डमा त्यो अवश्य कहीँ गएर ठोकिन्छ र बिग्रिन्छ। सायद केही मर्मत गरेपछि त्यो फेरि चल्न त सक्छ होला, तर त्यो पहिलेको जस्तो हुँदैन र सुन्दर पनि देखिँदैन। सृष्टिको आरम्भमा परमप्रभु परमेश्वरले सृष्टि गर्नुभएको यो सुन्दर संसारको हालत पनि त्यस्तै छ। मानिसको अनाज्ञाकारिताको पापले संसारको रूप नै बिगारेको छ। त्यसैको नतिजा हो कि आजको संसारमा अनेकौं धार्मिक शिक्षकहरू पाइन्छन्। उनीहरूले हरेक ठाउँमा धर्म प्रचार र सभाहरू गरिरहेका हुन्छन्। पुस्तक, रेडियो, टेलिभिजनमा प्रवचनहरू दिइरहेका हुन्छन्। ज्ञानका कुरा विविध तर्कका साथ बाँडिरहेका हुन्छन्। यसरी ज्ञानका कुरा हरेक ठाउँमा छन्, तर त्यहाँ जीवन चाहिँ छैन। बोलिन्छ एउटा कुरा, गरिन्छ अर्कै कुरा। ईश्वरीय जीवन त कता हो कता? परमप्रभु येशु ख्रीष्टले समकालीन धर्मगुरूहरूको विषयमा भन्नुभएको छ, यिनीहरूको पछि लागियो भने मुक्ति, स्वर्ग, ईश्वर त प्राप्त हुँदैन नै, तर अन्तमा नर्कको अग्निकुण्डमा चाहिँ अवश्य पुगिन्छ। यी सांसारिक गुरूहरूले हामीलाई नाशवान भ्रममा पारिरहेका छन्। यी गुरूहरू आफ्नो निम्ति अनुयायी चेलाहरू निर्माण गर्छन्, आफू सिंहासनमा बस्दछन् र ठूला ठूला धर्मस्थल बनाउँछन्, सुन चाँदी बटुल्छन्, आफ्नो अनुयायीहरूबाट दान दक्षिणा लिन्छन् र आफ्नो सेवा गर्न लगाउँछन्। प्रेसवटा पापको स्वभाव, पापको बानी, पापको आदत, पापको मिजाजले संसारलाई कसरी डोर्याइरहेको छ? येशुको सन्देश पवित्र बाइबलबाट हेरौं। उत्पत्ति 3 अध्यायको 17-19 अनुसार परमप्रभु परमेश्वरले सृष्टि गर्नुभएको संसारको रूप पापले बिगारेको छ। सबै मानिस, चाहे यहुदी र अन्य जातिहरू जुनसुकै पनि पापको वशमा छौं। धर्मी कोही छैन, एकजना पनि छैन। सबै बरालिएका छौं, सबै एकसाथ बेकममा भएका छौं। यही दुष्टता मेटाउन, मनका खराब चाहना र घमण्ड मेटाउन, तोड्नको लागि कठोर पीड़ाको आवश्यकता पर्दछ। कुनै कुनै राम्रा कामहरू हामीबाट होउन् र कुनै राम्रा परिवर्तनहरू होउन् भन्नको खातिर परमेश्वरले हामीलाई दुःख दिने काँडा दिएको हुन्छ। मोतीको निर्माण ज्यादै दबावपूर्ण घर्षणद्वारा मात्र हुन्छ। त्यसकारण हाम्रो जीवनबाट असल कुरो उत्पन्न होस् भन्नको लागि कहिलेकाहीँ हामीलाई असह्य पीड़ाले लामो समयसम्म सताउने अनुमति परमेश्वरबाट दिएको हुन्छ। आदिमा सृजित सुनौलो बगैंचाको बास मानिसले गुमायो। सुन्दर फलफूलको बदला काँढा र सिउदीहरू उम्रन थाले। आफ्नो प्रिय परमेश्वरको रमाइलो संगतिलाई गुमाउने आत्मिक रिक्तताको साथमा उसले बगैंचाको आनन्दलाई गुमायो। पतित मानिसले उम्कने मार्ग पाओस् भन्ने हेतुले आदिमा नै एउटा उच्च कोटिको बलिदान परमेश्वरले तयार पार्नुभयो। पहिलो पत्रुस 1:20। त्यसै गरी उत्पत्ति

0: तिनको छ अनुसार मानिसलाई पाप मिठो लाग्छ, पापलाई उसले स्वादिलो पाउँछ। त्यसकारण उसको निम्ति भलो काम गर्नुभन्दा पाप गर्नु नै सजिलो असल छ। मानिसको जीवनले परमेश्वरको इच्छा पूरा गर्नुभन्दा आफ्नै इच्छा पूरा गर्नु नै मन पराउँछ। परमेश्वरलाई भन्दा आफैलाई खुशी गराउनु नै मन पराउँछ। आफ्नै शरीरको इच्छा पूरा गर्नु नै मानिसलाई मन पर्छ। पावलले पनि फिलिप्पी 3:18-19 भनेका छन्, शरीर पेट नै तिनीहरूको ईश्वर हो। तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्छ। तिनीहरू सांसारिक कुराहरूतिर आफ्नो मन लगाउँछन्। धेरै पापहरू आँखाको माध्यमबाट मानिसमा प्रवेश गर्दछ। मानिसले आफ्नो आँखाले कुनै पनि कुरालाई देखेपछि ग्रहण गर्ने गर्दछ। ती ग्रहण गरिएका कुरा परमेश्वरको तर्फबाटको हो कि होइन, परमेश्वरको इच्छा अनुसारको हो कि होइन, सुरमा उसले देख्दैन। खासमा त आँखाले असल देखे पनि परमेश्वरको इच्छा अनुसारको होइन भने त्यसले हानि हुन्छ भन्ने कुरा त्यही बेला नै सोच्नु पर्ने हो। उसले त्यसको लागि परमेश्वरको बुद्धि पाउने प्रयत्न गर्नुपर्दछ। तर वर्तमानको वास्तविकता अरू नै छ। धेरै क्रिस्चियनहरूले सांसारिक ज्ञानको खोजीमा परमेश्वरमाथिको विश्वास नै गुमाएका छन्। श्रोता, रोमी 3:23 अनुसार येशू बाहेक सबै मानिसले पाप गरेका छन्। यसैया 43:7 अनुसार मानिस परमेश्वरको महिमाको लागि सृष्टि गरिएको हो, तर पाप गरिसकेपछि मानिसले सो गुमायो। यसको ज्वलन्त उदाहरण बाइबल बाहिरको पुस्तक मोसाको प्रकाश र आदम हब्बाको जीवनीमा पाइन्छ, जहाँ 20:6 उल्लेख गरिएको छ कि अदनको बगैंचाको फल खाएपछि आदमले हब्बालाई यसरी गाली गर्छ, हे दुष्ट स्त्री, तैले किन हाम्रो बीचमा नाश ल्याइस्। त्यसै गरी 3:4 बगैंचाको त्यही घटनाबाट आदमले परमेश्वरको महिमा गुमाएको पुष्टि गर्दछ। अब सोही महिमालाई यस संसारको अन्तमा नयाँ युगमा ख्रिस्टियनहरूले फिर्ता पाउनेछन्। रोमी 5:2, 8:18, 21 र 30। किनकि हाम्रा प्रधान पुजारी ख्रिष्ट येशु परमप्रभु परमेश्वर हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न। उहाँ हामी जस्तै सबै कुरामा परिचित हुनुभयो र कृपालु र विश्वसनीय हुनुहुन्छ। हामीले सोचेका र अनुभव गरेका सबै कुराहरू राम्रोसँग बुझ्नुहुन्छ र सहानुभूति देखाउनुहुन्छ। श्रोता, अब आउनुहोस् पापको शक्ति सामर्थ्यको बारेमा हेरौं। उत्पत्ति 3:8 र यसैया 59:2 अनुसार पापले मानिसलाई परमेश्वरदेखि अलग गराउँदछ, टाढा गराउँदछ। त्यसकारण मानिसले आफ्नो निर्दोषता गुमाएको हुन्छ। त्यसपछि सकेसम्म उसले आफ्नो पाप गल्ती स्वीकार नगरी लुकाउने प्रयत्न गर्न थाल्छ। तर हामी परमेश्वरबाट आफ्नो पाप लुकाउन सक्दैनौ। आदम र हवाले जब परमेश्वरको आज्ञा उल्लङ्घन गरे तब आफ्नो निर्दोषता गुमाए र आफ्नो नाङ्गोपन छोप्नलाई आफैले अंजीरको पात गाँसेर आफ्नो नाङ्गोपना छोप्ने वस्त्र बनाए। अंजीरको पातले मिठासपना राम्रोपनाको अर्थ दिन्छ, तर के गर्ने, त्यसद्वारा हामीले हाम्रा पापको प्रायश्चित गर्न सक्दैनौ। धेरैजनाले आदम हब्बाले झैं आफ्नो पहलमा परमेश्वरको सामने पाप स्वीकार नगरी यस्तै काम गरेर परमेश्वरलाई झुक्याउने प्रयत्न गर्ने गर्दछन्, तर उहाँमा केही पनि लुक्न सक्दैन भन्ने कुरालाई मानिसले ध्यान नै दिँदैनन्। उसलाई पापले अन्धो बनाएको हुन्छ। हाम्रा असल काम धर्म कर्महरूका थुप्रो लगाउँदैमा हाम्रा पापहरू धोइँदैन। यसैया 64:6 हाम्रा सबै असल कामहरूलाई थोत्रा लुगासँग तुलना गरिएको छ। जब पाप परमेश्वर र हामी बीच खडा हुन्छ, परमेश्वरको सामने परमेश्वरको नजरबाट हामी भाग्न चाहन्छौ। पापहरूले आदम र हब्बामा तुरुन्तै निर्दोषता र महिमाको अभिरुचि अनि दोषीपनाको विवेक हराइदिएको थियो। हाम्रो पापले पनि हामीलाई नाङ्गो बनाउँछ अनि हामी आफ्नै काम कोशिशले ढाक्ने लुगा लगाउन कोशिस गर्दछौ। तर परमेश्वरले हाम्रो काम र कोशिशलाई ग्रहण गर्नुहुन्न। हाम्रो अधर्मले गर्दा परमेश्वरसँग संगति गर्ने हाम्रो इच्छा हराउँछ। त्यसैले त आदम हब्बाले जब परमेश्वर आइरहनु भएको सुने तिनीहरू लुके। दोष, डर अनि लाजले परमेश्वरको संगति टुट्यो। आज्ञा उल्लङ्घनले गर्दा त्यो संगति टुट्यो जुन संगति अघि परमेश्वरसँग थियो। त्यसपछि तिनीहरूले पुनः सम्बन्ध जोड्न इच्छा नै गरेनन्, उल्टै परमेश्वरलाई नै दोष दिए। श्रोता, अर्को कुरो उत्पत्ति 27:36-41 बताउँदछ कि पापले मानिसमा फाटो ल्याउँछ। इसहाकको परिवार आशिषित परिवार थियो, तर पछि रेबेकाको छली चरित्रले गर्दा घर विभाजित भयो र आफ्ना पतिप्रति आदर भक्ति गर्नुको साथो तिनले छोरा याकुब प्रतिको आफ्नो स्वार्थी प्रेमले गर्दा परमेश्वरकी यी आदरणीय स्त्री हाम्रो नजरमा गिर्न पुगिन्। तिनले देखाएको छली व्यवहार आफूले अति प्रेम गरेको छोरा याकुबमा पनि छलीपना पापको रूपमा सर्यो। रिबेका स्वभावैले घमण्डी स्त्री थिइन्, त्यसैले याकुब जवान भइसकेको भए तापनि तिनी उनलाई आफ्नो इच्छा बमोजिम चलाउन सफल थिइन्। आफ्ना बाबुलाई छल गरी धोका दिन तिनले उक्साइन्। यो व्यवहारलाई हेर्दा त रिबेकामा परमेश्वर प्रतिको भरोसा विश्वास देखिँदैन। परमेश्वरले याकुबलाई गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहुनेछ भन्ने नै तिनले विश्वास गरिनन्। आफ्नो सन्तानमाथि आमाको ठूलो प्रभाव हुन्छ र आफ्नो सन्तानलाई असल खराब के बनाउने हो त्यो तिनीबाट नै निर्क्योल हुन्छ। यसैले हामी चाहिँ असल मानिस बन्ने मार्गमा आफ्नो पाइला लगाऊ, ताकि उहाँको समय आएपछि परमेश्वरले हामीलाई असलतामा स्थापित गर्नुभएको होस्। परमेश्वरमा गरिने अविश्वास र अनाज्ञाकारिताको पापले गर्दा सधैँ घरमा दुःख ल्याउँछ र सबैले त्यही कारणले गर्दा दुःख भोग्नु पर्ने हुन्छ। श्रोता, येशु ख्रिष्ट प्रभु परमेश्वर मानिसलाई पापदेखि बचाउन मर्नुभयो। आज उहाँ हामीलाई पापमाथि विजय दिन जिउँदो हुनुहुन्छ। उहाँले हामीलाई परमेश्वरसित मेलमिलाप र शान्ति गराउनु भएको छ। रोमी 5:1 हामी परमेश्वरको दृष्टिमा धर्मी ठहरिएका छौं। रोमी 3:24 तर त्यति मात्र होइन, येशु ख्रिष्ट आफैले परीक्षित भएर शासना भोग्नु भएको हुनाले उहाँले हामी परीक्षित हुने र शासना भोग्नेहरूलाई शक्ति र सान्त्वना दिएर पूर्ण तौरले विजय दिनुहुन्छ। श्रोता, यस संसारमा विश्वको जुनसुकै देशमा पनि चर्च जानेहरू प्रशस्तै हुन्छौं, तर हामीहरूले पापको भयंकर रूप स्वभाव स्वरूपलाई जानेको बुझेको भने हुँदैनौ। पाप त हाम्रो जीवन बिगार्ने र हामीहरूलाई परमप्रभु परमेश्वरदेखि अलग गर्ने, टाढा गराउने, अन्तमा नर्कमा सजिलै हुत्याउने, फाल्ने शैतानको साधन हो। हामीले परमप्रभुबाट पाउने मुक्ति, उद्धार, क्षमाको लागि ख्रिष्ट येशु परमप्रभु परमेश्वरतिर आँखा उठाउनु, नजर लगाउनु अति नै खाँचो र आवश्यकता छ। हाम्रो जीवनमा पापमाथि विजय पाउनलाई ख्रिष्ट येशु परमप्रभु परमेश्वरसित शक्ति सामर्थ्य दिनुहोस् भनी माग गर्नु अति नै आवश्यक छ, खाँचो छ। र साथै पापमाथि विजय पाउनको निम्ति ख्रिष्ट येशु परमप्रभु परमेश्वरमा भरोसा पनि गर्नुपर्दछ, किनभने येशु परमप्रभु परमेश्वर हरेक पापीहरूको आशाको पुञ्ज हुनुहुन्छ। चाहे त्यो बेस्या, डाँकु, झुटा, पाखण्डी धर्मगुरूहरू, जढ्याहरू, सबैको मुक्तिको उपाय उहाँमा छ। यसै कारण त प्रभु येशु परमप्रभु परमेश्वरको सुसमाचारको सन्देश विश्वभरिमा सबैभन्दा बढ़ी प्रचार गरिन्छ। प्रेसवता येशु ख्रिष्ट परमप्रभु परमेश्वरलाई आफ्नो जीवन आजै अहिले नै सुम्पनुहोस्। तपाईँको जीवन नर्कमा पर्नदेखि बचाइनेछ। येशु ख्रिष्ट परमप्रभु परमेश्वर स्वर्गको राजा हुनुहुन्छ। उहाँले तपाईँका सबै पापहरू क्षमा गरिदिनुहुनेछ, तपाईँ बचाइनुहुनेछ। 1 पत्रुस 5:7 हामीलाई यसो भनिएको छ, तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। तपाईँलाई ख्रिष्ट येशु प्रभु परमेश्वरको अनुग्रह होस्। धन्यवाद।
1: हामी आशा गर्छौ आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित येशूको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईंलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया सुनिरहनुहोला।

श्रोता, पवित्र शास्त्र बाइबलको यूहन्ना 8 34 36 यसो लेखिएको छ। यीशुले तिनीहरूलाई जवाफ दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। हो श्रोता, आज तपाईलाई आफ्ना पापहरूदेखि स्वतन्त्र केवल पुत्र येशू ख्रीष्टले मात्र गराउन सक्नुहुन्छ। यदि तपाईले पापको दासत्वदेखि स्वतन्त्रता पाउनु भएको छैन भने अहिले नै छुटकारा पाउनलाई प्रार्थनाद्वारा पहिलो कदम चाल्नको लागि हामी तपाईलाई येशूको सन्देश कार्यक्रम मार्फत विनम्र अनुरोध गर्छौं। येशू ख्रीष्टलाई तपाईले यसरी प्रार्थना गरेर पनि आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्। आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesuko.sandesh@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com, yeshukosandesh@gmail.com। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जयमसी अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आज हप्ताको दोस्रो श्रृंखलामा। श्रोता कस्तो हुनुहुन्छ? हामी आशा गर्छौ तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। हाम्रा कार्यक्रमहरू सुनेर तपाईँका थुप्रै प्रतिक्रिया प्राप्त भएका छन्। हामी तपाईँलाई त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौं। कार्यक्रमप्रति अझै केही सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई अवश्य लेख्नुहोस्। हामी कार्यक्रमको अन्तमा हाम्रो ठेगाना दिनेछौ। उक्त ठेगानामा तपाईँले आफ्नो प्रार्थनाको विषयहरू हामीलाई लेखी पठाउन सक्नुहुनेछ। श्रोता लौ त अब लागौं आजको विषयतर्फ। हामी हिजोको श्रृंखलाको बाँकी अंश आजको श्रृंखलामा तपाईँका लागि लिएर प्रस्तुत भएका छौं। हामीले हिजोको श्रृंखलामा हामी एउटा दौड़मा छौं, दौड़मा मात्र होइनौ तर कसैले हामीलाई वाच गरिरहेको छ अथवा हेरिरहेको छ भन्ने विषयमा पास्टर विनय भण्डारीज्यूबाट अर्थपूर्ण वचन सुनेका थियौं। हामी हिजोको श्रृंखलाको बाँकी अंश आजको श्रृंखलामा तपाईँको लागि प्रस्तुत गर्दैछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: The Bible commands us to lay aside every weight and sin. किनभने नि यो बाइबलले के भन्छ छ, हर किसिमका कोही कोही विश्वासीहरूले यो त मैले राख्दा हुन्छ, तर बाइबलले के भन्दछ, चर्को स्वरले भन्नु त हर किसिमका भन्नुहोस् मतलब सबै भनेपछि नि ग्रिक, हिब्रू, नेपाली, बंगाली, तेलुगु, साउथ इन्डियन, सबै भाषामा सबै भनेको चाहिँ के हो, सबै हो। त्यो क्याटेगोराइज गर्ने काम नै छैन, वर्गीकरण गर्ने काम नै छैन। परमेश्वरको वचनले के भन्दछ, तिमीहरू दौड़मा छौ, तिमीहरूलाई यता केले अल्झाउँदैछ, उता केले अल्झाउँदैछ, पछाडिबाट केले अल्झाउँदैछ, तर याद गर यो कुरा हटाऊ, किनभने यदि हटाएन भने चाहिँ नि यो किसिमको बोझ, यो किसिमको वेट, यो किसिमको पापले चाहिँ नि तिमीहरूलाई के गर्ने रहेछ अरे, के अरे, दौड़मा बाधा गर्ने रहेछ। अझै एउटा अङ्ग्रेजी अनुवादले के भन्दछ, इट विल स्लो यु डाउन, तिमीहरूलाई ढिला गराइदिन्छ। कोही कोही विश्वासीले अझैसम्म त म यहाँ पुग्नु पर्ने, अझैसम्म त म यहाँ पुग्नु पर्ने, तर कोही कोही बेला त्यो बाधाहरू, त्यो बोझहरू, त्यो वेटहरू, त्यो पापहरू हामीले एसाइड नगरेको कारणले गर्दाखेरि, हामीले त्यसलाई नपन्छाएको कारणले गर्दा इट विल स्लो यु डाउन। अरू चाहिँ नि चिताको स्पिडमा कुद्दै गर्दा तपाईँ के को स्पिडमा कुद्दैछ, ठटरीको स्पिडमा कुद्दैछ। अरू मजाले दौडिँदैछ किनभने उनीहरूको वरिपरि भएको सबै बोझहरू, बोझ सबैले भन्दा बोझ भन्नुहोस् त। अनि कोही कोही बेला नि मानिलिउँ दौडमा दौडिएको छु, होइन म त नि स्पोर्ट सु लाउँदिनँ कि, म त हिल लाउँछु भनेर गयो भने त नि डिस्क्वालिफाई हुन्छ, दे विल बी डिस्क्वालिफाई फ्रम द रेस। कोही कोही बेला नि हामीलाई बाधा मात्रै होइन, वेन वी ह्याभ दिस काइन्ड अफ अ वेट, दिस काइन्ड अफ अ सिन, it not only hinders, it not only slow down our race, but sometimes it will disqualify us. A parmeshwar le ke tapailai narak pathaunu huncha, hoina koi ke manchhelai parmeshwar le ke ho thaha cha, tapai lai prayog garna ka lagi lai ni parmeshwar le tei paap bokera ni 5 kilometer hineko man parhaunu hunna, yahi nai tyo paap haru chhodera परमेश्वरको राज्यमा अगाडि बढेको मन पराउनु हुन्छ। आमेन, हालेलुया। अनि त्यो बोझहरू चाहिँ नि बाहिरी पनि हुन्छ अनि भित्री पनि हुन्छ। हेर्नुहोस् वेट चाहिँ नि त्यो गरुङ्गोपन, त्यो पापहरू चाहिँ नि बाहिरीको पाप पनि हुन्छ, व्यभिचार, मूर्ति पूजा, चोरी, डकैती, अनादर, यो बाहिरीको कुरा भयो, तर भित्रीको कुरो तितोपन, क्षमा नदिने, जब पनि नि कुनै पनि दौड़मा भएको व्यक्तिले, आत्मिक दौड़मा भएको व्यक्तिले नि उनीहरूको जीवनमा तितोपन बोकेको छ भने नि म तपाईँलाई उत्साह गर्न चाहन्छु, तितोपन र क्षमादान नदिने व्यक्तिको जीवनमा परमेश्वरले राखिदिएको दौड़लाई नि जहिले पनि बाधा पुर्याउँछ, जहिले पनि बाधा पुर्याउँछ। कोही कोही बेला क्षमादान कस्तो लाग्छ हामीलाई थाहा छ, हलुका लाग्छ क्षमादान हामीलाई, कस्तो लाग्छ अरे, हलुका लाग्छ। म यहाँ एउटा कुरालाई हेर्दैछु, रमेश यता एकछिन आउनु त बाबु, यो कसैले मलाई दिउँ त, कतिको गर्नु छ यो, गरौँ है, बोक ल यसरी बोक कोही कोही बेला हामीलाई समाधानको समाधान नदिनु नि यो हलुका जस्तो लाग्छ, तर यसरी तपाईँ धेरै बेरसम्म बोक्नु सक्नुहुन्छ? सक्दैन मान्छेले। तपाईँलाई समाधान बोकेर हिँड्नु छैन नि, लामो समयसम्म नि क्षमादान नदिनु छैन नि, त्यो ब्यागेज हो। त्यो ब्यागेजलाई बोकेर लामो समयसम्म ऊ हिँड्नु सक्दैन। एकछिनबाट गल्छ, गल्न थालिन्, जति नै स्मार्ट भयो भने पनि नि अनफर्गिभनेस र तितोपन चाहिँ नि इट इज द वेट, यसलाई बिसाउन आवश्यक छ। कमन आमेन। त्यसले पो मेरो मन दुखाइदिएको त, त्यसले पो मेरो विरोध गरेको त, त्यसले पो मेरो आवर लगिदिएको त। अहिले त आवरको कुरो हुन्छ नि त यहाँ त, यहाँ त धेरै त आवरको कुरा हुन्छ यहाँ त। हेर्नुहोस् है, तर याद गर्नुहोस् त्यो ब्यागेज बोकेर चाहिँ नि तपाईँ लामो समयसम्म जान सक्नुहुन्न। उसले कति नै लामो समयसम्म बोक्न सक्छ, हार्डली आधी घन्टा, त्योभन्दा त सक्दैन, सक्दैन। अझै अस्ति हाम्रो घरमा शान्त भाइले उयो फेरिदिनु भयो, माथिको लाइट फेरिदिनु भयो फ्यान, अनि पास भयो मलाई अलिकति हेल्प गर्नु नि भन्नुभयो कि, अनि मैले गएर हेल्प गरेको, यस्तो बोकेको कि एक मिनटमा त नि के भएछ थाहा छ, मेरो देब्रे हात पो गएछ। एक मिनटमा त फेरि अर्को, त्यो बोकेर हिँड्नु नि कति गाह्रो परेको हामीलाई, कति गाह्रो परेको। क्षमादान दिनुहोस् है मण्डली, आमेन। यो त मेरो मौलिक अधिकार हो, यो त मेरो, म त हुँदै हुँदैन हुँदै हुँदैन। तर यो बाइबलले के भन्दैछ, तिमीहरू त दौडमा छौ, तिमीहरूले त यो वेट बोकेर हिँड्नु हुँदैन। इङ्ग्लिसले के भन्दैछ, ले असाइड ऑल द वेट एन्ड द सिन, के भन्दैछ, पन्छ्याउ, सबैले भन्दा पन्छ्याउ, कमन मण्डलीले पन्छ्याउ भन्नुहोस् त। मैले मेरो किताबमा पनि लेखेको छु, इफ यु वान्ट टु वक फार एन्ड फास्ट, वक लाइटली। आमेन। हेर्नुहोस् है, ट्राभल लाइट, जति म टाढा जानु छ नि, जति म छिटो हिँड्नु छ नि, म के गर्नुपर्छ थाहा छ, कोर्टमा दौडिनु हुँदैन, मलाई अल्झाउँदै नअल्झाउने स्पोर्ट्स ड्रेस लगाएर म हिँड्न आवश्यक छ। कोही कोही बेला कौशिला र म हामी बाहिर वकिङमा हिँड्छौँ, वकिङमा हिँड्दा पनि सु लाएर हिँड्नु नि, चप्पल पेलेट पेलेट पेलेट पेलेट पेलेट पेलेट गर्दै हिँड्छौँ, सबै हेर्छन्। वकिङमा हिँडे गरे कसरी हेरे, चप्पल पड्काउँदै पनि हिँड्छन्। हामी विश्वासी पनि त्यस्तै छौँ। तर याद गर्नुहोस् है, दौडमा चाहिँ नै प्रोटोकल हुन्छ। अब उसको देब्रे हात अलिक पछाडि आउँदैछ, पास्टरले भनेको र मात्रै नभए अर्काले भनेको त अघि नै। हेर्नुहोस् है, तर अब राखौँ त, अब राखौँ त, अब ऊ टाढा र छिटो पुग्ने हो भने चाहिँ नि उसैले आफ्नो जीवनमा भएको सबै कुरोलाई हटाएर नि लाइट हिँड्न आवश्यक छ। आफैलाई हलुका बनाएर, क्षमादानले के गर्छ थाहा छ तपाईँलाई, हलुका बनाउँछ। वाट अनको फर्गिभनेस डज, इट विल लाइट यु सो इनफ यु क्यान वक फास्ट एन्ड फार। तपाईँ यति टाढा जान सक्नुहुन्छ। कोही कोही विश्वासी नि क्षमादान नदिएको कारणले गर्दाखेरि नि उनीहरू परमेश्वरको लागि कति पनि माइल हिँड्न सक्दैन, प्रभुको योजना उनीहरूले पूरा गर्न सक्दैन। मण्डली म तपाईँलाई उत्साह गर्न चाहँदछु, यो अब धेरै एकजना प्रभुको दास हुनुहुन्छ, हिब्रूको मण्डलीलाई लेखेको पत्र कसले लेख्यो भनेको छैन, तर यो पौलले, किनभने उसको लेखाइको प्याटर्न चाहिँ नि 13 पत्र र यो मिल्छ। अनि कुनै व्यक्तिको भने पुरानो नियमको त्यति ज्ञान नै थिएन, तर अहिले सेफ्टीको लागिलाई त्यो क्लिप्स निकालेर भाइरल नबनाऊ भनेर हिब्रूको लेखक भन्दैछु म। हिब्रूको लेखाइमा के भन्दैछ, गरौँ पन हटाइदेऊ है, आमेन। पुरानो नियममा के हुन्थ्यो थाहा छ? जब तिमीहरू प्रतिज्ञाको देशमा आउँछौ नि, त्यो प्रतिज्ञाको देशमा तिमीले 7 राष्ट्रहरू भेटाउनेछौ, तिनीहरूलाई पन्छाऊ, अनि मात्रै तिमीले यो आशिषको अनुभव गर्न पाउँछौ। पन्छाएन भने चाहिँ नि एक दिन यो राष्ट्रहरू चाहिँ नि तिमीहरूको लागिलाई काँडा बनिन्छ, बाधा बनिन्छ, तिमीहरूको लागिलाई हो पासो बनिन्छ। तर नयाँ नियममा नि अब परमेश्वरले हामीलाई के आज्ञा गर्नुभयो थाहा छ? पुरानो नियममा उनीहरूले हटाउन पर्थ्यो, त्यो युद्ध गरेर हटाउनु पर्थ्यो। नयाँ नियममा चाहिँ हामीलाई हर किसिमको बोझहरू के गर्न आवश्यक छ? हटाउन आवश्यक छ। वी निड टु रिमुभ ऑल द हिन्ड्रेन्स, ऑल द वेट एन्ड ऑल द सिन। कमन मण्डली, आमेन। सबैले भन्नु न आमेन। सबै अनप्याक ऑल योर एंगर्स, एन्वी, bitterness, because it's heavy burden to carry. कसैले पनि बोक्न सक्दैन, कसैले पनि बोक्न सक्दैन। म तपाईँलाई उत्साह गर्न चाहन्छु, जहिले पनि आफैलाई नि लाइट बनाउनुहोस्, हलुका बनाउनुहोस्। कोही कोही बेला अरूलाई क्षमादान गर्दै गर्दा तपाईँलाई कस्तो लाग्छ? कमजोर लाग्छ होला, तर कमजोर सबैले भन्छ कमजोर होइन भन्नुहोस् त, आफैलाई हलुका बनाएको। When we forgive other people, it is not the indicator that we are weak. It means like we are making ourselves light. We are not carrying all the weight and the sin. जसले चाहिँ हामीलाई के गर्दैछ? स्लो गराउँदैछ। जसले हामीलाई के गराउँदैछ? ढिलो गराउँदैछ। जसले हामीलाई हेभी गराउँदैछ। जसले हाम्रो दौडलाई के गर्दैछ? बाधा गर्दैछ। मण्डली, म तपाईँलाई उत्साह गर्न, परमेश्वरको योजना तपाईँले पूरा गर्ने हो भने चाहिँ नि तपाईँले हर किसिमको बोझहरूलाई नि के गर्नुपर्छ? साइड लगाउन आवश्यक छ।
2: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ। सब किसिमका चिन्ता, फिक्री, रोग, व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एक मात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाउँमा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 98838 48844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँडा म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: टाइम चेक। यति बेला बिहानको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सफलता र उन्नति।
2: श्रोता जय मसी तथा नमस्ते। श्रोता, सफलता र उन्नतिको सन्देशको लागि म नयाँ सृष्टि चर्चबाट पास्टर मिनी कुमार राई तपाईँहरूको अघि उपस्थित भइसकेको छु। श्रोता, सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गइरहेको छु। पहिलो समेलको पुस्तक 18:7-9 पढ्दैछु। पहिला समेल 18:7-9। अनि ती स्त्रीहरूले बजाउँदै गर्दा एक अर्कालाई जवाब दिएर भन्थे, साउलले तिनका हजारौंलाई मारे तर दाउदले तिनका लाखौंलाई मारे। तब साउल साह्रै क्रोधित भए अनि त्यस कुराले तिनी दुखित भए। अनि तिनले भने, तिनीहरूले दाउदलाई लाखौंको श्रेय दिए तर मलाई चाहिँ हजारौंको मात्र श्रेय दिए। अनि अब राज्य बाहेक उसले अरू के पाउनु छ र? 9। अनि त्यस दिनदेखि उसो साउलले दाउदलाई कुदृष्टिले हेर्न थाले। आमिन। श्रोता, दाउद अनि साउलको कथा, घटना, इतिहासहरू हामीलाई अरू फाल्टो सेक्युलर इतिहासमा पनि हामीले पढेका छौं र धर्मशास्त्र पवित्र शास्त्रमा पनि हामीले पढेका छौं, हामीलाई थाहा छ। र पहिलो समेलमा विशेष गरिकन दाउद र साउलको विषयमा साक्षात घटना पाउँछौ। दाउद अनि साउल अति नजिक, अति सहयोगी र सम्पूर्ण देशलाई बचाउने सरकार अथवा वीर सेनाहरू, सिपाहीहरू, कप्तानहरू है बुद्धिजीवीहरूले नै देश बचाउने हुन्, संसार बचाउने हुन्। अति नै मिलेर कामहरू भइरहेको थियो, सफलता भइरहेको थियो। 17 हामीले ठुलो सफलता देख्छौ। अनि हामी सबैलाई यो घटना थाहा छ, मैले 7 मात्रै पढे। अनि कुनै पनि कुरो, असल कुरो हुँदा, राम्रो कुरो हुँदा, खुसी लाग्ने कुरो हुँदा, पार्टीहरू गर्ने, अब भेला हुने, गाउने, नाच्ने गर्छौ नै। यहाँ पनि त्यस्तै हो, तर त्यसो गर्दा हुँदी थाहै नपाइकन अनायासै यहाँ ठुलो गल्ती, त्रुटि अथवा यसलाई हामीले त्रुटि अथवा गल्ती मात्र भन्नु हुँदैन, यो ठुलै गल्ती हो। जुन गल्ती चाहिँ अन्जानैमा भएको थियो तर यसले ठुलो समस्या ल्यायो, देशमै देशव्यापी समस्या ल्यायो। त्यसले गर्दा हामी चर्चका मानिसहरूले अथवा प्रभु यीशुलाई ग्रहण गरेकाहरूले काम, चाल, ढङ्ग, व्यवहार अति नै होसियारीसँग, सजगता, सतर्कता अप्नाएर, होसियारी अप्नाएर गर्नुपर्छ, बोल्नुपर्छ। हुन त हामीले संसारमा मान्छेले सबै कुरो बोलेर पनि राम्रै भएको पनि पाउँछौ, कति ठाउँ समस्यामा परेको पनि पाउँछौ, तर हामी प्रभु यीशुलाई चिनेका, जानेका, बुझेका, विश्वास गरेका, ग्रहण गरेकाहरूको चाल, ढङ्ग, स्वभावहरू अलग्गै हुनुपर्छ, यति हामीले जान्नुपर्छ हो। अगुवाहरू, पुराना विश्वासी अथवा प्रभु यीशुलाई ग्रहण गरेका पुरानो क्रिस्चियनहरू त होसियारी नै हुन्छन्, अनि परमेश्वरको सेवा गर्नेहरू त होसियारी नै हुन्छन्, तर त्यति मात्र पर्याप्त हुँदैन। देशलाई अथवा सम्पूर्ण विश्वासीलाई बचाउनु अथवा विश्वकै मानिसहरूलाई बचाउनुको लागि, चाहे क्रिस्चियन होस्, चाहे जुनसुकै धर्मको होस्, चाहे कुनै धर्मै नमान्ने होस्, है परमेश्वरप्रतिको वास्तै नगर्ने किन नहोस्, तर परमेश्वरले सबैलाई प्रेम गर्नुहुन्छ, यो कुरा हामीले जान्नुपर्छ। लुकाको 15 घरबाट सबै बिदाबारी भएर अब कुनै सम्बन्ध छैन भने जस्तो गरेर आफ्नो हिस्सा लिएर गएको दुईजना छोरामा एउटा छोरा चाहिँ आफ्नो हिस्सा लिएर आफ्नो बाटो लगाएको, घरको अधिकार आफ्नो पाउने, बुवाबाट पाउने सबै लिइसकेको थियो र पनि फर्केर आउँदाखेरि बुवाले उसलाई अँगालेको थियो। के गरिस्, कसो गरिस्, तिमीले कस्तो गल्ती गर्यो त्यो भन्नुको बदलामा अँगालेको थियो। केही पनि गल्तीहरू आफ्नो कसुर भन्न स्वीकार गर्न नै दिएन, तर ऊ स्वीकार गर्नलाई नम्र भएर बुवाकोमा गएको। यसले परमेश्वरले हामीलाई संसारको सबै धर्म, सबै देश, सबै मान्छेको लागि उहाँको प्रेम गएको दुईजना छोरामा एउटा छोरा चाहिँ आफ्नो हिस्सा लिएर आफ्नो बाटो लगाएको, घरको अधिकार आफ्नो पाउने, बुवाबाट पाउने सबै लिइसकेको थियो र पनि फर्केर आउँदाखेरि बुवाले उसलाई अँगालेको थियो।

र हामीले चाहिँ आफैले हामीले विभाजन ल्याएका हुन्छौँ, को के भन्दै के भन्छौँ, के गर्छौँ, तर सबैको हिसाब परमेश्वरले राख्नुहुन्छ एक दिन। यहाँनिर हामीले पढेको परमेश्वरको वचन चाहिँ असल गर्दै थियो यो झुण्डले गाउँदै गर्दा, यहाँ चाहिँ दिदी बहिनीको कुरा छ, हुन त अरूले पनि गर्यो होला, कतिपल्ट चाहिँ हामीले खुसीको बेलामा छिटै बोल्दा गल्ती पनि गर्छौँ। यहाँनिर दिदी बहिनीले चाहिँ साउलले हजारौंलाई मार्यो, दाउदले चाहिँ लाखौंलाई, अथवा दाउदले चाहिँ साउलले भन्दा धेरैलाई मार्यो, अथवा वीरता देखायो भन्ने कुरो गरेको छ। कुरो ठिक हो, तापनि बोल्नुमा भाती पुग्नुपर्छ, ढङ्ग पुग्नुपर्छ भन्ने हो। सबै कुरो ठिक ढङ्गले गर्नुपर्छ, बोल्नुपर्छ, हाम्रो चाल ढङ्ग ठिक हुनुपर्छ भनेकन हामीले पहिला कोरिन्थी 14:40 पाउँछौ। उपदेशक भरि हितोपदेश भरि हामीले अति विशेष कुराहरू दिन प्रतिदिन आफ्नो घर समाज गाउँमा ठुला बडाको अगाडि आफ्नो परिवारमा कसरी हामीले काम गर्ने कार्यालय भनौँ स्कुल कलेज कसरी व्यवहार गर्नुपर्छ, सबै कुरो ठुला बडा शासक वर्ग राजासँग कस्तो व्यवहार गर्नुपर्छ भनेर त्यहाँ सिकाएको छ। अनि यो प्रकृतिले पनि सिकाएको हुन्छ, हामीले जान्नुपर्छ, घरको आमा बाउले सिकाएको हुन्छ। यो चाहिँ हाम्रो भलाइको लागि पनि हो, जसले गर्दा देशमा राम्रो हुन्छ, परिवारमा पनि राम्रो हुन्छ, चर्चहरू भने चर्चमा राम्रो हुन्छ। तर बोल्नुमा ढङ्ग पुर्याएन भने, आमा बाउले सिकाएको छैन भने, अथवा गुरुजनहरूको शिक्षा हामीले मानेको छैन भने, यस्तो अवस्थामा हामी पुग्न सक्छौ। असलै गरेको, साँचो कुरो गरेको, तर ढङ्ग पुर्याउनु पर्छ, अनि सत्य कुरा हो, तर पनि ढङ्ग नपुग्दा यहाँनिर लडाईँ युद्ध भयो, अनि यहाँ साउल राजा हो, अनि राजाको आदर गर्नुपर्छ भन्ने कुरो बाइबल भरि नै पाउँछौ। र यहाँनिर गल्ती भएकोले गर्दा साउलले रिसाए भनेको छ। साउलले दाउदलाई भर्खरै मिलेको, सँगै काम गरेको, देशको सुरक्षा भएको देखेको, तर यहाँनिर अब यस्तै हो भने समस्या उठ्छ होला भन्ने कुरो भयो। र तपाईँ हामीले समस्या आउने कुरो गर्नु हुँदैन, समस्या आउने कुरो गर्नु हुँदैन। यसको विषयमा हामीले धेरै उदाहरणहरू पाउँछौँ, धेरै उदाहरणहरू हामीले पाउँछौँ। कुनै पनि काम गर्दा हामीले वर्तमान मात्रै हेर्छौँ, तर अरूले हेर्दा पछिसम्मलाई हेरेको हुन्छ। यसले पछि के गर्छ त, हामीलाई त भलाइ गर्छ होला, हाम्रो परिवारलाई भलाइ गर्छ होला, हाम्रो चर्चलाई होइन, कुनै एक पाखा यसको भलाइ गर्ने होला, तर यसले अर्को पाखा के गर्छ त भन्ने पनि जान्नुपर्छ। अहिले भारत देशतिर अरूमा पनि यस्तै यस्तै हुन्छ, अरू देशबाट सिकेको होला। भारतमा पनि संख्या गाउँ समाजमा क्रिस्चियनहरूको संख्या बढ्दै जाँदा क्रिस्चियनको अगुवाहरूले अब हाम्रो क्रिस्चियनको संख्याबाट हामीले केही उपलब्धि गर्न सक्छौ भनेर अर्को उपलब्धितिर लागे उनीहरू। वास्तवमा अरू मान्छेलाई प्रभुमा ल्याउनु, प्रभु चिनाउनु, मुक्ति चिनाउनु चाहिँ पापबाट छुटकारा पाएर परमेश्वरको बाटोमा हिँडाउनुको लागि गरेको, तर संख्या बढ्दै जाँदा उनीहरूले अर्कै पनि कुरा फाइदा लिनु खोजे, राम्रोको लागि गरेको होला, तर अरूले हेर्दाखेरि नराम्रो सम्झे, नराम्रो बुझे। कसरी भन्दा, अब चुनावमा सरकार जित्ने अथवा अधिकार ल्याउने शासकको भूमिका खेल्ने पनि भयो, जुन कुरो विश्वासीले संख्या बढ्यो भन्दैमा गर्नु हुँदैन होला। क्रिस्चियनहरू शासक वर्गमा आयो भने, नेताहरूमा आयो भने राम्रो होला, कति हदसम्म पुरै राम्रो भनेको होइन, तर त्यतातिर हामी राम्रै भए तापनि लाग्नु भएन। हामी परमेश्वरको वचनलाई पढ्न, अध्ययन गर्न, पालन गर्न, सिक्न, पालन गर्न, सिकाउनलाई लागि पर्यो भने परमेश्वरले हाम्रो भलाइ गर्नुहुन्छ। हामी सरकारमा गएर बस्ने, हाम्रो चिनाजना ठुला मान्छेसँग हुनुपर्ने त्यस्तो आवश्यक पर्दैन, यद्यपि हामी सबैसँग मिलेरै बस्नुपर्छ। आज त्यसले गर्दा यहाँ समस्या उब्जिँदैछ, अरू देशहरूमा यस्तै समस्या पहिलेदेखि उब्जेको हो। तपाईँ हामीले दुईतिर फाइदा उठाउने काम गर्नु हुँदैन, यसले समस्या ल्याउँछ भनेर जान्दाखेरि हामीले होसियारी गर्नुपर्छ। प्रेरितको 6:1 एक पददेखि पढ्दै जाँदाखेरि एक दुई पदमै हामी पाउँछौ, संख्या बढ्दै गयो, क्रिस्चियनहरूको संख्या चर्चमा संख्या बढ्दै गयो, समस्या पनि बढ्यो भनेको छ। समस्या हामीले त्यस्तो समस्यालाई वास्ता गर्दैनौ, कतिले वास्ता गरिरहेको हुन्छ, हामीले वास्ता गर्नुपर्ने हुन्छ। त्यसले गर्दा मण्डलीमा पवित्र आत्मालाई ठाउँ दिएको हुनुपर्छ, अथवा हरेक विश्वासीले मण्डलीको सबै सदस्यले प्रभु यीशु मसीहलाई ग्रहण गरेपछि पवित्र आत्माको विषयमा बुझ्नु, जान्नु र पवित्र आत्माको पवित्रमा लिनुपर्छ। जसरी हामीले प्रभु यीशुलाई ग्रहण गरेपछि पानीको वशमा लिनुपर्छ भनेर वचनले, परमेश्वरको वचनले बताएको छ, हामी पानीको वशमा लिन्छौँ, एउटा विधि हो, साथसाथै पवित्र आत्माको वशमा पनि पाउनुपर्छ। तपाईँ र मैले पवित्र आत्माको वशमा पाएनौ, रीतिविधि अनुसार क्रिस्चियन मात्रै भएको छौँ, बुवामा क्रिस्चियन भयो भनेर, मलाई यता राम्रो भयो भनेर क्रिस्चियन

है अथवा त्यसले गर्दा समस्या ल्याउन सक्छ अथवा प्रविश्वलाई बुझेरै ग्रहण गरेको भए तापनि हामीलाई राम्रो शिक्षा भएन भने पछि हामी अर्कोतिर लाग्नु सक्छौँ। हामीलाई डोर्याउने सिकाउनेहरूले यही दिदी बहिनीहरूले आएर कसरी प्रशंसा गरे जबकि परमेश्वरको दयाले विजय गराउनुहुन्छ इजरायललाई, तर उनीहरूले त दाउदलाई पनि प्रशंसा गरे, सवालको पनि गरे, ऊ पनि राजा हो उसले पनि गरे भने तर उसले भन्दा बेसी दाउदले गरे भनेर भने, त्यसरी हामीले गर्ने हुँदाखेरि समस्या हुन्छ। एउटा कक्षामा पनि टिचरलाई भन्दा कुनै विद्यार्थीलाई अब कहिले कहिले त भइहाल्छ, तर त्यस्तो प्रकारको हुन थाल्यो भने टिचरलाई शिक्षकलाई भन्दा अथवा प्रिन्सिपललाई भन्दा कुनै विद्यार्थीलाई प्रशंसा गर्न थाल्यो भने त्यसले समस्या ल्याउँछ, जोगिनुपर्छ होला। प्रिन्सिपल टिचर भन्दा खुबी भएको विद्यार्थी होला अथवा प्रिन्सिपल भन्दा खुबी भएको टिचर होला, जो खुबी छ उही प्रिन्सिपल हुनुपर्ने अथवा है विद्यार्थी टिचरै हुनुपर्छ भन्ने छैन। विद्यार्थी पढेर गुनेर टिचर जस्तै पढेर गुनेर प्रिन्सिपल टिचर हुन सक्छ, तर त्यही स्कुल कलेजमा होइन, जानेर खुबी भएकोले गर्दा त होइन नि। तर हामीले जानेनौँ भने त्यहीँनिर हामीले अर्कालाई अपमान गर्नु थाल्यो भने त्यही स्कुल कलेज कुनै पनि ठाउँमा कुनै पनि इन्स्टिट्युसनमा समस्या उब्जिहाल्छ, चाहे चर्चमा होस् चाहे गाउँ समाजमा होस्। नियमले दिएको विधिले दिएको स्वभावले दिएको कुरालाई हामीले अप्नाउनु पर्छ। यहाँनिर लडाईँ हुन थाल्यो अनि यो लडाईँ चर्किँदै गयो, मारामार भयो, धेरै मर्यो, परिवारहरू छुट्टा नाम भयो, अनि कति समस्या, श्रीमान श्रीमती छुटिनु, मारिनु, देशमा सेनाहरू मारिनु, ठुला साना मारिनु, बालबच्चाहरू मारिनु, ठुलो घटनाहरू घट्दै गयो। हामीले होसियारसँगले बोल्नुपर्छ। यी दिनहरूमा बोल्ने मौका बोल्ने ठाउँहरू धेरै छ, सबैले बोलिरहेको सुन्छौँ, तर कुन दिन के हुन्छ थाहा छैन। हामी होसियारसँगले बोल्यौँ भने पछि बाँच्छौँ, नत्र कुन दिन के हुन्छ हाम्रो बोलीले हामी मर्नुपर्ने, दुःख पाउनुपर्ने, रुवावासी हुनुपर्ने, अपमानित हुनुपर्ने, सजाय भोग्नुपर्ने हुन्छ। अहिले हामीले छोटो मात्रै पढेको छौँ, आफूले बुझ्नुहोला। जब जब हामी अलिकति खुसी लाग्दा रमाउने नाच्ने गाउने गर्छौँ त्यसले समस्या ल्याएको पाउँछ, अनि कुनै कुरोमा हामीले बेसी केही भयो भन्दैमा रमाउने कुरो खुसी हुने कुरो गर्नु थालेपछि समस्या आएको हामीले पाउँछौँ। कतिको हाम्रो हामी मध्येमा कतिको त्यस्तै पानी हुन्छ, अलिकति केही रमाउने कुरो भयो भने हामी खुसी मनाइहाल्छौँ, एकदमै अच्चकाली रमाउँछौँ, तर त्यहाँनिर सङ्कट समस्याहरू आइहाल्छ। अनि हामीले प्रेरितको पुस्तकमा 12 अध्यायमा पढ्दाखेरि त्यहाँनिर घटनाहरू रमाएको कुरामा कसैलाई प्रशंसा गर्दाखेरि घटनाहरू घटेको पाउँछौँ, मरेको पाउँछौँ, दुःख पाएको पाउँछौँ। तपाईँ हामीले होसियार गर्नुपर्ने हुन्छ। हामीले सफलता र उन्नति पाउनुको लागि आफ्नो अधिकार लिएर अथवा आफूले हेर्दाखेरि सोझो तरिकाले हामीलाई साथ दियो भन्दैमा, कुनै प्रकृतिले अथवा कुनै पनि घटनाले साथ दियो भन्दैमा हामीले गर्नु हुँदैन। हामीले व्यवहारमा होसियारी गर्नुपर्छ। तपाईँ हामीले होसियारी गरेनौँ भने जस्तो अब्राहमको काम गर्ने, अब्राहम त्यति बेरको समयमा कमारा कमारीको चलन थियो र त्यहाँनिर त्यो चलन अनुसार अब्राहमको घरमा काम गर्ने हागार थियो, अब्राहमको छोराछोरी थिएन, उसको श्रीमती सारापट्टिबाट छोराछोरी नहुँदा हागारबाट पछि हुने भयो। हगारले के सम्झेछ भने कमारीले चाहिँ अब मैले छोरा जन्माइदिए, मलाई अब अब्राहमले मेरो मालिकले मेरो श्रीमान हुन्छ, मलाई माया गर्छ, मैतिर ढल्किन्छ अथवा त्यस्तोतिर उसको मन गयो होला। उसले अनेक किसिम गर्नु थाल्यो, हेप्नु थाल्यो सारा आफ्नो मालिकनीलाई, जसको नतिजा नराम्रो भयो, घरबाट निकालिनु पर्यो। हुन त अधिकारको कुरा गर्दा त ठुलो हुने अधिकार पाउनु जस्तो देखिन्छ, दिन फर्केको सुख पाएको जस्तो लाग्छ, तर भएन उल्टा भयो। तर पनि परमेश्वरले क्षमा गर्नु भएर अब चाहिँ तिमी घरमा गएर फर्क, आफ्नो मालिकनी भनौ, उसँग मिलेर बस भने त्यो गएर मिलेर बस्यो, निस्किसकेको परमेश्वरले मौका दिनुभयो। उसको पहिला सुरु छोरा जन्मिनु भन्दा पहिलेको कुरा, ऊ गर्भवती मात्र भएको थियो, तर छोरा जन्मेपछि फेरि उसले पहिलाको दुःख भुलेछ। छोरा जन्मिएपछि उसले फेरि पनि अब्राहमको पनि त्यही भएर छोरा भइसकेको थियो, इजाक अधीनमा बस्नुपर्ने थियो, परमेश्वरले पहिला पनि अधीनमा बस भनेर पठाएको उसले बिर्सेछ। धेरै वर्ष पछाडि हामी बिर्सन्छौँ, अनि बिर्सेपछि उसले त्यस्तै व्यवहार गर्न थाले। अब त भयो होला, अब्राहम पनि वृद्ध भयो, सारा पनि वृद्ध भयो, हामी नै हो यहाँको त, है मेरै छोरा हो यहाँको मालिक जस्तो लाग्यो होला, है धेरै पढेको धेरै धनी भएको सम्पत्ति हामी नै भने जस्तो लाग्यो होला, है जेठो भनेको हामी नै मेरै छोरा भने उसले हेप्नु थाल्यो भने चाहिँ सारालाई, अनि
त्यहाँनिर फेरि दोस्रो घटना घट्यो। त्यहाँ वचन आयो हागारलाई उसको छोरासँगै बाहिर निकालिदेऊ भन्ने आयो। त्यो वचन आएपछि उसले मान्नु पर्यो, अब्राहमले साराले मान्नु पर्यो। त्यहाँनिर फेरि मौका भएन। हुन त त्यहाँनिर ठुलो सङ्कट समस्याहरू उब्जिनु थाल्यो। तपाईँ हामी आफै विचार गरौँ, यस्तो बेलामा घरबाट निकालिँदा कस्तो हालत हुन्छ। हुन त प्रभुले सम्हाल्नु भयो, बचाउनु भयो, रहवासी भए तापनि खुवाउनु भयो, फ्याउनु भयो, तर समस्या। तपाईँ हामीले हाम्रो धन स्वास्थ्य मान आदर सबै कुरो छ भन्दैमा, ठुला बाडा हाम्रो मान्छे छ भन्दैमा ढुक्क बस्नु हुँदैन। होसियारसँगले रहनुपर्छ, हाम्रो चाल ढङ्ग होसियारको हुनुपर्छ भन्ने कुरो हामी पाउँछौ। हामीले इत्त भनेर न्यायको पुस्तकमा हामीले 11 जेप्त पनि भन्छ, उसको नाममा तपाईँ यप्त भन्छ, उसको विषयमा पाउँछौ। ठुलो लडाई पछाडि ठुलो विजय हासिल गरेर गयो, रमाएर उसको छोरी फेरि एउटै छोरी भन्छ, छोरा छोरी कोही पनि थिएन, एउटै छोरी थियो भनेको छ। उसको लागि ठुलो दुःखको कुरो भयो, रमाए त आयो, नाच्दै आयो, तर तीको ती उनीहरूको नाश दुःखमा परिणत भयो। किनभने जितेको झोकमा बुवाले पनि एउटा कबुल गरेर आएको रहेछ यप्तले पनि, है। कोही कोही बेला हामीले खुसी लागेको बेलामा, कोही बेला रिस उठेको बेलामा आवेशमा आएर के के बोली पठाउँछौ नि, आफैमा खनिन्छ त्यस्तो कुराहरू। परमेश्वरलाई भाकल चाहिँदैन, परमेश्वर हामीलाई दया गर्नुहुन्छ, परमेश्वरको दयामा हामीले रहनु पर्छ। परमेश्वरले हामीलाई केही दिनुभयो भन्दामा हामीले मेरो बिमा जाति गर्नुभयो अथवा मलाई कुनै भलाइ गर्नुभयो, होइन, मेरो छोराछोरी परिवार हाम्रो भने भन्दैमा, खुसी लाग्यो भन्दैमा हामीले केही नै दिउँ गरौँ भन्नु पर्दैन। परमेश्वरले त्यसको लागि दिएर साथ दिए हुँदैन, सबै परमेश्वरको हो। अथवा रिस उठ्यो भने म यो गर्छु त्यो गर्छु भनेर भन्नु अथवा गर्नु पनि हुँदैन। हामी परमेश्वरको बराबरीमा हुने त कुरै आएन, कुनै संसारको मान्छेको बराबरीमा पनि आउँदैनौ। अहिलेसम्म संसारमा सबभन्दा धर्मी अथवा सबभन्दा वीर अथवा सबभन्दा आदरणीय भन्ने पाउँदैनौ। कोही आदरणीय छ होला, कोही यतातिर खसेको हुन्छ, कोही वीर होला, अर्कोतिर कमजोरी हुन्छ। परमेश्वर मात्र सबै कुरोमा सर्वसम्पन्न, सर्वोच्च, सर्वभौमिक, सर्वसम्पन्न, सर्वशक्तिमान, सर्वज्ञानी हुन्छ, अन्तर्यामी हुनुहुन्छ। उहाँको सामनेमा हामीले परमेश्वर कस्तो हुनुहुन्छ भनेर भनिरहनु पर्दैन, सक्दैनौ। चुपचाप रहिरहनु पर्छ। हामी निर्जीव पानी, निर्जीव वस्तु चाहिँ धुलो माटोको कण जस्तै चुपचाप रहिरहनु पर्छ। तपाईँ यस्तो हुनुहुन्छ, उस्तो हुनुहुन्छ भनिकन भनिरहनु पर्दैन। विशेष नयाँ नियममा, पुरानो नियममा नाच्ने गाउने उफ्रिने हामी पाउँछौँ, तर त्यहाँ सफल भएको चाहिँ पाउँदैनौँ, सफल भएको चाहिँ पाउँदैनौँ। दाउद रमाएर केही नै भयो भनेर काम विजय हुँदाखेरि रमाएको थियो, धेरैपल्ट हुन्छ रमायो, तर यता नाच्यो रमायो, उतापट्टि परमेश्वरको बाचेको सन्दुक ल्यायो, खुसी भयो, सफल भयो, तर घरमा गएर ठुलो झगडा भयो। उसको श्रीमती मिकल राजाको छोरी हो, आफ्नै परिवारसँग झगडा हुनु घरको अशान्ति हो, ठुलो कुरो अशान्ति भयो, घरमा झगडा भयो। त्यो झगडा टुङ्गिने खालको झगडा थिएन, जीवनभरि रहने समस्या उठ्यो। तपाईँ हामीले नचाहिँदो तरिकाले नाच्ने गाउने, नयाँ नियममा त झन् हामीले नाच्ने कुरो पाउँदैनौँ। नयाँ नियममा प्रभु यीशु मसीहदेखि संसार सुरु भएको भनेको होइन, परमेश्वरको देखा पर्नु भएको, प्रकट हुनुभएको प्रभु यीशु मसीहबाट भनेको होइन, सुरुदेखि नै प्रभु यीशु मसीह हुनुहुन्थ्यो। संसारको उत्पत्ति भन्दा, मान्छे बनिनु भन्दा पहिला परमेश्वर हुनुहुन्थ्यो, यीशु प्रभु हुनुहुन्थ्यो। पिता पुत्र पवित्र आत्माको सल्लाहमा मान्छे बनिएको, पृथ्वी कहिले बनेको भनेर परमेश्वरले जान्नुहुन्छ। अनि पृथ्वीको उत्पत्ति धेरै वर्ष पहिला, हामी परमेश्वरको छेउमा नम्र र दीन भएर बस्नुपर्छ। यहाँनिर जब हामी नम्र हुन्छौँ, त्यसमा हामी परमेश्वरको दया पाउँछौँ, अनि सफलता र उन्नति पनि पाउँछौँ, र रमाउने खुसी हुने कुरामा अति नै अचकाली गरेर गर्नु हुँदैन। जब जब इन्द्र नाचे, कराए, उफ्रे, विजय भएर दुःख पनि पाए, जहाँ पनि जहिले पनि परमेश्वरमा सधैँ मग्न हुनुपर्छ, चुपचाप रहिरहनु पर्छ। 4:24 योहन्नामा आत्मा र सत्यतामा परमेश्वरको आराधना गर्नु भनेको छ। कतिपल्ट चर्चमा धुमधाम बजाउने गर्ने हुँदा समस्या आएको छ, चर्चभित्रै पनि बाहिर पनि, बिमारीहरूलाई पनि समस्या, कमजोरीहरूलाई पनि समस्या, समयको पनि थाहा नगर्ने, हल्ला गर्ने, आफूलाई केही लाग्यो भन्दा पनि त्यस्तो गर्नु हुँदैन। आत्मा र सत्यतामा परमेश्वरको आराधना गर्नुपर्छ। शब्द निकाल्नु हुँदैन भन्ने त होइन, तर चाहिँ जो तरिकाले गर्नुपर्ने हुन्छ। आत्माको फल 5:22 गलातीमा आत्माको फल प्रेमदेखि सुरु गरेर फल देखाउनुपर्छ। नाचेर, गाएर, डङ डङ डुङ डुङ गराएर, बौलीको जस्तो हाम्रोलाई त आराधना भन्ने खुसीले गर्छौँ होला, तर त्यो समस्या निकाल्छ त्यसले। पहिला सामेलको 4 अध्यायमा हामीले पढ्यो भने, पहिला सामेलको 4 अध्यायमा लडाइँ गर्दा
इजरायलीहरू परमेश्वरको जाति भनेर भन्छ हो पनि, तर सुरुमा 4,000 मारियो। अब हामीसँग बाचाको सन्दुक थिएन र यस्तो भएको, अब ल्याऊ भनेर ल्यायौ, अब चाहिँ जित्छौ भनेर रमाएको थियो। 30,000 मर्यो फेरि दोस्रो पटकमा जित्नु पर्ने। हामीले नाचेर गाएर बेसी थर्काएर त्यहाँ पृथ्वी नै काम्यो भनेको छ अथवा गुन्ज्यो भनेको छ, धरती काम्ने गरेर है हो। बाचाको सन्दुकमा परमेश्वरको दया उपस्थिति रहन्छ, तर परमेश्वरको वचनलाई पढ्ने, अध्ययन गर्ने, पालन गर्ने, सिकाउने काम हाम्रो हो। हामीले परमेश्वरलाई प्रेम गर्नुपर्छ, हाम्रो मनभित्र परमेश्वरलाई राख्नुपर्छ। बाहिर डङ डङ नुन एकछिन गरेर फेरि पछाडि साधारण भएर जे पात्यो गर्ने होइन। उनीहरूले त्यसै गर्दा परिस्थितिहरू उनीहरूको शत्रुहरू तर्सियो, यिनीहरूले के गर्यो, किन यसरी करायो, पत्तो लाउँदाखेरि त बाचाको सन्दुक आएछ भनेर थाहा पायो। यही बाचाको सन्दुक आएपछि यिनीहरूले सधैँ जित्छ, अब हामीलाई मार्ने भयो, लु अब तयारी हौ भनेर, अब जोरतले युद्ध गरौँ भनेर उनीहरूले ज्यानै छोडेर युद्ध गर्दा जित्यो पनि। 30,000 मारिनु पर्यो, कति ठुलो हार। हामीले ढङ्गले आराधना गर्नुपर्छ, उफ्रिनु पाफ्रिनु त्यस्तो होइन। परमेश्वरलाई प्रेम गर्दै, वचन सिक्दै, पालन गर्दै हाम्रो चाल ढङ्गबाट अरूले परमेश्वरलाई देख्नुपर्छ। हाम्रो ठुलो ठाउँ छ भन्दैमा है नाच्नु गाउनु सक्ने बजाउने सक्ने मान्छे छ, हाम्रो बाजाहरू छ भन्दैमा बजाउने त्यस्तो होइन। सफलता र उन्नति ल्याउने हो भने तपाईँलाई मैले सजगता सतर्कता अप्नाउनु पर्ने हुन्छ। अर्कालाई रिस उठाउने, झोक चलाउने, हतियार प्रहार गर्ने, कारवाही गर्नु लाउने खालको काम हामीले गर्नु हुँदैन। सावलले हातमा त्यो रिसको झोकमा उसले भाला थियो भनेको छ, भालाले प्रहार गर्यो भनेको छ। जे पनि हुनसक्छ संसारमा, तपाईँ र मैले हामी हाम्रो सृष्टिकर्ता परमेश्वरलाई चिनेपछि तपाईँ र मैले होसियासँगले जिउनु पर्छ। परमेश्वरलाई आदर गर्नेले उहाँकै स्वरूपमा बनिएका मान्छेलाई पनि आदर गर्नुपर्ने हुन्छ, र अशान्ति अन्मेल भएन भने सबैसँग मिलेर बसेको छ भने राम्रो हुन्छ। दुश्मनीको बदलामा मित्रता र घनिष्ठताहरू बढ्दै जान्छ, जसले हामीलाई परमेश्वरलाई महिमा दिने आदर गर्ने कामहरू बढ्दै जानु सक्छ। त्यसैता यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौँ। आत्मिकी चाल ढङ्ग हुन सकौँ, परमेश्वरलाई मनपर्ने काम हामीले गर्न सकौँ भनेर हामी परमेश्वरको वचनलाई शिरोपर गर्दै रहन सकौँ। अहिले हामीले पढेको दिदी बहिनीको आराधना परमेश्वरलाई स्तुति गर्दा अलिकति बोलीमा सत्य कुरो भए तापनि बोल्नु नहुने रहेछ, होसियासँगले बोल्नुपर्छ। उनले उत्थान गरिकन बोल्दाखेरि ठुलो समस्या आएको हामीले पहिला सामेल 18 अध्यायमा पढ्यौं, 7 र 8 पदमा विशेष गरिकन पढेको छौं, र देशै व्यापी रूपमा सानो झुण्डमा भएको कुरो देशव्यापी रूपमा फैलियो। फैलिएको मात्र संकट आयो, युद्ध भयो, मारामार भयो। तपाईँ र मैले आफ्नो बोली वचनलाई होसियासँगले बोल्नुपर्छ, मण्डलीमा होस्, चाहे परिवारमा होस्, चाहे देशमा होस्, समाजमा आफूभन्दा ठुला बडासँग सल्लाह लिएर बुझेर मात्रै बोल्नुपर्छ, लेख्नुपर्छ, काम गर्नुपर्छ। किताबहरू छाप्दा पनि त्यस्तै हो, अनि हामी बाँच्छौँ र हामीले देशलाई, परिवारलाई, भनौँ भने देशलाई पनि बचाउँछौँ र संसारलाई पनि बचाउँछौँ। बचाउनु मात्र होइन, हामीले आदरमान पाउँछौँ, धन पाउँछौँ। समस्या, रुवावासी, गरिबी, ऋणको बदलामा आदरमान धन हुन्छ। त्यसले गर्दा तपाईँलाई मैले सत्य कुरो भए तापनि होसियासँगले बोल्नुपर्छ। झोक चलेको भए पनि, झोक चलेको तपाईँ रिस उठेको साटो फेर्ने अवस्था भए तापनि अथवा अचकाली खुसी भएको भए तापनि होसियारसँगले बुझेर जानेर सल्लाह लिएर मात्रै बुझ्नु, बोल्नु अनि लेख्नु पर्नेछ भने लेख्नुपर्छ। लेख्नु त झन् हुँदै हुँदैन। त्यसैता आजको सफलता र उन्नतिको सन्देश सुनिदिनु भएकोलाई धन्यवाद। जय मसीह, नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

प्रिय मित्रहरू, आजको बाइबल पाठ मैले प्रस्थानको पुस्तक 23 अध्यायको 1-8 पदसम्म छानेको छु। यसरी लेखिएको छ, झुटा गवाही नदेऊ, दुष्टको साथ लागेर त्यसको निम्ति इच्छापूर्ण गवाह नबन, खराबी गर्न भेटसँग नलाग, मुद्दामा बहुमततिर लागि गवाही दिएर इन्साफ नबिगार, गरीब भनेर उसको मुद्दामा पनपक्षी नगर। यदि तिमीहरूले आफ्नो शत्रुको गोरु वा गधा बिचकेर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर फेरि त्यसमा ल्याइदेऊ। तिमीहरूसित रिस इब्बी गर्नेको गधा भारीले थिचिएको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड, तर त्यसलाई उठाओ। मुद्दामा गरीब मानिसको न्याय नखोस, झुटा कुराबाट दूर बस, निरपराध र इमान्दारलाई प्राण दण्ड नदेऊ, किनकि दोषीलाई म कहिल्यै निर्दोष ठहराउने छैन। घुस नखाओ, किनकि घुसले मानिसलाई अन्धा तुल्याउँछ र धार्मिकताको कुरालाई उल्टाइदिन्छ। मैले तपाईँलाई परमेश्वरको वचनबाट एउटा खण्ड पढेर सुनाए। यो खण्ड पवित्र ग्रन्थ बाइबलको 2 पुस्तकबाट लिएको हो। यस पुस्तकलाई प्रस्थानको पुस्तक भनिन्छ। परमेश्वरको प्रजा इजरायलीहरू 400 वर्षसम्म मिस्र देशमा दासको रूपमा बसेर छुटेका थिए। 400 वर्षको समय भनेको लामो समय हो मित्र। सायद उनीहरूको 4-5 पुस्ता नै दासत्वमा जिउन परेको थियो होला। ती मानिसहरू परमेश्वरदेखि बिराना भएका थिए, परमेश्वरलाई चिन्नदेखि अन्धा भएका थिए। अरूको अधीनमा बस्न परेको कारण तिनीहरूले आफूलाई सोचेको जस्तो गरी परमेश्वरको आराधना गर्न सक्दैनथे। परमेश्वरले तिनीहरूलाई अचम्म प्रकारले छुटकारा दिनुभएको थियो। मोसा नाउँका एक व्यक्तिलाई उहाँले ती लाखौं इजरायलीहरूलाई नेतृत्व गर्नका निम्ति चुन्नु भएको थियो। मिश्रका शासक फारो त्यस समयका शक्तिशाली शासक थिए। मोसाले त्यस्तो शक्तिशाली शासकको सामना गरी इजरायलीहरूलाई छुटकारा दिनु परेको थियो। तर मोसाको साथमा परमेश्वर हुनुहुन्थ्यो। जीवित परमेश्वरले मोसालाई सहायता गर्नुभयो। जुन व्यक्तिलाई परमेश्वरले साथ दिनुहुन्छ त्यो व्यक्ति उसको काममा सफल हुन्छ। हो श्रोता मित्र, परमेश्वरको साथ पाउनु नै जीवनमा सबैभन्दा उच्च कुरा हो, सबैभन्दा महान कुरा हो। यसरी अचम्म र उद्वेग प्रकारले इजरायलीहरू दासत्वबाट छुटे, तर दासत्वबाट छुटकारा पाएपछि इजरायलीहरूको जीवन सामाजिक ढाँचा परिवर्तन हुनु पर्थ्यो। परमेश्वरले तिनीहरूको समाजमा सुव्यवस्था होस् भन्ने चाहनुहुन्थ्यो। श्रोता मित्र, सुव्यवस्था नियमहरू पनि मानिसको जीवनको धार्मिकतासँग सम्बन्धित हुन्छ। यसै कारण परमेश्वरले तिनीहरूमा साँचो धार्मिकता उत्पन्न गर्न नीति नियमहरू दिनुभयो। उनीहरूको जीवनमा परिवर्तन आओस् भन्ने परमेश्वर चाहनुहुन्थ्यो। त्यही कारण उहाँले थुप्रै नीति नियमहरू उनीहरूलाई राखिदिनुभयो। मानिस एक्लै जिउन सक्दैन, मानिस सामाजिक प्राणी हो। समाजले मानिसलाई सुरक्षा पनि प्रदान गर्छ, सहायता दिन्छ। इजरायलीहरू पनि एउटा समाज थियो, तर धेरै वर्षसम्म दासत्वमा बसेकाले अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा आइपुग्नका निम्ति 40 वर्ष लागेको कारण उनीहरूका विचार व्यवहारहरू लथालिङ्ग अनि भताभुङ्ग भएका थिए। कुनै नीति नियम नजान्ने पशु जस्तो तिनीहरू भएका थिए। त्यसकारण एक समाज बनेर बस्नका निम्ति तिनीहरूले गर्नुपर्ने आवश्यक कुराहरू परमेश्वरले तिनीहरूलाई बताउनुभयो। त्यस बेला आजको जस्तो कुनै ठूलो सहर थिएन, विद्यालयहरू थिएनन्, नियम कानूनका किताबहरू थिएनन्, तर परमेश्वर तिनीहरूसित हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई कसैको विरुद्धमा झुटो गवाही नदिनु भनी भन्नुभयो। झुटले मानिसको जीवनलाई साथै समाजलाई समेत भ्रष्ट पार्छ। मानिसले झुट बोल्नु हुँदैन, झुट बोल्ने मानिस झुटद्वारै नाश हुन्छ। मानिसको धर्म कर्म प्रार्थना भजन दान भेटी दक्षिणा बलिदान मात्र सीमित हुँदैन, तर उसको जीवन पनि धार्मिक हुनुपर्छ। मानिसको जीवन धर्म कर्म प्रार्थना दान भजन भेटीहरू दक्षिणा बलिदानमा मात्र सीमित हुनु हुँदैन, तर उसको जीवन पनि धार्मिक हुनुपर्छ। धर्म कर्म चाहिँ एकातिर, जीवनको व्यवहार भने अर्कोतिर भयो भने त्यो साँचो धर्म होइन।
परमेश्वरले मानिसको बाहिरी धर्म कर्मलाई होइन श्रोता मित्र, तर उसको जीवनको आचरणलाई, स्वभावलाई हेर्नुहुन्छ। ती इसरायलीहरूलाई झैं आज सभ्य समाज र देशमा बस्ने हामीलाई पनि परमेश्वरले आज्ञा गर्नुभएको छ। परमेश्वर हामीलाई पनि झुठ नबोल भन्नुहुन्छ। मित्र, एउटा भर्याङको कल्पना गर्नुहोस्। सत्य बोल्ने व्यक्ति भर्याङ उग्लदै धेरै माथि पुग्छ, झुटो बोल्ने व्यक्ति भर्याङबाट झर्दै झर्दै गएर तल पुग्छ। मैले मानिसहरूको जीवनमा यस्तो घटना घटेको देखेको छु, यस्तो कुरा भएको देखेको छु, हुनसक्छ तपाईँले पनि देख्नु भएको होला। परमेश्वरले ती मानिसहरूलाई जस्तै आज हामीलाई पनि भन्नुहुन्छ, खराबी गर्न भीडको पछि नलाग। भीड भनेको के हो? यो मानिसहरूको जमात हो, हुल हो अथवा झुण्ड हो। मानिसहरू भीड लागेर जादु हेरिरहेका हुन्छन्, भीड लागेर के गरिरहेका हुन्छन्। भीडका मानिसहरू एकले अर्कोलाई राम्ररी चिन्दैनन्, तर पनि तिनीहरू एक साथ हुन्छन्, एकमत हुन्छन्। राम्रो कुराका निम्ति एकमत हुनु धेरै असल कुरा हो श्रोता मित्र। खराबी गर्नका निम्ति एकमत हुनु आगोमा घिउ घोप्ट्याउनु जस्तो हो। धर्मी मानिस भीडको पछि लाग्दैन, उसलाई परमेश्वरले बुद्धि विवेक दिनुभएको छ, उसलाई हुल चाहिँदैन। मानिसले आफ्नो जीवनका निम्ति आफै विचार गर्नुपर्छ, आफै निर्णय लिनुपर्छ। प्रभु येशूलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिन माग गर्ने मानिसहरू पनि भीडमा थिए। भीडले निर्दोष प्रभुलाई दण्ड दिलाएको थियो। हामी भीडको पछि नलागौं, बरु आफ्नो विवेक प्रयोग गरौं, अरूको विचारमा आफ्नो जीवन नउचालौं, बरु आफै विचार गरी निर्णय लिने कोसिस गरौं। आदरणीय श्रोता मित्र, धेरै पटक हामी भीडको कारणले गर्दा गलत अवस्थामा पुगिरहेका हुन्छौं। भीडकै कारणले गर्दा हाम्रो जीवन नाश हुँदै गइरहेको हुन्छ, भीडकै कारणले गर्दा हाम्रो आर्थिकी अवस्था पनि खस्किराखेको हुन्छ, अघि नै मैले भने भर्याङबाट तल झरे जस्तै भइरहेको हुन्छ। त्यसकारण हाम्रो स्वविवेकले हामीले निर्णय लिनु अति व्यवहारिक हुन्छ। परमेश्वरले शत्रुप्रति पनि सद्भावना राख्नुपर्छ भन्नुभयो। भलाइ गरेर शत्रुलाई जित्न सकिन्छ, बदला लिएर शत्रुलाई नाश पारेर कोही ठूलो हुँदैन। येशूले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई जस्तै प्रेम गर। श्रोता मित्र, वास्तवमा शत्रुलाई प्रेम गर्न धेरै गाह्रो हुन्छ, तर जसले प्रेम गर्छ ऊ साँच्चै परमेश्वरको सन्तान हो, धर्मी जन हो, उसले परमेश्वरको धार्मिकता प्राप्त गरेको हुन्छ। पक्षपात, झुठ, घुस खाने कुराहरू, अन्याय जस्ता कुराहरूले मानिसको समाजलाई भ्रष्ट बनाउँछ। पवित्र शास्त्रले हामीहरूलाई यस्ता कुराहरूबाट टाढा बस्ने सल्लाह दिएको छ। हामी सत्यको पछि लाग्नुपर्छ मित्र। प्रभु येशूले भन्नुभयो, सत्य म नै हुँ। उहाँले यो पनि भन्नुभयो, सत्य के हो तिमीहरूले जान्नेछौ र सत्यले तिमीहरूलाई छुटकारा दिनेछ। यूहन्ना 8 अध्यायको 32 पदमा तपाईँले यी कुराहरू पढ्न सक्नुहुन्छ। मानिसले बनाएका नियम विधिहरूले भन्दा परमेश्वरले दिनुभएको शिक्षाले हाम्रो जीवन र समाजमा धेरै भलाई उत्पन्न हुन्छ। हामी प्रभु येशूमा विश्वास गरौं अनि सत्यमा चलौं, तब परमेश्वरले हाम्रो जीवनमा साँचो धार्मिकता उत्पन्न गर्नुहुनेछ। आदरणीय श्रोता मित्र, यसै कार्यक्रम मार्फत म तपाईँलाई आग्रह गर्न चाहन्छु, के हामीले सत्य चिनेका छौ? सत्य येशू ख्रीष्ट हुनुहुन्छ, जो तपाईँको निम्ति र मेरो निम्ति सत्य प्रकट गर्न, परमेश्वरको इच्छा प्रकट गर्न, मुक्तिको बाटो देखाउन यो संसारमा आउनु भएको हो। आज यही सत्यलाई विश्वास गर्ने मानिसले मात्रै आज संसारमा भएको ठूलो भीड़लाई त्याग्न सक्छ, यो भीड़लाई छोड्न सक्छ, किनभने छुटकारा येशू ख्रीष्टले मात्रै दिनुहुन्छ। के तपाईँले यो छुटकारा अनुभव गर्नुभएको छ? के तपाईँले यो छुटकारालाई आफ्नो बनाउनु भएको छ? यदि छैन भने श्रोता मित्र, आज नै यो सत्यमा विश्वास गर्नुहोस्। जो ख्रीष्ट हुनुहुन्छ उहाँले मात्रै तपाईँलाई संसारको कुलतबाट छुटकारा गर्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने,
हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा भेट्न पाउँदा, स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। कहिलेकाहीँ एउटा व्यक्तिलाई झलक्क हेर्दा नै उसको बानी बेहोरा थाहा पाइहालिन्छ। उसको व्यवहारलाई हेर्दा उसको घर परिवार र ऊ हुर्केको वातावरण कस्तो छ त्यो अड्कल लाउन सकिन्छ। मानिसको व्यवहार नै उसको परिचय हो। जीवनमा हामी कसरी राम्रो व्यवहार गर्ने बानी बसाल्न सक्छौ, यस विषयमा विचार गरौं। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

प्रिय मित्र, यदि तपाईले यो कार्यक्रम हालसालैदेखि सुन्दै आउनु भएको छ भने मेरो अनुरोध तपाईसित यो छ कि कृपया यस कार्यक्रमप्रति तपाईँको सुझाव, तपाईँको प्रतिक्रिया र तपाईँको विचार अवश्य लेखेर पठाउनुहोस्। तपाईँले लेख्नुभएका पत्रहरूले हामीलाई धेरै उत्साह दिँदछ। म तपाईँलाई धन्यवाद दिन चाहन्छु किनभने अवश्य नै तपाईँले हामीलाई सहायता गर्नुहुनेछ, म यस कुरामा विश्वस्त छु। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना अवश्य नै यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनु सधैँ उझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयारी गरौं।

राम्रो आनी बानी भएको मानिसलाई सबैले मन पराउँछन्। एक व्यक्तिको सफलता र उन्नति उसको व्यवहार र आनी बानीमा पनि निर्भर हुन्छ भन्ने कुरा सुन्दा तपाईँलाई पत्याउन गाह्रो पर्ला, तर यो कुरा सत्य हो। एक व्यक्तिले अरूसित कसरी कस्तो व्यवहार गर्छ, उसको बोली वचन कस्तो छ, त्यसै कुरामा उसको जीवनको सफलता र उन्नति हुने वा नहुने कुरा निर्भर गर्छ। सायद मैले भनिरहेको कुरा सुनेर तपाईँ आफ्नो मनमा यसो भनिरहनु भएको छ होला, यी दाइले त कति ठ्याक्कै मिल्ने कुरा गर्नुभयो। तपाईँको अनुभवले यो कुरा सायद तपाईँले सिक्नु भएको छ। यो संसारमा धेरै मानिसहरू छन्, योग्य मानिसहरू छन्, तर तिनीहरूमध्ये धेरैले जीवनमा केही पनि हासिल गर्न सकेनन्, जीवनमा केही पनि पाएनन्, न कुनै सफलता न उन्नति। तपाईँको विचारमा यस्तो किन भयो? केसको जवाब तपाईँ सोचिरहनु भएको छ? हुनसक्छ तपाईँले सोच्नु भएको कुरा ठिकै हो, म पनि त्यसको कारण तपाईँलाई बताउन चाहन्छु, सुन्नुहोस्। तिनीहरूले समाजमा बसेर अरूहरूसित कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा थाहा पाएनन्, वा थाहा भएर पनि त्यो कुरा गर्ने प्रयास गरेनन्। मलाई पहिलो विश्वयुद्धतिरको एउटा घटनाको सम्झना आयो, मैले यो एउटा किताबमा पढेको थिएँ। विश्वयुद्ध घमासान भयो अनि अन्तमा समाप्त भयो। संसारका धेरैवटा देशका मानिसहरूले दुःख पाए, चारैतिर शोक र अकाल थियो, विनाश, मृत्यु, हानि, बर्बादी, लडाईले ल्याउने प्रतिफल यस्तै त हुन्छ, होइन त? पहिलो विश्वयुद्धमा अंग्रेज सेनापति माइकल फोके धेरै वीरता र कौशलता सहित लडेका थिए र विजय प्राप्त गरेका थिए। जीत अंग्रेजहरूकै भएको थियो। युद्ध समाप्त भएपछि देशमा माइकल फोकको सम्मानमा एउटा ठूलो भोजको आयोजना गरिएको थियो। एक अमेरिकी व्यक्ति पनि त्यो भोजमा सामेल भएको थियो। भोजपछि त्यो अमेरिकी व्यक्तिले सेनापति माइकल फोकलाई भने, महाशय, तपाईँको व्यवहार कुशलताका निम्ति आयोजना गरिएको यो कार्यक्रम हावा जस्तै भयो। यो भनाइको अर्थ के हो? यो भनाइमा कुनै अर्थ छैन जस्तो लाग्छ। त्यो कुराकानी सुन्ने एकजना सज्जनले भने, हेर्नुहोस् महाशय, तपाईँले मोटर गाडीको पाङ्रा त देख्नु भएको छ, त्यो भित्र केवल हावा मात्रै हुन्छ, होइन त? तर त्यो हावाले कति राम्ररी त्यो मोटर गाडीलाई गुड्न सहायता पुर्याउँछ। यो भनाइको अर्थ यही हो कि हावा त देखिँदैन, तर त्यसले पाङ्रालाई जुन अवस्थामा राख्छ त्यसले शक्ति प्रदान गर्दछ। पाङ्रामा हावा नभइकन गाडी कुद्नै सक्दैन। अमेरिकाका भूतपूर्व राष्ट्रपति अब्राहम लिंकनसित सम्बन्धित एउटा रोचक घटना यस्तो छ। एकपल्ट अब्राहम लिंकन आफ्नो एक मित्रसित टाङ्गामा बसेर कतै गइरहेका थिए। उनीहरू गइरहेको बाटोमा एकजना वृद्ध कालो हप्सीले उनलाई देख्यो अनि त्यस बेलाको समयमा अंग्रेजहरूले काला हप्सीहरूलाई हेलाको दृष्टिकोणले हेर्थे। त्यो वृद्ध कालो हप्सीले राष्ट्रपति अब्राहम लिंकनलाई देखेर अति आदरसाथ आफ्नो शिरको टोपी खोली केही झुकेर अभिवादन नमस्कार गर्यो। जवाबमा अब्राहम लिंकनले पनि आफ्नो टोपी खोलेर त्यसरी नै झुकेर त्यो कालो वृद्ध हप्सीलाई अभिवादन फर्काए। यो देखेर लिंकनका मित्र जो छेउमा बसेका थिए अप्रसन्न भए। तिमीले आफ्नो विस्मात पोख्दै भने, तपाईँले त्यो कालो बुढो हप्सीलाई किन त्यसरी अभिवादन गर्नुभयो? यो राम्रो भएन। अब्राहम लिंकनले आफ्नो मित्रलाई कस्तो जवाब दिए तपाईँ अनुमान लगाउन सक्नुहुन्छ? लिंकनले भने, मित्र, मेरो इच्छा यो छ कि मैले अरूले भन्दा राम्रो व्यवहार गर्न सकौं, अरूहरूले मैले भन्दा राम्रो व्यवहार गरून् भन्ने म चाहन्न, व्यवहारमा म भन्दा राम्रो कोही पनि नहोस् भन्ने म चाहन्छु। लिंकनले दिएको जवाब यही नै थियो, अचम्मको जवाब। अरूहरूका भावनालाई बुझेर उनीहरूसँग राम्रो व्यवहार गर्नु नै असल व्यवहार गर्नु हो। हामी अरूलाई इज्जत गरौं, सम्मान गरौं, मानिस चाहे गरीब धनी, पढ़ अपढ़, कालो गोरो, घरानी वा साधारण, जो भए पनि हामी सबैलाई आदर सम्मान गरौं। हुन त हाम्रो समाजमा जातिवादको कुराहरूले गर्दा मानिसलाई हेप्ने र शोषण गर्ने प्रक्रिया र
विषयवस्तु नै रहेको छ एउटा समस्याको रूपमा। मैले शुरूमै नै भनेको थिएँ, हाम्रो व्यवहारले हाम्रो वास्तविक परिचय दिन्छ। मैले कसैलाई बदनाम गरे वा बेज्जती गरे भने त्यसले हाम्रो आफ्नै व्यवहार प्रकट गर्छ, हाम्रो परिचय दिन्छ। अरूलाई आदर गर्नु आफ्नो असल व्यवहारको परिचय दिनु हो। याद राख्नुहोस्, हामी जे रोप्छौं त्यसैको कटनी पनि गर्नेछौ। कोदो छरेर धानको आशा गरिन्छ र काकतीको बोट रोपेर सुन्तलाको आशा गर्न सकिन्छ र बाइबलले भन्छ तिमीहरू जे छर्छौ त्यसैको कटनी पनि गर्छौ। तपाईँ र मेरो जीवनमा सफलता र उन्नति ल्याउने कुरा हाम्रो आफ्नै हातमा छ। लेखपढ तालिम गरेर मात्र पुग्दैन, त्यसको साथै राम्रो व्यवहार पनि हुनुपर्दछ। आजभोलि त डिग्री जहाँ पाइ त्यहीँ पाइन्छ, घरै बसी बसिकन पनि पाइन्छ। कति त घर बसी बसिकन डाक्टर पनि भन्छन्, सम्मानित डाक्टर। हामी समाजका मानिसहरूलाई आदर गरौं। समाजबाट हामी कहिल्यै पनि अलग रहन सक्दैनौ। समाजमा बसेर हामीले सबैसित राम्रो र असल व्यवहार गर्नुपर्छ। हाम्रो बोली वचनलाई पनि राम्रो बनाऊ। परमेश्वरले हामीलाई विवेक दिनुभएको छ। मानिस भएर हामीले पशुले जस्तो व्यवहार गर्नु हुँदैन। भन्न पनि लाज लाग्ने कुरा यो छ कि कोही कोही हुन्छन् जसको रूप मात्र मानिसको जस्तो तर व्यवहार चाहिँ पशुको जस्तो हुन्छ। यीशुले उहाँमा विश्वास गर्ने मानिसहरूलाई भन्नुभयो, तिमीहरू चाहिँ संसारका ज्योति हौ, डाँडामा बसालिएको सहर जस्तो तिमीहरू हुनुपर्छ। तिमीहरू यो संसारमा, यो पृथ्वीमा मानिसको समाजलाई स्वादिलो पार्ने नुन जस्तो हुनुपर्छ। यसै कारणले बाइबलले भन्छ कि येशूमा विश्वास गरेपछि पहिलेको आचरण, व्यवहार, सोच विचार, दृष्टिकोण, कार्यहरू त्यागेर नयाँ मानिस बन्नुपर्छ। हो, नयाँ मानिस। बाइबलले धर्म परिवर्तन गर भनेको छैन, तर तिनीहरूको मन परिवर्तन गर भनेर भनेको छ। मन परिवर्तन, दृष्टिकोण परिवर्तन भएपछि जीवनको आचरण पनि परिवर्तन हुन्छ। प्रभु येशू मानिसको जीवनलाई अर्थपूर्ण बनाउन यो संसारमा आउनुभयो। उहाँले भन्नुभएको छ, मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरू पनि उनीहरूसित त्यस्तै व्यवहार गर। असल व्यवहारको शुरूआत मबाट वा तपाईँबाट नै हुनुपर्छ। तपाईँ र मैले यो थाहा पाउनुपर्छ कि अरूसित राम्रो व्यवहार गर्दा तपाईँ र मलाई नै फाइदा हुन्छ। हाम्रो राम्रो व्यवहार र बोली वचनको कारण मानिसले हामीलाई मन पराउँछन्, आदर गर्छन् र सम्मान गर्छन्। हामीसित सम्बन्ध राख्न खोज्छन्। सबैको शुभेच्छा पाएर जिउनु जस्तो राम्रो कुरा अरू के छ र भन्नुहोस् त? कसैले मन नपराएको व्यक्ति भएर जिउनु कति श्रापित जीवन। हामी विचार गरौं, तपाईँ र मेरो व्यवहार अनि बोली वचन कस्तो छ? फेरि पनि तपाईँ र मैले यो याद गर्नुपर्छ कि हाम्रो जीवनको सफलता र उन्नति हाम्रो व्यवहार र बोली वचनमा निर्भर हुन्छ। हामी आजदेखि नै येशूले भन्नुभयो जस्तो पृथ्वीको नुन किन नबन्ने, अरूको जीवनमा स्वाद भर्ने मानिसहरू किन नबन्ने कोशिश गरौं। पातै नभएको सुकेको रूख होइन, तर पातै पातले भरिएको हरियो रूख बन्न सकौं, ताकि लखतरान भएका मानिसहरू, थाकेका मानिसहरू त्यस रूख मुनि आएर उनीहरूले शीतलता ग्रहण गर्न सकुन्। प्रभु येशूले हामीलाई यी सबै कुरामा सहायता गर्नुहुन्छ। याद गर्नुहोस्, जीवन तपाईँको। आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने अधिकार, कर्तव्य तपाईँको आफ्नै हो। कति मिठो कुराकानी भइरहेको थियो, तर निष्ठुरी समयले मलाई बिदाई दिइसकेको छ। म आशा गर्छु कि आउने दिनहरूमा पनि तपाईँसित यसरी नै कुराकानी गर्ने, बातचित गर्ने अवसर पाइ नै रहौं। यदि आजको कुराकानी सुनेर तपाईँमा कुनै प्रश्न, जिज्ञासा छ वा तपाईँ प्रभु येशूको बारेमा अझै जान्न चाहनुहुन्छ भने निसंकोच मलाई लेख्नुहोस्, म अवश्य नै तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउनुहोस्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो दृष्टिकोण बदल्नुहोस्, आफ्नो जीवन बदल्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 43 यहाँहरूलाई स्वागत छ। जीवनमा तपाईँको सफलता वा असफलता निर्धारण गर्ने सबैभन्दा ठूलो कुञ्जीहरू मध्ये एक तपाईँको मनोवृत्ति वा दृष्टिकोण हो। हामी सबैले ठूला चुनौतीहरूको सामना गर्नुपर्छ। सामना गर्ने विरोधहरूलाई पार गर्न सक्षम व्यक्तिहरूलाई र पार नगर्नेहरूबाट अलग गर्ने कुरा भनेको हामीले हाम्रो दिमागमा यी चुनौतीहरूको सामना कसरी गर्छौं भन्ने हो। प्रिय श्रोता, संसारले हामीलाई विशेष किसिमले व्यवहार गर्नुपर्छ भनेर सोच्ने व्यक्तिहरू त्यहाँ छन्, जबकि उनीहरूले यसको योग्य केही गरेका छैनन्। उनीहरू निरन्तर गुनासो गर्छन् किनभने उनीहरू सोच्छन् कि उनीहरूलाई उचित व्यवहार गरिएको छैन। जब चीजहरू उनीहरूले चाहे अनुसार काम गर्दैनन् तब उनीहरू बहाना बनाउँछन् र उनीहरूले आफ्नो दुर्भाग्यको लागि अरूलाई दोष दिन खोज्छन्। यो सबै खराब मनोवृत्तिको अभिव्यक्ति हो। यो मनोवृत्तिले तपाईँलाई जीवनमा तपाईँको अवरोधहरू पार गर्नबाट रोक्नेछ। प्रेरित 16 अध्यायमा पावल र सिलासलाई उनीहरू विरूद्ध लगाइएको झुटो आरोपको कारण पक्राउ गरी जेलमा हालिएको थियो। उनीहरूले कस्तो प्रतिक्रिया देखाए? के उनीहरूले अन्यायपूर्ण व्यवहार गरिएको गुनासो गरे? होइन, उनीहरूले त्यस्तो गरेनन्। प्रेरितको पुस्तक 16 अध्यायको 25 पद। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए र अरू कैदीहरूले सो सुनिरहेका थिए। परमेश्वरले चमत्कार गरेर उनीहरूलाई जेलबाट मुक्त गरेर उनीहरूको सकारात्मक मनोवृत्तिको सम्मान गर्नुभयो। गन्ती 13 अध्यायमा मूसाले 12 मानिसहरूलाई कनान देशको अन्वेषण गर्न पठाएका थिए। परमेश्वरले यो देश इजरायलीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको थियो। यी 12 मानिसहरूले 40 दिनसम्म देशको अन्वेषण गरे। त्यसपछि तिनीहरू मूसालाई रिपोर्ट दिन फर्के। 12 मध्ये 10 रिपोर्ट एकदमै नकारात्मक थियो। उनीहरूले भने कि त्यहाँ बस्ने मानिसहरू धेरै शक्तिशाली छन्, सहरहरू धेरै ठूला र बलिया रूपमा सुरक्षित छन्। उनीहरूले भने हामी ती मानिसहरूसँग लड्न सक्दैनौ, तिनीहरू हामीभन्दा धेरै बलिया छन्। उनीहरूले मानिसहरूलाई राक्षसको रूपमा वर्णन गरे। उनीहरूले भने हामी तिनीहरूका अगाडि साना फट्टिङ्गाहरू जस्ता छौं। अरू 2 मानिसहरू यहोशू र कालेब थिए। परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमिको बारेमा तिनीहरूको दृष्टिकोण धेरै फरक थियो। कालेबले भने हामी माथि गएर त्यो भूमि आफ्नो लागि लिनुपर्छ, हामी त्यो भूमि सजिलै लिन सक्छौ। गन्तीको पुस्तक 14 अध्यायको 6-8 पद। देशको भेद लिन गएकाहरू मध्येका नूनका छोरा यहोशू र यिप्नेका छोरा कालेबले आफ्नो लुगा च्याते र इस्रायलीहरूका सारा समुदायलाई तिनीहरूले भने हामी भेद लिन गएको देश अत्यन्तै असल देश छ। यदि परमप्रभु हामीसित प्रसन्न हुनुभयो भने उहाँले हामीलाई त्यस देशमा ल्याउनुहुनेछ र त्यो दूत र मह बग्ने देश हामीलाई दिनुहुनेछ। सबै 12 एउटै भूमि अवलोकन गरे, तर त्यो अनुभवबाट प्राप्त उनीहरूको मनोवृत्तिले उनीहरूको भविष्य निर्धारण गर्यो। नकारात्मक रिपोर्ट दिने 10 मानिसहरूले कहिले पनि परमेश्वरबाट यो प्रतिज्ञा दावी गर्ने आशिष अनुभव गर्न पाएन। यहोशू र कालेबलाई उनीहरूले सकारात्मक दृष्टिकोणको कारणले गर्दा त्यो नयाँ भूमिमा हिँड्ने र यसलाई दावी गर्ने सु अवसर दिएको थियो। पहिलो थिस्सलुनीकीको पुस्तक 5:18 पद। सबै परिस्थितिमा धन्यवाद दियो, किनकि ख्रिस्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। तपाईँको जीवनमा सबै कुरा राम्रो भइरहेको छ कि छैन, वा तपाईँ ठूला परीक्षाहरूको सामना गर्दै हुनुहुन्छ कि छैन? हामीले सधैँ कृतज्ञ हुनुपर्ने कुराहरू खोज्नुपर्छ। हामीले हाम्रो हृदयमा सधैँ धन्यवादको मनोवृत्ति बोक्नुपर्छ। भजन संग्रहको पुस्तक 118 अध्यायको 24 पद। आजको दिन परमप्रभुले सृजनु भएको हो, यसमा हामी आनन्द हौं र रमाऊ। हामीले हाम्रो जीवनको हरेक दिनलाई यसरी नै हेर्नुपर्छ। जब हामीसँग यस्तो सकारात्मक दृष्टिकोण हुन्छ तब परमेश्वरले हाम्रो जीवनमा ठूलो आनन्द परीक्षाहरूको सामना गर्दै हुनुहुन्छ कि छैन। हामीले सधैँ कृतज्ञ हुनुपर्ने कुराहरू खोज्नुपर्छ। हामीले हाम्रो हृदयमा सधैँ धन्यवादको मनोवृत्ति बोक्नुपर्छ।

0: イディジさん、トスカモブレマリ。パルミショナジタ、トスカダヤヤナディナ、アレ、ウォジタ、シマウサントナビタ、トゴラロナディナ。ダウッ、ウブレヘ、パルムプラブヤ、アギャマネアナ、アビメレクテタ、リュウリュウナ。ウォトセナバキン、ペサ、モモノダ、トナバーラ、ミシュヤサマ、ダセアケ、ムンコゴザンカリア、マディモ。ダウド、トゴナガリア、アクロモン、ヤタ。やびんそくに、おびみりきてたじゅな、やいたそくしゅんじゅら。なぱんごさむえる、すいごあてあいうちゃこごぼつけたとぐど、だうどた、にもかラピン。なぱん、おびみりきてそん、やんこごそくに、ものた、ふっかんぼすとやた、すてやなあら。いんさん、らかやんこごふっかんさまん、やびん、わいびん、たごにてん。やんこごさまん、なぱん、ふっかんだうどんりたあら。トゥナ、チューナ、トゥマフィー。ヨピニノミピン、オワスタニャブレバムラグズリモコ。チグニラシア、キュング、イレ、チグドゥン、ヌグロニシン、パミシュヤタプラタナヤナディソン。ウォヤゴサントナゴ、ウォヤゴブディ、ノ、マラディソン。ウェクナチータ、チュヤエタタヤディロ、ウォパロニアナディソン。オレダウディア、ビサイヤゴ、ウダリアタ、チオワシェヘ、カニ。パルミシュリオバチョンニアディゴニーチサカシタナパルミシュラスウェビマジョイムシニアナミビンシムサノカティニヘジャカバイバリアプラバフサリシクシャクワアティキロポケナディマショモンビクトナトレアディゴハサナジグヘネパルバサヤ Radio ジャージョスパークマイフィットジグビシュラスケチョマカヤビューバレチケチュプラティクリアシュジャーどうしたシャフトやディフェイ。ウキアニティ、ジムケ、ジムゴ、モバイルナムド、アンハナベアサティ、ポスパナ、テティス、ウナンザリス、アンハナベアサティ、ポスパナ、テティス、ウナンザリス。カサ、ジャジョ、ニナディグニ、シト、ヨクヨクエ、シュベ、パミシュナシト、サワビマ、ジョイムシ。
1: अब प्रस्तुत हुँदै छ कार्यक्रम बदलिएको जीवन शैली।
2: जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
3: के परमेश्वरले सबै कुरा माफ गर्नुहुन्छ? हे परमप्रभु, तपाईले पापको लेखा लिनुभयो भने त हे प्रभु को खडा हुन सक्छ र? तर तपाईमा क्षमा छ र नै तपाईको भय मानिन्छ। भजन संग्रह 130 को 3 र 4। सिगमन्ड फ्रोइडले भन्नुभएको छ, मानिसले आफ्नो शत्रुहरूलाई माफ गर्नै पर्छ, तर उनीहरूलाई फाँसी दिनु अघि होइन। कस्तो निर्दयी मन है। यस्तो मनोवृत्ति अपनाउने व्यक्ति आफू कहिले कसैको शत्रु हुन नपरोस् भन्ने कुरामा सजग हुनुपर्छ होला, किनकि क्षमा गर्न नसक्ने व्यक्तिले जुन पुल भत्काउँछ त्यो पुल उसले कुनै दिन अवश्य पार गर्नुपर्नेछ। केही कुराहरू साह्रै कठिन हुन्छन्। परमेश्वरको सहायता बिना ती कुराहरूको लागि कसैलाई क्षमा गर्न लगभग असम्भव छ, तर विश्वास गर्नुहोस्, परमेश्वर तपाईँलाई मदत गर्न तत्पर हुनुहुन्छ। यदि परमेश्वरले हामी प्रति पनि त्यस्तै मनोवृत्ति अपनाउनु भयो भने त्यसको नतिजा के हुन्छ भनेर तपाईँले कहिले सोच्नु भएको छ? सेगमन्ट फ्रोइडले जस्तै हामी पनि सोच्छौ, म यो कहिले बिर्सने छैन र मरिन्जेलसम्म पनि त्यो मानिसलाई माफ गर्ने छैन, अनि हामी त्यस्तै गर्छौ पनि। यही कारण हो कि कोही कोही मानिसहरू इमानदारी साथ परमेश्वरले उनीहरूलाई कहिले माफ गर्नुहुन्न भन्ने विश्वास गर्छन्। उनीहरू यो कुरामा विश्वस्त छन् कि परमेश्वरले हामीसँग त्यस्तै व्यवहार गर्नुहुन्छ जस्तो हामी एक अर्कालाई व्यवहार गर्छौं। खास कुरा के हो त? के उहाँले साँच्चै त्यसो गर्नुहुन्छ, वा के भजन संग्रहका लेखक यो पदको बारेमा सही छन्? हे परमप्रभु, तपाईले पापको लेखा लिनुभयो भने त हे प्रभु को खडा हुन सक्छ र? तर तपाईमा क्षमा छ र नै तपाईको भय मानिन्छ। भजन संग्रह 130 को 3 र 4 पद। के परमेश्वरले सबै थोक माफ गर्नुहुनेछ? मेरो मतलब के कुनै त्यस्तो ठूलो पाप छ जसको विषयमा परमेश्वरले भन्नुभएको छ कि म तिमीहरूलाई कहिले माफ गर्ने छैन? यस कुरालाई विचार गरिरहँदा तीनवटा शब्दहरूलाई हेरौं जुन पाप र गलत कार्यको विभिन्न चरण र प्रकृतिसँग सम्बन्धित छन्। पुरानो करारमा धेरै शब्दहरू प्रयोग गरिएको थियो जसले मानवीय असफलताहरूलाई वा गल्तीहरूलाई वर्णन गर्दछ। पहिलो शब्द अपराध, जसले गलत काम गर्ने मनसाय र उद्देश्यसँग सम्बन्ध राख्छ। गलत काम गर्ने निर्णय सामान्यतया पूर्व नियोजित हुन्छ। उदाहरणको लागि चोरी, हत्या, आफ्नो छिमेकीको पत्नीसँगको अनैतिक सम्बन्ध र उल्लङ्घन शब्दले अख्तियार विरूद्ध विद्रोहको संकेत गर्दछ। जे सही छ त्यो कुराको सीमाभित्र बस्नको लागि गरिने इन्कार नै पापको स्वभाव हो। यो आफूले गरिरहेको काम गलत हो भन्ने जानी जानी गरिने गल्तीको प्रतिबिम्ब हो। दोस्रो शब्द अधर्म, यसले स्वयं पापको कार्यलाई बुझाउँछ। अधर्म शब्दको आधारभूत अर्थले घुमाउरो, बाङ्गो वा असत्य भन्ने बुझाउँछ। गलत मनोवृत्तिहरू अन्तत गलत कार्यहरूमा गएर पोखिन्छन्। प्रत्येक अन्याय, हरेक पापपूर्ण कार्य एक विचारबाट शुरू हुन्छ। त्यही विचारले अन्तत कार्यमा मूर्त रूप प्राप्त गर्छ अनि तपाईँ त्यो गलत कार्यलाई न्यायचित ठहर्याउन प्रयास गर्नुहुन्छ। तेस्रो शब्द पाप हो, जुन पुरानो करारमा प्राय प्रयोग गरिएको छ। यो शब्दको अर्थ निशानामा पुग्नबाट चुकेको बाण, जो निशानामा पुग्नु केही क्षण अगाडि तल खसेको छ, त्यो बाणको रूपमा वर्णन गर्न सकिन्छ। पाप शब्दको अर्थ सही मार्गबाट विचलित हुनु हो। जसरी एक व्यक्ति सड़कमा सवारी चलाइरहँदा अचानक जसरी कुनै मानिस सड़कमा सवारी चलाइरहँदा अनिश्चितताको साथ हिचकिचाउँछ र गलत मोड लिन्छ, यो एक निर्दोष गल्ती हुन सक्छ। तर कुनै पनि औचित्यले यो तथ्यलाई माफ गर्न सक्दैन कि ऊ अब गलत बाटोतिर मोडिएको छ। के तपाईँलाई याद छ कि कसरी दाऊद धेरै शक्तिशाली राजा हुनुहुन्थ्यो? उहाँले आफ्नो गल्तीलाई जाहेज ठहर्याउनु भयो र बेतसेबालाई अपनाउनु भयो, जबकि उनी अरू कसैकी पत्नी थिइन्। दाऊदले आफूले गरेको कामको वर्णन गर्न तीनवटै शब्दहरू प्रयोग गर्नुभएको छ, अपराध, अधर्म र पाप। उहाँले खुलेर र प्रष्ट रूपमा आफ्नो नैतिक असफलता या नैतिक भूललाई स्वीकार गर्नुभयो र त्यसपछि परमेश्वरको क्षमाको लागि पुकार्नुभयो र क्षमा पाउनुभयो। के कुनै पाप छ जुन परमेश्वरले क्षमा गर्नुहुन्न? दाऊद राजा हत्या, व्यभिचार र अख्तियार दुरूपयोगको दोषी हुनुहुन्थ्यो, तैपनि परमेश्वरले उहाँलाई क्षमा गर्नुभयो। दाऊद आफैले भजन संग्रह 86:5 भन्नुभएको छ, हे परमप्रभु, तपाईँ भला र क्षमाशील हुनुहुन्छ र तपाईँलाई पुकारा गर्नेहरू सबैलाई तपाईँको प्रेम प्रशस्त रहन्छ। परमेश्वरलाई धन्यवाद कि उहाँ क्षमा दिने कुरामा हामी मानिसहरूभन्दा धेरै दयालु हुनुहुन्छ। प्रिय मित्र, यसको बारेमा विचार गर्नुहोस् है।

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com लगइन पनि गर्न सक्नुहुन्छ।
1: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने छौ

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz, सुन्दै रहनुहोला।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: आफ्नो कमजोरीलाई स्वीकार्नुहोस्। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा। मलाई थाहा छ कि मलाई परमेश्वरको आवश्यकता छ। मलाई यो कुरा थाहा पाएकोमा खुशी लाग्छ, किनकि मानिसहरूको स्वाभाविक स्वभाव नै आफूलाई परमेश्वरको खाँचो छैन भन्ने सोच्ने खालको हुन्छ। हामी कति घमण्डी, स्रोत साधनले सम्पन्न, स्वतन्त्र र आत्मनिर्भर मानिसहरू छौं। पक्कै पनि हामीलाई स्वर्ग जानका लागि येशू चाहिन्छ भन्ने लाग्छ। तर त्यसबाहेक नि एक इसाईको रूपमा हामीलाई संसार कसरी चल्छ भन्ने राम्रो ज्ञान छ। हामीलाई सबै तौर तरिकाहरू थाहा छन्। हामीलाई आत्मिक दिनचर्या थाहा छ। हामी परमेश्वरलाई हरेक मोडमा साँच्चै नै नखोजिकन पनि आफ्ना दिनहरू धेरै राम्ररी चलाउन सक्छौ भन्ने ठान्छौ। तर मलाई त्यस्तो लाग्दैन। अनि यही कारणले गर्दा म मेरो काम नगर्ने हातहरू र हिँड्न नसक्ने गोडाहरूका लागि धेरै आभारी छु, किनकि यी कुराहरूले मलाई हरेक दिन हरेक क्षण परमेश्वरको कति धेरै, कति गम्भीर र कति धेरै खाँचो छ भन्ने कुरा याद दिलाउँछन्। म पतन भएको छु, म टुटेकी छु, म एक पापी हुँ र म कमजोर छु। यो कुरा मदिराको लतमा परेका मानिसहरूले बुझ्छन् र उनीहरू हरेक पटक पुनर्स्थापना बैठकमा भेला हुँदा यसलाई मन्त्र झैं दोहोर्याउँछन्। तिनीहरूले भन्ने पहिलो कुरा यही हो, मेरो नाम जन हो र म मदिराको लतमा परेको व्यक्ति हुँ। तिनीहरूको जीवनमा आउने स्थायी परिवर्तन तिनीहरू आफ्नो वास्तविक अवस्थाको कमजोरीप्रतिको आत्मजागरूकतामा आधारित हुन्छ। जब तिनीहरू आफू वास्तवमा मदिराको लतमा परेका व्यक्ति हौ भन्ने कुरा पत्याउन छाड्छन्, तब नराम्रा कुराहरू खट्न थाल्छन्। अनि म त्यो कुरा बुझ्छु, म त्यो राम्ररी महसुस गर्छु। त्यसैले त म हरेक दिन क्रुसको आकारको बैशाखीमा ठूलो भर पर्छु, किनकि म कमजोर छु, म खाँचोमा परेकी छु र म साह्रै टुटेकी छु। अनि मेरो बारेमा सुधार गर्नुपर्ने धेरै कुराहरू छन्। अनि यो कुरा स्वीकार गर्न मलाई कुनै लाज लाग्दैन, किनकि परमेश्वरको शक्तिमा मेरो पहुँच यहीबाट हुन्छ। परमेश्वरले आफ्ना साधन स्रोतमा घमण्ड गर्नेहरूमाथि कहिले आफ्नो शक्ति खनाउनुहुन्न। उहाँले त केवल हाम्रा कमजोरी र टुटेका अवस्थाहरूमा मात्र अनुग्रह दिनुहुन्छ। त्यसैले यदि तपाईँको जीवनमा परिवर्तन हुनुपर्ने कुनै समस्या छ भने त्यो गल्ती के हो चिन्नुहोस्, त्यसको नाम लिनुहोस् र त्यसलाई स्वीकार्नुहोस्। विगतमा यसैले तपाईँको पहिचान बनाएको थियो भन्ने कुरा बुझ्नुहोस्। मदिराको लतबाट सुध्रदै गरेको व्यक्ति जस्तै बन्नुहोस्। आफ्नो कमजोरीलाई स्वीकार्नुहोस् र तपाईँलाई एउटा मुक्तिदाताको खाँचो छ भन्ने कुरामा गर्व गर्नुहोस्। सन् 1925 भारतका लागि एक मिशनरी ट्यान जोन्सले आफ्नो पुस्तक द क्राइस्ट अफ द इण्डियन रोडमा यही विषयमा लेखेका थिए। उहाँले महात्मा गान्धीसँग भएको एउटा कुराकानी प्रस्तुत गर्नुभएको छ, जहाँ जोन्सले हिन्दू धर्मको कर्म वा मुस्लिम धर्मको भाग्यले मानिसको जीवनमा परिवर्तन ल्याउन सक्दैन भन्ने कुरा औलाउनु भएको थियो। तर क्रुस फरक छ, उहाँले लेख्नुभयो, क्रुसले कहिले पराजय भोग्नु पर्दैन, किनकि यो आफैमा पराजय हो। अनि तपाईँ पराजयलाई जित्न सक्नुहुन्न, तपाईँ टुटेको कुरालाई फेरि तोड्न सक्नुहुन्न। क्रुस पराजयबाट शुरू हुन्छ र त्यसलाई जीवनको मार्गको रूपमा स्वीकार गर्छ। तर त्यही दृष्टिकोणमा यसले आफ्नो विजय भेट्टाउँछ। क्रुसले भरिएको जीवनलाई आफू कहिले पराजित भए भन्ने थाहा हुँदैन, किनकि यसले हरेक बाधालाई एउटा साधनमा, हरेक कठिनाईलाई एउटा ढोकामा र हरेक परीक्षालाई मुक्तितिर लैजाने बाटोमा परिणत गरिदिन्छ। जसले क्रुसलाई आफ्नो जीवनको केन्द्रमा राख्छ उसले कहिले पराजय भोग्नु पर्ने छैन, बरु उसमा एउटा कहिले ननिभ्ने आशा हुनेछ कि हरेक कलवरी डाँडाको कष्टको लगत्तै पछाडि पुनरुत्थानको बिहानी छ। त्यसैले मित्र, आज आफ्नो टुटेको अवस्थालाई स्वीकार्नुहोस् र क्रुसलाई अंगाल्नुहोस्। जानुहोस् कि हरेक बाधा र निराशामा तपाईँको आत्मिक वृद्धि गराउने क्षमता हुन्छ। त्यसरी जिउँदा हरेक चुनौती असफल हुने अवसर बन्न सक्दैन, किनकि टुटेको कुरालाई फेरि तोड्न सकिँदैन। मदिराको लतबाट सुध्रिएको व्यक्ति फेरि सजिलै उस्तै बन्दैन, बरु त्यस्ता संकटहरू बढ्ने अवसरहरू बन्छन्। जसरी जोन्स जोड दिएर भन्नुहुन्छ, तिनीहरू अझ उत्तम ठाउँमा पुग्ने ढोकाहरू हुन्। त्यसैले आज क्रुसको आकारको बैशाखीमा दह्रोसँग टेक्नुहोस्। हरेक कठिनाईलाई एउटा खुल्ला ढोकाको रूपमा हेर्नुहोस्। यो कलवरीको जीवन हो, यो येशूको जीवन हो। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खरमा त सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँमाझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: गुड न्यूज एफएम 105.1
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौं। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर काठमाडौं।
6: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

जय मसीह। नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गर्वसन भएका सम्पूर्ण श्रोता मित्रलाई। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्रसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूसँग रहनेछौ। नारी आवाज चाहिँ आइतबार बिहान यसै समयमा गुड न्यूज एफएमको प्रसारणमा तपाईँहरूले सुनेर साथ दिइरहनु भएको छ र तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणलाई चाहिँ प्रत्यक्ष पनि सुनेर साथ दिन सक्नुहुन्छ। त्यसको लागि रेडियो मार्फत 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट र अनलाइन मार्फत सुन्ने श्रोता तपाईँहरूको लागि www.goodnewsfm.com.np तपाईँले लगइन गर्नुभयो, गुगलमा गएर सर्च गर्नुभयो भने चाहिँ 24/7 नै तपाईँहरू जहाँ हुनुहुन्छ तपाईँहरूले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। र तपाईँहरूले फेसबुक चलाउनुहुन्छ, तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने चाहिँ हामीले गुड न्यूज एफएमको कतिवटा कार्यक्रमलाई चाहिँ फेसबुकमा पनि लाइभ गर्छौं, तपाईँहरूले फुर्सदको समयमा पनि सुनेर साथ दिन सक्नुहुनेछ। नारी आवाजमा छौं हामी, नारीसँग सम्बन्धित कुराकानी त गर्छौं नै, त्यसको सँगसँगै हामी नारी पुरूष सबैजनाको नै कुराकानी गर्ने गर्दछौ। किनकि एउटा नारीको विषयमा कुराकानी गर्दै गर्दा फेरि पुरूष पात्र चाहिँ पक्कै पनि छुट्नु हुँदैन, एकअर्कासँग हामी सम्बन्धित छौं। परमेश्वरले नर र नारी नै गरेर बनाउनु भएको छ। हामी आमा दिदी बहिनीहरू कतिपल्ट कतिवटा कुराहरू गरिरहेका हुन्छौं, तर परमेश्वरको कामहरू अथवा भनौँ परमेश्वरको राज्य विस्तारको कामहरू, जुन हाम्रो वरदानहरूलाई हामीले कतिपटक चाहिँ बल्लो बनाउन बिर्सिएका हुन्छौं, कतिपटक हामीले हाम्रो जिम्मेवारीलाई निभाउन बिर्सिएका हुन्छौं, त्यो कारणले गर्दा हाम्रो सानो प्रयास, तपाईँहरूलाई सानो उत्साह, सानो झकझकाउने काम हामीले गरिरहेका छौं। हामीलाई आशा छ तपाईँहरू आशिषित भइरहनु भएको छ। र आज पनि कुनै विषयमा रहेर कुराकानी गर्नेछु म, कुनै पाहुनालाई मैले आज निम्ताएको छैन, म आफै नै आएको छु र तपाईँहरू मसँग हुनुहुन्छ, जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ त्यही नै बसेर सुनेर साथ दिनुहोस् भन्ने अनुरोध पनि गर्न चाहन्छु। हामी आमा दिदी बहिनीहरू थुप्रै कुरामा अल्झिरहेका हुन्छौं, हुन त समय सबैजनाको लागि नै बराबरी छ, दिनमा हुने समय एक दिनमा 24 घण्टा पुरूषको लागि पनि छ, महिलाको लागि पनि छ, र पनि हामीले धेरै कुराहरूमा आगालिरहेका हुन्छौं, ध्यान दिइरहेका हुन्छौं। मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ आमा दिदी बहिनीहरूमा चाहिँ एउटा बहुप्रतिभा भनौं अथवा एकैचोटि धेरैवटा काम गर्न सक्ने क्षमता, धेरै ठाउँमा हेर्न सक्ने, गर्न सक्ने होइन, त्यो प्रकारले त्यो प्रकृतिको हुनुहुन्छ। त्यो कारणले गर्दा त्यो समयको व्यवस्थापन चाहिँ हामीले कसरी गर्ने अथवा परमेश्वरलाई त्यस समय सँगसँगै हामीले हाम्रो परमेश्वरको लागि कसरी समय छुट्याउने त भन्ने विषयमा चाहिँ आज म तपाईँहरूको बीचमा कुराकानी गर्ने नै छु। र सुरुवात मेरो गीतको साथ दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ अथवा फेसबुकमा तपाईँहरू लाइभ सुन्दै हुनुहुन्छ भने यो कार्यक्रम नारी आवाज म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु। र विशिष्ट नारी भनेर यो गीतमा सलोमी तिमोथीज्यूले गीतद्वारा एकदम मिठो स्वरमा गाइसक्नु भएको छ होइन। नारीहरू चाहिँ एकदमै विशिष्ट हुनुहुन्छ किनकि परमेश्वरले विशिष्टै रूपमा बनाउनु भएको छ नारीहरूलाई। कमसल खालको, तुच्छ खालको, नराम्रो खालको पक्कै पनि बनाउनु भएको छैन। हाम्रो शारीरिक बनोटहरू नर र नारीमा फरक हुन सक्छ। कतिवटा कुराहरू उहाँले आफ्नो उद्देश्यमा बनाइसकेपछि कुनै पनि कुराहरू हामी बनाउँछौ भने त्यो उद्देश्य अनुसारको हुन्छ नि त त्यो कुरा होइन। खाना पकाउँदै गर्दाखेरि भात पकाउने तरिका फरक हुन सक्छ, तरकारीको तरिका फरक हुन सक्छ। खाना त खाने नै हो तर तिनीहरूले दिने टेस्ट अथवा उनीहरूको दिने त्यो हुन्छ नि मानिसलाई दिने शक्ति बल तागत अथवा उनीहरूको प्रकृति अनुसार कसलाई कसरी पकाउनु पर्ने भन्ने कुरा हुन्छ। तरकारीमै पकाउँदा फेरि पनि कसैलाई सिटी लगाउनु पर्ला, कसैलाई त्यो कम आगोमा पकाउनु पर्ने हुनसक्छ, कुनै कुनै कुरा काँचै पनि खानुपर्ने अवस्थाहरू पनि छ होला उनीहरूको प्रकृति अनुसार। मैले भन्न खोजेको मतलब चाहिँ मानिस खानेकुरा जस्तो नभए तापनि मानिसको जीवनमा पनि जसरी मानिसले आफ्नो खानेकुराको ब्यालेन्स अथवा असल प्रकारले खानको लागि हेल्दी रहनको लागि अथवा त्यो खानालाई सही प्रकारले प्रयोग गर्नको लागि त्यही उद्देश्यको साथ प्रयोग गर्छ भनेको जस्तै परमेश्वरले पनि हामी मानिसहरूलाई उहाँको महिमाको निम्ति असल प्रकारले चलाउनको लागि चाहिँ त्यही अनुसारको के चाहिँ कोकोसमा के चाहिन्छ उहाँले त्यही बनाउनुहुन्छ नि त होइन। हामी चाहिँ धेरै पटक चाहिँ त्यही अनुसारको खोजिरहेका हुन्छौँ, एउटै कुरा खोजिरहेका हुन्छौँ तर परमेश्वरको उद्देश्य फरक छ। अनि त्यही उद्देश्यको साथ अझ हामी नर र नारी गरेर संसारमा छौँ अनि विशेष नारीको कुराकानी गर्नुपर्दा नारीहरू पनि विशिष्ट हुनुहुन्छ, नारीहरू पनि स्पेसल हुनुहुन्छ। आफैले आफैलाई तपाईँहरू कतिको स्पेसल ठान्नुहुन्छ? संसारले स्पेसल भनिदियो भने मात्रै तपाईँलाई आफू स्पेसल लाग्छ कि अरूले तिमी कति राम्रो भनिदियो भने मात्रै तपाईँलाई आफू स्पेसल लाग्छ कि तपाईँलाई साँच्चीकै आफू केही जस्तो हुनुहुन्छ त्यस्तै अवस्थामा स्पेसल लाग्छ? यो एकदमै विशेष कुरा हो जस्तो लाग्छ मलाई। आज हामीले जति पनि लगाउने खाने हिँड्ने कुराहरूमा चाहिँ हामी अरूको लागि विशेष बन्नको लागि पनि गरिरहेका हुन्छौँ। आज मलाई कसैले केही भन्दैन, केही छ होला मसँग, म राम्रो देखिएको छैन होला भन्नु त्यो इनर ब्युटी भन्दा नि आउटर ब्युटी हुन सक्छ होइन। तर इनर कुराहरू जति पनि छ मान्छेले आफूले आफैलाई स्वीकार्छ भने चाहिँ त्यो व्यक्ति चाहिँ उसको उद्देश्य बुझेको छ भने चाहिँ ऊ खुसी हुन सक्छ, ऊ आनन्दित हुन सक्छ, ऊ आफूलाई सुन्दर देख्न सक्छ होइन। र त्यसै गरी यति विशिष्ट व्यक्तिहरू यति विशिष्ट रूपमा परमेश्वरले बनाउनु भएको छ भने हामीले आफैले आफैलाई बेकार सम्झिनेको सट्टा विशिष्ट बना सम्झिएका छौँ भने हामीले हाम्रो समय परमेश्वरलाई कसरी दिइरहेका छौँ त? यति विशिष्ट नारीहरूले यति विशिष्ट आमा दिदी बहिनीहरूले परमेश्वरलाई कहाँ राखिरहनु भएको छ? परमेश्वरलाई स्थान कहाँ दिइरहनु भएको छ कि आफैलाई विशेष बनाउनमा तपाईँहरू लागिरहनु भएको छ कि? हामी त अलरेडी विशिष्ट छौँ, अलरेडी स्पेसल छौँ। यो संसारमा आउने बित्तिकै हामी मूल्यसहित आएका छौँ। हामीले आफैलाई त्यस्तो धेरै सिँगारेर आफैले आफैलाई नै समय दिइराख्नुपर्ने भन्ने छैन। अब हाम्रो उद्देश्य परमेश्वरलाई समय दिने हो, हाम्रो जीवनबाट परमेश्वरलाई चाहिँ उचाल्ने हो, हामीले कसरी चाहिँ परमेश्वरलाई महिमा दिन सक्छौ। मैले हिजो मात्र एउटा उदाहरण सुनेको थिएँ होइन, हामी सबैजनालाई चाहिँ पाल्तु कुकुर भनौँ र पाल्तु जनावरहरू एकदमै मनपर्छ होइन। जस्तो जनावरहरू मध्येमा चाहिँ डग भन्नुहोस्, कुकुर भन्नुहोस् अथवा आफ्नो प्रेम अनुसार तपाईँले त्यसलाई कसरी बोलाउनुहुन्छ होइन। जनावरहरू पालिरहेका हुन्छौँ भने गाई बस्तु भेडा बाख्राहरू पनि पालिरहेका हुन्छौँ, त्यो मध्येमा यति रहरको लागि अथवा भनौँ एउटा भनौँ न यसो देख्दाखेरि चाहिँ मान्छेहरूले पेट पाल्ने कुराहरूमा चाहिँ सहरमा चाहिँ विशेष गरेर गाउँघरतिर त अब त्यस्तो पालेर बसिरहन आफै नै आइरहेको हुन्छ, त्यो उसको घरको खानेकुराहरू दिँदै गर्दा बसेको हुन्छ, स्पेसल त्यसकै लागि डोराएर हिँड्ने भन्ने हुँदैन। तर सहरतिर चाहिँ हामी कुकुरहरू पालेको पनि देख्छौँ, बिरालोहरू पनि पालेको देख्छौँ। यो चाहिँ फरेन कन्ट्रीहरूमा पनि हामी बढी देख्छौँ अहिलेको समयमा, र नेपालमै पनि अत्याधिक मात्रामा मलाई बिरालो मनपर्छ, मलाई कुकुर मनपर्छ भनेर विभिन्न प्रजातिको त्योहरू पालिरहेको देख्छौँ। मैले हिजो त्यो सुनेको उदाहरणमा चाहिँ के थियो भन्दाखेरि चाहिँ कुकुर पाल्ने
पालेर धेरै अधिकांश चाहिँ कुकुर पालेको हुन्छ होइन, तपाईँहरूलाई पनि एकदम मनपर्छ होला। मलाई चाहिँ अलिकति डर लाग्छ जनावरहरू मध्येमा कुकुरहरू बिरालोहरू अलिक बढी डर लाग्छ, त्यसमा त्यही किसिमको कनेक्सन मेरो छ होइन। जसले पाल्नुहुन्छ नि त्यो मध्येमा लोयल भनेर चाहिँ कुकुरहरूलाई धेरै जस्तो लोयलको रूपमा अथवा एउटा गोर्खालोको भनौँ न एउटा सुरक्षाको रूपमा पनि पालिरहेको हुन्छ। कतिवटा घटना घटेको ठाउँमा घटनाहरूलाई पत्ता लगाउने काम पनि कुकुरहरूले गरिरहेको हामी देख्छौँ ट्रेनिङ प्राप्त गर्दै गर्दा। कुकुरलाई चाहिँ जे सिकायो त्यो चाहिँ उसको मालिकले सिकाएको कुराहरू कपी गर्न सक्ने सिक्न सक्ने क्षमता पनि हामी देख्न सक्छौँ। हात दिने, हात मिलाउने, नमस्ते गर्ने, कति हदसम्म उसको ज्ञानले भ्याएसम्म उसले गरेको देख्छौँ। र उसको मालिकले उसलाई जसरी केयर गरेको हुन्छ, टेक केयर गरेको हुन्छ, उसले मालिकलाई त्यही अनुसारको रिटर्न दिन्छ कि कुकुरले। उसको मालिकले उसलाई एकदम प्रेम गर्छ, सुमसुमाउँछ, खुवाउँछ, डुलाउँछ, हिँडाउँछ भने उसको मालिकलाई उसले खोज्छ पनि। हामीले यो बारीमा पनि एउटा कुकुरको घटनालाई निकै रूपमा हेऱ्यौँ पनि होइन, उसले आफ्नो मालिक खोजिरहेको कुराहरू देख्यौं। उसको मालिक उसको लागि रुनु पनि भएको थियो किनकि कुकुर वफादार हुन्छ भनेर चाहिँ हामी धेरै पटक सुनेका छौँ, लोयल हुन्छ डगहरू भनेर सुनेका छौँ। साँच्चीकै हुन्छ अरे पनि होइन, त्यो कतिपटक चाहिँ अब हामी नै डराउँछ, हामी नै ढुङ्गो टिप्छौँ, हामी नै लट्ठी लिएर बस्छौँ भने ऊ पनि आफ्नो प्रोटेक्टको लागि झम्टिन आएको चाहिँ हामी देख्छौँ। अथवा नचिनेको व्यक्तिलाई भोग्छ उसले आफ्नो चिनेको व्यक्तिको प्रोटेक्टको लागि। यो चाहिँ भयो आफ्नो मालिकलाई उसले मालिकै सम्झेको हुन्छ अरे, एकदमै उसले मलाई दिइरहेछ, खुवाइरहेछ, पारिरहेछ भने उसको मैले केयर गर्नुपर्छ, यो घरको मैले रखवाली गर्नुपर्छ, यो व्यक्तिहरूको रखवाली गर्नुपर्छ भने उसले वफादार भइरहेको हुन्छ। तर बिरालोको कुरा गरौँ होइन, यो 100% सही नहुन पनि सक्छ, फर इक्जाम्पलको रूपमा मैले लिएँ। तर बिरालोलाई पनि मालिकले त्यसरी नै खुवाउँछ, दुध खुवाइरहन्छ, खानेकुरा खुवाइरहन्छ, तर बिरालोले कहिले पनि मालिकको प्रोटेक्ट गर्ने काम गर्दैन, उसले जहिले पनि आफ्नो प्रोटेक्ट गरिरहेको हुन्छ। अवसर पर्यो भने उस्तै पनि मालिकलाई घाइते बनाइरहेको हुन्छ, उसले को फार्ने चिथार्ने नजिक गयो भने त्यो गरिरहेको हुन्छ। किनकि त्यो बिरालोले चाहिँ जहिले पनि आफूलाई मालिक सम्झिएको हुन्छ, यसलाई मेरो आवश्यकता छ, त्यही भएर यसले मलाई पालन पोषण गर्ने, हेरचाह गर्ने, प्रोटेक्ट गर्ने होइन, त्यो एक किसिमको ऊ गरिरहेको छ भने चाहिँ यसलाई चाहिँ मेरो आवश्यकता रहेछ भने चाहिँ म चाहिँ मालिक हो भन्ने सम्झिन्छ अरे बिरालोले चाहिँ। तर कुकुरले चाहिँ यसले मलाई खुवाइरहेको छ भने चाहिँ यो मेरो मालिक हो, यसले मलाई खुवाउँछ भनेर सम्झेको हुन्छ अरे। त्यो कारणले गर्दा फरक छ होइन, लोयल्टी फरक छ, व्यवहार फरक छ, हेर्ने दृष्टिकोण फरक छ, सोच्ने फरक छ। जस्ट एउटा इक्जाम्पलमा चाहिँ आज मैले तपाईँहरूको बीचमा समयको कुराकानी गर्न खोजिरहेकी छु। हामी आमा दिदी बहिनी कामले मात्रै व्यस्त हुँदैनौँ कि, हाम्रो आफ्नै पर्सनल कुराहरू पनि कति धेरै हुन्छ। केटी मान्छे भइसकेपछि, केटी मान्छे भनेपछि तपाईँलाई इमेजिनेसन गर्ने बित्तिकै यता कता कसैले छोटो कपाल काट्नु होला, नत्र म्याक्सिमम्को अलिकति लामै कपाल हुन्छ, श्रृङ्गारका कुराहरू हुन्छन्, कोरीबाटीका कुराहरू हुन्छन् होइन। लाउने कुरामै पनि केटा मान्छेको भन्दा केटी मान्छेको लगाउने तरिकाहरू फरक छ, साडी चोलो आफ्नो ठाउँ अनुसारको, अलिक धेरै पनि छ एसेसरिजहरू लगाउने कुराहरू छ, आफ्नै केयर गर्नुपर्ने कुराहरू छ, कतिवटा शारीरिक कुराहरूमा पनि अलिक बढी प्रोटेक्ट अलिकति बढी केयर गर्नुपर्ने कुराहरू, सरसफाइमा अलिक बढी ध्यान दिनुपर्ने कुराहरू, खुवाउने पियाउने यताउता खाने बस्ने धेरै कुराहरू फरक छ नारीहरूको। अनि समय आफैलाई पनि पुगिरहेको हुन्न कतिपटक, अनि आफ्नो केयर गर्दा यताउता गर्दा फेरि पनि पुगेको हुँदैन। केटा मान्छेको तुलनामा केटी मान्छेलाई अलिकति बढी समय लाग्छ कुनै ठाउँमा निस्किनको लागि, अफिस जाने कुरामै पनि केटा मान्छेहरू स्वाट स्वाट निस्किहाल्नुहुन्छ भने केटी मान्छे अलिकति होइन यति अनुहारमै पनि उनीहरूको घन्टौँ लाग्न सक्छ, कतिजनालाई 5 मिनट लाग्न सक्ला, त्यो हामी जज नगरौँ। र पनि हामी केटी मान्छेमा केही न केही कुराहरू छ जसको कारणले गर्दा फेरि जिम्मेवारीहरू पनि हुनसक्छ, घरको सरसफाई, खानापिना, हाम्रो मेन्टालिटी पनि त्यस्तै नै छ, मैले गर्नुपर्छ भन्ने हामीले गरि पनि रहेका छौँ, चलि पनि रहेको छ, यसैमा सुन्दरता पनि भइरहेको छ। यो सँगसँगै अब आयो सबभन्दा महत्वपूर्ण कुरा, समय त हामीले पनि पाएका छौँ, समय पनि हामीले प्रयोग गरिरहेका छौँ। त्यस्तो हुँदाहुँदै पनि हामी चाहिँ परमेश्वरको काम गर्नको लागि, परमेश्वरलाई समय दिनको लागि, प्रार्थना गर्नको लागि, सुसमाचार सुनाउनको लागि, मन्दिरमा
होइन वचनहरू प्रचार गर्नको लागि पाएका जिम्मेवारीहरू पूरा गर्नको लागि चाहिँ हाम्रो समयको कारणले गर्दा कतिपटक हामी सारेका हुन्छौँ कि म समय भ्याउँदिनँ भनेर हामीले त्यही अनुसारको सेड्युल बनाइरहेका हुन्छौँ। तर के साँच्चीकै परमेश्वर यो कुरामा खुसी हुनुहुन्छ होला त? के साँच्चीकै परमेश्वरले हामीलाई त्यही उद्देश्यको लागि बनाउनु भएको छ होला त? परमेश्वरको इच्छा छैन होला र आफ्नो छोरीहरूसँग पनि कुराकानी गर्ने, आफ्नो छोरीहरूले पनि उहाँको सन्देशहरू बोकेर गएको होइन, उहाँको वचनहरूलाई पढेको, मनन गरेको, मन लगाएको, परमेश्वरको लागि पनि समय खर्च गरेको परमेश्वरको इच्छा छ कि छैन होला? अभियसली छ। अनि यसको बावजुद पनि हामीले अब कसरी हाम्रो परमेश्वरलाई समय दिने त, पर्सनल समय होइन पब्लिक समय कसरी दिने त परमेश्वरको लागि चाहिँ, हामीले संगतिमा कसरी जाने? कहिलेकाहीँ दाजुभाइ संगतिमा दाजुभाइहरू धेरै हुनुहुन्छ, दिदीबहिनीहरूको संगतिमा दिदीबहिनीहरू थोरै पनि हुन सक्नुहुन्छ, तर त्यो स्कुल त पनि हुनसक्छ अहिलेको समयमा, किनकि संख्यामा पनि हामी नारीहरू अलि धेरै छौँ। र पनि हामीले हाम्रो समयलाई कसरी व्यवस्थापन गर्ने त? कामै छोडेर व्यवस्थापन गर्ने हो कि हाम्रो जिम्मेवारीलाई लथालिङ्ग बनाउने हो कि? हामीलाई फेरि परमेश्वर त्यसरी नै बनाउनु भएको छ, मल्टी वर्क गर्न सक्छौँ हामी भनेपछि समयको व्यवस्थापन गरेर हामीले परमेश्वरलाई समय दिनुपर्छ होइन। कुन चाहिँ नेसेसरीहरू कुन अननेसेसरी हो, कुन चाहिँ कटअप गर्दा पनि हुन्छ र कुन चाहिँ एकदमै कम्पलसरी हो भन्ने कुरा हामी नारीहरूले पनि छुट्याउनुपर्छ। मैले परमेश्वरको महिमा गर्नु चाहिँ कम्पलसरी हो, मैले दिनमा बाइबल पढ्नु चाहिँ कम्पलसरी हो, मैले परमेश्वरसँग बिताउने समय चाहिँ कम्पलसरी हो। बरु मैले कपाल नकोर्दा पनि हुन्छ, बरु मैले लिपस्टिक सजाउँदा पनि हुन्छ, बरु मैले होइन मेनिक्योर पेडिक्योर अथवा फेसियलहरू नगर, फेरि त्यसको मतलब नगर्नुहोस् भनेको होइन, गर्नुपर्छ। त्यो प्रार्थनालाई नै ह्याम्पर गर्ने गरेर चाहिँ हामीले समयको बर्बाद चाहिँ गर्नु हुँदैन, अथवा हामीले त्यहाँ लाउने समय अन्त चाहिँ लाउनु हुँदैन। आज म सङ्गति जाँदिनँ, बरु म चाहिँ मेरो केयर गर्छु भन्नु चाहिँ हामीले मिल्दैन जस्तो लाग्छ मलाई। हामीले हाम्रो परमेश्वरलाई बरु व्यस्त छौँ, भात पकाउँदै गर्दा पनि, तरकारी काट्दै गर्दा पनि, कोठा मिलाउँदै गर्दा पनि, बाटोमा हिँड्दै गर्दा पनि, बरु हामी त्यसरी प्रयोग चाहिँ गर्न सक्छौँ। तपाईँहरू पार्लर जानुभएको छ भने पनि, अथवा आफ्नो केयर गरिरहनु भएको छ भने, त्यो समय पनि तपाईँहरूले प्रार्थना चाहिँ गर्नुपर्ने हुन्छ, यो चाहिँ कम्पलसरी हो। तर तपाईँको कतिवटा कुराहरू, तपाईँ देख्नुभएका कुराहरू कम्पलसरी नहुन सक्छन्। तर यदि तपाईँ चाहिँ टाइम व्यवस्थापन गर्न सक्ने स्त्री हो, तपाईँ तपाईँको परमेश्वरको भ्यालु बुझ्नु भएको छ, तपाईँको ड्युटी बुझ्नु भएको छ भने चाहिँ तपाईँले चाहिँ फेरि जसरी नै परमेश्वरको महिमा गर्न सक्नुहुन्छ, आफूलाई राम्री पनि बनाउन सक्नुहुन्छ, आफूलाई समय पनि दिन सक्नुहुन्छ, परिवारलाई समय पनि दिन सक्नुहुन्छ, सङ्गति पनि जान सक्नुहुन्छ, परमेश्वरको महिमा पनि गर्न सक्नुहुन्छ, र सबै कुरामा एकदमै फरवार पनि बन्न सक्नुहुन्छ भन्दै यो समय र गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

अजुनकै आशिष गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम नारी आवाज। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र आज मैले तपाईँहरूको बीचमा चाहिँ हामी आमा दिदी बहिनीले पनि आफ्नो कामबाट अथवा आफ्नो जिम्मेवारीबाट आफ्नो सेड्युलबाट आफ्नो तालिकाबाट चाहिँ परमेश्वरलाई पनि समय दिनुपर्छ, परमेश्वरसँग पनि समय बिताउनुपर्छ भन्ने विषयमा कुराकानी गरिरहेकी छु। हामी व्यस्त खालि कामले गर्दा मात्रै हुँदैनौ, कतिपटक चाहिँ हामी आफ्नै कारणले केही कुरा अननेसेसरी कुराहरू के जुन अननेसेसरी हामीलाई चाहिँ आवश्यक लागेको तर खास त्यो कुरालाई चाहिँ हामीले प्राथमिकतामा राख्न नपर्ने कुराहरू, यता बोलाउँदै जाने जहाँ पनि उपलब्ध हुने होइन, जुन घण्टौं फोनमा बिताउने, सोसल मिडियाहरू हेरेर घण्टौंसम्म बसदिने, सबैजना आमा दिदी बहिनीहरू घरको कामले मात्रै व्यस्त भएर एकदमै प्रभुलाई समय दिन नसक्नु भएको होइन। कतिजना आमा दिदी बहिनीहरूसँग चाहिँ समय पनि छ, कतिजना आमा दिदी बहिनीहरूलाई त्यस्तो धेरै काम गरिरहनु पर्ने पनि छैन। व्यस्तताको आमा दिदी बहिनीहरूले त परमेश्वरलाई महिमा गरिरहनु भएको छ, दिन सक्नुहुन्छ होइन, कामबाटै भने कतिजनाले त समय हुँदा हुँदै पनि दिनुहुन्न। र पनि हामी ल व्यस्त भयौँ रे, कतिवटा कामहरू आयो रे, यो पनि गर्ने त्यो पनि गर्ने, यो पनि गर्छु त्यो पनि गर्छु भन्ने जोस साँगर सबै आयो रे। तपाईँले आफ्नो लाइफको दैनिक लाइफको स्ट्राटेजी भनौँ अथवा एउटा भनौँ न केही कुराहरू बनाउनु भयो भने समयको व्यवस्थापन गर्दा पनि तपाईँहरूले जस्तो म बिहान उठ्छु, यो गर्छु, एक्सर्साइज गर्छु अथवा खाना खान्छु अनि त्यसपछि स्कुल जान्छु अथवा कलेज जान्छु, अफिस जान्छु, बेलुका आउँछु, यो गर्छु, नुहाउँछु, लुगा धुन्छु, परिवारसँग समय बिताउँछु, बच्चाहरूलाई हेर्छु अथवा यो गर्छु त्यो गर्छु भन्ने सेड्युल त तपाईँहरूले मेन्टल्ली राखिरहनु भएको हुन्छ। त्यो प्रार्थना चाहिँ भ्यायो भने सुत्ने बेलामा धन्यवाद भनेर सुत्छु अथवा केही गर्छु, बाइबल भनेको कुरा त अब शनिबार पढिहालिन्छ त भएपछि भ्यायो भने पढ्छु भन्नुभन्दा पनि त्यो सेड्युलमा कम्पलसरी सेड्युलमा चाहिँ तपाईँहरूले प्रार्थनाको समयलाई पनि राख्नुपर्ने हुन्छ। यदि बेला चाहिँ फेरि म प्रार्थना गर्छु, यति बेला चाहिँ म मेरो बाइबल पढ्ने समय हो। यदि बरु तपाईँको साथीसँग भेट्ने काम छ अथवा तपाईँ यत्तिकै साथीहरूसँग गफ गरेर बस्नुहुन्छ भने बरु त्यसलाई कटौती गर्नुहोस्। यदि तपाईँ यत्तिकै हिँडिरहनु भएको छ बिना काममा भने बरु त्यसलाई समय कटौती गर्नुहोस्। तपाईँ घण्टौं सोसियल मिडियाहरू चलाइरहनुहुन्छ, स्क्रोल गरिरहनुहुन्छ, फोटोहरू हेरिरहनुहुन्छ भने त्यसलाई पनि बरु कटअप गर्नुहोस् होइन। सबैभन्दा पहिला चाहिँ परमेश्वरको राज्यको खोजी गर भनेर चाहिँ मत्तीको पुस्तक 6:23 हामी देख्छौँ होइन, त्यहाँनिर परमेश्वरले भन्नुभएको छ पहिला चाहिँ परमेश्वरको राज्य खोजी गर्नुपर्छ। सेड्युलमा सबभन्दा फर्स्ट लिस्टमा तपाईँहरूको परमेश्वरलाई बिहान उठ्ने बित्तिकै क्वाइट समय भन्छ नि होइन, क्वाइट टाइम भन्छ नि, बिहान उठ्ने बित्तिकै पहिलो समय चाहिँ तपाईँको सोसियल मिडिया चेक गर्ने हुनसक्छ, इमेलहरू चेक गर्ने म त एकदम व्यस्त छु भनेर पनि त्यसको बावजुद पनि तपाईँ 5 बजी उठ्नुहुँदो रहेछ भने पनि बरु 4 बजी उठ्नुहोस्, 4:30 उठ्नुहोस्, तर पहिलो स्थानमा चाहिँ परमेश्वरलाई दिनुहोस्। समय चाहिँ जसरी मिलाउन सकिन्छ, मैले मेरो लाइफमा एउटा कुरा सिकेको कुरा भनौँ, अनुभव गरेको कुरा चाहिँ मान्छेले चाह्यो भने उसले जसरी पनि समय दिन सक्छ, समय मिलाउन सक्छ, मानिस भेट्न सक्छ, कुराकानी गर्न सक्छ, जो कुरा जे कुरालाई पनि बाइबल अध्ययन गर्न सक्छ, प्रार्थना गर्न सक्छ, सङ्गति जान सक्छ। तर अब ठ्याक्कै अरूले भनेको समयमा नहुन सक्छ, तर उसको समयमा उसले समय मिलाउन सक्छ, उसलाई मन परेको व्यक्तिलाई उसले भेट्न सक्छ, उसलाई आवश्यक पर्यो भने उसले जसरी पनि भेट्छ नि, भेटी पनि रहेको छ। त्यो जो मानिसले मसँग समय छैन भन्छ नि, तिमीसँग भेट्ने समय छैन अथवा समय नै हुँदैन भन्छ नि, त्यो एउटा बहाना हो। यदि हामीले हाम्रो परमेश्वरलाई प्रभु मसँग समय नै छैन ल त धन्यवाद मात्रै भन्छ भने त्यो पनि एउटा बहाना हो। मैले अघि भने नि तपाईँ त रङ हुनुहुन्छ भन्दै हुनुहुन्छ होला, म त एकदम व्यस्त दिदी बहिनी हो, तपाईँले सोचेको जस्तो तपाईँ जस्तो होइन भनिरहनु भएको छ होला। ल मैले माने तपाईँहरू काम गर्नुहुन्छ, व्यस्त हुनुहुन्छ, एक छिन पनि फुर्सद छैन तपाईँको भने पनि के काम गर्दै हुनुहुन्छ तपाईँ त्यही पनि तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ। यो कारणले गर्दा चाहिँ तपाईँले मसँग समय छैन भनेर चाहिँ भन्न मिल्दैन। त्यही समयमा पनि हिँड्दा हिँड्दै पनि कतिजनालाई त हिँड्नु पर्यो नि त होइन, सवारी साधन चढ्दा पनि हिँड्नै पर्यो, पैदल हिँड्दा पनि हिँड्नै पर्यो, खाना खाँदा पनि त एकछिन त बसेर खानु पर्यो, अनि सुत्नेको टाइम हुन्छ, एकछिन भए पनि तपाईँले धन्यवाद दिन सक्नुहुन्छ, तपाईँ किचनमा हुनुहुन्छ त्यही पनि तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ, भजन गीतहरू साइडमा बजाउन सक्नुहुन्छ, गुड न्युज एफएम बजाउन सक्नुहुन्छ,
संगति गर्न सक्नुहुन्छ। तपाईँले जसरी भए पनि प्रभुको कुरा सुन्नु पर्यो कि, जसरी भए पनि परमेश्वरलाई आफ्नो जीवनमा चाहिँ पहिलो स्थान दिनु पर्यो। तपाईँले कसैलाई प्रेम गर्नुहुन्छ भने कसरी तपाईँ समय मिलाउनुहुन्छ, अघि पनि भनिसके, दिलोजनले तपाईँ भेट्नुहुन्छ, समय दिनुहुन्छ। कतिजनाको गुनासो हुन्छ नि, मलाई समय नै दिनुहुन्न भनेर। के होला समय दिन नखोज्नु, प्रायोरिटीमा पर्नु भएन होला। प्रायोरिटीमा पर्दा पर्दै पनि स्वदेशमा होस्, विदेशमा होस्, टेक्नोलोजी होस्, जहाँबाट पनि आफ्नो समयमा उसले भनेको समयमा तपाईँले दिन सक्नु भएन होला, तर तपाईँले दिन्छु भनेको समयमा त तपाईँले दिन सक्नुहुन्छ नि त, होइन? मलाई यही टाइममा फोन गर्नुपर्छ, यही टाइममा तिमीले भेट्न आउनुपर्छ भने तपाईँलाई कसैले जिद्दी गर्दैछ भने त्यो समय तपाईँले दिन नसक्नु होला, तर तपाईँले कुनै समय त छुट्याउन सक्नुहुन्छ नि त। तपाईँको आफ्नो फ्री समयमा त तपाईँले दिन सक्नुहुन्छ। त्यो दिनु भएन भने त तपाईँले त्यसलाई केयरलेस गर्नुभयो, तर तपाईँको नजरमा त्यो भ्यालुएबल भएन। भनेको जस्तै तपाईँले बिहानीको समय एक बिहानै तपाईँ के गर्नुहुन्छ, होइन? फर्स्ट आवरमा बरुमा 10 मिनट चाहिँ सुत्छु अनि उठ्ने बित्तिकै गएर किचनमा भात बसाउँछु भन्नुहुन्छ भने बरु 10 मिनट तपाईँ नसुत्नुहोस्, साढे उठ्नुहोस्, पहिला परमेश्वरको राज्यको खोजी गर्नुहोस्, अनि अभ्यासमा पनि तपाईँले जोड्नुहोस् कि तपाईँले दैनिक जीवनमा म त टाइममै बच्चाहरू स्कुल पठाउँछु, टाइममै अफिस जानेहरू गइरहेको छन् भने तपाईँ सक्नु भएको छ नि त्यो गर्नलाई, होइन? गर्नै पर्छ भन्ने थाहा छ नि तपाईँलाई। तपाईँले समयमा गर्नु भएन भने तपाईँको बच्चाहरू स्कुल जान पाउनुहुन्न होला, परिवारहरू अफिस जान पाउनुहुन्न होला, भोकै हुनुहुन्छ होला। तब तपाईँ अफिस गर्नुहुन्छ, तपाईँ समयमा जानु भएन भने तपाईँको हाजिर नहुन सक्छ भने तपाईँ समयमै पुगिरहनु भएको छ नि, गर्न सक्नु भएको छ त, गर्न नसक्ने कुरा केही पनि छैन। तर फेरि तपाईँ प्रार्थना गर्न चाहिँ किन सक्नु भएको छैन? त बाइबल अध्ययन गर्न, सङ्गति जान, वचन पढ्नलाई मण्डलीमै पो जान सक्नु भएन होला त, सङ्गतिको घरमै पो जान सक्नु भएन होला त। तर आफ्नो घरमा त तपाईँले गर्न सक्नुहुन्छ नि त। तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ चाहिँ तपाईँले सेड्युलमा हाल्नुहोस्, परमेश्वरलाई मैले एनी हाउ, जसरी मैले एउटा बिरामीलाई स्याहार्छु, उसलाई समयमा मेडिसिन दिनुपर्छ, त्यसरी नै मेरो लागि पनि आत्मिक मेडिसिन, आत्मिक कुराको लागि चाहिँ म पनि परमेश्वरसँग जोडिनुपर्छ, मैले पनि परमेश्वरको वचन लिनुपर्छ भन्ने कुरालाई चाहिँ तपाईँले एकदमै नछुटाइकन गर्नुभयो भने एकदमै असल हुन्छ। अभ्यासमा तपाईँले चाहिँ यसलाई जोड्न सक्नुहुन्छ, मुख्य जिम्मेवारीहरू, होइन? अब धेरै कुराहरू लिनुभयो तपाईँले, एउटै मान्छेले धेरै कुरा लिनुभयो, जसको कारणले गर्दा तपाईँको शनिबार आइतबार पनि फुर्सद छैन सँगै जाने भने तपाईँले त्यसको प्राथमिकतालाई छुट्याउनु पर्यो कि। कुन चाहिँ कुरा एकदमै प्राथमिकता हो त? तपाईँको दिनदिनै साथलाई भेट्नु पनि प्राथमिकता हो त? तपाईँ दिनदिनै भनौँ न यतिकै मोबाइल स्क्रोल गरेर बसिरहनु अथवा भनौँ अनावश्यक घण्टौं फोन गर्नु तपाईँको कम्पलसरी हो त? होइन नि त, होइन? त्यसो तपाईँले प्राथमिकतामा छुट्याउनुहोस्, यति समय चाहिँ म उसलाई दिन्छु भने यति समय चाहिँ म परमेश्वरलाई दिन्छु, बाइबल अध्ययन गर्छु अथवा यो गर्छु भनेर तपाईँले छुट्याउनु भयो भने यसमा चाहिँ तपाईँहरूले सबै कुरालाई व्यवस्थापन गर्न सक्नुहुन्छ। मुख्य जिम्मेवारीहरू के हो त? परिवार, स्वास्थ्य, आत्मिक जीवन, अनि यो कुराबाट टाढा लैजाने कुरा चाहिँ के हो त? अनि यसलाई मैले कसरी कटअप गर्ने? समय भयो भने चाहिँ गर्छु भन्ने चाहिँ प्रार्थना होइन, समय भयो भने चाहिँ सङ्गति जान्छु भन्ने चाहिँ यो चाहिँ तपाईँको विषय होइन। समय भयो भने चाहिँ म परमेश्वरसँग समय बिताउँछु, यो चाहिँ होइन। मैले प्रार्थना गरेर पनि समय भयो भने चाहिँ म साथीलाई भेट्न जान्छु, समय भयो भने चाहिँ म त्यो व्यक्तिसँग फोनमा कुरा गर्छु, यो चाहिँ तपाईँले गर्नुपर्ने कुरा। दिनभरि परमेश्वरको स्तुति कसरी गर्ने? दिनभरिमा कसरी परमेश्वरको स्तुति गर्ने? बसेर घुँडा टेकिरहने हो त होइन नि त, चर्चै मात्रै गइरहने हो त होइन नि त, मानिसहरूको घरमा सङ्गति मात्रै गर्न गइरहने हो त होइन नि त, होइन? कुन कुन समयमा जाने त? दिनभरि चाहिँ आफ्नो काममा, होइन? स्तुति भनेको शनिबारको सङ्गति मात्रै होइन, काम पनि आराधना हो। तपाईँले मानिससँग कसरी बोल्नुहुन्छ भन्ने पनि एउटा आराधना हो, सङ्गति हो। मानिसलाई कस्तो बिहेभ गर्नुहुन्छ भन्ने पनि एउटा परमेश्वरसँगको सम्बन्ध हो। तपाईँ कसरी प्रेजेन्ट हुनुहुन्छ आफ्नो काम गर्ने ठाउँमा? तपाईँले समयको आज्ञा पालन गर्नु, मानिसहरूसँग राम्रोसँग बोल्नु, झर्किएर नबोल्नु, होइन? हेल्प गर्ने ठाउँमा हेल्प गर्नु, यो पनि आराधना हो। त्यो तपाईँले कसरी यसलाई लिइरहनु भएको छ? एउटा कामबाट अर्को काममा जाँदा 5-6 मिनटको
सेकेन्डमा पनि तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ। हे प्रभु, मलाई धैर्य दिनुहोस् अथवा आजको दिन तपाईँले अनुग्रह गर्नुहोस् भन्न पनि सक्नुहुन्छ। आफ्नो वातावरणलाई आराधना बनाउनुहोस् कि। आफ्नो वातावरण भनेको चाहिँ खालि यो रुख पात भएको ठाउँ मात्रै वातावरण होइन, तपाईँको काम गर्ने ठाउँ पनि तपाईँको वातावरण हो, तपाईँको परिवार, तपाईँको सोसाइटी होइन, घरको काम गर्दा, खाना पकाउँदा, यात्रा गर्दा स्तुति भजनहरू बजाउनु पनि एउटा आराधना हो, जसले घर वा कार्यको वातावरणलाई आत्मिक बनाउन सक्छ होइन। एउटा सानो कपी वा मोबाइलमा दिनभरि भएका कम्तीमा तीनवटा विशेष कुराहरू लेख्न पनि सक्नुहुन्छ, सोच्न पनि सक्नुहुन्छ। आज दिनभरि मैले कसरी प्रभुलाई महिमा गरे अथवा धन्यवाद दिए भन्ने कुरा पनि महत्वपूर्ण कुरा हो। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँले आफ्नो दैनिक कामलाई परमेश्वरको सेवाको रूपमा लिनुहोस्, दैनिक कामलाई परमेश्वरको सेवाको रूपमा लिनुहोस्। त्यसो गर्नुभयो भने के गर्नुहुन्छ? जहाँ पनि तपाईँले परमेश्वर देख्नुभयो भने तपाईँ के गर्नुहुन्छ होला? जस्तो तपाईँको साथीसँग हिँडेको जस्तै गरेर तपाईँ हिँडिरहनु भएको छ, तपाईँ सँगसँगै साथी भयो भने तपाईँ के गर्नुहुन्छ? गफ गर्नुहुन्छ नि, कन्सियस हुनुहुन्छ नि, उसको कुराहरू सुन्नुहुन्छ तपाईँ। त्यसरी तपाईँ जहाँ हुँदा पनि मसँग परमेश्वर हुनुहुन्छ भनेर सोच्नुभयो भने तपाईँले आफ्नो दैनिकीलाई परमेश्वर सँगसँगैको जीवन बनाउनु भयो भने कस्तो हुन्छ होला? एकदमै एवान हुन्छ होला, एक्सिलेन्ट हुन्छ होला, ए प्लस हुन्छ होला, त्यो ग्रेड चाहिँ त्यस्तो हुन्छ होला कि हरेक ठाउँमा म सँगसँगै परमेश्वर हुनुहुन्छ। र यो यसमा चाहिँ मैले परमेश्वरको आराधना गर्छु भने टाइम म्यानेज गर्नुभयो भने सम्बन्धमा, बोलीमा, घरैसी काममा, कार्यालयको काममा, परिवारको हेरचाहमा, हरेक ठाउँमा तपाईँले परमेश्वर देख्नुभयो भने तिमीहरू जेसुकै गर्छौ त्यो मानिसहरूको निम्ति होइन तर प्रभुको निम्ति गरेको जस्तै गर भन्ने कलसीको 2:23 भन्छ। यो हो टाइम म्यानेजमेन्ट, अनि यो हो तपाईँले परमेश्वरलाई दिने समय। अनि आमा दिदी बहिनीहरूले चाहिँ प्राय समय नै छैन, कसरी प्रभुको आराधना गर्ने, ऊ त सङ्गति जान पाउँछ भन्छ। सिक्नु पनि पर्छ, आमा दिदी बहिनीहरूको बिचमा पनि जानुपर्छ, तर भ्याउँदै भ्याउनु भएन, विदेशमा हुनुहुन्छ, परिवारबाट, मण्डलीबाट टाढा हुनुहुन्छ, सङ्गति नै देख्नु भएको छैन। तपाईँ आफै पनि परमेश्वरसँग हुनुहुन्छ भने तपाईँ र परमेश्वर भएर सङ्गति गर्नुहोस् न, तपाईँसँग वचन छ वचन पढ्नुहोस् न, अनि परमेश्वरसँग गफ गर्नुहोस्। प्रभु, मेरो त यो अवस्था छ, म त परिवारको बिरामीलाई स्याहारिरहेको छु, प्रभु म त हस्पिटलमा छु, बिरामी स्याहारिरहेको छु, प्रभु म त विद्यालयमा छु, विद्यार्थी पढाइरहेको छु, प्रभु म त अफिसमा छु, काम गरिरहेको छु। कतिपटक चाहिँ हामीले गर्न नजानेको कि हामी कामलाई छोडेर आराधना गर्न जाँदाखेरि काममा त्यो काममा पनि नराम्रो अनि बिग्रिँदै गर्दा फेरि इमेज पनि नराम्रो कि त्यो पनि हुन्छ कहिले कि हाम्रो। तर हामीले सबभन्दा पहिलो कुरा परमेश्वरलाई स्थान दिउँ, जहाँ पनि हामीले आराधना गर्न सक्छौँ, जुनसुकै समय पनि छुट्याउन सक्छौँ होइन। सीताले चाहिँ बिहान 5 बजी प्रार्थना गर्छ अरे, अनि 12 बजी गर्छ अरे, 3 बजी गर्छ अरे। अब गीताले पनि त्यही गर्नुपर्छ भन्ने छैन, गीताको समय नमिल्न सक्छ, गीताले बिहान 6 बजी गर्न सक्छ, राति 12 बजी गर्न सक्छ, 3 बजी उठेर गर्न सक्छ। गीता सीता सबैजना परमेश्वरको उद्देश्यमा हुनुहुन्छ, तर परमेश्वरले वरदान फरक दिनुभएको छ, त्यो वरदानबाट नै परमेश्वरको महिमा गरौं, समयको व्यवस्थापन गरौं। तपाईँ जहाँ हुनुहुन्छ परमेश्वरले तपाईँलाई देख्नुभएको छ, तपाईँको परिस्थितिलाई देख्नुभएको छ, र यसरी नै समय मिलाएर हामी आमा दिदी बहिनीले परमेश्वरलाई महिमा गर्यौं भने हाम्रो परमेश्वर खुसी हुनुहुन्छ, अनि हाम्रो जीवन चाहिँ असल प्रकारले व्यवस्थित हुँदै पनि जान्छ। धेरैजनाले भन्नुहुन्छ कि पहिला मैले सङ्गति नै जान पाउँदिन थिएँ, ऊ कसरी दिँदैन थिए, मलाई एकदम गाह्रो थियो भन्नुहुन्छ। जब मैले प्रार्थना गरेँ, म सङ्गति आउन थालेँ, अथवा मैले परमेश्वरसँग मागेँ, परमेश्वरले मलाई सङ्गति गर्ने समय दिनुभयो, आमा दिदी बहिनीहरू दिनुभयो, मण्डली दिनुभयो, धेरैजना आमा दिदी बहिनीहरूले बताउनुहुन्छ। उपाय दिनुहुने पनि परमेश्वर नै हुनुहुन्छ, र तपाईँहरू एकदम विशेष हुनुहुन्छ भन्दै अब भने मैले कार्यक्रमबाट विदा माग्नुपर्ने समय भइसकेको छ। र यति जसमा जो जतिले जुन अवस्थामा रहेर सुन्नु भएको छ, तपाईँको अवस्थामा परमेश्वरले आशिष दिनुभएको छ, तपाईँको समयबाट तपाईँले परमेश्वरको महिमा जुनसुकै समयमा पनि गर्न सक्नुहुन्छ भन्दै प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै म ज्ञानु विदा हुन चाहन्छु। धन्यवाद, नमस्कार, तपाईँको समय आशिषमय रहोस्।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जय मसीह तथा ख्रिष्टीय अभिवादन भन्न चाहन्छु। आजको प्रवचनको सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्म
0: जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन

र पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यसरी पाठ गर्नेछौ। यीशु त्यहाँबाट जानुहुँदा मत्ती भन्ने एकजना मानिसलाई कर उठाउने अड्डामा बसिरहेको देख्नुभयो र तिनलाई भन्नुभयो, मेरो पछि लाग। अनि तिनी उठे र उहाँको पछि लागे। उहाँ खाना बस्नुभएको बेला धेरैजना कर उठाउनेहरू र पापीहरू आएर यीशु र उहाँका चेलाहरूसँग खाना बसे। जब फरिसीहरूले यो देखे तब उहाँका चेलाहरूलाई भने, किन तिमीहरूको गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन्? यो सुनेर उहाँले भन्नुभयो, निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीहरूलाई हुन्छ। तर गएर यसको अर्थ के हो तिमीहरू सिक। म बलिदान होइन दया चाहन्छु, किनकि म धर्मीलाई होइन तर पापीहरूलाई बोलाउन आए। आदरणीय श्रोता, यो खण्डमा हामीले पापीहरूलाई यीशुले बोलाउनुहुन्छ र आफ्नो चेला बनाउनुहुन्छ भन्ने बारेमा हामी विस्तृत रूपमा हेर्नेछौ। र एउटा पापीहरूलाई पनि यीशुले बोलाउनुहुन्छ र आफ्नो चेला बनाउनुहुन्छ भन्ने सत्यताको बारेमा हामी यहाँ हेर्नेछौ। र लेखकले यहाँ यीशुले मत्ती कर उठाउनेलाई उहाँको पछि लाग्नलाई बोलाउनु भयो भनिकन यहाँ उल्लेख गरिएको देखिन्छ। यीशुले मत्ती भन्ने एकजना कर उठाउनेलाई उहाँले बोलाउनु भयो र उहाँले भन्नुभयो र उहाँले बोलाउँदाखेरि उनी पनि उठेर उहाँको पछि लागे र यीशुले मेरो पछि लाग भन्ना साथ यीशुको पछि लागिहाल्ने चेला कति अचम्मको हामी देख्छौँ। र यीशुको बारेमा मतीले सुनेको कुरा पनि हामी थाहा पाउँछौँ, किनभने सुनाइ चाहिँ अथवा सुनाइबाट चाहिँ विश्वास आउँछ। यीशुको चर्चा सारा यरुसलेम र इजरायलका प्राय भूमिहरूमा यीशु प्रभुको बारेमा धेरै चर्चा भएको कुरा हामी यहाँ देख्छौँ र मतीले पनि यीशुको बारेमा सुनेको हुनुपर्छ र यीशु ख्रिस्ट को हो भन्ने कुरा मतीले ध्यान दिइराखेको अवस्था देखिन्छ र यीशु को हुनुहुन्छ भन्ने कुरा मतीले बुझिरहेको अवस्था पनि हामी देख्छौँ। जब यीशुले मतीलाई कर उठाइराखेको अवस्थामा नै उहाँको पछि लाग्नलाई बोलाउनु भयो तब मतीले आफूलाई त्यो बोलावटलाई पछ्याउनका लागि उनी उठे र हिँडिहाले। उहाँ र उहाँका चेलाहरू पापीहरूसँग बसेर खाना खानुभयो। जब मती यीशुको पछि हिँडे तब यीशु प्रभुले पापीहरूसँग बसेर खाना पनि खानुभयो अनि यो अवस्था बडो अचम्मको देखिन्छ। फरिसीहरूले उहाँका चेलाहरूलाई भने, किन तिमीहरूको गुरु र कर उठाउनेहरू र पापीहरूसँग खान्छन्? र फरिसीहरू जहिले पनि यीशु प्रभुले के गर्नु भएको के गरिरहनु भएको छ अथवा यीशु प्रभु कहाँ जानुहुन्छ, कहाँ कहाँ जानुहुन्छ, के भन्नुहुन्छ, सबै कुराको चियो चर्चा गर्ने व्यक्तिहरू फरिसीहरू नै थिए र शास्त्रीहरू पनि। जब यीशु प्रभुले पापीहरूसँग बसेर खाना खानुभयो तब फरिसीहरूले प्रश्न गरेका थिए र प्रश्न यो थियो कि किन तिमीहरूको गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन् भनेर चेलाहरूलाई यो प्रश्न गरिएको थियो। यीशुले तिनीहरूलाई भन्नुभयो, निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीहरूलाई हुन्छ। यीशु प्रभुले यो कुरा थाहा पाइसकेपछि उहाँले भन्नुभयो कि निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन। जो मानिसहरू निरोगी छ उनीहरूको लागि
डाक्टर चाहिँ

किनभने डाक्टर चाहिने नै रोगीहरूको लागि, डाक्टरहरू रोगीको लागि नै तयार भएका हुन्, रोगीहरूलाई निको पार्नलाई, रोगीहरूलाई औषधि उपचार गर्नलाई डाक्टरहरूको आवश्यकता पर्दछ। तर रोगै छैन भने डाक्टरको पनि आवश्यकता छैन। यो कुरा यीशु प्रभुले यिनीहरूको बीचमा अथवा फरिसीहरूलाई अथवा चेलाहरूलाई पनि उहाँले यो सबै कुरा स्पष्ट पार्नुभयो। यीशुले आफ्नो बारेमा स्पष्ट भन्नुभयो, म बलिदान होइन, दया चाहन्छु। यीशु प्रभुले चाहिँ कुनै पनि बलिदान यीशुलाई चाहिँदैन भन्ने कुरा स्पष्ट पार्नुभयो। र बलिदान बलिदिने कुराहरू उहाँले रुचाउनु भएन, किनभने यीशु प्रभुलाई बलिदान थिएन तर दया चाहन्छु भन्नुभयो। दयाको सेवा, दया मानिसहरूलाई चाहिन्छ, रोगीहरूलाई दया चाहिन्छ, अशक्तहरूलाई दया चाहिन्छ। त्यसै कारण यीशु प्रभुले उहाँलाई बलिदान चाहिँदैन तर दया चाहिन्छ भनेर यीशु प्रभुले दयाको कुरा गर्नुभयो। किनकि म धर्मीलाई होइन तर पापीहरूलाई बचाउन आए भनेर यीशु प्रभुले भन्नुभयो। र पापीहरूलाई बचाउनका लागि आउनुहुने यीशु प्रभुले पापीहरूको बीचमा उहाँ रहनुभयो र पापीहरूसँग खानुभयो र यो कुराहरू हामी यहाँ देख्छौँ। र यीशु प्रभुले आफ्नो बारेमा स्पष्टता दिइसक्नु भएको देखिन्छ। र फरिसीहरूले चाहिँ यीशु प्रभुलाई किन यिनीहरूसँग खाना खान्छन् भन्ने प्रश्न गरेको कुरा पनि हामी यहाँ देख्छौँ। किनभने फरिसीहरूले जहिले पनि यहुदीहरूको समुदाय, फरिसी, सदुसी, शास्त्रीहरू यिनीहरूले चाहिँ कर उठाउने काम चाहिँ पापीहरूले मात्रै गर्छन् भन्ने उनीहरूको बुझाइ हो। र यो पापीहरूसँग बस्नु हुँदैन, खानु हुँदैन भनेर उनीहरूले यसरी समाजमा विभेद ल्याएको कुरा हामी देख्छौँ। र यिनीहरूको समुदायमा यीशु ख्रिस्टले आफूलाई यसरी प्रकट गर्नुभयो कि यी पापीहरूलाई बचाउन आवश्यक छ, पापीहरू बाँच्नुपर्छ, पापीहरू नष्ट नहुन् भनेर यीशु प्रभु यो संसारमा आउनु भएको हो। र मानिसहरूको लागि, पापीहरूको लागि, आफू बलिदान हुनको लागि यो संसारमा आउनु भएको हो। किनभने पापीहरूलाई नै बलिदान चाहिन्छ, पापीहरूलाई नै छुटकारा चाहिएको छ, उनीहरूको लागि उद्धारकर्ता चाहिएको छ। किनभने पापको ज्याला मृत्यु हो, पाप गर्नेहरू सबै मृत्युमा जान्छ। पापको ज्याला मृत्यु र सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसैले यहाँनिर हामी के देख्छौँ भन्दाखेरि यीशु प्रभु चाहिँ पापीहरूलाई बचाउन आउनु भएको हो भनेर यहाँ स्पष्ट बताउनु भएको छ। आदरणीय श्रोता, आज बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यीशु प्रभु धर्मीहरूलाई होइन बचाउन आउनुभएको। धर्मीलाई चाहिँ कोही चाहिँदैन, तर यो संसारमा धर्मी कोही छैन भनिकन बाइबलले बताउँछ। सबैले पाप गरेका छन् भनेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् भनेका छन् र पापको ज्याला मृत्यु हो भनिएको छ। तर परमेश्वरको सित्तैको वरदान चाहिँ यीशु ख्रिस्टमा आनन्द जीवन हो भनिएको छ। त्यसकारण यदि कोही व्यक्ति पापी हुँ म भनेर यो संसारमा जिइराख्नु भएको छ भने, मैले पाप गरेको छु र मेरो पापले गर्दा म दण्ड भोग्न जाँदैछु र मेरो पापकै कारणले गर्दा म आफ्नो पापले गर्दा अब बचाउनेवाला कोही छैन, मलाई प्रेम गर्ने कोही छैन, मैले पाप गरिहाले, मैले आफैले यो सबै गल्ती गरे र अब मेरो लागि कुनै पनि उद्धारको सम्भावना छैन, किन रोइस मङ्गले आफ्नै ढङ्गले भन्ने नेपालीमा प्रयोग गरेका
टुक्काहरू हामी देख्छौ र आफैले आफैलाई दोस्याउने, आफैले आफैलाई अब सिद्धियो आफैले गर्दा भनेर आफै पस्ताएर भनौ अन्त्य गर्ने काम पनि भएको छ। तर खुसीको कुरा चाहिँ के भने, आज जतिजनाले पाप गरेका छन् र ती पापहरू सिन्दुरे रङ्गो भए तापनि आज खुसीको खबर चाहिँ येशु ख्रिस्ट पापीहरूलाई बचाउन आउनु भएको छ, पापीहरूलाई बोलाउन आउनु भएको छ र पापीहरूलाई आफ्नो चेला बनाउनका लागि उहाँ आउनु भएको छ र उहाँ चाहिँ पापीहरूलाई बचाउन आउनु भएको छ। यदि यहाँहरूले आफूलाई पापी हुँ भनेर स्वीकार गर्नुहुन्छ भने तपाईँले आफैलाई इन्कार नगर्नुहोस्, आफूलाई नष्टतर्फ नलानुहोस्, आफैलाई दोष नलगाउनुहोस्, आत्महत्या नगर्नुहोस् र आफूलाई पश्चातापी भएर येशु कहाँ आउनुहोस् र येशु प्रभुले पापीहरूसँग पनि बसेर खाना खानुभयो भने चाहिँ पापीहरूलाई पनि परमेश्वरले बोलाउन आउनु भएको हो र पापीहरूको जीवनमा आशा दिलाउनलाई उहाँ आउनु भएको हो, पापीहरूको पापबाट छुटकारा दिलाउनलाई येशु यो संसारमा आउनु भएको हो, उहाँ मुक्तिदाता हुनुहुन्छ, उहाँले मानव जातिलाई छुटकारा दिन आउनु भएको छ। यदि यहाँहरूको जीवनमा म पापी हुँ र अब म पापले गर्दा म नष्ट हुँदैछु, मेरो लागि कोही छैन बचाउने, मेरो पापले गर्दा म नष्ट हुँदैछु भनेर निराशिएर यदि सबैबाट तिरस्कृत भएर आफ्नो गलत निर्णयहरू गरेर आफैलाई नष्ट गर्न खोजिराख्नु भएको छ भने तपाईँ तुरुन्तै त्यस्तो निर्णयहरूलाई बदालेर येशु ख्रिस्टलाई विश्वास गर्नुहोस् र येशु प्रभुले भन्नुभएको छ, म धर्मीलाई होइन तर पापीहरूलाई बचाउन आए। यदि यहाँहरूले आफूलाई पापी हुँ भनेर मानिसहरूको भनौँ मानिसहरूको अघि परमेश्वरको उपस्थितिमा पापी हुँ मैले पाप गरेको छु भनेर यदि पाप स्वीकार गरेर येशु कहाँ आउनुहुन्छ भने येशुले यहाँहरूलाई पनि बोलाउनुहुन्छ, यहाँहरूलाई पनि चेला बनाउनुहुन्छ। विश्वास गर्नुहोस्, येशु कहाँ आउनुहोस् र उहाँलाई विश्वास गर्नुहोस् र पापबाट छुटकारा पाउनुहोस् अनि उहाँको चेला बन्नुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि यहाँहरूले आउने समयमा फेरि मौका पाउनुभयो भने, हामीले मौका पायौँ भने फेरि अर्को प्रवचनको सेवा लिएर हामी भेला हुने नै छौँ र आजको लागि यति भन्दै यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्री सँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9855138516 र 9868553349 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हौस्त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि विदा हुन चाहन्छु।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो दृष्टिकोण बदल्नुहोस्, आफ्नो जीवन बदल्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 43 यहाँहरूलाई स्वागत छ। जीवनमा तपाईँको सफलता वा असफलता निर्धारण गर्ने सबैभन्दा ठूलो कुञ्जीहरू मध्ये एक तपाईँको मनोवृत्ति वा दृष्टिकोण हो। हामी सबैले ठूला चुनौतीहरूको सामना गर्नुपर्छ। सामना गर्ने विरोधहरूलाई पार गर्न सक्षम व्यक्तिहरूलाई र पार नगर्नेहरूबाट अलग गर्ने कुरा भनेको हामीले हाम्रो दिमागमा यी चुनौतीहरूको सामना कसरी गर्छौं भन्ने हो। प्रिय श्रोता, संसारले हामीलाई विशेष किसिमले व्यवहार गर्नुपर्छ भनेर सोच्ने व्यक्तिहरू त्यहाँ छन्, जबकि उनीहरूले यसको योग्य केही गरेका छैनन्। उनीहरू निरन्तर गुनासो गर्छन् किनभने उनीहरू सोच्छन् कि उनीहरूलाई उचित व्यवहार गरिएको छैन। जब चीजहरू उनीहरूले चाहे अनुसार काम गर्दैनन् तब उनीहरू बहाना बनाउँछन् र उनीहरूले आफ्नो दुर्भाग्यको लागि अरूलाई दोष दिन खोज्छन्। यो सबै खराब मनोवृत्तिको अभिव्यक्ति हो। यो मनोवृत्तिले तपाईँलाई जीवनमा तपाईँको अवरोधहरू पार गर्नबाट रोक्नेछ। प्रेरित 16 अध्यायमा पावल र सिलासलाई उनीहरू विरूद्ध लगाइएको झुटो आरोपको कारण पक्राउ गरी जेलमा हालिएको थियो। उनीहरूले कस्तो प्रतिक्रिया देखाए? के उनीहरूले अन्यायपूर्ण व्यवहार गरिएको गुनासो गरे? होइन, उनीहरूले त्यस्तो गरेनन्। प्रेरितको पुस्तक 16 अध्यायको 25 पद। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए र अरू कैदीहरूले सो सुनिरहेका थिए। परमेश्वरले चमत्कार गरेर उनीहरूलाई जेलबाट मुक्त गरेर उनीहरूको सकारात्मक मनोवृत्तिको सम्मान गर्नुभयो। गन्ती 13 अध्यायमा मूसाले 12 मानिसहरूलाई कनान देशको अन्वेषण गर्न पठाएका थिए। परमेश्वरले यो देश इजरायलीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको थियो। यी 12 मानिसहरूले 40 दिनसम्म देशको अन्वेषण गरे। त्यसपछि तिनीहरू मूसालाई रिपोर्ट दिन फर्के। 12 मध्ये 10 रिपोर्ट एकदमै नकारात्मक थियो। उनीहरूले भने कि त्यहाँ बस्ने मानिसहरू धेरै शक्तिशाली छन्, सहरहरू धेरै ठूला र बलिया रूपमा सुरक्षित छन्। उनीहरूले भने हामी ती मानिसहरूसँग लड्न सक्दैनौ, तिनीहरू हामी भन्दा धेरै बलिया छन्। उनीहरूले मानिसहरूलाई राक्षसको रूपमा वर्णन गरे। उनीहरूले भने हामी तिनीहरूका अगाडि साना फटेङ्ग्राहरू जस्ता छौ। अरू 2 मानिसहरू यहोशू र कालेब थिए। परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमिको बारेमा तिनीहरूको दृष्टिकोण धेरै फरक थियो। कालेबले भने हामी माथि गएर त्यो भूमि आफ्नो लागि लिनुपर्छ, हामी त्यो भूमि सजिलै लिन सक्छौ। गन्तीको पुस्तक 14 अध्यायको 6-8 पद। देशको भेद लिन गएकाहरू मध्येका नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले आफ्नो लुगा ज्याति र इजरायलीहरूका सारा समुदायलाई तिनीहरूले भने हामी भेद लिन गएको देश अत्यन्तै असल देश छ। यदि परमप्रभु हामीसित प्रसन्न हुनुभयो भने उहाँले हामीलाई त्यस देशमा ल्याउनुहुनेछ र त्यो दूध र मह बग्ने देश हामीलाई दिनुहुनेछ। सबै 12 एउटै भूमि अवलोकन गरे, तर त्यो अनुभवबाट प्राप्त उनीहरूको मनोवृत्तिले उनीहरूको भविष्य निर्धारण गर्यो। नकारात्मक रिपोर्ट दिने 10 मानिसहरूले कहिले पनि परमेश्वरबाट यो प्रतिज्ञा दावी गर्ने आशिष अनुभव गर्न पाएन। यहोशू र कालेबलाई उनीहरूले सकारात्मक दृष्टिकोणको कारणले गर्दा त्यो नयाँ भूमिमा हिँड्ने र यसलाई दावी गर्ने सु अवसर दिएको थियो। पहिलो थिस्सलुनीकीको पुस्तक 5:18 पद। सबै परिस्थितिमा धन्यवाद दियो, किनकि क्रिस्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। तपाईँको जीवनमा सबै कुरा राम्रो भइरहेको छ कि छैन, वा तपाईँ ठूला परीक्षाहरूको सामना गर्दै हुनुहुन्छ कि छैन? हामीले सधैँ कृतज्ञ हुनुपर्ने कुराहरू खोज्नुपर्छ। हामीले हाम्रो हृदयमा सधैँ धन्यवादको मनोवृत्ति बोक्नुपर्छ। भजन संग्रहको पुस्तक 118 अध्यायको 24 पद। आजको दिन परमप्रभुले सृजनु भएको हो, यसमा हामी आनन्द हौं र रमाऊ। हामीले हाम्रो जीवनको हरेक दिनलाई यसरी नै हेर्नुपर्छ। जब हामीसँग यस्तो सकारात्मक दृष्टिकोण हुन्छ तब परमेश्वरले हाम्रो जीवनमा ठूलो आनन्द ल्याउन सक्नुहुन्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: स्पार्क माई फेथ, जिगु विश्वास के चमक हया बिउ। सक्ता दंकल की छुयागो जय मसीह। जोजल बाजी अमृता महर्जन स्पार्क माई फेथ यो जीवन या श्रृंखला भाग 33 के छी सकसित न लसकु छ। गबले गबले झी सकसित त धंगु संघर्ष या सामना या माली थाकुगु अवस्था गुगु तस्क थाकु खन्दै जब जीसँग फुक्का आसाम मध्ये गल थे त्यागी जब जीसँग जीवने दक्ले अपमूल्य ब्याचुनगु वस्तु झिगु रात झिका यङ्कुगु थे जुई उगु इले जीसँग छुयागु थुगु न्यसया लिसबी त जीसँग दाउदिया सत्य बाखासुए दाउदिया जीवनले त दङ्गु विजय व सफलता प्राप्त यागु इन दु कथिकी गोलिया त स्यागु इले तर त धङ्गु नुग चुया स्याग चा व पराजय या अनुभव यागु यी नदु छिगु जीवने जुया चङ्गु भाख या त थोप परिचित थे छोला यो पिनियन मेपी दाउदिया जीवने छगु नाटकीय प्रकरण व थगु सैनिक सेना या त सिक्ल चङ्गु थुगु गृह शिविर तोता पलस्ती शत्रु देगु लिउलिउ हुने द आदेश बिल इपी हुने ढुङ्गा अभिमेलिकीतिस सिक्ल आक्रमण याद नापाङ्गु समुएल स्विगु अध्याय सोगु पद के धाटकु अनि दाउद वया मनु त सिक्ल थियो भले इम्स व सहर नास जुगु व इम त इमी मिसत व मस्त सकसित येङ्गे ढुङ्कुगु खन दाउद थगु सहरिया त सुरक्षित तोता त धङ्गु डोङ्कल नापाङ्गु समुएल स्विगु अध्याय पेगु पत्के हटाउँदो अले इपी तस्क खोल ठुली अप खोल कि इम्के शक्ति हे मध्ये आउन अभि मैले क दाउद या निम कलापिन त थ नाप यङ्कु गुख गुटि वया यम कला अभि गेल न दुगु ख दाउद थगु व्यक्तिको छेतिया दुख जक्क मखु दाउ त्या सक्ने मनु त दुखी तो क्रोधित ड्रया चुङ्गु ख इमे क्यापिन त कै दे यङ्कु गुणी इमे तस्क नुग मछिङका दाउ द्या त लो त के का स्यागु खला त वयागु जीवने थो तस्क तनापूर्ण इले दाउ द थ परमेश्वर परम प्रभु के शक्ति माला दिल नापाङ्गु समुएल स्विगु नेगुच्याको पत्के धाटगुदो दाउ द अभिमेले क्या पुजारी अबिया थार या त धाल पुजारिया भिङ्गु सुति काप या ल जिथा हजी अले अबिया थार वो हयाबिल अनलि दाउद परमेश्वर के नेल छु जी उपी लुई त याइपी मनुजे त लिउलिउ हुनेला छु जी इम त नाप्ला के फैला परम प्रभु वया त लिसबिल ज्यू छ इम त लिउलिउ हु छ इम त नाप्ला का फुक्क जो ना यङ्कुपी त छुटेया ना हजी पृथ्वी दखले छुङ्गु इले जिस न्योने फैगु दखले महत्वपूर्ण पला नापाङ्गु पला धैगु परमेश्वर या शरणे मुनि गुख वेग या मतिना छिगु अस्तित्व या सन्तुष्टि याके बि छु जी उपी लुई त याइपी मनुजे त लिउलिउ हुनेला छु जी इम त नाप्ला के फैला परम प्रभु वया त लिसबिल ज्यू छ इम त लिउलिउ हुँ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्नु न बाजे, कोटा
2: सामान नभेटेर बेपत्ता।
1: होइन, सामान चाहिँ के चारो ल्याएको?
2: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
1: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
2: कहाँ छ यो?
1: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
4: त्यति मात्र होइन, सम्पूर्ण

0: इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
1: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236, 9510-74236
0: र फोन नम्बर 01-513-010 छ। 01-513-010 छ।
1: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
2: ल घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
4: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 4022544 4022544
3: र 4022574 4022574।
0: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सम्म सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केही गाउनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेटाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बाइबल पाठको पुनः प्रसारण।
2: जय मसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

पहिलो समुएलको पुस्तक अध्याय 14 जोनाथनले पलिस्तीहरूलाई आक्रमण गरेका। एक दिन साउलका छोरा जोनाथनले आफ्ना हतियार बोक्ने जवान मानिसलाई भने, आऊ हामी त्यो डाँडाको पल्लोपट्टि भएको पलिस्तीहरूको चौकीतिर जाउँ। तर तिनले यो कुरा आफ्नो पितालाई भनेनन्। त्यसबेला साउलले गिबाको छेउनेर मिग्रोनमा भएको अनारको बोटमुनि आफ्नो पाल हालेर बसेका थिए। उनीसँग प्राय 600 जना मानिसहरू थिए। तीमध्ये अहितुबका छोरा सिलोमा परमप्रभुका पूजाहारी, एलीका छोरा पिनहासका छोरा इकाबोतको भाइ अहियाहा पनि थिए, जसले एपोद लगाएका थिए। जोनाथन गएका कसैलाई थाहा थिएन। घाँटीको दुवैतिर जहाँबाट जोनाथन पलिस्तीहरूको चौकीमा जान चाहेका थिए, त्यहाँ बोसेस र सेनेह नाउँ भएका दुई ठाडा पहरा थिए। तीमध्ये एउटा मिकमासतिर उत्तरमा र अर्को चाहिँ गेबातिर दक्षिणमा थियो। जोनाथनले आफ्नो हतियार बोक्नेलाई भने, आऊ हामी ती खतना नभएकाहरूको चौकी हेर्न जाउँ, सायद परमप्रभुले हामीलाई मदत गर्नुहुनेछ। हामीलाई बचाउनुहुनेदेखि कुनै कुराले उहाँलाई रोक्न सक्दैन, चाहे हामी धेरै हौ चाहे थोरै। तिनका हतियार बोक्ने मानिसले जवाफ दियो, तपाईँलाई जे ठिक लाग्छ गर्नुहोस्, अघि बढ्नुहोस्, तपाईँ जे गर्नुहुन्छ म तन मनले तपाईँलाई साथ दिन्छु। जोनाथनले भने, आऊ हामी नागेर पारिपट्टि जाउँ र उनीहरूले हामीलाई देखुन्, यदि हामी नआउन्जेल तिमीहरू त्यही बसिरह भने उनीहरूले भन्छन् भने हामी आफू बसेकै ठाउँमा बसिरहौं र उनीहरू कहाँ नजाउ, तर यदि उनीहरूले यहाँ हामी कहाँ उक्लेर आओ भनेर भन्छन् भने हामी उक्लेर जाउँ, किनभने परमप्रभुले उनीहरूलाई हाम्रो हातमा सुम्पिदिनु भएको रहेछ भन्ने त्यो हाम्रो लागि एउटा चिन्ह हुनेछ। यसैकारण तिनीहरू पलिस्तीहरू कहाँ देखा परे अनि पलिस्तीहरूले भने, हेर त हिब्रूहरू आफू लुकेको पालहरूबाट निस्कन्दैछन्। उनीहरूले जोनाथन र तिनका हतियार बोक्ने मानिसलाई भने, यहाँ हामी कहाँ उक्लेर आओ, हामी तिमीहरूलाई पाठ सिकाउनेछौ। जोनाथनले आफ्नो हतियार बोक्नेलाई भने, मेरो पछि उक्लेर आऊ, परमप्रभुले उनीहरूलाई इजरायलको हातमा सुम्पिदिनु भएको रहेछ। तब जोनाथन चार हात खुट्टा टेक्दै माथि चढे अनि तिनका हतियार बोक्ने मानिस पनि तिनको पछि पछि लागे। ती पलिस्तीहरू जोनाथनको प्रहारमा ढले र तिनको पछि आउने हतियार बोक्नेले उनीहरूलाई खतम पार्यो। पहिलो आक्रमणमा चार रोपनीको क्षेत्रमा जोनाथन र तिनका हतियार बोक्नेले उनीहरूका प्राय 20 जनालाई मारे। इजरायलीहरूले पलिस्तीहरूलाई पराजय गर्छन्। तब छाउनी र रणभूमिमा भएको जम्मै सेनामा आतंक छायो। चौकीमा र लुट्नेहरूको दलमा भएका मानिसहरू पनि भयभीत भए, जमिनै काप्यो र उनीहरूमा आतंक बढ्यो। बेन्यामिनको गिबाको पहारामा बस्ने साउलका मानिसहरूले पलिस्तीको दललाई खलबलिएर जताततै कुदिरहेको देखे। तब साउलले को को छैनन् भनी जान्नलाई गन्ती लिए अनि जोनाथन र तिनका हतियार बोक्नेलाई हाजिर नभएका भेटाए। साउलले अहियाहालाई भने, परमेश्वरको सन्दुक यहाँ ल्याऊ। त्यस बेला त्यो इजरायल सँगै थियो। साउल पुजारीहरूसँग बोल्दै थिए। पलिस्तीहरूको छाउनीको फैला बैला झन्झन बढ्न लाग्यो र उनले पुजारीलाई, तिम्रो हात झिक भने। तब साउल र उनका सबै मानिसहरू रणभूमितिर लागे, जहाँ पलिस्तीहरू तितर बितर भएर आफू आफैमै लड़ाई गरिरहेका तिनीहरूले देखे। ती हिब्रूहरू जो त्यति बेलासम्म पलिस्तीहरूको अधीनमा भएका थिए र उनीहरूको छाउनीमा गएका पनि थिए, तिनीहरूले पलिस्तीहरूलाई छोडेर साउल र जोनाथनको साथमा भएका इजरायलीहरूसँग मिल्न आए। जब इफ्राइमको पहाड़ी देशमा लुकेका सबै इजरायलीहरूले पलिस्तीहरू भागेको खबर सुने, तब तिनीहरू पनि मिलेर पलिस्तीहरूलाई खुब खेद्न लागे। त्यस दिन परमप्रभुले इजरायललाई छुटकारा दिनुभयो र युद्ध बेथ आवनको पारिसम्मै फिजियो। जोनाथनले महकाएका त्यस दिन इजरायलीहरू साह्रै थाकेका थिए, किनकि साउलले मानिसहरूलाई यी शब्दहरूद्वारा शपथ खान लाएका थिए, मैले मेरा शत्रुहरूलाई बदला लिन सकुन्जेल, जसले साँझ अघि केही खानेकुरो खाला त्यो मानिस श्रापित होस्। यसैले कसैले पनि केही खाएन। जम्मै मानिसहरू वनमा पुगे र त्यहाँ भुइँमा मह भेटाए, तर मानिसहरूले त्यहाँ मह चाकाबाट चुहिएको देखे तापनि शपथको कारण कसैले पनि मह छुँदै छोएन। तर आफ्नो पिताले मानिसहरूलाई शपथ खान लाएर एकदम मनाही गरेको जोनाथनले सुनेकै थिएनन्। तिनले आफ्नो हातमा भएको लट्ठी पसारेर त्यसको टुप्पाको चाक्कामा घोचे। तिनले आफ्नो मुखमा हात उठाए र तिनमा स्फूर्ति आयो। तर मानिसहरू मध्येको एकजनाले तिनलाई भन्यो, तपाईँका पिताले यसो गर्नलाई
एकदम मनाही गर्नुभएको छ। उहाँले भन्नुभएको छ, आजको दिन खानेकुरो खाने मान्छे श्रापित होस्, यसैले मानिसहरू चाहिँ भोकले छटपटिसकेका छन्। जोनाथनले भने, मेरो पिताले देशको लागि हानि गर्नुभएको छ, हेर त म यो मह चाखेर मात्र पनि कस्तो फुर्तिलो भएको छु। शत्रुहरूबाट लुटेको मालबाट आज मानिसहरूले खान पाएका भए झन कति राम्रो हुने थियो। अवश्य पलिस्थीहरूको पनि झन ठूलो संहार हुने थियो। त्यस दिन तिनीहरूले पलिस्थीहरूलाई मिकमासदेखि अयालोनसम्म प्रहार गरे अनि मानिसहरू भोकले साह्रो शिथिल भए। तिनीहरू लुट्न पट्टी लागे र भेडा र गाई वस्तुहरू पक्रे अनि भुइँमा नै मारेर रगत समेत मासु खाए। मानिसहरूले मासु रगत समेत खाएर परमप्रभुको विरूद्धमा पाप गर्दैछन् भने कसैले साउललाई भनिदियो। साउलले कराएर भने, तिमीहरूले आफ्नो विश्वास तोड्यो, एउटा ठूलो ढुङ्गा पल्टाएर तुरन्तै यहाँ ल्याऊ। उनले फेरि भने, मानिसहरूको माझमा गएर भन, तिमीहरूले आफ्नो गाई वस्तु र भेडा यहाँ ल्याऊ र मारेर खाऊ र यसरी तिमीहरूले मासु रगत समेत खाएर परमप्रभुको विरूद्धमा पाप नगर। यसकारण रात परेपछि हरेक मानिस आफ्नो गोरु धपाउँदै आयो र त्यो त्यही नै मार्यो। तब साउलले परमप्रभुको निम्ति एउटा वेदी बनाए, त्यो चाहिँ परमप्रभुको निम्ति साउलले बनाएको पहिलो वेदी थियो। तब साउलले भने, हामीहरू तल गएर पलिस्थीहरूमाथि राति आक्रमण गरौं र मिरमिरे उज्यालो समय उनीहरूलाई लुटौं, उनीहरूलाई एकैजना मानिसलाई पनि हामी बाँकी नराखौं। मानिसहरूले जवाफ दिए, तपाईँलाई जे सबैभन्दा असल लाग्छ त्यही गर्नुहोस्। तर पुजाहारीले भने, हामी पहिले परमेश्वरसँग सल्लाह लियौं। यसकारण साउलले परमप्रभुलाई सोधे, के म पलिस्थीहरूलाई खेदौं? के तपाईँले उनीहरूलाई इसरायलको हातमा सुम्पिदिनुहुनेछ? तर त्यस दिन परमेश्वरले उहाँलाई केही जवाफ दिनु भएन। यसकारण उनले भने, सेनाको सबै नेताहरू अगाडि आऊ र आज के पाप भएको छ भने पत्ता लगाऊ। इजरायललाई उद्धार गर्नुहुने जीवित परमप्रभुको नाममा म भन्दछु कि मेरा छोरा जोनाथनमा नै त्यो लुकेको भए पनि तिनी मार्नेछन्। तर कसैले पनि उनलाई केही भनेनन्। तब साउलले इजरायलीहरूलाई भने, तिमीहरू सबै एकातिर बस अनि म र मेरा छोरा जोनाथन अर्कोतिर बस्नेछौ। मानिसहरूले जवाफ दिए, तपाईँलाई जे सबभन्दा असल लाग्छ त्यही गर्नुहोस्। तब साउलले परमप्रभु इजरायलका परमेश्वरलाई यसो भनेर प्रार्थना गरे, आज तपाईँले आफ्नो दासलाई किन जवाफ दिनु भएन? यदि यो दोष म अथवा मेरो छोरा जोनाथनमा छ भने, हे परमप्रभु इजरायलका परमेश्वर, चिट्ठामा भएको भाग उरिम परोस्। यदि यो दोष तपाईँको प्रजा इजरायलमा छ भने, त्यसलाई तुम्मिम परोस्। जोनाथन र साउललाई चिट्ठाले अलग गर्यो र मानिसहरू चाहिँ छुट्टिए। तब साउलले भने, म र मेरा छोरा जोनाथनको बीचमा चिट्ठा हाल अनि जोनाथन छानिए। तब साउलले जोनाथनलाई भने, तिमीले के गर्यो मलाई भन। जोनाथनले भने, मैले मेरो लट्ठीको टुप्पाले अलिकता मह चाखेको मात्र हुँ, के अब म मर्नुपर्छ? साउलले भने, जोनाथन, तिमी मारिएनौ भने परमेश्वरले मसित यो भन्दा कठोर व्यवहार गरून्। तर मानिसहरूले साउललाई भने, के जोनाथन मारिने? तिनी जोनाथन जसले इजरायलको निम्ति यस्तो ठूलो विजय प्राप्त गरेका छन्। यस्तो नहोस्, जीवित परमप्रभुको नाउँमा हामी भन्दछौ कि तिनको एउटा केस पनि भुइँमा खस्न पाउने छैन, किनभने तिनले आज परमेश्वरको सहायताले काम गरेका छन्। यसरी मानिसहरूले जोनाथनलाई मुक्त गराए र तिनी मारिएनन्। यद्यपि साउलले पलिस्थीहरूलाई खेद्न छोडिदिए र उनीहरू आफ्नो देशमा गए। साउलको राज्यको वर्णन। जब साउलले इजरायलमा आफ्नो सिंहासन स्थिर पारिसके, तब उनले मुआबीहरू, अम्मोनीहरू, एदोमीहरू, सोबाका राजाहरू र पलिस्थीहरू आफ्नो चारैतिरका शत्रुहरूसित लडाई गरे। जहाँ जहाँ उनी गए, त्यहाँ त्यहाँ उनले उनीहरूलाई शास्ति दिए। अम्मोनीहरूलाई पनि उनले जिते अनि लुटपिट गर्नेहरूबाट इजरायलीहरूलाई मुक्त गराएर उनले ठूलो बहादुरी देखाए। साउलका छोराहरू जोनाथन, इस्वी र मल्किसुआ थिए। उनकी जेठी छोरीको नाउँ मेराब र कान्छीको नाउँ मिकल थियो। उनकी पत्नी चाहिँ अहिमासकी छोरी अहिनोम थिइन् अनि उनका सेनापति तिनका काका नेरका छोरा अबनेर थिए। साउलका पिता किस र अबनेरका पिता नेर चाहिँ अबियलका छोराहरू थिए। साउलको जीवन पर्यन्त पलिस्थीहरूसित घमासान भइरह्यो। उनले भेटाएको कुनै पनि बलियो वा वीर मानिसलाई साउलले आफ्नो काममा नियुक्त गरिहाल्थे।

पहिलो समुएलको पुस्तक अध्याय 15 साउलले आज्ञा भंग गरेका र उनी त्यागिएका। समुएलले साउललाई भने, परमप्रभुले तपाईँलाई इसरायलमाथि राजा अभिषेक गर्न भनी मलाई पठाउनु भयो। अब परमप्रभुको वचन ध्यान दिएर सुन्नुहोस्। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, मिश्र देशबाट इसरायल उक्लेर आउँदा अमालेकीहरूले इसरायललाई आक्रमण गरेस कारण त्यसको निम्ति अमालेकीहरूलाई दण्ड दिने निश्चय मैले गरेको छु। अब अमालेकीहरूमाथि जाई लागेर उनीहरूलाई नाश गर र उनीहरूका सबै धन सम्पत्ति नाश गर, एउटै थोक पनि नछोड र सबैलाई खतम पार। उनीहरूको पुरूष स्त्री केटाकेटीहरू दूध खाने बालकहरू गाई गोरू भेडा बाख्रा उठ र गधा सबैलाई नाश गर। यसकारण साउलले सेनालाई बोलाएर तेलैममा भेला गरे। त्यहाँ 2,00,000 पैदल सिपाही र यौदाका 10,000 मानिसहरू थिए। साउल अमालेकको शहरमा गए र त्यहाँ साङ्गुरो खोचमा केही समयसम्म बसे। तब उनले केनीहरूलाई भने, तिमीहरू अमालेकीहरूलाई छोडेर जाओ कि तिमीहरू पनि उनीहरूसँगै नष्ट नहौ, किनभने इजरायल मिश्रबाट उक्लेर आउँदा तिमीहरूले मित्रताको व्यवहार देखाएका थियौ, यसै कारण केनीहरूले अमालेकीहरूलाई छोडे। तब हबिलादेखि मिश्रको पूर्व सिमानामा भएको सुरसम्मै अमालेकीहरूलाई साउलले आक्रमण गरे। उनले अमालेकीहरूको राजा अगागलाई जिउँदै पक्रे र अगागका सबै मानिसहरूलाई तरवारले मारे। तर साउल र उनको सेनाले अगाग र असल असल भेडा र गाई गोरु मोटा मोटा बाछा र पाठा र राख्ने योग्यका सबै चीजहरू बचाई राखे। तिनीहरूले तिनलाई नाश गर्ने इच्छा गरेनन्, तर बेकामका र केही मोल नभएकाहरूलाई चाहिँ तिनीहरूले नाश गरे। तब परमप्रभुले समयलाई यसो भन्नुभयो, साउललाई राजा तुल्याएकोमा मलाई पछितो लागेको छ, किनभने त्यसले आफ्नो मुख मदेखि मोडेको छ र मेरो आज्ञा त्यसले पालन गरेको छैन। समुएल विचलित भए र तिनले रातभरि परमप्रभुलाई पुकारा गर्दै रहे। भोलिपल्ट बिहानै सबेरै तिनी साउललाई भेट गर्न हिँडे। तर साउल त कर्मेलमा गएर त्यहाँ आफ्नो सम्झनाको निम्ति एउटा स्मारक खड़ा गरेका छन् र त्यसपछि फर्केर गिलगालमा झरिसकेका छन् भने तिनलाई सुनाइयो। त्यही नै तिनले साउललाई भेटाए र साउलले तिनलाई यसो भनेर अभिवादन गरे, परमप्रभुका आशिष तपाईँमा रहोस्, मैले परमप्रभुका आज्ञा पालन गरे। तर समुएलले भने, मेरो कानमा परेका भेडाको आवाज चाहिँ के हो, गाई गोरुको आवाज म किन सुन्दैछु? साउलले जवाफ दिए, सिपाहीहरूले ती अमालेकीहरूबाट लिएका हुन्, तिनीहरूले असल असल भेडा र गाई गोरु परमप्रभु तपाईँका परमेश्वरको निम्ति बलिदान चढाउनलाई जोगाइराखेका हुन्, बाँकीलाई त हामीले बिल्कुलै नाश गर्यौं। समुएलले साउललाई भने, बस भयो, गत रात परमप्रभुले मलाई के भन्नुभयो सो म तपाईँलाई बताउनेछु। साउलले भने, भन्नुहोस्। समुएलले भने, यस्तो समय थियो जब तपाईँ आफूले आफैलाई तुच्छ सम्झनुहुन्थ्यो, तर अब तपाईँ इजरायलका कुलहरूको शिर हुनुहुन्छ। परमप्रभुले तपाईँलाई इजरायलमाथि राजा अभिषेक गर्नुभयो अनि उहाँले तपाईँलाई त्यस दुष्ट जाति ती अमालेकीहरूलाई बिल्कुलै नाश गर्नु भनी कड़ा आज्ञा दिएर पठाउनु भएको थियो। उनीहरूलाई निमिट्यान्न नपारुन्जेल तपाईँले उनीहरूको विरूद्धमा लड़ाई गरिरहनु पर्ने थियो। तपाईँले किन परमप्रभुको आज्ञा पालन गर्नु भएन? तपाईँले किन लुटका माल लिनुभयो र परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गर्नुभयो? साउलले समयलाई उत्तर दिए, तर मैले त परमप्रभुको आज्ञा पालन गरे। परमप्रभुले पठाउनु भएको ठाउँमा म गए र अमालेकीहरूको राजा अगागलाई समातेर ल्याए। उनीहरू मध्येका बाँकीलाई चाहिँ मैले नष्ट पारिदिए। लुटका मालबाट सिपाहीहरूले भेडा र गाई गोरु अनि सबभन्दा असल असल चीज चाहिँ गिलगालमा परमप्रभु तपाईँका परमेश्वरको निम्ति बलिदान चढाउनलाई राखेका छन्। तर समुएलले भने, होम बलि र बलिदान भन्दा बेसी परमप्रभुले आज्ञा पालन नै रुचाउनुहुन्न र आज्ञा पालन बलिदान भन्दा उत्तम हो र उहाँको वचन मान्नु भेडाको बोसो भन्दा असल हो। उहाँको आज्ञा उल्लंघन गर्नु तन्त्र मन्त्रको पाप जस्तै हो र हट्ठी हुनु मूर्ति पूजा गर्नु जस्तै खराब हो। तपाईँले परमप्रभुको वचनलाई त्याग्नुभयो, यसैले परमप्रभुले पनि तपाईँलाई राजाको पददेखि त्याग्नु भएको छ। साउलले समुएललाई भने, मैले पाप गरे, मैले परमप्रभुको आज्ञा र तपाईँको हुकुमको वास्ता गरिन, म मानिसहरूसँग डराए र तिनीहरूको कुरा मैले माने। म अब आग्रह गर्दछु कि मेरो पाप क्षमा गर्नुहोस्, मसँग आउनुहोस् र म परमप्रभुको सामु दण्डवत गरौं। तर समुएलले जवाफ दिए, म तपाईँको साथ दिने छैन, तपाईँले परमप्रभुको वचनलाई त्याग्नु भयो र तपाईँलाई पनि परमप्रभुले इजरायलमाथि राजाको पददेखि त्याग्नु भएको छ। तिनी जानलाई फर्के, तर साउलले तिनको खास्टोको किनार समाते र त्यो च्यातियो। समुएलले उनलाई भने, आज परमप्रभुले इजरायलको राज्य तपाईँको हातदेखि च्यातेर तपाईँको छिमेकीलाई दिनुभएको छ जो तपाईँभन्दा असल हुनुहुन्छ।
परम प्रभु जो इजरायलका गौरव हुनुहुन्छ, उहाँ छल गर्नुहुन्न, आफ्नो मन पनि बदल्नुहुन्न, आफ्नो मन बदल्ने उहाँ मानिस हुनुहुन्न। साउलले भने, मैले पाप गरे, तापनि कृपा गरी मेरो प्रजाको धर्मगुरूहरू र इजरायलको सामुन्ने एकपल्ट मात्रै मेरो इज्जत गरिदिनुहोस् र मसँग आउनुहोस् कि म परमप्रभु तपाईँका परमेश्वरको सामु दण्डवत गरौं। यसैले समुएल साउलसँग फर्केर गए र साउलले परमप्रभुको सामु दण्डवत गरे। तब समुएलले भने, अमालेकीहरूको राजा अगागलाई यहाँ ल्याऊ। अगाग निर्भय साथ सोच्दै आए, निश्चय नै मृत्युको भय गयो। तर समुएलले भने, तेरो तरवारले स्त्रीहरूलाई निर्वश तुल्याएको छ, कारण तेरै आमा पनि सबै स्त्रीहरूको बीचमा निर्वश हुनेछ। अनि समुएलले अगागलाई परमप्रभुको सामुन्ने गिलगालमा मारे। तब समुएल चाहिँ रामामा गए, तर साउल गिबामा आफ्नै घरमा गए। समुएल आफ्नो मृत्युको दिनसम्मै फेरि कहिले साउललाई भेट्न गएनन्, तर तिनी साउलको निम्ति शोक गरिरहे। अनि साउललाई इजरायलमाथि राजा तुल्याउनु भएकोमा परमप्रभुले पछितो गर्नुभयो।

आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ र आजलाई भने मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: मार्था राई आज पनि कार्यक्रम मनका कुराको साथमा उपस्थिति भइसकेको छु। आज म जन्मस्थल घर ललितपुर जिल्ला पाटन बैलक्षी र हाल सुनकोटी सिभिल होममा बस्ने हुने पास्टर रेभरेन्ड मंगलमान महाजनको आफ्नो जीवनको भाइ बताउन गइरहेको छु कि उहाँलाई मेरो भेट भएपछि उहाँले आफ्नो जीवनको भाइ यसरी मसँग बताउनु भएको थियो। म पास्टर रेभरेन्ड मंगलमान महाजन हुँ। मेरो जन्म ललितपुर जिल्ला पाटन बैलक्षीको हालमा 2012 श्रावण 18 भएको हो। हाल सुनकोटी सिभिल होममा बस्छु र पाटनको नेना मण्डलीमा वरिष्ठ पास्टरको रूपमा सेवाकारी गरिरहेको छु। म हिन्दू परिवारमा जन्मे र बुद्धि शिक्षामा हुर्के। साथीहरूसँग खेलिरहेको बेलामा मलाई बुबाले पिठोमा बोकेर मेरो जीवन सङ्गिनी कोहीसँग 9 वर्षको उमेरमा विवाह गरिदिनु भएको थियो। त्यो मलाई सपना जस्तो लाग्छ। मैले बुद्धिस्टको 5 नियमहरू पञ्चशीलको बारेमा सिकेको थिएँ र त्यसप्रति विश्वास थियो। म अरू मानिस भन्दा राम्रो र धर्मी पनि आफैलाई ठान्थे। यस्तो शान्तिको र राम्रो शिक्षा अरू कुनै पनि धर्ममा छैन भने म घमण्ड गर्थे। मेरो बुबा र आमाको जीवन संघर्षले भरिएको दुखी जीवन थियो। बुबाले घर बनाउने र प्लास्टर लाउने काम सिक्नु भएको थियो। उहाँ सोझो र इमान्दार हुनुहुन्थ्यो र राणाहरू सबैले मन पराउनु हुन्थ्यो। त्यसैले राणाहरूले यो सोझो छ सरकपट गर्दैन भने उनीहरूले बुबालाई सस्तो दाममा जग्गा जमिन दिनुभएको थियो। मैले पनि 9-10 वर्षदेखि नै बुबासँग त्यही काम सिके। जाडो महिनामा त काम गर्न गाह्रो हुन्थ्यो। बाल्यकालमा निन्द्रा र पर्याप्त लगाउने लुगा थिएन। केही दिन कपडा भन्छन् त कपडा सस्तो थियो। जाडोमा चिसो हुने अनि गर्मीमा पोल्ने र हवाई नछिर्ने हुन्थ्यो। त्यस्तो कपडा लगाउनु पर्दै थियो। सिमेन्ट बालुवाको काम गर्दा हात खुट्टा फुटेको र काटेको हिसाबै छैन। यसरी पानी झरी नभनी रुजी बिजी काम गरिरहेको बेला जब ठुलका अरू बालकहरू सुकिलो बनी घरमै बसेर पढिरहेको देख्थे त्यस बेला भने मन साह्रै दुख्ने गर्दथ्यो। त्यसपछि मलाई पढ्ने चाहना भयो। मैले बुबालाई भने म स्कुल गएर पढ्छु। उहाँले भन्नुभयो तिम्रो दाजुलाई सोध्नुपर्छ, तिमी चाहिँ पढ्ने र ऊ चाहिँ काम गर्ने भयो भने रिसाउन सक्छ। दाजुलाई सोद्धा उहाँले मलाई स्कुल जान दिनुभयो। मैले ललितपुर लगन खेलको नमुना मण्डलीमा कक्षा 6 भर्ना भएर पढाइ सुरु गरे। बुबा र मेरो बिचमा एउटा मौन सहमति भयो। जाडोको बिदामा घर निर्माणको काममा बुबालाई सघाएर काम गर्दै मैले दैनिक ज्यालाबाट जुत्ता कपडाहरू र वर्षभरिको विद्यालय शुल्क र कापी पुस्तकहरू जोड्नु पर्ने भयो। यो वर्षभरिको लागि थियो। त्यसै समय मैले अहिले पनि हामी सँगै सहकार्यमा र सहायक पास्टरको रूपमा काम गरिरहनु भएको छ जो रेभरेन्ड प्रकाश सुब्बा हुनुहुन्छ। उहाँसँग मेरो भेट भयो र हामी घनिष्ठ साथी पनि भयौं। एसएलसीको समय आयो, त्यसैले प्रकाश सुब्बा र एसएलसी तयारीको लागि एकै ठाउँमा बसेर पढ्ने भने उहाँको घरमा बसेर पढ्न थाल्यौं। प्रकाश सुब्बाको बुबा बुबू सैनिक हुनुहुन्थ्यो। सैनिक क्वार्टरमा उहाँहरूलाई बस्नको लागि सुविधा थियो। त्यसै समयमा एकजना उहाँको साथी बुबु सैनिक रिटायर्ड भएर आउनु भएको थियो जो एमएस राणा हुनुहुन्थ्यो। उहाँको पहिलादेखिकै इच्छा एसएलसी गर्ने थियो। हामीसँग एसएलसी तयारीको लागि पढ्न सुरु गर्नुभयो। उहाँ विश्वासी हुनुहुन्थ्यो। उहाँले परमेश्वरको बारेमा म र प्रकाश सुब्बालाई सुनाउनु भयो। हामी चाहिँ एसएलसी तयारीको लागि बसेका थियौँ र हाम्रो ध्यान बनेको पढाइमा मात्र थियो। त्यो समयमा हामी 15-16 वर्षको जवानलाई परमेश्वरको बारेमा के चासो हुने मलाई लाग्थ्यो। यो धर्म होइन, हामी त एसएलसी तयारीको लागि बसेका छौँ भने वास्तै गरिन। उहाँले हामीलाई चिया पिउने समयमा र खाना खाने समयमा जति बेला खाली हुने समय भयो कि यसुका कुराहरू गर्न थालिहाल्नुहुन्थ्यो। त्यो समयमा नेपालमा मण्डलीहरू काठमाडौँको ज्ञानेश्वर पुतली सडक बेतसालुङ र भक्तपुरको इमान्युएल मण्डलीमा थियो। उहाँ चाहिँ ज्ञानेश्वरको मण्डलीमा जानुहुन्थ्यो। उहाँले ब्रिटिस आर्मीमा हुँदा नै परमेश्वरलाई पाउनु भएको थियो। एमएस राणा दाजुले घरेलु संगति भनेर एनएलटी नेपाल एभरेस्ट ट्रसलमा लग्नुभयो। मलाई उहाँका अगुवाले सोध्नु भयो परमेश्वरलाई ग्रहण गर्नुभएको छ, मैले भने गरेको छैन। मलाई लाग्थ्यो म यसुलाई पछ्याउने व्यक्ति होइन र यो मेरो लागि आवश्यक पनि छैन भन्ने कुरामा म अडिक थिएँ। 1974 सालको कुरा हो। पहिला ज्ञानेश्वर मण्डलीमा आइतबार दिउँसो संगति हुने गर्दथ्यो। एमएस राणा दाजुले मलाई त्यस संगतिमा लैजानु भयो। मण्डलीको भित्तामा झुन्डाएको एउटा बोर्डमा लेखिएको थियो, बाटो सत्य र जीवन म नै हुँ। त्यो देखेर मलाई लाग्यो यो मानिस को होला आफूले आफैलाई म हुँ भनेर प्रशंसा गर्ने। तर त्यहाँ गाएको गीत र भजनहरूले मलाई आकर्षित गर्यो। मलाई लाग्यो यो यसु भन्ने व्यक्ति कस्तो रहेछ पत्तो लगाउनु पर्यो। मैले एउटा नयाँ करारको बाइबल र भजन पनि किने। त्यो समयमा पुरानो करारसम्म भएको बाइबल पाउँदैन थियो, नयाँ करार मात्र भएको पनि भारतमा छापिएको थियो। नेपालमा कहीँ पनि बाइबल छाप्न अनुमति थिएन। मैले बाइबल र भजन पनि नकारात्मक सोचाइमा नै किनेको थिएँ। बाइबल पढे, सुरुमा येशु ख्रिस्टको वंशावली, त्यसपछि जन्म र चङ्गाई, खासै यसले मेरो मनमा छोइन। म विज्ञान विषयको विद्यार्थी थिएँ र विज्ञानले खासै यो आश्चर्यकारीहरू अगमबानीको कुराहरूलाई विश्वास गर्दैन। मेरो ध्यान चाहिँ कलेजको अध्ययनमा नै थियो। म फुर्सदको समयमा मात्र बाइबल पढ्थे। एक दिन बाइबल पढाएर पढ्दै थिएँ, त्यसै समयमा मैले ज्ञानेश्वर मण्डलीमा देखेको पद भेटाएँ, जुन यौहन्ना 14 छ, पद सत्य जीवन म नै हुँ। यो पद मैले बाइबलमा पाएँ, मेरो मन छुयो, मलाई खुल्दुल लाग्यो। त्यसलाई फेरि पनि दोहोऱ्याएर पढ्न मन लाग्यो र पढेर मैले जाने कि यसरी नै स्वर्ग जाने बाटो सत्य र मरेपछि जीवन पनि उहाँमा नै रहेछ। उहाँमा विश्वास लाग्यो। पवित्र आत्मा परमेश्वर बाइबलबाट बोल्नु भयो भन्ने मलाई थाहा थिएन। मुक्ति कसरी पाउने र पापबाट छुटकारा कसरी पाउने भन्ने कुरा मैले कहिले पनि थाहा पाएको थिइनँ। यसै पापी मानिसहरूको लागि यस पृथ्वीमा आउनु भएको र उहाँमाथि विश्वास गरेका सबै पाप क्षमा हुन्छ भन्ने कुराहरू जाने। मैले बौद्ध धर्मको बारेमा केही जानेको थिएँ। पुनर्जन्म, नयाँ चक्रको कुराहरू र कर्मफल र न्याय कहिले नहुने सबै अनुरोधमा थियो। परमेश्वरले मेरो हृदयमा त्यही समयमा नै सकारात्मक सूचनालाई हालिदिनुभयो। साथी नै येशु ख्रिस्ट भारतीय सत्य जीवन हुनुहुँदो रहेछ भने मैले बुझे। उहाँमा मात्र पाप क्षमा मुक्ति उद्धार छ पनि जाने र मैले परमेश्वरलाई भने प्रभु म के गरौँ, तपाईँले सत्य पूर्ण हुँदो रहेछ, तपाईँलाई म पछ्याउन चाहन्छु, ग्रहण गर्नु पर्दछ भने मलाई थाहा थिएन। मैले सोच्ने गर्थे अरू धर्ममा जस्तो परमेश्वरलाई ग्रहण गर्दाखेरि केही रीतिथिति अनुसार विधि पुर्याएर बलिहरू चढाएर मान्नुपर्छ होला। यसको बारेमा मैले एमएस राणा दाजुलाई सोधे, मैले यसलाई मान्नको लागि के गर्नुपर्छ। उहाँले भन्नुभयो परमेश्वरलाई ग्रहण गर्नुपर्छ। मैले त्यसै समयमा मेरो प्रभुमुक्त पनि परमेश्वरलाई ग्रहण गरेँ। त्यसपछि मैले फेरि सोधेँ अब चाहिँ के गर्नुपर्छ। उहाँले थप्नुभयो अब गर्ने नै हो भने बत्तीसमा लिनुपर्छ। बत्तीसमा भनेको पिता पुत्र पवित्र आत्माको नाममा पानीमा डुब्नु हो। तर त्यो समयमा बत्तीसमा लिन पाइँदैन थियो। नेपालको संविधान अनुसार व्यवस्था थियो, बत्तीसमा लिनेले 1 वर्षको जेलमा जानु पर्ने र फेरि फर्केर आएपछि आफ्नो धर्म हिन्दू र बुद्धिस्टमा जानु पर्ने, विदेशी धर्म मान्न पाइन्न थियो। कसैले सुसमाचार सुनायो, कसैले बत्तीसमा दियो, यो भन्न पाइँदैन थियो। थाहा पाउन साथ पुलिसले पक्रिन्थ्यो, अनि सुसमाचार सुनाउनेले 3 वर्ष र बत्तीसमा दिनेले 6 वर्षको जेल सजाय बोक्नु पर्ने थियो। तर भारतमा गएर बत्तीसमा लियो भने चाहिँ केही पनि गर्दैन थिए र धेरैजनाले भारतमा गएर बत्तीसमा लिने गर्दथे। यी सबै कानुनका कुराहरू पनि उहाँले बुझाउनु भयो। त्यसपछि मैले बत्तीसमा लिने गरेँ। उहाँले मलाई त्यही पहिलाको कुरा, देशको नियम कानुन अनि घर परिवार र समाजले गर्ने विरोधको बारेमा बताउनु भयो। मैले पनि म कसैको पनि डर मान्दिनँ र कसैलाई पनि भन्दिनँ र कसैले सोध्यो भने पनि म आफै निर्णय गरेको हो, कसैले पनि मलाई जबरजस्ती गरेको होइन भन्ने थियो। त्यसपछि उहाँले मलाई बत्तीसमा लागि पास्टर रुबर कार्थकसँग परिचय गराइदिनु भयो। त्यसपछि पास्टर रुबर कार्थकले 7 हप्तासम्म शनिबार बत्तीसको कक्षा दिनुभयो। उहाँले हामीहरूलाई भन्नुभयो यदि तपाईँहरू मध्येमा कोही पनि बत्तीस लिनको लागि तयारी हुनुहुन्न भने यसलाई सार्न पनि सकिन्छ। हामीहरू जम्मा 12 जना थियौँ। हामीहरू सबैजना तयार थियौँ। हामीबाट यो सकारात्मक प्रतिक्रिया आएपछि सन् 1975 पिता पुत्रहरूको जात्मक नाममा पानीको बप्तिस्मा पूर्वकार थप बुबाले दिनुभयो। 31 सालको कुरा हो। त्यो समयमा इसाई हुनु लडथडो खुलो थिएन। देशको कानुन अनुसार क्रिस्चियन बन्न पाइँदैन थियो। तत्काल कानुनको आधारमा मलाई जब जेल सजाय गर्न सकिने थियो। सामाजिक रूपमा पनि मेरो हाँसु बिल्ला हुनुहुन्न भने यसलाई सार्न पनि सकिन्छ। हामीहरू जम्मा 12 जना थियौँ। हामीहरू सबैजना तयार थियौँ। हामीबाट यो सकारात्मक प्रतिक्रिया आएपछि सन् 1975

प्रसारण गर्ने माहौल थिएन। कलेजमा विज्ञान विषय लिएर पढिरहेको बेलामा अचानक घर परिवारबाट पोहोर निकाल्ने हो कि भन्ने पनि डर लागेको थियो। मैले मूर्ति पूजा छोडी, प्रसाद खान छोडी, श्रीमतीलाई खुट्टामा ढुक्न दिइन, दिदीले भाइको पूजा गर्ने आदि कुराहरू सबै मैले अस्वीकार गरेँ। मैले बत्तीसमा लिएको कुरा मेरो परिवारमा थाहा थिएन, बिस्तारै थाहा भयो। हाम्रो नेवारहरूको एउटा चार परिवारको सानो गुठी थियो, त्यसलाई दिवाली वा घरको देवता भन्दछन्। त्यहाँ सबैजना भेला भएर पूजा गर्ने र खाने गर्दथे। त्यो समय आयो र म पनि उपस्थिति भएँ, तर मैले पूजा गरिनँ र प्रसाद र खाना पनि खाइन। सबैलाई खुल्दिल भयो, उसले किन खाएन। बुबालाई सबैले सोधे, काकाहरूले भने एउटा छोरोलाई पनि त हलाउन नसक्ने, यस्तो हो भने हामी यसरी सँगै बसेर पूजा पाठ गरी भोज गर्न सक्दैनौ। मेरो बुबालाई अप्ठ्यारो भयो, सबै सन्तान र आफन्तबाट नै विरोध आएको थियो, तर पनि बुबाले घरमा आएर मैले मेरै पक्षमा भएर बोले निर्णय गर्नुभयो र भन्नुभयो, यदि अप्ठ्यारो हुन्छ भने हामी अबदेखि आउँदैनौ नि त। अब ठुलो क्रिस्चियन भएको छ, पाटनको ठुलो इलाकामा एकचोटि म मात्र एकलो इसाई थिए। देशभरि पञ्चायती सरकारले इसाईहरूलाई थुनिरहेको थियो। अर्को ठुलो गुठी पनि थियो, त्यहाँ पनि केही महिनासम्म बुबा जानुभयो र 10,000 रुपियाँ अहिलेको 1,00,000 रुपियाँ थियो। लिएर तपाईँहरूलाई पनि अप्ठ्यारो हुन्छ भने हामी आउँदैनौ र केही परेको खण्डमा सहयोग गर्नेछौँ भन्नुभयो। त्यो समयमा मलाई खुसी लाग्यो कि मेरो बुबाले मेरो पक्षमा भएर बोलिदिनु भयो र मेरो लागि धेरै आशिषको कुरा थियो। त्यो म प्रति परमेश्वरको अनुग्रह थियो। त्यो समयमा मेरो बुबा आमालाई पक्कै पनि सजिलो थिइन। सबैले भन्थे क्रिस्चियन भयो भन्ने बाउला हौ छोरी। मैले भने बाउलाउँदैन, अहिलेसम्म क्रिस्चियन भएर बाउलाई देखेको छैन। साथै देशको परिस्थिति पनि एकदमै खराब भएको कारण पनि उहाँले फिर गर्नुपर्ने स्वाभाविक थियो। छिमेकीले मलाई देख्न साथै येसु आयो भन्थे। खासमा उनीहरूले येसु भन्न खोजेको थियो, तर येसुको नाम कहिले नसुनेको कारण ठिकैसँग पनि भन्न जानेका थिएनन्। मेरो घरको काकाले भन्नुभयो, बाबु येसुको बारेमा बताउन। मैले पनि यही नै हो परमेश्वरको बारेमा बताउने मौका भनी सुनाउँथे। उहाँ चाहिँ निदाउनु हुन्थ्यो, फेरि मैले उहाँलाई खचखचाएर उठाउँथे र उहाँले त्यस समयमा भन्नुहुन्थ्यो, आनन्द आएर निदाएको हो। मैले भन्ने गर्थे, हो परमेश्वरको वचन सुन्दा एकदम आनन्द आउँछ। त्यसपछि म भारतको रक्सेलमा एक महिनाको बाइबल तालिमको लागि गएँ। नेपालमा बाइबल तालिम दिने कुनै निकाय थिएन, किनभने त्यस समयमा प्रचार गर्न पनि पाइँदैन थियो। 1976 बिएससी पढ्दै नेपाल क्याम्पस कुशेश्वरमा स्वयं सेवकको रूपमा काम गरे। त्यसपछि 1978 6 महिना ब्याङ्गलोरमा जीसीडीसी तालिम लिने मौका प्राप्त गरे। वैशाख 1978 नै ज्ञानेश्वर चर्चको शाखाको रूपमा पाटन चर्च सुरु भयो। तालिम लिएर आएपछि 1981 क्याम्पस कुशेश्वरमा सेवाकारी गरे। 1981 क्याम्पस कुशेश्वरकै महातहतमा एमडी गराउन फिलिपिन्समा गए। 1984 फर्केपछि 1 वर्ष क्याम्पस कुशेश्वरमा नै सेवाकारी गरे। त्यसपछि 1985 पास्टर बकाथको बुबाले मलाई पास्टर अभिषेक गरिदिनु भयो र पटल मण्डली सुरु भयो। 1987-1989 एमटिएच र डिमिन कोरियामा गर्ने मौका प्राप्त भयो। 1990 शाखा चर्चको स्थापना गर्न सुरु गर्यौं र हाम्रो परिवार भनेर चिन्न कोइनोनिया नाम राख्यौं। परमेश्वरले मलाई जुन दान वरदान दिनुभयो त्यसलाई अहिलेसम्म चलाइरहेको छु। त्यही भन्दा धेरै आशिषहरू दिइरहनु भएको छ। अहिले शाखा मण्डलीहरू बढ्दै गएर पाटन परिषद पनि बनाएका छौँ। त्यो चाहिँ शाखा मण्डलीहरूको पनि कमिटीहरूको छुट्टी सङ्गति कोइनोनिया परिषद हो। मैले स्थापना गरेको अहिले 32 वर्ष भयो। यो वर्षसम्ममा 95 वटा मण्डली स्थापना भइसकेको छ र हाम्रो यो 2020सम्ममा 500 वटा मण्डली सुरु गर्ने भन्ने योजना बनाएको छौँ र त्यसमा हाल लागि परिरहेको छौँ। मण्डलीमा वृद्ध आश्रम स्थापना गरेको छौँ, जहाँ 12 जना वृद्ध आमाहरू छन्। त्यही ठाउँमा बाल आश्रम पनि छ र त्यहाँ पनि 13 जना बाल बालिकाहरू राखेका छौँ। यो वृद्ध आश्रमको भवन पनि अक्षम तरिकाले परमेश्वरले जुटाउनु भएको थियो। अहिले यसलाई कृपा गृह मर्सी होम भनेर नाउँ राखेका छौँ, जहाँ गेस्ट रुमहरू पनि छन्। त्यसैले आमदानीबाट वृद्ध आश्रम र बाल आश्रमको लागि

खर्च गर्ने गरेका छौँ। मण्डलले अघुवा निर्माण कार्यको लागि 4 महिनामा एकचोटि दिनको अगुवा सम्मेलन गर्दै आएका छौँ। त्यहाँ अगुवाको चरित्र निर्माण र मण्डली स्थापना सञ्चालन सेवा र सिद्धान्तहरूको बारेमा सिकाइन्छ। अहिले हरेक दिन काठमाडौँ उपत्यकाका अगुवाहरूको लागि 1 वर्ष र 3 वर्ष अगुवा तालिम दिँदै आइरहेका छौँ, जुन KLIN कोन्या लिडरसिप इन्स्टिच्युट नेपाल हो। यो नै मेरो परमेश्वरको आशिष र उहाँको बलावटको उद्देश्य हो। मण्डलीको सामाजिक सेवा पनि छ, जहाँबाट हरेक 6 महिनामा रक्तदान पनि दिँदै आइरहेको छ। अहिले पठन कोर्नेलिया मण्डलीमा शनिबार नेपालीमा 3 सेवा हुन्छ र आइतबार अङ्ग्रेजीमा सेवा हुन्छ भन्ने धेरै विभागहरू छन्, जस्तै दिदी बहिनी संगति, जवान संगति, दाजुभाइ संगति, परिवार संगति, सन्डे क्लास, क्वायर, झुन्ड, मिसन र मण्डलीहरू स्थापना भइरहेको छ। परमेश्वरले मजस्तो मानिसलाई पनि आज नेपालकै एउटा ठुलो मण्डली कोर्नेलियाको मूल पास्टरको जिम्मा दिनुभएको छ। भारत, फिलिपिन्स, दक्षिण कोरिया, अमेरिका, सिङ्गापुर, मलेसिया, इन्डोनेसिया, हङकङ, साउथ अफ्रिका, अस्ट्रेलिया, युके, नेदरल्यान्ड जस्ता करिब 15 जति देशहरूमा सेवा गर्ने र सम्मेलनहरूमा सम्बोधन गर्ने मौका पाएको छु। टेलिभिजन र रेडियो मार्फत सन्देश दिन पनि पाइरहेको छु। करिब 25 जति पुस्तक लेखिसकेको छु, तर यो सबै हात भनेको परमेश्वरको विशेषको आशिष अनुग्रह हो। मैले NCPN को 3 पटक अध्यक्ष भएर सेवाकारी गर्ने सौभाग्य पाएको छु। NCFN को भूपू अध्यक्ष भए भने हाल ECTC को अध्यक्ष छु। NCF को सल्लाहकार साथी क्रिश्चियन महासंघको पनि सल्लाहकार भएर सेवाकारी गरिरहेको छु भने कोइनिया परिषदको अध्यक्षतामा नै गरिरहेको छु। मेरो परिवार आफन्त र छरछिमेकीको लागि निरन्तर प्रार्थना गरिरहेको बिस्तारै मेरो दाजु भाउजूले परमेश्वर विश्वास गर्नुभयो। त्यसपछि बुबा आमाले र छरछिमेकीहरू आफन्तहरूले पनि परमेश्वर विश्वास गर्नुभयो। अहिले उहाँहरू कोही अगुवा एल्डर र निकन हुनुभएको छ। परमेश्वरलाई धन्यवाद होस्, उहाँले मलाई एउटा परिश्रमी बनाउनु भयो र खुसी दिनुभयो। मेरो घर परिवार आफन्त र छरछिमेकी वा आत्मा जित्ने नै मेरो लागि सबैभन्दा ठुलो कुरो हो। रोगले ग्रस्त मेरी जीवन सङ्गिनी गयो। 2004 मेरो परिवारलाई छाडेर सदाको निम्ति प्रभु कहाँ गयौँ। त्यस समयमा मैले दुःखदायी चोटको अनुभव गर्नुभयो। मण्डलीको भार अभिभार दिन प्रतिदिन बढिरहेको थियो। त्यस्तो समयमा म एक्लो बने। त्यसै 2006 जनवरी 20 परमेश्वरको असीम कृपामा मित्रहरूको सल्लाह सुझाव र निर्देशनमा मैले जीवन यात्राको साथीको रूपमा दार्जिलिङ मिरिक बाइबल स्कुलमा 3 वर्ष कार्यरत मरियम प्रधानलाई विवाह गरे। हाल उनी मेरो निम्ति सेवाकारीको असल सहयोगी बनेकी छिन्। चर्चमा मानिसहरूले उनलाई धेरै माया गर्छन्, साथै उनले पनि चर्चमा मानिसहरूलाई प्रेम गराइरहेको छिन्। सुरुमा विशेष गर्न गाह्रो थियो, सजिलो थिएन, तर पनि परमेश्वरले मलाई लाज शरममा पर्न दिनु भएन। मेरो जीवनमा परमेश्वरको अनुग्रह थियो कि समाज आफन्त दाजुभाइबाट सत्तावट आए तापनि मेरो परिवार बाबुबाट सत्तावट आएन। यो मेरो लागि परमेश्वरको आशिष र अनुग्रह हो। मेरो श्री भक्तपुरको निर्णय मण्डलीको पास्टर मोहन श्रेष्ठको छोरो मनोज श्रेष्ठसँग विवाह गरी अहिले सपरिवारहरू अमेरिकामा बस्छन् भने छोराको परिवार काठमाडौँमा नै छन्। अहिले मेरो नाति नातिनाहरू पनि भइसकेको छ। मैले कहिले पास्टर भएर सेवाकारी गर्छु भन्ने सोचेको थिइनँ, तर प्रभुले यो अवसर मलाई दिनुभयो। यो पनि मेरो लागि एकदमै आशिषको कुरा हो। अहिले मेरो सबै समय परमेश्वरको सेवाकामा नै बितिरहेको छ। उहाँले मलाई शान्ति आनन्दमय जीवन दिनुभएको छ र मेरो परमेश्वर प्रभु यीशुको निम्ति म बाँच्छु। परमेश्वरको काम अनि सेवा पाइ गरिरहने

होस् त श्रोता, आजलाई निधारित समय सकिएको छ। यस्तै तपाईँहरूसँग पनि श्रोताहरूलाई आशिषित बनाउने जीवन गवाही वा कथा छ भने तपाईँले मलाई प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ। त्यसको लागि मेरो सम्पर्क व्हाट्सएप नम्बर 608590813681590813 छ। इमेल एड्रेस राई मार्था @gmail.com, फेसबुक मार्था राई जेमिसी।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसी। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिज बाइन्डका साथै नेपालका विभिन्न 14 भन्दा बढ़ी रेडियो स्टेशनबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी परमेश्वरमा भरोसा राख्नेहरूलाई विजय दिने परमेश्वर हुनुहुन्छ भन्ने विषयमा हेर्नेछौ। त आउनु श्रोता, आफूमाथि भरोसा राख्नेलाई परमेश्वरले कसरी विजय बनाउनु हुँदछ त यिनै विषयको शिरोफेरमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनुभएको छ।
1: आदरणीय श्रोता, सुसमाचार सबैका लागि कार्यक्रममा यहाँहरूलाई हार्दिक नमस्कार तथा जय मसीह टगाउन चाहदछु। म प्रवचन श्रोता, यहाँहरूका बीचमा यो सुसमाचार सबैका लागि कार्यक्रम हामी प्रस्तुत गर्दछौ कि तपाई र हामीहरू एकै ईश्वरका सन्तान, एकै परमपिता परमधामका परमेश्वरले डिजाइन गर्नुभएका मानव प्राणी हौं र तपाई हामी हरेकले यो बुझ्नु पर्दछ कि हामीहरूका डिजाइनर सृष्टिकर्ता ईश्वर एकमात्र हुनुहुन्छ र उहाँको योजना र इच्छा एकमात्र छ र यो धरतीका हरेक मानिसहरू उहाँकै इच्छा र योजनामा अगाडि बढेको अथवा जीवन बिताएको चाहनुहुन्छ। उहाँको योजना असल छ, उहाँको योजना शुद्ध छ, उहाँको योजना परफेक्ट छ। तर श्रोता, हामीहरू यो धरतीमा विभिन्न प्रकारका इच्छा, योजना र अभिलाषाहरूमा भौतारी रहेका छौं र ईश्वरको योजना के हो भन्ने कुरा धेरै जसोलाई थाहा छैन। यति मात्र नभएर ईश्वरको हुनुहुन्छ भन्ने कुरामा पनि धेरै मानिसहरू दोधारमा परेका छन्। त्यसैले त श्रोता, आज ईश्वरलाई छोडेर ईश्वरले बनाएका जीव जन्तुहरू, ईश्वरले बनाएका ढुङ्गा माटोहरू, ईश्वरले बनाएका सृष्टिलाई नै ईश्वरको स्थान दिन थालेका छन्। श्रोता, तपाईँ र मैले यो कुरा अति गहिराईमा बुझ्न आवश्यक छ, किनभने यो ईश्वरले बनाएका कुनै पनि चीजहरू अनन्त अनन्तसम्म रहँदैनन्। विशेष गरी भनौं ठोस, तरल र ग्यास। एउटा कुरा अनन्तसम्म रहन्छ, त्यो हो आत्मा। आत्माहरू दुई प्रकारका छन्, एउटा पवित्र आत्मा हो, एउटा दुष्ट आत्मा। आदरणीय श्रोता, हामीहरूको हृदयमा यी दुवै प्रकारका आत्माहरू हुन्छन् र पवित्र आत्मा परमेश्वर तर्फको हुन्छ भने दुष्ट आत्मा दियाबलस तर्फको हुन्छ। डियाबलस भनेको त्यो दुष्ट आत्माको लिडर हो जुन स्वर्गमा ईश्वरको आज्ञा भंग गरिसकेपछि यो धरतीमा झरेको थियो। परमपिता परमेश्वरले यो संसार बनाउनु भन्दा पहिला स्वर्गमा स्वर्गीय राज्य बनाउनु भएको थियो। स्वर्गीय राज्यमा आत्मिकी राज्य थियो। आत्मिकी राज्यमा करोडौं आत्माहरू, सयौं करोड़ भन्दा पनि धेरै थिए। श्रोता, परमेश्वरले तिनीहरूको बन्दोबस्त गर्दा विशेष प्रकारको तरिका अपनाउनु भएको थियो। त्यसमा एकजना स्वर्गदूत, ऊ दियाबलस हो, उसले पछिल्ला दिनहरूमा कुनै पनि नियम कानूनलाई मान्न इन्कार गर्यो, त्यसैले अनाज्ञाकारी भयो र परमेश्वरले त्यसलाई स्वर्गमा राख्न चाहनु भएन र यो धरतीमा खसाल्नुभयो र यो धरतीमा त्यसले तपाईँ र मेरो जीवन तथा हृदयमा बास गर्न, राज गर्न र तपाईँ र मलाई दासत्वमा राख्न चाहदछ। त्यसको विरोधमा कुनै डाक्टर, पाइलट, कुनै राजा, मन्त्री, कुनै पनि मानवीय शक्तिले उत्रन सक्दैन, किनभने त्यो आत्मिक शक्ति हो र हामी विशेष गरेर शारीरिक शक्ति हौ। यही युद्ध हजारौं वर्ष चल्दै गयो र अहिले एउटा त्यस्तो आत्मिक शक्ति आएको छ, त्यो शक्तिले त्यो दुष्ट आत्मासँग लड्न सक्दछ, त्यो दुष्ट आत्मालाई वशमा पार्न सक्दछ। त्यसको किन आवश्यक पर्यो त भने यो धरतीमा दुष्ट आत्माले नै धेरै धेरै राज गर्न थाल्यो। दुष्ट आत्माको प्रतिनिधित्वमा धरती दुष्ट र कलंक हुँदै गयो। यो दुष्ट आत्मालाई वशमा राख्नलाई परमपिता परमेश्वरले एक पवित्र आत्माको शक्तिद्वारा बालकको जन्म दिनुभयो। ती बालकको नाम हो ईसा मसीह। हामी शास्त्रहरूमा हेर्दा यो कुरा प्रष्टै थाहा पाउँदछौ र उहाँको भनाई तपाईँ र मलाई यो छ कि यो धरतीमा तपाईँ र हामीहरू जन्म्यौं र हामी जन्मेकाहरूलाई उहाँले भन्नुहुन्छ तिमीहरू यो धरतीमा जित र हार गर्ने पूर्ण बागडोर हातमा नलिएका प्राणी हौ। जित र हारको बागडोर मेरा हातमा छ। तिमीहरू यो धरतीमा एउटा विशेष कामले चुनिएका हौ, जुन काम हो मेरो आज्ञामा चल्नु। यो पवित्र आत्मा परमेश्वरले भन्नुभएको यो गाई भैंसी बाख्रा कुकुर बिरालाहरूलाई होइन कि मानव प्राणीलाई मात्रै भन्नुभएको हो। किन त भने मानव प्राणी मात्रै परमेश्वरको स्वरूप र प्रतिरूपमा सृजिएको हो। त्यसैले श्रोता तपाईँ र मैले आफ्नो शक्ति ज्ञान बुद्धि र आफ्नो इच्छा योजना भन्दा पनि परमपिता परमेश्वरको इच्छा योजना ज्ञान बुद्धि र शक्तिमा चल्न सिक्नु पर्दछ। अब त्यो सूत्र कहाँ छ त त्यसको बारेमा आइडिया कहाँ सिकाइएको छ भने तपाईँ हामीले यो खोज्यौं भने पवित्र शास्त्र बाइबलमा भेट्टाउँदछौ। बाइबल ईश्वरको वाणी हो र बाइबलमा सत्य र असत्य सबै कुरा क्लियर बताएको छ। विशेष गरी ईसा मसीह यो धरतीमा आइसकेपछि यसको पूर्ण रूपले खुलस्त भएको छ अथवा सन चार यता यो कुराको पूर्ण प्रकाशित रूपमा प्रदर्शन भएको छ जुन ईसा मसीह अथवा येशु प्रभुबाट प्रदर्शित भएको थियो। श्रोताहरूका बीचमा आज मैले यही पवित्र शास्त्र बाइबलको एउटा अध्याय ल्याएको छु। त्यो हो न्यायकर्ता 7 अध्याय जहाँ एकजना व्यक्तिको नाम छ गिदोन र एउटा राज्यको नाम छ मिधान अथवा इजरायली तर्फको गिदोन र मिधानीहरूका बीचमा लडाई भएको छ। परमपिता परमेश्वरले कनान देश अथवा दूत र महाबङ्ग देश अथवा सुख शान्ति आशिष हुने देशमा आफ्ना चुनिएका जाति आफ्ना जनहरू अथवा आफूलाई पछ्याउनेहरूलाई राख्न चाहनुहुन्थ्यो र उहाँले हुकुम गर्नुभएको थियो जाऊ म तिमीहरूलाई त्यहाँ लिनेछौ। तर इजरायलहरूले बार बार ईश्वरको आज्ञा भंग गरे। बाटोमा हिँड्दा खाना खाँदा लुगा लगाउँदा ईश्वरको आराधना गर्दा विभिन्न परिस्थितिमा विभिन्न अवस्थामा उनीहरूले भूल गल्ती गर्दै रहे। बार बार परमपिता परमेश्वरले अगमवक्ताहरूद्वारा बोल्नुभयो भन्नुभयो खुद आफै आकाशवाणी गरेर बोल्नुभयो तर पनि ती मानिसहरू परमपिता परमेश्वरको आज्ञाको सही गोरेटोमा हिँड्न सकेनन्। कतिपयले हिँड्न चाहेनन् पनि। त्यसैले परमेश्वरले धेरै पटक ती इजरायलीहरूलाई आफ्नो खिन्नता प्रकट गर्नुभएको छ। फलस्वरूप तिनीहरूलाई अन्य जातिहरू अथवा नन क्रिस्चियनहरू अथवा सृष्टिका विभिन्न प्रकारका चीज वस्तुलाई ईश्वर मान्नेहरूका हातमा सुम्पिदिनु भएको छ। उहाँले इजिप्टमा सुम्पिनु भएको थियो। त्यहाँ पछि बल्ला बल्ला 400 वर्ष पछि तिनीहरूलाई छुटकारा दिइसकेपछि दूत र महाबग्ने देश कनान देशमा लिने योजना गर्नुभयो आफ्ना चुनिएका मानिसहरूलाई। कनान देशमा जाँदा जाँदै पनि बाटोमा पनि विभिन्न प्रकारका अनाज्ञाकारिता र अविश्वासका कुरा इजरायलहरूबाट आए र बाटैमा पनि धोका पाए। 40 दिन लाग्ने ठाउँ 40 वर्ष लाग्यो। विभिन्न प्रकारका ईश्वरीय सुरक्षा हुनुपर्ने ठाउँमा उनीहरूले दुःख कष्ट अप्ठ्यारा भोग्नु पर्यो। बल्ल तल्ल अन्त्यमा नयाँ सन्तति कनान देशमा पुग्यो र जुन बेला यहसु भन्ने व्यक्तिले लिडिङ गरिरहेका थिए र यहसु भन्ने व्यक्ति साथमा काले भन्नुहुन्थ्यो उहाँहरू कनान देशमा पुग्नुभयो र नयाँ इजरायली सन्तानको साथमा र कनान देशभित्र पनि आक्रमण गर्नुपर्ने लडाई गर्नुपर्ने र ती शहरहरू विभिन्न देशहरू आफ्नो कब्जामा पार्नुपर्ने थियो र त्यहाँभित्र पनि उनीहरूले ठूलो युद्ध गर्नु पर्यो। बार बार ठूल्ठूला युद्धहरू गर्नु पर्यो र यहाँनिर एउटा युद्ध छ गिदोनका पक्ष इजरायलीहरू र मिधानीहरू र मिधानीहरूलाई लड्नलाई गिदोनका साथमा लगभग 32,000 सेनाहरू गएका थिए भने मिधानीहरूसँग भने लाखौं सेनाहरू थिए। ती मिधानी लाखौं सेनाहरूका अगाडि गिदोनसँग भएका 32,000 सेनाहरूको केही पनि लाग्नेवाला थिएन। तर पनि लडाई गर्नुपर्ने थियो र त्यो मिधानीहरूको ठाउँलाई आफ्नो कब्जामा इजरायलहरूले ल्याउनु थियो। त्यसको लागि परमेश्वरले एउटा अगुवा चुन्नुभयो। उहाँको नाम थियो गिदोन र ती गिदोनसँग 32,000 सेनाहरू गएका थिए र परमेश्वरले ती 32,000 सेनाहरूलाई पनि नलिने निर्णय गर्नुभएको थियो। किन त भने यदि ती 32,000 सेनाहरू गए भने उनीहरू लाखौं भए पनि अन्त्यमा इनकेस विजय भइहाल्यो भने यी इजरायली सेनाहरूले आफैमा घमण्ड गर्नेछन् हामीले जित्यौं भन्नेछन्। आखिरीमा जित र हार मेरा तर्फबाट जाँदछ र मलाई यिनीहरूले श्रेय दिँदैनन् मेरो यिनीहरूले याद गर्दैनन् आफै यिनीहरू घमण्ड गर्छन्। यिनीहरूकै हातमा छोडिदिऊ भने जित्न पनि सक्छन् हार्न पनि सक्छन् कुनै निश्चयता हुँदैन। तर यदि मैले नै यिनीहरूको लागि लडाई गरे भने त्यसमा विजयको निश्चयता छ भनेर परमेश्वरले अब इजरायलीहरूका लागि आफै लड्ने निर्णय गर्नुभयो। त्यसपछि गिदोनलाई भन्नुभयो, यी मानिसहरू यी 32,000 सेनाहरूका बीचमा उर्दी घोषणा गर, यदि कोही डरले काम्नेहरू हुनुहुन्छ भने तपाईँहरू घर गइहाल्नुहोस्, तपाईँहरूलाई कुनै गुनासो छैन, तपाईँहरू घर जानुहोस्। यसरी नै गिदोनले उर्दी घोषणा गरे र ती उर्दी घोषणा गरिसकेपछि 22,000 सेनाहरू फर्केर घर गए, किनभने उनीहरू डराएका थिए। मिदानी लाखौं सेनाहरूसँग कसरी लड्ने, हामी पक्कै मर्छौं, हामीले जित्ने कुनै सम्भावना छैन, हामी मर्नै पर्छ भन्ने उनीहरूको हृदयमा थियो र त्यसैले उनीहरू 22,000 जति फर्केर घर गए। श्रोत, यसरी लडाई गर्ने क्रममा एकदमै अनौठो लडाई भएको छ। यो लडाईमा कसले जित्यो र कसरी लडे भन्ने कुरा हामी परमेश्वरको जीवित वचन बाइबलबाट हेर्ने नै छौ र परमेश्वरले कसरी काम गर्नुहुन्छ त उहाँले चुनेका मान्छेहरू मार्फत भनेर हामी हेर्ने नै छौ। यतिखेर भने एउटा प्रभुको महिमाको लागि भजन सुन्नेछौ।

0: साथै श्रोता, परम प्रभु सर्वशक्तिमान हुनुहुन्छ। उहाँको अगाडि सबै कुरा सम्भव छ। उहाँको इच्छा भएमा सबै कुरा विजयी हुन्छ। आज हामी प्रभु येशु ख्रिस्तलाई मान्नेहरू यो धरतीमा एउटा यस्तो जाति बनेका छौ जुन जाति एकदमै पावरफुल छ, शक्तिशाली छ। जुन जातिहरू, जुन मानिसहरू थोरै होस् या उनीहरूले लडाई नगरोस् या उनीहरूले आन्दोलन नगरोस् या उनीहरूले संसारी कुनै पनि प्रतिकार नगरे तापनि तिनीहरूदेखि संसारको मानिस, संसारको शक्ति, संसारको ज्ञान डराइरहेको हुन्छ, अग्मकाइरहेको हुन्छ। हुन पनि अन्तिममा संसारी ज्ञान, बुद्धि, रीतिथिति, चालचलन यो सबै अन्धकारको शक्तिहरूले हार्नेछ र विश्वको ज्योति येशु ख्रिस्टको शक्तिले नै जित्नेछ। यो कुरामा भने दुई मत छैन आदरणीय श्रोता, र यहाँनिर पनि त्यस्तै भएको छ। र परमेश्वरको वाणी अनुसार गिदोनले घोषणा गर्नुभयो र 22,000 सेना फर्केर गए, बाँकी रहे 10,000। र परमप्रभुले फेरि बोल्नुभयो गिदोनलाई, गिदोन यही 10,000 पनि धेरै भए, अब के गर, तल खोलामा यिनीहरूलाई लग र म तेरो निम्ति तिनीहरूबाट अलग गर्नेछु, तिनीहरूबाट ककलाई लग्ने म छानिदिनेछु। जब म भन्छु यो मानिस चाहिँ तसँग जानेछ, तब त्यो मानिस जानेछ, र यदि म यो मानिस तसँग जाने छैन भनी भन्नेछु तब त्यो जाने छैन। तब परमप्रभुको वचनलाई गिदोनले सुन्नुभयो र त्यसै गर्नुभयो र तल खोलामा ल्याउनुभयो। र अनि परमप्रभुले तिनीहरूलाई भन्नुभयो, हरेक मानिस जसले कुकुरले झैं जिब्रोले पानी चाटेर पिउँछ त्यसलाई एकातिर राख, र अर्कोतिर चाहिँ जसले घुँडा टेकेर पानी पिउँछ तिनीहरूलाई राख। तब ती सबै 10,000 मानिसहरूलाई तल खोलामा गिदोनले लिनुभयो र त्यहाँनिर पानी पिउन लगाउनुभयो, र त्यहाँनिर कुकुरले झैं चाटेर 300 जनाले पानी पिए भने बाँकी सबैले घुँडा टेकेर पानी पिए। त्यसपछि परमप्रभु परमेश्वरले गिदोनलाई भन्नुभयो, हो यी 300 जना जसले कुकुरले झैं चाटेर पानी पिए तिनीहरूलाई तसँग लग, अथवा 300 जनालाई मात्र लग, फेरि 9,700 जना सेनालाई फर्काइदे। तब ती लाखौं जनाका बीचमा लड्नलाई 300 जना मानिसहरूलाई परमेश्वरले चुन्नुभयो। अझै तिनीहरू यति सिधा, यति लाटा कि पानी पिँदाखेरि पनि कुकुरले पिए झैं जिब्रोले चाटेर पिएका थिए। तर आदरणीय श्रोता, अन्त्यमा लडाई चर्किदा परमेश्वरले ती 300 सिधा सादा सही सच्चा व्यक्तिहरूको साथमा रहेर काम गर्नुभयो र लाखौं मिरानीहरूलाई परास्त गरेर 300 जनाले त्यो मिरानीहरूको राज्य कब्जा गरे। यो पवित्र धर्मशास्त्र बाइबलको सत्य ऐतिहासिक घटना हो। त्यसो भए योबाट तपाईँ र हामीले आज के सिक्ने त आदरणीय श्रोता, योबाट सिक्नु पर्ने कुरा प्रष्टै छ। र तपाईँ र मैले आज यो धरतीमा खान पायौं, लाउन पायौं, बस्न पायौं, शक्ति छ, सामर्थ्य छ, पावर छ भन्दैमा ढुक्क बसिरहने अवस्था छैन। हामीहरू यो धरती छोडेर मर्न पक्कै पर्छ र मरिसकेपछि हाम्रो आत्माले अनन्त अनन्तसम्मको स्वर्गीय राज्यमा बास पाउँछ कि अनन्त अनन्तसम्मको नरकको राज्यमा बास पाउँछ त? आदरणीय श्रोता, परमपिता परमेश्वर मात्रै स्वर्गमा हुनुहुन्छ, दुष्ट आत्माहरूका लिडरहरू, दुष्ट आत्माहरू तिनीहरूको बस्ने ठाउँ भने नरक हो। त्यसैले यो धरतीमा तपाईँ र म जन्मिसक्दा परमेश्वरले आफ्नै स्वरूप र आफ्नै प्रतिरूपमा बनिएका मानिस जातिलाई अति प्रेम गर्नुहुन्छ र अति प्रेम गरेको कारण उहाँले एकजना मसीह यो धरतीमा जन्म दिनुभयो, अथवा उहाँ त्यही मसीह को शरीर भित्र आफ्नो बास गरेर एउटा शारीरिक रूपले यो धरतीमा उहाँ आउनुभयो। र यो धरतीमा आइसकेपछि उहाँले धेरै पटक भाषण पनि गर्नुभयो, धेरै पटक प्रमाणहरू देखाउनुभयो, धेरै पटक असल असल काम गर्नुभयो, जुन कुरा धरतीमा आउने अन्य महामानवहरूले पनि गरेका थिए। तर आदरणीय श्रोता, एउटा कुरा भने, कुनै पनि महामानव, कुनै पनि राजा मन्त्री, कुनै पनि भगवानले समेत गर्न नसकेको एउटा काम ईसा मसीहले गर्नुभयो, त्यो काम हो मृत्युबाट शरीरैसँग पुनरुत्थान हुने। प्रभु येशू ख्रीष्ट शरीरैसँग चिहानबाट मरेको तीन दिन पछि उठेर टकलक्कै अगाडि आइपुग्दा मानिसहरू रोए, चिच्याए, शंका गरे र उनीहरू एकदमै अल्लमल्लमा परे। अन्तत परमेश्वर नै येशु हुनुहुन्छ, येशु नै उद्धारकर्ता हुनुहुन्छ, येशुले मात्रै काल आवरणलाई जितेर फर्केर आउनुभयो, येशु नै ईश्वरका मुख्य बिन्दु हुनुहुन्छ भन्ने कुरा चाल पाए। आदरणीय श्रोता, त्यसपछि त्यो गिदोनसँग भएका 300 जना र मिधानीहरूसँग भएका लाखौं जना सेनाहरूका बीचमा युद्ध हुँदाको बेलका मिधानीहरू एक आपसमा लडेर, एक आपसमा झगडा गरेर, आफू मारामार गरेर उनीहरू आफै सिद्धिए, अथवा यसलाई आफै भन्दा पनि परमेश्वर सृष्टिकर्ता ईश्वरले आफ्ना चुनिएका जाति, आफ्नो आज्ञा मान्ने जाति, आफ्नो वचनमा हिँडिरहेका जातिलाई विजय दिने परमेश्वर हुनुहुन्छ। प्रभु येशू ख्रिस्टको नाउँ जब तपाईँ हामी पुकार्दछौ, उहाँले तपाईँ हामीलाई आशिषले भरपूर गर्नुहुन्छ, मुक्ति र उद्धारको बाटो देखाउनुहुन्छ र तपाईँ र मेरो जीवनमा एउटा नयाँ मोड आइदिन्छ। यो कारण एउटा मात्र हो, येशु ख्रिस्टलाई आफ्नो जीवनमा मुक्तिदाता र उद्धारकर्ता माने भने। प्रभु येशु ख्रिस्टलाई प्रभु र मुक्तिदाता भनेर पाप पश्चातापको प्रार्थना गर्न धेरैले गाह्रो पर्छ। धेरै जनाले त म पापी छैन भन्ने अभिव्यक्ति पनि दिनुभएको छ। आदरणीय श्रोता, हामी मानिसहरू कुनै हालतमा पनि पर्फेक्ट पूर्ण धर्मी हुन सक्दैनौ। यो कुरा तपाईँ र मैले जान्नुपर्छ, यो कुरा हामीहरूले बुझ्नुपर्छ। येशु ख्रिस्ट भनेको यस्तो उद्धारकर्ता परमेश्वर हुनुहुन्छ जसले तपाईँ हामीलाई साँच्चै रोग बिमार निको हुनमा मात्र होइन अन्य हरेक कुराहरूमा परमेश्वर येशूले सहायता र छुटकारा गर्नुहुन्छ। हामीहरू संसारको अन्धकार र अन्धविश्वासमा डुबेका छौं, संसारका ज्योति भनेर येशु ख्रिस्ट आउनुभयो र हामीलाई आत्मिक आँखा खोलिदिनुहुन्छ, हामीले स्पिरिचुअली देख्न सक्छौ। अनि यसरी नै हामीहरू परमेश्वरको अगाडि प्रष्ट इमान्दार गर्दा गर्दै पनि विभिन्न धोका दुःखमा पर्न सक्छौ। त्यस्तो बेला पुकार्दा एकमात्र असल ईश्वर येशूले असल रूपले सुन्नुहुन्छ। उहाँले भन्नुहुन्छ, म झर्को नमानिदिन्छु। प्रभु येशू ख्रिस्ट झर्को नमानिदिने अथवा यहोवा इरे जुटाउनु हुने परमेश्वर हुनुहुन्छ। यहाँनिर यो गिदोनसँग भएका 300 जना सेनाहरूले लाखौं मिदानी सेनाहरूलाई पराजित गरेर फर्केका छन् र यहाँनिर यो 300 जनाले लाखौं सेनाहरूलाई कसरी जिते त भने, यी 300 सेनाहरू खासै लड्नु परेन, यसमा परमपिता परमेश्वर स्वर्गका मालिक येशु ख्रिस्ट आफै नै लड्नुभयो। अथवा यहाँनिर परमेश्वरले कुन कुरा सही हो, कुन कुरा गलत हो, कुन कुरा धेरै महत्वको छ, कुन कुरा कम महत्वको छ भन्ने कुरा परमेश्वरले जान्नुहुन्छ। कम र बढी महत्व भन्दा पनि परमेश्वरले यो संसार चलाउनलाई कसलाई जिम्मेवार दिनुभयो र संसार कसरी चल्छ र त्यो उहाँले बनाएको डिजाइन हो र उहाँकै निर्देशनमा सबै कुरा हुनुपर्दछ र चलिरहेको छ। त्यसैले आदरणीय श्रोता, तपाईँ र मेरो जीवनमा भएको यात्राको जित, जीवनमा भएको आन्दोलनको जित र संसारको दुःख कष्ट, अन्धविश्वास, रूढिवादी, विभिन्न प्रकारका बन्धनहरू, विभिन्न प्रकारका शासनहरूबाट छुटकारा लिन चाहनुहुन्छ भने येशू ख्रिस्ट तयार हुनुहुन्छ हामीलाई सहायता गर्न। तर सबैभन्दा मुख्य कुरा उहाँले तपाईँ र ममा अपेक्षा गर्नुभएको कुरा यो हो कि मेरा प्रजा मानिसहरूले आफै पाप क्षमा मागोस् ताकि मैले यिनीहरूको पाप क्षमा गरेर अनन्त अनन्त सम्मको लागि जीवन दिन सक्छु। आदरणीय श्रोता, जब तपाईँ हामी प्रभु येशूलाई विश्वास गर्छौ, हामीले न त जात बदलेका हौं, न त धर्म बदलेका हौं, न त भाषा बदलेका हौं, न त लिङ्ग बदले। तपाईँ र हामीहरूले येशूलाई प्रभु र मुक्तिदाता भनेर जुन दिन पश्चातापको प्रार्थना गर्दछौ त्यो दिन हामीहरूका पाप, अधर्म, सबै मिस्टेकहरू मिना हुन्छ। त्यसैले श्रोता, परमपिता परमेश्वरको जुन कृपा दया तपाईँ र ममा परेको छ यो कुरा हामी प्रयोग गर्न जान्नुपर्छ। यो कुरा यो धरतीमा युज गरेर यो द्वारा परमेश्वर पिताको महिमा हुनुपर्छ, नत्र भने हामी उहाँका पनि ठगा हुन्छौं र धरतीमा मानिसहरूलाई ठगे त कति धोकामा परिन्छ भने ईश्वरलाई ठग्दा हाम्रो धोका कति ठुलो होला। त्यसैले आदरणीय श्रोता, परमपिता परमेश्वरको जीवित वचन र उहाँको सत्य ऐतिहासिक घटना सहित आज यो सुसमाचार सबैका लागि कार्यक्रमबाट बिदा हुन्छु। परमेश्वर तपाईँ र मेरा साथमा सधैँ होस्। परमेश्वरले तपाईँ र मलाई अन्धकार, रूढिवादी, हत्या, हिंसा, विभिन्न प्रकारका नराम्रा सोच, विचार, व्यविचार सबैलाई त्यागेर उहाँको पवित्र आत्माको अगुवाईमा राज्य गर्ने बनाउनु भएको होस्। परमेश्वर येशू ख्रीष्टको नाउँमा आजको सुसमाचार सबैका लागि कार्यक्रम प्रस्तुत गर्दै म यहाँहरूका लागि र हामी सबैका लागि छोटो प्रार्थना गर्नेछौ। यो कार्यक्रमको अन्तमा परमपिता परमेश्वर स्वर्गीय राजा, जसले आकाश धरती हाम्रा अङ्ग प्रत्यङ्ग बनाउनुभयो, तपाईँ परमेश्वर हाम्रा भरोसा, हाम्रा आशा, हाम्रा चट्टान हुनुहुन्छ। तपाईँ विजयका परमेश्वर हुनुहुन्छ। यो देश नेपाल र नेपालीमा तपाईँ येशूको विजय आओस् त्यो हामी पुकारा गर्न पनि जरुरत छैन। तपाईँ येशूको विजय पक्कै आउनेछ र त्यो विजयको महसुस हरेक व्यक्तिले गर्नुहुनेछ। आदरणीय श्रोता, कतिपय बेला तपाईँको वचन र तपाईँको बोली हामी संसारका मानिसले बुझ्दैनौ, तर तपाईँ परमेश्वरले हामी हरेकको जीवनमा सही सत्य कुरा प्रमाणित गरेर जानेर हामीलाई शिक्षा दिनुहुन्छ। त्यो तपाईँ परमेश्वर येशू ख्रीष्टको शिक्षा चिरोपरि छ। येशू, तपाईँको चरणमा हाम्रा देश नेपालका हरेक व्यक्तिहरूलाई, हरेक गाउँ घर, छर छिमेकी, घर परिवार सबैले राख्दछौ। हरेक व्यक्ति तपाईँ येशू ख्रीष्ट उद्धारकर्ताको नाउँमा पाप पश्चातापको प्रार्थना गरोस् र सबैले मुख्य र मुक्ति पाओस्। मृत्यु पछिको बिना अर्थको झमेला भन्दा मृत्यु अघि हामी हरेक पापी मानिसले आफू आफ्ना पाप र अधर्मको निम्ति पश्चातापको प्रार्थना गरेर येशूको नाममा पाप मिना गरेर हामी यो धरतीमा अझै सुखी र खुसी भएर जिउ र परमेश्वर सृष्टिकर्ताको महिमा गर्नलाई हामी हरेकले बुझेर येशू ख्रीष्टको चरणमा आएर, मण्डलीमा आएर प्रार्थना गर्न सिकौं। येशूको नाममा पाप पश्चाताप गर्न सिकौं। पिता, पुत्र, पवित्र आत्मा, त्रिएक परमेश्वरको नाममा पानीको बत्तिसमा लिन सकौं र स्वर्गीय राज्यका योग्य प्राणी हुन सकौं। यही कामना र प्रार्थनाका साथ यो सम्पूर्ण विन्ती राख्दछौ येशू राजा तपाईँको जीवित अनि पवित्र नाउँमा। हस्त नमस्कार। जय मसीह। प्रभु येशू ख्रीष्टले सबैलाई रक्षा, आशिष र उद्धार देऊन्।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। हामी यो विश्वास गर्दछौं कि आजको वचनबाट यहाँहरूले महत्वपूर्ण शिक्षा हासिल गर्नुभएको छ। वचनमा प्रस्तुत इजरायलीहरू र मिदानीहरूको युद्धको प्रसंगबाट परमेश्वरले आफूमाथि भरोसा गर्नेहरूलाई अचम्मको विजय कसरी दिनुहुँदछ त भन्ने कुरा अवश्य पनि बुझ्नुभयो होला। हो श्रोता, परमेश्वर अनुग्रही, प्रेमिलो र अति कृपालु तर सर्वशक्तिमान हुनुहुन्छ, जसले मानिस जातिलाई अनुग्रह गर्नुहुँदछ। तर विशेष गरेर परमेश्वरको वचनमाथि भरोसा राख्ने र उहाँको वचनको आज्ञा पालन गर्नेलाई उहाँ कहिले पनि पराजय र हारको जीवनमा बाँचिरहन दिनुहुँदैन, किनभने उहाँको वचनले भन्दछ कि उहाँ विजय दिने परमेश्वर हुनुहुन्छ, उहाँ पराजयको परमेश्वर हुनुहुन्न। यसकारण परमेश्वरमाथि भरोसा गर्ने हरेक व्यक्तिलाई उहाँ अनन्तको स्वर्गीय विजय र आनन्दको जीवन दिन चाहनुहुन्छ। यसै कारण आज येशू ख्रीष्टमा गरेको विश्वासका कारण उहाँले मानिसका करोड़ौं लाखौं पापलाई क्षमा गरिकन नरकको पीड़ामय जीवनबाट छुटकारा दिनुहुँदछ। यसकारण श्रोता, तपाईँ पनि पराजयको जीवन, निराशाको जीवन, असफलताको जीवन, अशान्तिको जीवन जिइरहनु भएको छ भने कृपया ख्रीष्ट येशूमा भएको विजय, अनन्त आशा, अनन्त शान्तिको जीवन जिउनलाई येशूमा विश्वास गर्नुहोस्। अझ त्यो भन्दा महत्वपूर्ण कुरा चाहिँ अनन्त स्वर्गीय राज्यको अधिकार प्राप्त गर्नलाई तपाईँको लागि येशू ख्रीष्टमा विश्वास गर्नुभन्दा अर्को कुनै पनि विकल्प छैन। यसकारण समयमै सचेत बन्नुहोस् र कस्तो जीवन जिउने त्यसको निर्णय तपाईँ स्वयंले विचार गर्नुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यसै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835। त्यसै गरी हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-47-557, 98-481-47-557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि बाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रा आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटे भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यी सारा बोझले तपेका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: सबैजनालाई येशू ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जय मसीह। अनि आज पनि तपाईँ र म परमेश्वरको वचनबाट सिक्नेछौ, अनि परमेश्वरले तपाईँ र मसँग के बोल्न चाहँदै हुनुहुन्छ भन्ने कुरालाई हामीले थाहा गर्नेछौ प्रियहरू। अनि आज म तपाईँहरूको बीचमा यस्तो विषयमा चर्चा गर्दैछु जुन विषय तपाईँ र मेरो लागि सामान्य हुन सक्छ, तर यो विषय एकदमै शक्तिशाली छ तपाईँ र मेरो लागि। अनि मैले आज चर्चा गर्न गइराखेको विषय चाहिँ यो हो, सामान्य तरिकाबाट परमेश्वर हामीसँग बोल्नुहुन्छ। कमन वेज गड स्पिक टु अस, सामान्य तरिकाबाट परमेश्वर हामीसँग बोल्नुहुन्छ प्रियहरू। अनि कतिचोटि चाहिँ नि प्रियहरू, हामी यो हल्लै हल्लाको संसारमा बस्दै गर्दा हामीले परमेश्वरको आवाजलाई सुन्न छोडिसकेको छौँ। परमेश्वरले हाम्रो जीवनमा के बताउन चाहनुहुन्छ भन्ने कुरालाई हामीले बिर्सिसकेका छौँ। तर म तपाईँलाई फेरि पनि यो कुरालाई स्मरण गराउन चाहन्छु प्रियहरू, हाम्रो परमेश्वर चाहिँ बोल्ने परमेश्वर हुनुहुन्छ। जब हाम्रो जीवनमा परमेश्वरको आवाज आएको हामी थाहा गर्दैनौ प्रियहरू, हाम्रो जीवनमा परमेश्वरको उद्देश्य के छ भन्ने कुरा हामीले थाहा गर्न सक्दैनौ। कतिचोटि परमेश्वरले यो कुरालाई भन्नुहुन्छ तपाईँ र मलाई, ए छोरा, ए छोरी, म तसँग बोल्न चाहन्छु भनेर, तर कतिचोटि हामी आफ्नो कानहरूलाई बन्द गरी पठाउँछ प्रियहरू, त्यही भएर परमप्रभु हामीसँग बोल्नु हुँदैन। अनि कतिचोटि परमेश्वरले यो पनि तपाईँ र मलाई भन्नुहुन्छ, म तपाईँलाई उदेकको कुराहरू देखाउनेछु भन्दै गर्दा चाहिँ तपाईँ र म चाहिँ आफ्ना आँखाहरूलाई बन्द गरिराखेको छौ। तर म यो समय तपाईँहरूलाई बताउन चाहन्छु, परमेश्वर तपाईँसँग बोल्न चाहनुहुन्छ, परमेश्वर तपाईँसँग बातचित गर्न चाहनुहुन्छ, परमेश्वर तपाईँको कुरा सुन्न चाहनुहुन्छ र उहाँको कुरा तपाईँलाई सुनाउन चाहनुहुन्छ प्रियहरू। अनि कतिचोटि हाम्रो परमेश्वर कसरी बोल्नुहुन्छ भन्ने कुरा हामी सबैजनालाई अवगत छ, हामी सबैजनालाई थाहा छ, तर म यो स्मरण गराउन चाहन्छु, हाम्रो परमेश्वर चाहिँ उहाँको जीवित वचनदेखि बोल्नुहुन्छ प्रियहरू। कतिजनाले मलाई भन्नुहुन्छ, मैले परमेश्वरको आवाजलाई सुन्न सकेको छुइनँ, परमेश्वरलाई अझैसम्म मैले सुन्न सकेको छुइनँ भन्दै गर्दा चाहिँ नि म उहाँहरूलाई भनिदिन चाहन्छु, परमेश्वर चाहिँ जिउँदो वचनबाट तपाईँ र मसँग बोल्नुहुन्छ प्रियहरू। किन म यो कुरा भन्दैछु भन्दै गर्दा नि प्रियहरू, परमेश्वर तपाईँ र मसँग जब बोल्नुहुन्छ, तपाईँ र मलाई उहाँको वचनले चाहिँ मार्ग निर्देशन दिन्छ। उहाँले हामीलाई पवित्र शास्त्रद्वारा धेरैचोटि बोल्न चाहनुहुन्छ, त्यति मात्र होइन प्रियहरू, परमेश्वरले हाम्रो हृदयमा रहेको सत्यता र हाम्रो हृदयमा रहेका कुरालाई उहाँले बुझ्नुहुन्छ भन्ने कुरा तपाईँ र मैले थाहा गर्नुपर्नेछ। कसरी परमप्रभु तपाईँ र मसँग बोल्नुहुन्छ भन्दा नि दोस्रो तिमोथी 16:17 हेर्यौँ भने नि यसरी लेखिएको छ, सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, यो सिकाउनलाई, अर्थी दिनलाई, सच्चाउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ भनेर भनेको छ। र 17 ताकि परमेश्वरको जन हरेक कुरामा सुकर्ममा पूर्ण रूपले सुशोधित भई सिद्ध भएको होस् भनेर पाउलले तिमोथीलाई सिकाउँदैछ। प्रियहरू, यदि तपाईँ र म चाहिँ परमेश्वरको वचनलाई अध्ययन गर्छौँ भने परमेश्वर हामीसँग बोल्नुहुन्छ। यति मात्र होइन प्रियहरू, तपाईँ र मैले व्यवस्था 8:3 हेर्यौँ भने त्यहाँनिर मोसाले चाहिँ नि प्रियहरू इजरायलीहरूलाई सिकाउँदैछन्, मानिस भोजनले मात्र होइन तर परम प्रभुको वचनबाट निस्केको प्रत्येक वचनले जिउँछ भन्ने कुरा यहाँनिर मोसाले इजरायलीहरूलाई सिकाउँदैछन् प्रियहरू। अनि त्यही भएर चाहिँ परम प्रभु चाहिँ हाम्रोसँग बोल्नुहुन्छ, अनि उहाँको वचनले हामीलाई प्रोत्साहन दिन्छ, उहाँको परमेश्वरको आवाजले हामीलाई मार्ग निर्देशन दिन्छ र उहाँको वचनले हामीलाई शक्तिमा जिउनलाई सहायता गर्छ। मिठो कुरा चाहिँ हामीलाई ज्योतिमा जिउनलाई सहायता गर्छ। अनि यही कुरा चाहिँ तपाईँ र मैले मत्ती 4:4 हेर्यौँ भने नि परमेश्वर यीशु ख्रीष्टले पनि वचनलाई प्रयोग गर्नु भएको छ। प्रियहरू, उहाँले परमेश्वरको वचनलाई सुन्नुभयो पुरानो करारबाट, नि त्यही कुरा चाहिँ उहाँ परीक्षामा पढ्दै गर्दा दुष्टलाई भन्नुभयो, मानिस रोटीले मात्र होइन परम प्रभुको वचनले जिउँदछ भनेर भन्नुभयो। यसको मतलब चाहिँ परमेश्वर चाहिँ उहाँको वचनदेखि तपाईँ र मसँग बोल्नुहुन्छ। प्रियहरू, कतिचोटि चाहिँ नि तपाईँ र म अहिलेको अवस्थालाई हेर्यौँ भने वचन मानिसहरूले खासै पढ्दैन। प्रियहरू, यदि तपाईँ र म चाहिँ परमेश्वरलाई सुन्न चाहन्छौ भने नि परमेश्वरको वचन अध्ययन गर्न आवश्यक छ, परमेश्वरको वचनमा तपाईँ र म गहिरिन आवश्यक छ, परमेश्वरले के भन्न चाहँदै हुनुहुन्छ भन्ने कुरा तपाईँ र मैले बुझ्नको लागि र सुन्नको लागि चाहिँ परमेश्वरको वचन अध्ययन गर्न आवश्यक छ। प्रियहरू, यदि तपाईँ र मैले परमेश्वरको वचनलाई अध्ययन गर्यौँ भने नि 100% परम प्रभु तपाईँ र मसँग बोल्नुहुन्छ र तपाईँ र मैले उहाँलाई सुन्न सक्छौँ। प्रियहरू, दोस्रो कुरा चाहिँ नि हामी परमेश्वरको आवाजलाई कसरी सुन्न सक्छौँ भने नि प्रियहरू, थ्रो द होली स्पिरिट। प्रियहरू, पवित्र आत्माद्वारा हामीले हाम्रो परमेश्वरलाई सुन्न सक्छौ। किन भन्दै गर्दा नि प्रियहरू, यदि तपाईँले पुरानो करारमा चलाएको आत्मा भन्ने शब्दलाई हेर्नुभयो भने त्यहाँनिर हिब्रू शब्द चाहिँ रुआक भनेर चलाइएको छ भने नयाँ करारमा चाहिँ न्युमा भनेर चलाइएको छ, जसको अर्थ चाहिँ सास, हावा, बतास, आगो र शक्ति भन्ने हुँदछ। प्रियहरू, अनि पवित्र आत्माले हाम्रो जीवनमा कार्य गरि नै राख्नु भएको हुन्छ, तपाईँ र मैले थाहा नपाए पनि, थाहा पाए तापनि, अनि पवित्र आत्माले तपाईँ र मेरो हृदयलाई शान्त पार्नुहुन्छ, मार्गदर्शन दिनुहुन्छ र सत्यतामा डोराइराख्नु भएको हुन्छ। अनि तपाईँ र मैले पवित्र आत्मालाई कसरी सुन्न सक्छौ भन्दा चाहिँ नि जसले परमेश्वरको आत्माद्वारा हिँड्छ तिनी नै परमेश्वरको सन्तान हो भनेर पाउलले रोमी 8:14 बताउँछन्। प्रियहरू, यति मात्र होइन प्रियहरू, तपाईँ र मैले योना 16:13 हेर्यौँ भने त्यहाँनिर चाहिँ के भनिएको छ भन्दा चाहिँ नि परमेश्वर यीशु ख्रीष्टले आफ्नो आत्मालाई पठाउनु भएको छ, अनि उहाँ चाहिँ सत्यको आत्मा हुनुहुन्छ, अनि हामीलाई डोराउनुहुन्छ, हामीलाई सहायता गर्नुहुन्छ भन्ने कुरा यहाँनिर बताइएको छ। प्रियहरू, जब जब तपाईँ र मैले परमेश्वरलाई सुन्न सकेनौ भने नि तपाईँ र मैले यो कुरालाई बुझ्नुपर्छ, पवित्र आत्माद्वारा चाहिँ परमेश्वर तपाईँ र मसँग बोल्नुहुन्छ भन्ने कुरालाई। यदि तपाईँ र मसँग पवित्र आत्मा बोल्नुहुन्छ भने नि हामीले उहाँलाई सुन्न आवश्यक छ। प्रियहरू, जब हामी उहाँलाई सुन्छौँ उहाँले तपाईँ र मलाई उहाँको रुइदेको कुरा चाहिँ के गर्नुहुन्छ, प्रकटीकरण गरिदिनुहुन्छ। अनि पवित्र आत्मा चाहिँ तपाईँसँग र मसँग बोल्नुहुन्छ। प्रेरो अहिलेको समयमा हेर्यौँ भने चाहिँ नि हामीले पवित्र आत्मालाई भन्दा पनि दुष्टको आवाजहरूलाई सुनिराखेको छौँ, प्रेरो स्वास्थ्यको आवाजहरूलाई सुनिराखेको छौँ, लडाई झगडाको आवाजहरूलाई सुनिराखेको छौँ, साथी भाइको आवाजलाई सुनिराखेको छौँ र आफ्नो परिवारको आवाजलाई सुनिराखेको छौँ। यो आवाजै आवाज माने पवित्र आत्मा तपाईँ र मसँग बोल्न चाहनुहुन्छ। परमेश्वरले आफ्नो हृदयको कुरा चाहिँ तपाईँसँग पवित्र आत्माद्वारा राख्न चाहनुहुन्छ। यसरी नै हामीले पवित्र आत्मालाई भन्दा पनि दुष्टको आवाजहरूलाई सुनिराखेको छौँ, प्रियहरू स्वास्थ्यको आवाजहरूलाई सुनिराखेको छौँ, लडाई झगडाको आवाजहरूलाई सुनि

उहाँ तपाईँ र मैले प्रार्थना गर्दै गर्दा पनि बोल्नुहुन्छ। प्रियहरू, यो कुरा चाहिँ तपाईँ र मैले बाइबलमा धेरै ठाउँमा पाउँदछौ। अनि प्रार्थना के हो भन्दै गर्दा, प्रार्थना चाहिँ परमेश्वरसँगको संवाद हो, यो चाहिँ परमेश्वरसँगको मायालु सम्बन्ध हो, यो चाहिँ सुनाउने र सुन्ने यो अभ्यास हो भनेर पनि म भन्न मन पराउँछु। प्रियहरू, धेरै चोटि नै तपाईँ र म जब प्रार्थना गर्छौ, हामीले परमेश्वरको इच्छासँग हाम्रो इच्छालाई के गर्छौ, मेल खुवाउँछौ। प्रियहरू, प्रार्थना गर्दै गर्दा नि परमेश्वर पिता चाहिँ तपाईँ र मसँग बोल्नुहुन्छ। प्रियहरू, त्यही भएर धेरै चोटि पाउलले यो कुरालाई भन्छन् फिलिपी 4:6-7, कुनै कुरामा चिन्तित नहो तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादी सहित तिमीहरू बिन्ती परमेश्वर कहाँ जाहेर होस् भन्ने कुरा यहाँनिर पाउलले गर्छन्। अझ थेसलोनिकेतिर हेर्नुभयो भने त निरन्तर के गरिराख, प्रार्थना गरिराख भन्ने कुरा पाउलले सिकाउँछन्। यसको मतलब चाहिँ प्रार्थनाद्वारा पनि परमप्रभु तपाईँ र मसँग बोल्नु हुँदो रहेछ। जब हामी प्रार्थना गर्छौ नि, प्रार्थनाले चाहिँ तपाईँ र मलाई सुनाउने कुरा मात्र होइन, सुन्ने कुरामा पनि अगाडि बढाउँछ। जब हामी सुन्छौ अनि परमप्रभुलाई तपाईँ र मैले सुन्न सक्छौ र उहाँको आवाजलाई हामीले थाहा पाउन सक्छौ। प्रियहरू, अनि तपाईँ र मैले जब सुन्छौ परमप्रभुलाई प्रार्थनामा, परमेश्वरको मनको कुरा हामी बुझ्न सक्छौ। प्रियहरू, परमेश्वरले के चाहिँ तपाईँ र मेरो जीवनमा गर्न चाहिराख्नु भएको छ भन्ने कुरालाई हामीले सुन्न सक्छौ र बुझ्न सक्छौ। अनि चौथो कुरा चाहिँ नि, हाम्रो परमप्रभु चाहिँ परिस्थिति र घटनाद्वारा पनि तपाईँ र मसँग बोल्न चाहनुहुन्छ र उहाँ बोल्नु पनि हुन्छ। प्रियहरू, अनि परमेश्वरले कहिलेकाहीँ हाम्रो जीवनमा यस्तो घटना र परिस्थितिहरू ल्याइदिनुहुन्छ जुन परिस्थिति घटनाद्वारा चाहिँ उहाँले गर्नुभएको कामहरू हामीलाई देखाउनुहुन्छ। प्रियहरू, रोमी 8:28 हेर्यौँ भने यसरी लेखेको छ, हामी जान्दछौ उहाँलाई प्रेम गर्नेहरू र उहाँको अभिप्राय अनुसार बोलाएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाई गर्नुहुन्छ भन्ने कुरा। अनि प्रियहरू, यो परिस्थितिदेखि परमेश्वर बोल्नुहुन्छ भन्ने कुरामा नि म मेरो जीवनको गवाही राख्न चाहन्छु। प्रियहरू, जब कोरोना आयो, प्रियहरू, पहिलो लहरमा मलाई कोरोना लाग्यो, अनि जब मलाई कोरोना लाग्यो, मलाई यति बिघ्न खोकी लाग्थ्यो, यति बिघ्न मलाई चाहिँ ज्वरो आउँथ्यो। प्रियहरू, 103, 101, 102 ज्वरो आउँथ्यो। अनि यो कुरा हुँदै गर्दा चाहिँ मेरो कोरोना टेस्ट गर्दै गर्दा चाहिँ नि मलाई कोरोना देखियो, त्यही भएर म चाहिँ प्रियहरू हस्पिटलको आइसोलेसनमा म जान पुगेँ। अनि म त्यहाँनिर जाँदै गर्दा चाहिँ नि प्रियहरू, आइसोलेसनमा पस्दै गर्दा म आगोको भट्टीमा पसे जस्तो मलाई अनुभव हुँदै थियो। अनि जब म त्यो दुःख कष्टहरू त्यो परिस्थितिबाट जाँदै थिएँ, मलाई यस्तो शक्तिशाली तरिकाले परमप्रभु बोल्नुभयो, म सबै कुरा राख्न चाहन्न। म जब खोक्थे मेरो मुखबाट चाहिँ प्रियहरू रगत निस्किन्थ्यो, जब म खोक्थे मलाई चाहिँ बात गर्न गाह्रो हुन्थ्यो, तर परमप्रभुले के गर्नुभयो भन्दा नि, परमप्रभुले यो कुरालाई बताउँदै हुनुहुन्थ्यो मलाई, मैले तँलाई बोलावट दिएको हो भने तँलाई म निको पार्छु भन्दै हुनुहुन्थ्यो। अनि त्यो समय मैले यो पनि अनुभव गरे, मेरो ढाड एकदमै धेर दुख्थ्यो। प्रियहरू, ढाड दुख्दै गर्दा मैले परमप्रभुको छुवाईलाई अनुभव गर्न पाए। धेरै चोटि त म त्यो छुवाई चाहिँ त्यहाँनिर मरेका आत्माहरू भड्केर मेरो जीवनमा काम गर्न आएको, मलाई एटेक गर्न आएको भन्ने मलाई लाग्थ्यो। जब उहाँले मलाई छुँदै हुनुहुन्थ्यो प्रियहरू, मैले यो कुरालाई अनुभव गर्दै थिए। उहाँले मलाई हिब्रू 1:14 पढ भन्नुभयो। जब मैले हिब्रू 1:14 पढेँ नि, त्यहाँनिर चाहिँ यसो लेखिएको छ, विश्वास गर्नेहरूको लागि परम प्रभुले चाहिँ स्वर्गदूतहरू खटाउनु भएको छ सेवा गर्नको लागि भन्ने कुरा त्यहाँनिर मैले अनुभव गर्दै थिएँ। अनि म यो भन्न सक्छु प्रियहरू, परिस्थिति र घटनाबाट पनि परम प्रभु हामीसँग बोल्नुहुन्छ। अनि त्यो घटनाले चाहिँ मेरो विश्वासलाई चाहिँ नि अझ धेरै उचाइमा लगेको छ भन्ने कुरालाई म बताउन सक्छु। प्रियहरू, अनि पाँचौ कुरा चाहिँ परम प्रभु कसरी बोल्नुहुन्छ भन्दै गर्दा नि, अन्य विश्वासीको माध्यमद्वारा पनि परम प्रभु बोल्नुहुन्छ। प्रियहरू, किन परम प्रभु अरूबाट बोल्नुहुन्छ भने नि, जब तपाईँले उत्पत्ति 1:27 हेर्नुभयो भने परम

0: आफूले चाहिँ उहाँको मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भएको छ। जब उहाँले आफ्नै स्वरूपमा बनाउनु भयो अनि विश्वासी उहाँले बनाउनु भयो, कतिचोटि चाहिँ विश्वासीद्वारा पनि परम प्रभु हामीसँग बोल्नु हुँदो रहेछ। प्रियहरू, तपाईँ र मसँग धेरै चोटि त्यस्तो अनुभव होला, हामी एकदमै चोर अवस्था अनि भयङ्कर डरलाग्दो अवस्थाबाट जाँदै गर्दा विश्वासीहरूले दिएको वचनले हामीलाई प्रोत्साहन मिलेको थियो होला, विश्वासीले भन्दै गरेको कुराद्वारा परमेश्वरले बोल्नु भएको कुरा हो भनेर हामीले विश्वास गर्दैथ्यौँ होला। अनि तपाईँ र मैले नि एपिसी 4:11-12 हेऱ्यौँ भने यहाँनिर धेरैचोटि नै परम प्रभुको दासद्वारा पनि परमेश्वर तपाईँ र मसँग बोल्नुहुन्छ। जस्तै कतिचोटि चाहिँ उहाँको दासहरूद्वारा तपाईँ र मसँग परम प्रभु बोल्नुहुन्छ। किन भन्दै गर्दा चाहिँ क्रिस्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होऊन् भनेर परम प्रभु अन्य विश्वासीहरूद्वारा तपाईँ र मसँग बोल्नुहुन्छ। प्रियहरू, यो कुरा म तपाईँलाई बताउँदै गर्दा मदर टेरेसाको बारेमा बताउन मन लाग्यो। प्रियहरू, जब उहाँ चाहिँ आफ्नो देश छोडेर कलकत्तामा सेवा गर्न आउनुभयो, सेवा गर्न आउँदै गर्दा नि म धेरै लामो कहानी बताउन चाहन्न, जब उहाँ सेवा गर्न आउनुभयो अनि उहाँले चाहिँ कुष्ठरोग लागेका व्यक्तिहरूलाई, घाउै घाउ भएका व्यक्तिहरूलाई सेवा पुर्याइराख्नु भएको थियो। उहाँले सेवा पुर्याउँदै गर्दा उहाँको इन्डियामा चर्चा हुन थाल्यो अनि त्यो चर्चा हुँदै गर्दा धेरैचोटि पत्रकारहरूले उहाँलाई सोध्नलाई, इन्टरभ्यू लिनलाई कोसिस गरिराखेको थिए। अनि एकचोटि उहाँले इन्टरभ्यू दिने कुरामा के भन्दै हुनुहुन्थ्यो भन्दै गर्दा चाहिँ प्रियहरू, उहाँलाई पत्रकारले चाहिँ यसरी सोधेको थियो, तपाईँ यी मानिसहरूलाई किन सेवा पुर्याउनुहुन्छ भन्दै गर्दा अनि मदर टेरेसाले चाहिँ यो कुरालाई बताएको थियो, म प्रत्येक मानिसमा चाहिँ येशूलाई देख्दछु भनेको थियो। प्रियहरू, अनि योबाट म भन्न चाहन्छु, परम प्रभु चाहिँ नि अन्य विश्वासीको माध्यमद्वारा तपाईँ र मसँग बोल्नुहुन्छ। प्रियहरू, यति मात्र होइन, तपाईँ र मैले पुरानो करारतिर हेऱ्यौँ भने नि परम प्रभु चाहिँ विश्वासीबाट मात्र बोल्नुहुन्न, यदि परम प्रभु चाहनुभयो भने नि परमेश्वरले जनावरलाई शुद्ध बोल्नको लागि प्रयोग गर्न सक्नुहुन्छ। प्रियहरू, यदि तपाईँले गन्ती 22:28 हेर्नुभयो भने त्यहाँनिर यस्तो छ, परम प्रभुले गदाको मुख खोलिदिनु भयो र त्यसले बालमलाई भन्यो, मैले तपाईँको के गरेको छु र तपाईँले मलाई 3 पिट्नु भयो भनेको छ। यहाँनिर परमेश्वरले चाहनु भयो भने नि तपाईँ र मसँग चाहिँ जनावरदेखि पनि उहाँ बोल्न सक्नुहुने रहेछ। प्रियहरू, मैले यो हावागफ गरिराखेको छुइनँ, मैले गन्ती 22:28 अनुसार चाहिँ तपाईँलाई मैले भनिराखेको छु। परमेश्वर अन्य व्यक्तिहरूद्वारा पनि तपाईँ र मसँग बोल्नुहुन्छ। अनि प्रियहरू, छैटौँ कुरा चाहिँ के हो भन्दा नि परम प्रभु सपना र दर्शनदेखि बोल्नुहुन्छ। अनि परम प्रभु सपना र दर्शनसँग बोल्नुहुन्छ भन्ने कुरालाई चाहिँ हामीले कहाँदेखि थाहा पाउन सक्छौँ भने नि योसेफको जीवनमा हेर्यौँ भने पनि योसेफसँग परम प्रभु दर्शनमा बोल्नु भएको थियो। यदि तपाईँ मैले पत्रुसलाई हेर्यौँ भने पनि पत्रुसलाई पनि परम प्रभुले दर्शन दिनुभएको थियो भन्ने कुरा हामीले बुझ्न आवश्यक छ। अनि परमेश्वरले तपाईँ र मसँग कतिचोटि चाहिँ प्रियहरू सपनी र दर्शनदेखि पनि बोल्न चाहनुहुन्छ। उहाँ तपाईँ र म सुतिराखेको बेला पनि उहाँले सपना देखाउन सक्नुहुन्छ र तपाईँ र मलाई उहाँले दर्शन देखाउन पनि सक्नुहुन्छ। प्रियहरू, अनि किन उहाँले यो दर्शन र सपनीदेखि बोल्नुहुन्छ भने नि उहाँ बोल्ने माध्यम यो पनि हो, सपना र दर्शनदेखि पनि उहाँ बोल्नुहुन्छ। किन यो कुरा चाहिँ आवश्यक छ भन्दा नि योएल 2:28 हेर्यौँ भने त्यहाँनिर यसरी लेखिएको छ, यसपछि म मेरो आत्मा सबै मानिसहरूमाथि खनाउनेछु, तिनीहरूका छोरा छोरीले अगमबाडी बोल्नेछन्, तिनीहरूका बुढा मानिसहरूले सपनी दर्शन हुनेछन् र तिनीहरूका युवाहरूले दर्शन देख्नेछन् भनेको कारणले परम प्रभु सपनी र दर्शनदेखि पनि बोल्नुहुन्छ। प्रियहरू, यति मात्र होइन, तपाईँ र मैले प्रेरित 2:27 हेर्यौँ भने यसरी लेखिएको छ, लुकाले आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परम प्रभु भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरो आत्मा खनाइदिनेछु र तिनीहरूका छोराहरू र तिनीहरूको छोरीहरूले अगमबाडी बोल्नेछन् र तिनीहरूका युवाहरूले दर्शन देख्नेछन् र तिनीहरूका बुढापाकाहरू सपनी दर्शी हुनेछन्। हालेलुया। अनि यो कुराबाट हामी थाहा गर्न सक्छौ, परमेश्वरको वचनले चाहिँ उहाँ चाहिँ सपना र दर्शनबाट बोल्नुहुन्छ भनेर भनेको कारण परमेश्वर सपनी र दर्शनदेखि बोल्नुहुन्छ। हालेलुया। अनि परम प्रभु बोल्ने अर्को तरिका चाहिँ कस्तो भन्दै गर्दा नि प्रियहरू, हामीहरू परमेश्वरको शान्तिमा हुँदै गर्दा पनि उहाँ तपाईँ र मसँग बोल्नुहुन्छ। प्रियहरू, जब तपाईँ र म उहाँको शान्तिमा जान्छौ, जब हाम्रो इच्छाहरू चलिराखेको हुन्छ तर हामीले भित्र परमेश्वरको शान्तिलाई अनुभव गरेका छौँ भने पनि नि उहाँ धेरैचोटि तपाईँ र मसँग बोल्नुहुन्छ। प्रियहरू, अनि उहाँले यो कुरालाई भन्नुहुन्छ, जसले मलाई सुन्छ, जसले मलाई खोज्छ, उसले मलाई भेट्टाउँछ भनेर परमेश्वरको वचनले भन्छ। अनि जो मेरो नजिकमा आउँछ म उसको नजिकमा जानेछु भनेर पनि परमेश्वरको वचनले भन्दछ। प्रियहरू, यदि हामी परमेश्वरको शान्तिमा अथवा विश्राममा छौँ भने पनि नि परम प्रभु हामीसँग बोल्नुहुन्छ। अनि कलसी 3:15 यही बताउँछ प्रियहरू, ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस् भनेर पाउलले कलसीको मण्डलीलाई बताउँछन्। यदि हामी शान्तमा छौँ भने पनि नि परमेश्वरको शान्तिले हाम्रो आत्मालाई बोल्नलाई दिनु हुँदो रहेछ। प्रियहरू, अब हामी जब शान्तिमा जान्छौँ नि परमेश्वर हामीसँग बोल्नु हुँदो रहेछ भन्ने कुरा तपाईँ र मैले थाहा गर्नु आवश्यक छ। अनि प्रियहरू, 8 कुरा चाहिँ के छ भन्दा, परमेश्वर हामीसँग सानो आवाज र मधुर आवाजमा बोल्न चाहनुहुन्छ। प्रियहरू, तपाईँ र मैले परमेश्वरलाई बोल्न दियौँ भने चाहिँ उहाँ तपाईँ र मसँग बोल्नुहुन्छ। प्रियहरू, जब हामी मौनतामा हुन्छौँ हामीले उहाँलाई बोल्न दिन्छौँ, जब हामी शान्तमा हुन्छौँ परमेश्वर हामीसँग बोल्नुहुन्छ। अनि हामी मौनतामा हुँदै गर्दा, हामी एकदमै शान्तमा हुँदै गर्दा चाहिँ नि हाम्रो विचारलाई, हाम्रो सोच र हाम्रो इच्छालाई हामीले एक साइड लगाएर हामी परमेश्वरको उपस्थितिमा बसिराखेको हुन्छौँ। जब हामी परमेश्वरको उपस्थितिमा बस्छौँ परम प्रभु हामीसँग बोल्नुहुन्छ। प्रियहरू, 1 राजा 19:12 हेर्नुभयो भने यहाँनिर एलियासँग परम प्रभु बोल्नु भएको छ। भुइँचालो पछि एउटा आगो आयो, तर आगोमा परम प्रभु हुनुहुन्न थियो। अनि आगो पछि एउटा मधुर कानो खुसी आयो। अब एलियाले त्यो सुने, तब तिनले आफ्नो खास्टोले मुख छोपे र बाहिर गएर ओडारको मुखमा उभिए। तब एउटा आवाजले तिनलाई भन्यो, एलिया त यहाँ के गर्दैछस् भनेर। अनि प्रियहरू, जब हामी मौनतामा हुन्छौँ नि परमेश्वर चाहिँ मधुर आवाजमा हामीसँग बोल्नु हुँदो रहेछ। अनि अहिलेको प्रार्थनाहरू, अहिलेको परमेश्वरलाई सुन्ने चलन चल्ती चाहिँ कस्तो छ भन्दा नि प्रियहरू, ल परमेश्वर यो जुटाइदिनु, यो गरिदिनुहोस्, त्यो गरिदिनुहोस्, यो भइराखेको छ, त्यो भइराखेको छ भनेर हामी आमेन गरेर हिँड्छौँ। तर हामी परमेश्वरलाई सुन्न चाहँदैनौँ प्रियहरू। अनि यो व्यस्तताको संसारमा चाहिँ नि कतिचोटि दुष्टले हामीलाई परमेश्वरको आवाज सुन्नदेखि वञ्चित गरिराखेको छ। प्रियहरू, तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दा, आफूलाई मानतामा राखेर परमेश्वरको मधुर आवाज सुन्नु चाहिँ तपाईँ र मेरो जीवनको लक्ष्य हुनु आवश्यक छ। प्रियहरू, अनि अर्को कुरा चाहिँ के हो भन्दा चाहिँ नि हाम्रो अनुभवबाट उहाँ बोल्न चाहनुहुन्छ। तपाईँ र मैले गरेका व्यक्तिगत अनुभवहरू, उहाँको आश्चर्यका कामहरू, उहाँले जुटाउनु भएका कामहरू, उहाँले परिवारमा गर्नुभएको कामहरू, उहाँले मण्डलीमा गर्नुभएको कामहरू देख्दै गर्दा चाहिँ नि परम प्रभु त्यो अनुभवबाट पनि हामीसँग बोल्न चाहनुहुन्छ। प्रियहरू, 2 कुरन्थी 1:4 यो भन्छ, उहाँले हामीलाई सबै दुःखमा सान्त्वना दिनुहुन्छ ताकि हामी परमेश्वरबाट पाएको यही सान्त्वनाले कुनै पनि दुःखमा परेको मानिसहरूलाई सान्त्वना दिन सकौँ भनेर। प्रियहरू, हामी जब दुःखबाट, कठिनाईबाट, अभावबाट जाँदै गर्दा पनि नि परम प्रभु चाहिँ हामीसँग बोल्नुहुन्छ। किन भन्दा चाहिँ उहाँको गवाही हुनको लागि प्रियहरू, अनि तपाईँहरू मैले यो कुरालाई बुझ्नु पर्छ प्रियहरू, जब हामी परमेश्वर बोल्नुहुन्छ भन्ने कुरालाई हामीले हाम्रो हृदयमा लिन्छौ, हामीले विश्वास गर्छौ, साँच्चै नै परम प्रभु तपाईँ र मसँग बोल्नुहुन्छ, साँच्चै नै परम प्रभुले तपाईँ र मेरो जीवनमा उहाँको आवाजलाई पठाउनुहुन्छ प्रियहरू। किन म यो कुरा भन्दैछु भन्दाखेरि नि प्रिय, लुका 20:28 हेर्नु भने उहाँ चाहिँ मृतहरूको परमेश्वर हुनुहुन्न तर जीवितहरूको परमेश्वर हुनुहुन्छ। यसको मतलब चाहिँ उहाँ चाहिँ बोल्ने परमेश्वर हुनुहुन्छ, उहाँ चाहिँ तपाईँ र मसँग कुराकानी गर्ने परमेश्वर हुनुहुन्छ, उहाँ चाहिँ आफ्नो बारेमा तपाईँलाई भन्न चाहने परमेश्वर हुनुहुन्छ। के तपाईँले परमेश्वरको आवाजलाई सुनिराख्नु भएको छ प्रियहरू? यो वचन सुन्दै गर्दा तपाईँलाई नि सामान्य लाग्ला, तर यो वचनभित्र लुकेको रहस्य तपाईँले जब थाहा पाउनुहुन्छ नि, तपाईँ स्पष्टसँग परमेश्वरको आवाज सुनेर उहाँको उद्देश्य मेरो जीवनमा के छ भन्ने कुरा तपाईँले थाहा गर्नुहुन्छ प्रियहरू। म तपाईँलाई यही उत्साह दिन चाहन्छु, तपाईँ चाहिँ परमेश्वरको आवाज सुन्ने व्यक्ति भएको परमेश्वर चाहनुहुन्छ। तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्। जय मसीह।
1: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 98185847 र 98135847 98135847। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोसिस गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। म तपाईँहरूकै नियमित प्रस्तोता ममता नेपाली। आजको कार्यक्रम पनि सुन्नको लागि तपाईँ एकदमै तयारीको साथमा सहभागी भइदिनु भएको लागि धेरै धेरै धन्यवाद छ। कार्यक्रम नारी आशा टीडब्ल्यूआर नेपालद्वारा निर्मित रेडियो कार्यक्रम हो, विशेष रेडियो कार्यक्रम हो तपाईँ र म जस्तै महिलाहरूको लागि। कार्यक्रममा हामी हाम्रा समस्याहरूको बारेमा, चुनौतीहरूको बारेमा, भावनाहरूको बारेमा कुरा गर्छौं, तर त्योभन्दा बढ़ी हामीसँग भएको आशाको बारेमा कुरा गर्छौं जुन ख्रिस्ट येशूमा हामीले पाउँदछौं। कार्यक्रममा आजको विषय तपाईँहरूमध्ये धेरैजनासँग रिलेट गर्छ होला भन्ने मैले विश्वास लिएको छु। हामी हाम्रो जीवनमा कतिवटा निर्णयहरू लिन्छौं जुन निर्णयमा हाम्रो सबै परिवार सहमत हुँदैन, सबै परिवारले हामीले गरेकै निर्णयमा हामीलाई साथ दिन्छ भन्ने छैन। सानातिना निर्णयमा त यस्तो कुराले हामीलाई कति अप्ठ्यारो बनाउँछ होइन। उदाहरणको लागि, कुनै दिन तपाईँले केही तरकारी, आफूलाई मनपर्ने तरकारी तपाईँले बनाउनुभयो, तर परिवारका बाँकी सदस्यलाई त्यो तरकारी मन पर्दैन थियो भनेदेखि त्यसले त कहीँ कतै अप्ठ्यारो बनाउँछ भने, जीवनमा लिइने ठूला निर्णयहरू, मृत्यु र जीवनसँग सम्बन्धित निर्णय होइन, आस्थाको विषयको निर्णय, यो विषयहरूले चाहिँ परिवारमा कहिलेकाहीँ एकदम ठूलो फाटो पनि ल्याइदिन सक्छ। त्यस्तो हुँदाखेरि कसरी चाहिँ तपाईँले सही छनौट गर्नुभएको छ त्यसमा तपाईँ अडिन चाहनुहुन्छ, तर परिवारसँग चाहिँ कसरी एडजस्टमेन्ट गर्ने त? तपाईँले लिएको निर्णयलाई परिवारले पछ्याएको छैन, या तपाईँले विश्वास गरेको कुरालाई परिवारले विश्वास गरेको छैन, तपाईँले अपनाएको आस्थालाई परिवारले अपनाएको छैन, त्यो अवस्थामा परिवारमा कस्तो खालको वातावरण सृजना हुन्छ र त्यो अवस्थामा तपाईँ के गर्न सक्नुहुन्छ भन्ने विषयमा आज हामी कुरा गर्नेछौ। यो विषय जति कम्प्लिकेटेड सुनिन्छ वास्तवमै त्यति नै कम्प्लिकेटेड छ, पनि अझ त्योभन्दा बढी पनि छ होला, किनकि हामीले परमेश्वरमा विश्वास गर्ने छनौट गर्यौं, प्रभुलाई ग्रहण गर्यौं, तर हाम्रो परिवारमा अरू बाँकी सदस्यहरूले हाम्रो विश्वासलाई बुझ्नु भएको छैन, नहुन सक्छ। र यो अवस्थामा दिन प्रतिदिन हामी एउटा परिवारमा बस्छौं, 24 घण्टा हामी सँगै बिताउँछौं, त्यो अवस्थामा चाहिँ कसरी चाहिँ हाम्रो सम्बन्धहरू चाहिँ कसरी फरक पर्न जान्छ, अथवा के कस्ता गलत फ्यामिलीका कुराहरू आउँछन्, ती कुराहरू चाहिँ आजको कार्यक्रममा, आजको बसाइमा हामी कुराकानी गर्न जाँदैछौँ। मैले अघि नै पनि भने यो विषयमा तपाईँहरूमध्ये धेरैजना दिदी बहिनीहरू रिलेट गर्न सक्नुहुन्छ जस्तो मलाई लाग्छ। आज हामी यस्तो अवस्थामा पनि कसरी हाम्रो विश्वासमा दह्रो हुने, परिवारप्रतिको जिम्मेवारी अझै पनि कसरी निभाउने भन्ने विषयमा हामी कुराकानी गर्नेछौ। कार्यक्रम अन्तिम समय सुन्नुहोस्, आजको कार्यक्रम तपाईँको लागि पक्कै आशिषित हुनेछ।

प्रिय मित्र, सायद तपाईँले येशूलाई विश्वास गर्नुभएको छ, तर तपाईँको परिवारले अझै पनि त्यो विश्वासलाई बुझ्न सकेको छैन। सायद तपाईँको श्रीमान फरक आस्थामा हुनुहुन्छ होला। सायद तपाईँको सासू ससुरा तपाईँलाई गलत रूपले बुझिरहनु भएको हुन सक्छ, र सायद तपाईँको आफ्नै आमा बुवाले पनि तपाईँलाई अब त पहिला जस्तो भएन, त चेन्ज भइस होइन, अथवा तैँले त आफ्नो सबै कुराहरू त्यागिस्, हाम्रो परम्परा चाहिँ तैँले छोडिस भन्ने तपाईँलाई भनाइहरू सुनाउनुहुन्छ होला। यदि तपाईँ यस्तो परिस्थितिमा हुनुहुन्छ भने आजको कार्यक्रम विशेष रूपमा तपाईँको लागि हो। सबैभन्दा पहिले त एउटा कुरा सम्झिनुहोस्, परमेश्वरले तपाईँको परिस्थिति देख्नुहुन्छ, उहाँ तपाईँको पीड़ालाई बुझ्नुहुन्छ। मेरो एकजना मित्र हुनुहुन्छ, साथी हुनुहुन्छ, उहाँले यीशुख्रिष्टमा विश्वास गर्नुभयो, उहाँले सुसमाचार सुन्नुभयो र यीशुख्रिष्टको बारेमा उहाँले गर्नुभएका कुरामा र उहाँ मात्रै एक साँचो ईश्वर हुनुहुन्छ भन्ने कुरा विश्वास उहाँले गर्नुभयो र आफ्नो जीवन यीशुमा सुम्पर्नुभयो। यो कुरा उहाँको लागि जति उत्साहित थियो, जति ठूलो कुरा थियो, यसले त्योभन्दा ठूलो एउटा समस्या परिवारमा खड़ा गराइदियो। उहाँको जीवनमा जब उहाँले प्रभुमा विश्वास गर्नुभयो तब सबैभन्दा कठिन उहाँले भोग्नु परेको कुरा भनेको समाजबाट या अरू मानिसबाट थिएन, तर आफ्नो परिवारबाट नै थियो। उहाँको जीवनमा पक्कै पनि हामी महिलाहरूको जीवनमा हाम्रो परिवारसँगको सम्बन्ध हाम्रो लागि कति ठूलो महत्व राख्छ, आफ्नो श्रीमान, आफ्नो परिवारका सदस्य होइन, आफन्त, यी कुराहरूमा हामी कति धेरै भावनात्मक रूपमा पनि जोडिएका हुन्छौँ, हामी यसलाई कति महत्व दिन्छौँ। तर जब आफूले गरेको सही नै निर्णय गर्दा पनि जब परिवार चाहिँ आफ्नो अगेन्स्ट होइन आफ्नो विपक्षमा खड़ा हुनुहुन्छ, त्यो कुराले हामीलाई कति धेरै पीड़ा दिन्छ होइन। कतिवटा कुराहरूको प्रश्नहरूको एक्लै हामीले सामना गर्नुपर्दा हामी कतिचोटि टुट्न पुग्छौ। तर मेरो साथीले आफ्नो परिवारसँग कहिले पनि यो विषयमा झगडा गर्नु भएन, पक्कै पनि उहाँलाई चाहिँ कतिवटा प्रश्नहरू सोधियो होइन। अब चर्च जान थालेपछि विभिन्न खालका कुराहरू उहाँलाई सोधियो, तर कहिले पनि उहाँले त्यो विषयमा आफ्नो परिवारसँग झगडा गर्नु भएन। कसैलाई पनि आफ्नो विश्वास जबरजस्ती चाहिँ होइन, अब मैले यो कुरा छनौट गरेँ तपाईँहरूले पनि यस्तै गर्नुपर्छ भनेर उहाँले आफ्नो परिवारलाई, आफ्नो श्रीमानलाई कहिले पनि जबरजस्ती त्यो कुरा स्वीकार्न लगाउनु भएन, कहिले पनि त्यो कुरा निकाल्नु भएन। अनि घरमा बिस्तारै वातावरण चाहिँ के हो त, बदलिन थाल्यो, उहाँलाई गर्ने व्यवहारहरू बदलिन थाल्यो। उहाँले चाहिँ प्रार्थना गर्दाखेरि चाहिँ परिवारका सदस्यहरू अब हाँसिदिने, खिल्ली उडाइदिने होइन, अब हरेक शनिबार मण्डली जाँदा प्रश्न गर्ने, अनि कहिले काहीँ चाहिँ नमिठो तितो शब्दहरू पनि उहाँको आस्थाको बारेमा चाहिँ उहाँको परिवारले सुरु सुरुमा सुनाउनुहुन्थ्यो अरे। उहाँले चाहिँ एक दिन आफ्नो एकदमै मण्डलीको वृद्ध आमासँग सोध्नु भएछ कि अब म के गरौँ, मेरो परिवारमा यस्तो छ, मैले प्रभुलाई चिने ग्रहण त गरेँ, तर मेरो परिवारको कारणले गर्दा म साह्रै दुःखी छु। अब म उहाँहरूसँग झगडा गर्न, उहाँहरूसँग म भनाभन गर्न पनि चाहन्न, तर उहाँहरूले गरेको कतिवटा व्यवहारले चाहिँ मलाई एकदमै गाह्रो भएको छ भनेर चाहिँ उहाँले मण्डलीको एकजना वृद्ध आमासँग सल्लाह माग्नु भएछ। अनि उहाँको जो आमासँग उहाँले कुरा सेयर गर्नुभयो, उहाँले भनेको कुराले चाहिँ उहाँको जीवनलाई परिवर्तन गर्यो, उहाँको विश्वासलाई अझै बलियो बनायो र आफ्नो परिवारलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको उहाँले सुनाउनुहुन्थ्यो। त्यो आमाले चाहिँ उहाँलाई भन्नुभएछ कि नानी, तिम्रो जीवनले तिम्रो मुखभन्दा धेरै बोलोस् होइन, तिमी पक्कै पनि आफ्नो परिवारलाई यो कुराहरू सुनाउन चाहन्छौ होला, भन्न चाहन्छौ होला, तर तिम्रो जीवनले चाहिँ उहाँहरूलाई त्यो कुरा सुनाओस्, तिम्रो शब्दहरू भन्दा पनि तिम्रो व्यवहारले चाहिँ तिम्रो आस्थाको बारेमा बढी बोलोस् भनेर उहाँले चाहिँ सुझाव दिनुभएछ। त्यो वाक्य सम्भवतः मेरो साथीले अहिले पनि त्यस्तै ताजा गरी सम्झिनुहुन्छ र उहाँ बेला मौकामा त्यो कुराहरूलाई दोहोऱ्याइरहनुहुन्छ कि कसरी आमाले भनेको त्यो कुराले चाहिँ उहाँको जीवनलाई परिवर्तन गर्यो, कसरी आफ्नो परिवारलाई हेर्ने नजर परिवर्तन भयो, कसरी उहाँहरूले भनेका कुरालाई आफूले कुन तरिकाले लिने भन्ने कुरा पनि परिवर्तन भयो भन्ने कुरा उहाँ अझै पनि सुनाउनुहुन्छ। उहाँ सुनाउनुहुन्छ कि त्यस पश्चात उहाँले चाहिँ अझै आफूलाई धैर्यवान बनाउनु भयो, अझै धैर्य गर्न सिक्नुभयो, घरको काम अझै मन लगाएर गर्न थाल्नुभयो। आफ्नो सासू ससुरा बिरामी हुँदाखेरि सेवा त उहाँ पहिला पनि गर्नुहुन्थ्यो, तर अहिले छुट्टै जोस र छुट्टै प्रेमको साथमा चाहिँ आफ्नो परिवारको सेवा गर्न चाहिँ उहाँले थाल्नुभयो। बिस्तारै परिवारले त्यो परिवर्तन देख्न थाल्यो, परिवारले चाहिँ त्यो एउटा उहाँको जीवनमा आएको परिवर्तन, उहाँको व्यवहारमा, बोलीमा, उहाँको काम गराईमा, उहाँले गर्ने सेवामा आएको त्यो छुट्टै खालको
खालको एउटा परिवर्तनहरू देख्न थाल्नुभयो। अनि बिस्तारै त के हो त विश्वास उहाँहरूको के हो त आफ्नो आफ्नो बुहारीले आफ्नो श्रीमतीले अपनाएको विश्वासप्रति उहाँहरूको एउटा सकारात्मक सोच चाहिँ बढ्न थाल्यो। किनकि पक्कै पनि मेरो साथीले आफ्नो आस्था जुन कुरा सही छ त्यो कुरा छनौट गरेर पुराना कति कुराहरू चाहिँ बदल्नु भएको थियो, तर परिवारप्रतिको प्रेम र जिम्मेवारी उहाँबाट कहिले पनि त्यसबाट भाग्न उहाँले खोज्नु भएको थिएन र आजै पनि उहाँहरूको परिवारले प्रभुमा विश्वास गरिसक्नु भएको छैन। तर आज त्यो परिवारमा उहाँको विश्वासलाई आस्थालाई लिएर हेर्ने नजर चाहिँ परिवर्तन भएको छ। तपाईँहरू पनि कतिजनाको गवाही यस्तै नै छ होला। तपाईँ पनि कतिजना परिवारमा एक्लो विश्वासी हुनुहुन्छ होला। तपाईँले विश्वास गरिरहँदा तपाईँको श्रीमानले विश्वास गर्नुभएको छैन होला, छोराछोरीले विश्वास गरेका छैनन् होला, तपाईँको घर परिवारमा अरू सदस्यले विश्वास गरेका छैनन् होला र यो कुरा गाह्रो हुन्छ। मेरै साथीको जीवनबाट पनि म यो कुरा बुझ्न सक्छु। म कति पटक उहाँको आँखामा चाहिँ त्यो पीड़ा देख्थे कि त्यो एउटा तृष्णा देख्थे कि जुन परमेश्वर उहाँले पाउनु भएको छ त्यो परमेश्वर चाहिँ परिवारले पनि पाओस्, होइन कमसे कम मेरो आस्थाको बारेमा नराम्रो नबोलिदिए हुने, मलाई चित्त दुख्ने कुरा नबोलिदिए हुने भन्ने त्यो एउटा तृष्णा उहाँको जुन आँखामा म देख्थेँ त्यो कुराले कहिले काहीँ मलाई पनि साह्रै नमजा लाग्थ्यो। तर उहाँले कहिले पनि त्यो कुरालाई नकारात्मक रूपले लिनु भएन र आमाको सल्लाह अनुसार, मण्डलीको आमाको सल्लाह अनुसार उहाँले आफ्नो काम कर्तव्य प्रेम जुन थियो त्यो कुरालाई अझै बढाउनु भयो र उहाँको जीवनै आज उहाँको आफ्नै परिवारको लागि एउटा गवाही बनेको छ। हुनसक्छ तपाईँ पनि यस्तै कुराबाट गुज्रिनु भएको छ होला र त्यही आमाले दिनुभएकै सल्लाहलाई म फेरि एकचोटि दोहोर्याउन चाहन्छु कि तपाईँको विश्वास नगर्ने परिवारको अगाडि तपाईँको जीवन नै धेरै बोलोस्। तपाईँको शब्दभन्दा तपाईँको जीवनले नै उहाँहरूलाई चाहिँ सुसमाचार सुनाओस्। प्रिय मित्र, जब हाम्रो परिवारले हाम्रो विश्वास बुझ्दैन या हाम्रो आस्थाको बारेमा चाहिँ उनीहरूले नराम्रो कुरा भन्छन् या प्रश्न गर्छन् त्यतिखेर हाम्रो प्रतिक्रिया के हुन्छ, तपाईँ कस्तो प्रतिक्रिया जनाउनुहुन्छ? तपाईँलाई रिस उठ्छ कि बहस गर्न मन लाग्छ कि होइन आफूलाई म चाहिँ एकदमै सही छु भनेर साबित गर्ने तपाईँ प्रयास गर्नुहुन्छ कि के गर्नुहुन्छ? यो स्वाभाविक मानवीय प्रतिक्रियाहरू हुन् होइन। जब हाम्रो हामी सही छौ भन्ने हामीलाई थाहा छ, हामीले सही कुरा छनौट गरेका छौ भन्ने पनि हामीलाई थाहा छ, त्यति हुँदा हुँदै पनि यदि कसैले बारम्बार तपाईँको आस्थामा प्रश्न गर्छ होइन तपाईँलाई चाहिँ नराम्रा कुराहरू भन्छ भने रिस उठ्नु पनि स्वाभाविक हो, बहस गर्न मन लाग्नु पनि स्वाभाविक हो र आफूलाई होइन म त यस्तो यस्तो भनेर आफूलाई सही साबित गर्छु भनेर त्यो एउटा जोस चल्नु पनि स्वाभाविक हो। तर बाइबलले हामीलाई अर्को एउटा बाटो पनि देखाएको छ, तिमीहरूका शत्रुलाई प्रेम गर। बाइबलले हामीलाई हाम्रो विश्वासमा नभएका मानिसलाई होइन तर लिटरल शत्रुलाई पनि प्रेम गर्नको लागि बाइबलले हामीलाई भनेको छ भने हामी आफ्नै परिवार जसले विश्वासलाई बुझ्नु भएको छैन उहाँसँग झैझगडा गर्ने त कुनै पनि अप्सनै छैन। परिवारले तपाईँको विश्वास बुझेन भनेर उहाँहरूलाई घृणा गर्ने, उहाँहरूलाई नराम्रो भन्ने अथवा उनीहरूभन्दा आफू नै सही भनेर देखाउने प्रतिस्पर्धा हामीले गर्नुपर्छ भनेर बाइबलले हामीलाई सिकाएको छैन। तर यदि यीशुले शत्रुलाई त प्रेम गर्न सिकाउनु भयो भने हामी आफ्नै परिवारलाई झन् कति धेरै प्रेमले हामीले व्यवहार गर्नुपर्छ होला। भलै उहाँहरू फरक आस्थाको फरक विश्वासको हुनुहुन्छ भने तापनि उहाँहरूप्रति हाम्रो प्रेम, हामीले गर्ने आदर अझै कति धेरै गहिरो र कति धेरै घनिष्ठ हुनुपर्छ होला।

0: पहिलो पत्रुसको पुस्तक 2:17 हामीलाई सबैको आदर गर्न भनेर बताएको छ। हाम्रो विश्वास फरक हुन सक्छ, तर हामी बीचमा आपसी सम्मान चाहिँ हराउनु हुँदैन। तपाईँको परिवारमा तपाईँ एक्लो विश्वासी हुन सक्नुहुन्छ, तपाईँ फरक आस्थाको हुन सक्नुहुन्छ, तर यसको मतलब तपाईँले आफ्नो परिवारलाई चाहिँ अब अपमान गर्न तपाईँलाई छुट छ अथवा उहाँहरूलाई आदर नगरे पनि हुन्छ भन्ने होइन। तर बाइबलले हामीलाई पटक पटक एक अर्काप्रति सम्मानजनक व्यवहार गर्नको लागि बताएको छ, भले त्यो व्यक्ति फरक आस्थाको किन नहोस्, फरक विचारको या फरक एउटा धार्मिक आस्थाको किन नहोस्, हामीले सबैजनालाई आदर गर्नुपर्दछ, नम्र बोल्नु पर्दछ र सबैजनाको विचारलाई चाहिँ हामीले सम्मान गर्न सिक्नु पर्दछ, धैर्यपूर्वक सुन्न हामीले सिक्नु पर्दछ। यदि तपाईँ विश्वासमा आउनु भएको छ तर आफूले आफूलाई एकदमै अरूभन्दा भिन्न मानेर होइन म चाहिँ सबैभन्दा सही छु भन्ने एउटा घमण्डले तपाईँ फुल्नुहुन्छ र आफ्नो परिवारप्रति तपाईँ अपमानजनक व्यवहार गर्नुहुन्छ, उहाँहरूसँग चाहिँ तपाईँ रुखो बोल्नुहुन्छ अथवा उहाँहरूको कुरालाई तपाईँ वास्ता गर्नुहुँदैन भने ख्रिस्टले दिनुभएको सन्देश अनुसारको तपाईँको जीवन हुन्छ र हुँदैन नि। यदि हामी ख्रिस्टलाई चाहिँ पछ्याउने छनौट हामीले गर्छौ तर उहाँले सिकाउनु भएको नम्रता, प्रेम, धैर्य, एकअर्कालाई क्षमा गर्ने, आदर गर्ने, प्रेम गर्ने कुरालाई चाहिँ हाम्रो जीवनमा समावेश गर्दैनौ भने तपाईँ र मेरो जीवनले अन्य आस्था मान्ने हाम्रो परिवारलाई कस्तो सन्देश दिन्छ? किनकि हाम्रो जीवन नै उहाँहरूको लागि सुसमाचार हो। हाम्रो जीवन, हामीले बोल्ने कुरा, भन्ने कुरा, हाम्रो हामीले गर्ने व्यवहार, यी कुराहरूले नै मानिसहरूले या हाम्रो परिवारले चाहिँ हाम्रो जीवनबाट ख्रिस्टलाई चिन्ने हो। तर यदि हामी ख्रिस्टलाई पछ्याउने छनौट गरेर पनि एकदमै खराब आचरण हामीले अँगालेका छौँ भनेदेखि चाहिँ हामी कुनै पनि आधारमा ख्रिस्टलाई पछ्याउने मानिसहरू भनेर चिन्न सक्दैनौँ। फरक आस्था भएका परिवारका सदस्यहरू भएको घरमा धैर्यता हुनु अति नै आवश्यक कुरा हो। हरेक मानिसको मन परिवर्तन एकै दिनमा हुन्छ भन्ने छैन। जस्तो तपाईँले यीशुलाई चिन्नुभयो, तपाईँले सुसमाचार सुन्नुभयो र तपाईँले उहाँलाई पछ्याउने छनौट गर्नुभयो र तपाईँ मण्डली जान थाल्नुभयो या प्रभुलाई तपाईँले ग्रहण गर्नुभयो, अब त्यही रफ्तारमा तपाईँका परिवारका अरू सबै सदस्यले पनि छिटै नै उहाँहरूको मन परिवर्तन गरिहाल्नुहुन्छ र तपाईँले अपनाउनु भएको आस्थामा आइहाल्नुहुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन। मानिसको मन एकै दिनमा परिवर्तन हुँदैन। हामी पनि त एकै दिनमा सबै कुरा बुझ्न सक्दैनौ नि, होइन? हामी विश्वासमा आउँदाखेरि पनि हामीले एकै दिनमा सबै कुरा बुझेका थिएनौ। हामीले विश्वास गरेको वर्षौं भइसकेको हुन सक्छ र अझै पनि हाम्रो परिवर्तनको क्रम चाहिँ बुझ्ने, सिक्ने र आफूलाई परिवर्तन गर्ने क्रम चाहिँ निरन्तर अगाडि बढ़िराखेको हुन सक्छ। त्यसकारण हामी आफूले प्रभुलाई विश्वास गर्यौं भन्दैमा अब इमिडिएटली परिवारका सदस्यले पनि गरिहाल्नुपर्छ, उनीहरूले पनि यो कुरा बुझिहाल्नुपर्छ भनेर हामी उहाँहरूलाई हतारो लाउनु पनि सक्दैनौ, किनकि हरेकको आफ्नो प्रक्रिया हुन्छ। कुनै कुरा बुझ्ने, कुनै कुरा ग्रहण गर्ने हरेक मानिसको आफ्नो बुझाइ हुन्छ र यो कुरा को लागि समय लाग्न सक्छ। गलातीको पुस्तक यसको 6:9 भन्छ कि हामी भलाई गर्न नथाकौं किनकि उचित समयमा हामी के हो त कटनी गर्नेछौ, फसल कटनी गर्नेछौ। तपाईँले बाइबलमा यो खण्ड गएर हेर्न सक्नुहुन्छ। हाम्रो परिवारलाई प्रभुमा जित्नु पनि यो निरन्तर धैर्यता साथमा भलाइ गर्ने काम चाहिँ हामीले गरिरहनु पर्यो, होइन? हामीले ख्रिस्टले हामीलाई दिनुभएको आज्ञा अनुसारको जीवन जिउनु पर्यो। उहाँहरूप्रति गर्ने प्रेम, उहाँहरूप्रति गर्ने आदरको कुरामा हामी थाक्नु भएन, आफ्नो जीवनबाट सुसमाचार सुनाउने कुरामा हामी थाक्नु भएन र परमेश्वरले ठहर्याउनु भएको उचित समयमा हामी पक्कै पनि फसल कटनी गर्नेछौ। त्यो फसल चाहिँ तपाईँ र तपाईँको परिवारको विश्वास हो, जुन दिन उहाँहरूले पक्कै पनि तपाईँको जीवन हेरेर, तपाईँको जीवनद्वारा अभिप्रेरित भएर उहाँहरूले प्रभुलाई चिन्नुहुन्छ, ग्रहण गर्नुहुन्छ, त्यो तपाईँको फसल कटनी गर्ने समय हो। तर त्योभन्दा अगाडि धैर्यता साथ आफ्नो विश्वासमा डरो भएर, एकदम बलियो भएर चाहिँ तपाईँले आफ्नो जीवनलाई अगाडि लानु पर्यो। कहिलेकाहीँ तपाईँले वर्षौंसम्म प्रार्थना गर्नुपर्ने हुन सक्छ, वर्षौं वर्षौंसम्म। यस्ता थुप्रै उदाहरणहरू छन्, तपाईँको आफ्नै मण्डलीमा पनि होला, तपाईँले चिन्नुभएको व्यक्तिहरूको जीवनमा पनि तपाईँ निहालेर हेर्न सक्नुहुन्छ। कुनै व्यक्तिको परिवारमा एउटा चाहिँ यस्तो असल विश्वासी, यस्तो बलियो विश्वासी हुन्छ र उसले 10 वर्षदेखि, 20 वर्षदेखि, सम्भवतः 30-40 वर्षदेखि आफ्नो परिवारको लागि प्रार्थना निरन्तर प्रार्थना गरिराखेको हुन्छ र पनि त्यो परिवर्तनै हामी त्यो परिवारमा देखिराखेका हुँदैनौँ। कहिलेकाहीँ वर्षौं पनि लाग्न सक्छ, तर परमेश्वरले काम गरिरहनु भएको हुन्छ। हामीले नदेखे पनि, हामीलाई त ओहो यत्रो वर्षमा पनि उत्तर नआएको भन्ने जस्तो लागे तापनि परमेश्वरले तपाईँ र मेरो विश्वासको कारण हाम्रो परिवारमा, हाम्रो घरानामा काम गरिरहनु भएको हुन्छ। यस कारणले गर्दा तपाईँ एक्लो विश्वासी हुनुहुन्छ या परिवार चाहिँ फरक आस्थाको हुनुहुन्छ भन्दैमा हार नमान्नुहोस् र आफ्नो विश्वासमा नदगमगाउनुहोस्। प्रिय मित्र, एउटा कुरा चाहिँ हामीले एकदमै ध्यान दिनुपर्छ, बहसले होइन तर जीवनले परिवर्तन ल्याउँछ। बहस गरेर हामी कसैलाई जित्न सक्दैनौ, तर हामी कस्तो खालको जीवन जिराखेका छौ त्यो जीवन, त्यो आचरणले चाहिँ अरू मानिसहरूको हृदय परिवर्तन गर्न सक्छ। पहिलो पत्रुसको पुस्तक 3:1-2 एउटा सुन्दर शिक्षा छ, त्यहाँ विश्वास गर्ने पत्नीको जीवनले श्रीमानलाई पनि प्रभाव पार्न सक्छ भन्ने कुरा उल्लेख गरिएको छ। यसको अर्थ केवल श्रीमान श्रीमतीको सम्बन्धमा मात्र होइन, हाम्रो चरित्रले चाहिँ मानिसहरूसँग कुरा गर्छ, या हाम्रो चरित्र चाहिँ मानिसहरूको अगाडि बोल्छ। यदि हामीमा धैर्यता छ, नम्रता छ, क्षमा छ, सेवा गर्ने मन छ, हामी प्रेम गर्ने मन हामीमा छ भने मानिसहरूले येशूको प्रेम हाम्रो जीवनमा देख्न थाल्छन् र त्यही नै उनीहरूको लागि सुसमाचार बन्न सक्छ र तपाईँको जीवनबाट नै कसैले येशूलाई ग्रहण गर्न सक्छन् या विश्वास गर्न सक्छन्, अथवा येशूलाई चिन्ने उत्सुकता या भनौँ त्यो एउटा जिज्ञासा चाहिँ मनमा पलाउन सक्छ। त्यसकारण यदि तपाईँ परिवारमा एक्लो हुनुहुन्छ भने, अनि परिवारले तपाईँको आस्थाको विषयमा ख्यालठट्टा गर्छन् होला, मजाक गर्छन् होला, त्यो कुराले तपाईँलाई गाह्रो हुन्छ होला, तर त्यतिमै तपाईँ नथाक्नुहोस्, त्यतिमै नरोकिनुहोस्। तपाईँले सही कुरा छनौट गर्नुभएको छ, आफ्नो दौड पूरा गर्नुहोस्, विश्वासमा बलियो गरेर आफ्नो जीवनलाई अगाडि बढाउनुहोस् र बाँकी काम परमेश्वरको हातमा छोडिदिनुहोस्। उहाँले मानिसको हृदय कसरी परिवर्तन गर्नुहुन्छ त्यो हामी कसैले पनि जान्दैनौँ, कसरी चाहिँ कुन मानिसको जीवन कतिखेर परिवर्तन हुन्छ त्यो हामी जान्दैनौँ, तर हाम्रो विश्वासको कारण हाम्रो घराना बाँच्नेछ भनेर बाइबलमा लेखिएको छ। त्यसकारण हाम्रो विश्वास चाहिँ दह्रो हुनु पर्यो, हामी चाहिँ विश्वासमा एकदमै बलियो गरी खडा हुनु पर्यो, बाँकी काम परमेश्वरले नै गर्नुहुन्छ। प्रिय दिदी बहिनी, कार्यक्रम नारी आशाको आजको लागि हाम्रो निर्धारित समय सकिनै लागिसकेको छ। तपाईँहरूसँग कुरा गर्दै गर्दाखेरि समय कतिखेर बित्छ म थाहा पाउँदिन, किनकि यो कुरा गर्दै गर्दाखेरि म आफै पनि आशीषित भइराखेको हुन्छु, यो कुरा बोल्दै गर्दाखेरि मैले पनि आफ्नो जीवनमा गर्नुपर्ने कुराहरू थाहा गरिराखेको हुन्छु, र त्यो कुरा गर्दा गर्दै समय कतिखेर बित्छ म थाहा पाउँदिन। आज पनि मैले बिदा लिनुपर्ने बेला भइसक्यो, अर्को हप्ताको कार्यक्रम सुन्न नछुटाउनु होला। र कार्यक्रम तपाईँलाई कस्तो लाग्दैछ, कार्यक्रममा कस्ता विषयमा तपाईँ सुन्न चाहनुहुन्छ त्यो बारेमा पनि तपाईँले हामीलाई बताउन सक्नुहुन्छ। तपाईँको सल्लाह, सुझाव, प्रतिक्रिया, प्रश्न, तपाईँका गवाही, आशिषका कुराहरू सुन्नको लागि हामी सदैव आशावादी हुन्छौ। हस्त, आजको लागि कार्यक्रमबाट बिदा दिनुहोस्। अर्को हप्ता फेरि भेट हुनेछ। परमेश्वरले यहाँ सबैजनालाई आशिष दिनुभएको होस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847 0356 79 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813 30 06 90, फोन नम्बर 01-55-91-053, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: जय मसीह। म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज FM 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
2: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
3: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, समस्त मानव जातिको निम्ति धन्यको आशा अनि सांसारिक दौड़धूपको बीचमा थकित मानिसहरूको निम्ति प्रेमिलो शान्तिदाता महान परमेश्वर र मुक्तिदाता येशु ख्रीष्टको महिमाको आगमनको आशा दिन लक्षित रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिमा यहाँ हरेकलाई स्वागत छ। अहिलेलाई भने एउटा मिठो ख्रिस्टीय भजन सुनौ र त्यसपछि पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आजको वचन अध्ययन गर्नेछौ।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाई शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोता मित्रहरू, परम प्रभु येशू ख्रीष्टको नाममा जय मसीह। श्रोताहरू, यस अध्यायमा हामी क्रिश्चियनहरूलाई पापको खाडलमा हाल्ने दियावलसका प्रयत्नहरू र उसमाथि हामी कसरी विजय पाउन सक्छौ लगायत अन्य महत्वपूर्ण विषयहरूमा रही अध्ययन गर्नेछौ। आजको अध्याय शुरू गर्ने अगावै परमेश्वरमा एउटा प्रार्थना गरौं। हामीलाई अति नै प्रेम गर्नुहुने हाम्रो दयालु परमेश्वर पिता जो सृष्टिकर्ता हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। यो वचन जुन हाम्रो बीचमा आएको छ, धार्मिकता, प्रभु हामीलाई यो कमाउन हामी सक्दैनौँ, तर हामीलाई योग्य बनाउनुहोस् ताकि तपाईँले हामीलाई धार्मिकताको त्यो वस्त्र पहिराइदिएर हामी तपाईँको नजरमा पवित्र हुन सकौँ र आजको अध्ययन कार्यक्रममा तपाईँको उपस्थिति होस्। येशूको नाममा आमेन। मित्रहरू, क्रुसमाथि येशूले पूरा गर्नुभएको सिद्ध कार्यमा भएको ईश्वरीय सट्टापट्टाको तेस्रो काममाथि हाम्रो विजय आधारित छ। त्यस काममा धार्मिकताको निम्ति पापको विनियम गरिएको थियो। हामी मध्ये अधिकांश तथाकथित क्रिश्चियनहरूले बुझ्न असफल भएको यो अर्को सत्य हो। यस असफलताले हामी हाम्रो आत्मिक उत्तराधिकारको वंश पाउनबाट वञ्चित भएका छौं। सबैभन्दा पहिले हामीले पापहरू बहुवचन र पाप एक वचन बीचको फरक छुट्याउनु पर्दछ। पापहरू भनेको हामीले गरिसकेका पापपूर्ण कामहरू हुन्। हामीले गरिसकेका ती पापपूर्ण कामहरूको क्षमा होस् भने येशु दण्डित हुनुभएको थियो। हामीलाई पाप गर्न प्रेरित गर्ने दुष्ट शक्तिमाथि विजय प्राप्त नगरुन्जेलसम्म हाम्रो उद्धार पूर्ण हुँदैन। यसरी एसिया 53 प्रायश्चितको महत्वपूर्ण अध्यायमा हामीले हेर्नेछौं। यहाँ लेखिएको छ, तापनि उसलाई चकनाचुर र कष्टमा पार्न परमप्रभुको इच्छा थियो र परमप्रभुले उसको प्राणलाई दोष बलि चाहिँ बनाउनु भए तापनि उसले आफ्ना छोराछोरीलाई देख्ने र आफ्नो दिन बढाउनेछ र परमप्रभुको इच्छा उहाँकै हातमा उन्नत हुनेछ। येशूको पुनरुत्थानको विषयमा कति स्पष्ट अगमवाणी। उहाँलाई दोष बलि बनाएपछि धर्मशास्त्र भन्छ, दुःख कष्ट भोग्ने दासले आफ्ना छोराछोरीलाई देख्नेछ, आफ्नो दिन बढाउनेछ र परमप्रभुको इच्छा उसकै हातमा उन्नत हुनेछ। येशू मृत नै रहिरहनु भएको भए यस्तो हुन सक्दैन थियो। परमेश्वर पिताले येशूको प्राणलाई पाप बलि वा दोष बलि बनाउनु भयो। यस भनाइमा हामी हाम्रो ध्यान केन्द्रित गरौं। यसको महत्वपूर्ण शब्दोत्थानको विषयमा कति स्पष्ट अगमवाणी। उहाँलाई दोष बलि बनाएपछि धर्मशास्त्र भन्छ, दुःख कष्ट भोग्ने दासले आफ्ना छोराछोरीलाई देख्नेछ, आफ्नो दिन

नि सदा आफ्नो मनमा राख्नु पर्दछ। पुरानो करार अन्तर्गत कुनै मानिसले खास किसिमको पाप गरे भने उसले त्यसै अनुसारको बलि चढाउनु पर्थ्यो। त्यस पाप कर्मीले साँडे, बोका वा भेडा जे भए पनि आफ्नो बलिलाई पवित्र स्थानमा पुजारी कहाँ ल्याएर आफ्नो पाप स्वीकार गर्थ्यो। त्यसपछि उसले आफ्नो हात बलि दिइने पशुको टाउको माथि राख्थ्यो। उसको त्यस कार्यले उसबाट उसको पाप त्यस बलिमा सरी जान्थ्यो। त्यसरी पाप बलिमा सरी गएपछि उसले त्यस पशुलाई बलि दिएर आफूबाट होइन तर त्यस बलिबाट दण्ड उपर गर्थ्यो। यसरी त्यस बलिले एक अर्थमा त्यस मानिसको पाप कर्मको दण्ड चुकाउनु पर्थ्यो। यो सबै येशूलाई क्रुसमाथि किल्ला ठोकेर टाँगिँदा भएका सबै कुराको तस्विर हो। परमेश्वर पिताले आफ्नो पुत्रको प्राणमा मानव जातिका सारा पापलाई सारिदिनु भएको थियो। हामी कसैले यस कुरोलाई पूर्ण रूपले कहिले बुझ्न सक्दैनौं भने यसैले यस्तो भनेका छन्। परमप्रभुले उसको प्राणलाई दोष बलि चाहिँ बनाउनु भयो। यसको प्राण सम्पूर्ण मानव जातिका लागि पाप बलि बनाइयो। हामीले यसुको पूर्ण शुद्धता र पवित्रतामा ध्यान दियौं भने मानव जातिको निम्ति उहाँको प्राण दोष बलि बनाइनुको के कारण थियो सो हामी कहिले बुझ्न सक्दैनौ। हाम्रो चाहनामा, हाम्रो इच्छामा कहिले नघटेका घटना वा हामीले कहिले नगरेका कामका बारेमा मात्रै हामी सोच्न विचार गर्न सक्छौ। हामी आफ्ना केही खास सम्झनाहरूमा व्यग्रता र सायद घृणा पनि अनुभव गर्दछौ। अब तपाईँ सम्पूर्ण मानव जातिको सारा पापलाई परमेश्वरको निष्कोट पापरहित पुत्रले आफूमाथि उठाइ लगेको सत्यताका बारेमा सोच्नुहोस्। पापले भरिएको यस कचरोबाट पिउन उहाँ गेत्सेमेनीमा अनिच्छुक हुनुहुन्थ्यो। आफूमाथि लिन लागिरहनु भएको मानव पापको शारीरिक कष्ट भोग र डरलाग्दो आत्मिकी बोझ दुवैलाई विचार गरेर क्रिस्टले भन्नुभयो, हे पिता, तपाईँको इच्छा भए यो कचौरा मबाट हटाइदिनुहोस्। लुका 22:42। परमेश्वरलाई धन्यवाद छ, उहाँले त्यसपछि यसो भन्नुभयो, तर मेरो इच्छा होइन तपाईँको इच्छा पूरा होस्। यसरी हाम्रो प्रयासित किनेको थियो। अब हामी नयाँ करारतिर फर्कनु पर्दछ। दोस्रो ग्रन्थी 5:21 यसै 53:10 उद्धरण गरिरहेको छ भन्ने थाहा नपाइकन नै तपाईँले सायद त्यसलाई पढ्नुभयो। यहाँ लेखेको छ, हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुने अर्थात् येशूलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनु भयो। पापको विपरीत के हुन्छ? एक शब्दमा भन्नुपर्दा धार्मिकता हुन्छ। हामी उहाँको धार्मिकतासँगै धर्मी बन्न सकौं भनेर येशु हाम्रो पापसँगै पापी बनाइनु भयो। यो शङ्का लाग्दो विचार भए तापनि पूर्ण रूपले आत्मिक छ। हामीले असल हुने प्रयत्न गर्दैमा परमेश्वरको धार्मिकतामा हामी कहिले पुग्न सक्दैनौं। विश्वास मात्र एउटा यस्तो बाटो हो जसमा हिँडेर हामी परमेश्वरको धार्मिकतालाई आफ्नो बनाउन सक्छौ। हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर येशु हाम्रो पापसँगै पापी बनाइनु भयो। यस अविश्वसनीय कुरालाई हामीले विश्वास गर्नै पर्दछ। फेरि यो कस्तो अचम्मको प्रकाश! श्रोताहरू, उद्धार मात्रै होइन धार्मिकता पनि हो। यसैया पुस्तकको अर्को पदले यसका फलहरूको एउटा सुन्दर चित्रण प्रस्तुत गर्दछ। यहाँ लेखेको छ, म परमप्रभुमा साह्रै आनन्दित हुन्छु, मेरो प्राणले मेरो परमेश्वरमा आनन्द मनाउँछ, किनकि उहाँले मलाई उद्धारको पोसाक लगाइदिनु भएको छ र उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नु भएको छ। मित्रहरू, परमेश्वरले हाम्रो पापको फोहोर वस्त्र उठाइ लैजानु भयो र हामीलाई मुक्तिको वस्त्र लगाइदिनु भयो। मुक्तिको वस्त्रले ढाकिनु आश्चर्यजनक हुन्छ, तर यही नरोकिनुहोस्। परमेश्वर हामीलाई धार्मिकताको वस्त्रले पनि ढाक्न चाहनुहुन्छ। एउटा आधुनिक संस्करणले यसो भन्छ, उहाँले धार्मिकताको पोसाकले मेरो पूर्ण शरीर बेर्नु भएको छ। तपाईँले उद्धार पाउनुहुने मात्र होइन तर येशु ख्रीष्टमा परमेश्वरको धार्मिकताको वस्त्रले ढाकिनु पनि हुनेछ। अङ्ग्रेजी भाषामा यसको ठेट शब्द जस्टिफाइड हो। वचनको भाषामा जस्टिफाइड अर अथवा राइचियस दुवै शब्द एउटै मूलबाट आएका हुन्। जस्टिफाइडको अर्थ धर्मी तुल्याउनु वा

0: व्यक्त बनाइनुहुन्छ। हामी एउटा के कुरा मानौ भने निश्चित रूपले मृत्युको दण्ड सजाय हुने एउटा अपराधका लागि ब्रह्माण्डको सर्वोच्च अदालतमा तपाईँको मुद्दा सुनवाई भइरहेको छ। तपाईँ न्यायाधीशको फैसला पर्खी बस्नु भएको छ। अन्तत तपाईँ दोषी हुनुहुन्न भन्ने फैसला हुन्छ। मित्रहरू, धर्मी बनाइनुको अर्थ ठिक त्यस्तै हुनु। मेरो मुद्दाको सुनवाई स्वर्गीय अदालतमा भएको थियो। अदालतले म दोषी नभएको फैसला सुनाए, मैले छुटकारा पाएँ, म निर्दोष ठहरे, म धर्मी बनाइए। मानौ मैले कहिले पाप गरेको थिएन। डियाबलसले औंला ठडाएर मलाई दोषी भन्न सक्ने त्यस्तो कुनै थोक छैन। तपाईँ धर्मी हुनुहुन्छ भन्ने सत्य तपाईँलाई आत्मसात गराउने प्रयत्न म गरिरहेको छु। तपाईँ धार्मिकतामा हुनुहुन्न भन्ने बारेमा तपाईँ विरूद्ध कुनै पनि किसिमको लेखा स्वर्गमा देखिँदैन। त्यसैले तपाईँले ख्रिस्टमा विश्वास गर्नुभयो भने डियाबलसले तपाईँलाई कसै गरी पनि दोषी तुलाउन सक्दैन। अब हेरौं दोष विरूद्ध सुरक्षा। मानव विरूद्ध डियाबलसको पहिलो हतियार दोष हो। तपाईँलाई दोषी अनुभव गराउने कुनै मानिस वा कुनै थोकका बारेमा धेरै सतर्क हुनुहोस्। यो परमेश्वरबाट आउँदैन। पवित्र आत्माले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ। यो न 16:8 तर त्यो दोषबाट फरक छ। पवित्र आत्माले पापको लागि दोषी ठहराउनु भएपछि यसो भन्नुहुन्छ, तिमीले पापको यो काम गर्यो, खराब काम थियो, तिमीले त्यसको लागि क्षमा याचना गर्नु र त्यसको पश्चाताप गर्नु आवश्यक छ। हामीले यही काम गर्नुपर्दछ। तपाईँले एकपल्ट पाप स्वीकार र त्यसको पश्चाताप गरेर पुनर्जीवन प्राप्त गर्न खाँचो पर्ने थोकहरू पूरा गर्नु भएपछि यो विषय समाप्त हुन्छ। त्यसपछि तपाईँले यस्तो गर्नु पर्ने कुरो बाँकी थियो वा तपाईँले त्यस्तो गर्नुभएको थिएन भन्ने के बाँकी रहँदैन। तर तपाईँमा दोष छ भने तपाईँले गर्नुपर्ने काम पर्याप्त मात्रामा गर्नुभयो भने तपाईँ पूर्ण रूपले कहिले जान्नुहुन्न। सायद कसैले अनुभव गर्न सक्छ तपाईँले उहाँलाई सही तरिकासँग व्यवहार गर्नु भएन, त्यसैले उसले तपाईँबाट तिरस्कार र चोट पुर्याएको अनुभव गरिरहेको हुन्छ। त्यही पनि तपाईँले त्यस मानिसलाई के भन्नुहुन्छ वा उसका लागि के गर्नुहुन्छ त्यसको केही अर्थ हुँदैन र त्यो प्राप्त पनि हुँदैन। त्यस अवस्थामा पवित्र आत्माले काम गरिरहेको हुनुहुन्न, त्यो अर्कै ठाउँबाट आएको डियाबलसको शक्तिले गरेको काम हो। त्यसो भए तपाईँलाई दोषी बनाउने कुनै पनि थोक विरूद्ध सुरक्षाको पर्खाल खडा गर्नुहोस्। दोषी बन्नु भनेको क्रुसमाथि भएको कार्यलाई इन्कार गर्नु। यो कुरो पवित्र आत्माको विशिष्ट विश्वास भन्दा धेरै फरक छ। फेरि दोषको अन्त्य कहिले हुँदैन, यसमा निरन्तर बढोत्तरी भइरहन्छ। तपाईँले जे गरे पनि त्यो कहिले पर्याप्त हुँदैन। त्यसैले तपाईँलाई दोषी अनुभव गराउन डियाबलस निरन्तर प्रयत्नहरू गरिरहेमा तपाईँ यसैया 54:17 परमेश्वरले तपाईँलाई गर्नुभएको प्रतिज्ञामाथि उभिन सक्नुहुन्छ। यहाँ लेखिएको छ, तेरो विरूद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्न सक्ने छैन र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैँले नै दोषी ठहराउनेछस्। यो चाहिँ परम प्रभुको दासहरूको पैतृक सम्पत्तिको हक हो र मबाट तिमीहरूको दोष रहितको प्रमाण यही हो, परमप्रभु घोषणा गर्नुहुन्छ। आमेन। मित्रहरू, आजको यस महत्वपूर्ण कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। तपाईँ र तपाईँको परिवारलाई परमेश्वरले भरपूर रूपमा आशिष दिनुभएको होस्। तपाईँको दिनभरिको समय आशिषमय रहोस् भन्दै मलाई बिदा दिनुहोस्। जय मसीह।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा।
2: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट विदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौ। र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र मदिनालाई बिदा दिनुहोस्।

0: जय मसीह, म गायिका मेरिना तामाङ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश,
2: क्रिस्टियन आध्यात्मिक कार्यक्रम।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईहरू सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुशी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौं।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आस्थाको सन्देशमा स्वागत छ। कार्यक्रम आस्थाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशु ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशुको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशुलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात येशुलाई यस संसारमा पठाउनुभयो। येशु यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 13:36-43 पढ्न गइराखेको छु, जुन यस प्रकार छ। तब उहाँ भीडलाई छोडेर घरमा जानुभयो र उहाँका चेलाहरूले उहाँ कहाँ आएर भने, खेतको सामा बारे दृष्टान्तको अर्थ हामीलाई बताइदिनुहोस्। उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, असल बिउ छर्ने चाहिँ मानिसको पुत्र हो, खेत संसार हो, असल बिउ चाहिँ राज्यको सन्तान हो र सामा दुष्टको सन्तान हो। सामा रोप्ने शत्रु चाहिँ दियाबलस अर्थात शैतान हो, फसलको समय चाहिँ युगको अन्त हो, खेतालाहरू स्वर्गदूतहरू हुन्। जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ, युगको अन्तमा पनि त्यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ र पाप गर्न लाउने प्रत्येक थोक र दुष्ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछन् र उनीहरूलाई आगोको भट्टीमा फालिनेछन्, जहाँ मानिसहरू रुनेछन् र दारा खिच्नेछन्। तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्, जसको कान छ त्यसले सुनोस्। आजको सन्देशको शीर्षक छ परमेश्वरको राज्यका सन्तानहरू। परमेश्वरको राज्यको बारेमा मानिसलाई सिकाउन येशूले सामाको एउटा दृष्टान्त दिनुभयो। दृष्टान्तमा उहाँले एकजना मानिसको बारेमा बताउनु भएको छ, जसले आफ्नो खेतमा असल बिउ अर्थात गहुँ छर्यो। मानिसहरू सुतिरहेको बेला कोही शत्रु आएर गहुँको बीचमा सामा छरेर गयो, गहुँसँगै सामा पनि उम्रेर आयो। नोकरहरूले घरको मालिकलाई यसो भनेर सोधे, हजुर के तपाईँले आफ्नो खेतमा असल बिउ छर्नु भएको होइन, त्यहाँ सामा कहाँबाट आयो? मालिकले जवाफ दियो, कुनै शत्रुले त्यसो गरे होला, फसलको बेला म कटनी गर्नेहरूलाई म भन्नेछु, पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहुँ चाहिँ मेरो ढुकुटीमा राख। यस दृष्टान्तबाट येशूले आफ्नो बारेमा, परमेश्वरको राज्यको बारेमा र यस संसारको अन्तको बारेमा सिकाउनु भएको छ। येशूले यस दृष्टान्तबाट हामीलाई मुख्य 4 शिक्षा सिकाउनु भएको छ। पहिलो, असल बिउ। यहाँ येशूले परमेश्वरको राज्यको बारेमा सिकाउँदा गहुँको दृष्टान्त दिनुभएको छ। गहुँलाई असल बिउ भनिएको छ। असल बिउले परमेश्वरको राज्यको सन्तानलाई देखाउँछ। परमेश्वरको राज्यका सन्तान तिनीहरू हुन् जसले येशूमाथि विश्वास गरेका छन्। येशूमाथि भएको विश्वासद्वारा मानिसले उद्धार पाउँछ, अनन्त जीवन पाउँछ र परमेश्वरको राज्यमा प्रवेश गर्दछ। तर विश्वास हृदयबाट आउनुपर्छ। विश्वासको आधार येशूको मृत्यु र पुनरुत्थान हो। येशूले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मरे भने पनि जीवित हुनेछ, अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन। परमेश्वरको राज्यको बारेमा येशूले दिनुभएको दृष्टान्तमा उहाँले भन्नुभयो, असल बीउ चाहिँ राज्यको सन्तान हो र सामा दुष्टको सन्तान हो। सामा रोप्ने शत्रु चाहिँ शैतान हो। यसकारण यस दृष्टान्तबाट येशूले सिकाउनु भएको शिक्षा यो हो कि असल बीउ अर्थात परमेश्वरको राज्यको सन्तान बन्नुलाई मानिसले येशूमाथि विश्वास गर्नुपर्छ। दोस्रो, राज्यको प्रचार गर्ने मानिस। यहाँ येशूले भन्नुभयो, असल बीउ छर्ने चाहिँ मानिसको पुत्र हो। मानिसको पुत्र भन्नाले येशू आफै हुनुहुन्छ। येशूले संसारमा आएर परमेश्वरको राज्यको प्रचार गर्नुभयो। उहाँले भन्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। येशूको प्रचार सुनेर हजारौं मानिसहरूले उहाँमाथि विश्वास गरे र परमेश्वरको राज्यमा प्रवेश गरे। उहाँले परमेश्वरको राज्यको प्रचार गर्ने काम यसो भनेर आफ्ना चेलाहरूलाई दिनुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। संसारका सबै जातिहरूले येशूको सन्देश सुनन्, उहाँमाथि विश्वास गरून् र परमेश्वरको राज्यमा प्रवेश गरून् भन्ने परमेश्वरको योजना छ। त्यो योजना अनुसार अहिले पनि संसारभरि नै येशूको सुसमाचार प्रचार भइराखेको छ। हरेक दिन लाखौं मानिसहरूले येशूमाथि विश्वास गरिरहेका छन्। असल बीउ छर्ने मानिस तपाई पनि हुन सक्नुहुन्छ, जसद्वारा मानिसहरू परमेश्वरको राज्यमा आउन सक्छन्। सुसमाचार यो हो कि येशू संसारमा आउनुभयो र मानिसको मुक्तिको निम्ति आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँमाथि विश्वास गर्ने प्रत्येक मानिसले अनन्त जीवन पाउँछ र परमेश्वरको राज्यमा प्रवेश गर्दछ। तेस्रो, राज्यका सन्तानहरू। परमेश्वरको राज्यको बारेमा दृष्टान्त येशूले भन्नुभयो, स्वर्गको राज्य एकजना मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीउ छर्यो। खेतले संसारलाई देखाउँछ। संसारमा धेरै किसिमका मानिसहरू हुन्छन्। यहाँ मुख्य दुई किसिमका मानिसहरूको बारेमा बताइएको छ, पहिलो परमेश्वरको राज्यका सन्तानहरू, दोस्रो दुष्टका सन्तानहरू। परमेश्वरको राज्यका सन्तानहरू तिनीहरू हुन् जो येशूमा भएको विश्वासद्वारा नयाँ गरी जन्मेका छन्, जुन आत्माको जन्म हो। अर्को थरीका मानिसहरू जो परमेश्वरबाट टाढा छन्, जो शैतानको अधीनमा छन्, को राज्यको सन्तान हो, को दुष्टको सन्तान हो, को धर्मी हो, को पापी हो, कसले उद्धार पाएको छ र कसले पाएको छैन भनेर मानिसले बाहिरी रूप हेरेर छुट्याउन सक्दिएन। सबै एकै देखिन्छन्, जसरी गहुँ र सामा एकै देखिन्छन्। तर संसारका मानिसहरूमा जो परमेश्वरको राज्यको सन्तान हो, उसलाई निश्चय हुन्छ कि उसले येशूमा नयाँ जन्म पाएको छ। उसलाई थाहा हुन्छ कि ऊ संसारमा भए तापनि ऊ संसारको होइन। येशूले भन्नुभयो, यदि तिमीहरू यस संसारको हुँदा हौ त संसारले तिमीलाई आफ्नो ठानी माया गर्ने थियो, तर तिमीहरू यस संसारका होइनौ। यो संसार हाम्रो अस्थायी डेरा हो। एक दिन यो डेरा छोड्नु पर्छ। यो डेरामा रहन्जेल हामी जे गर्छौ त्यो मुख्य छ। हामीले जे निर्णय गर्छौ त्यो मुख्य छ। हामीले जुन बाटो रोज्छौ त्यो मुख्य छ। संसारमा भए तापनि येशूमा भएको विश्वासद्वारा प्रत्येक मानिस परमेश्वरको राज्यको सन्तान बन्दछ। बाइबलले भन्दछ, तर जतिले उहाँलाई अर्थात् येशूलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। चौथो, अन्तको दिन। फसलको समयलाई यहाँ अन्तको दिन भनिएको छ। येशूले भन्नुभयो, फसलको समय चाहिँ अन्तको दिन हो। खेतालाहरू स्वर्गदूतहरू हुन्। अनि फेरि येशूले भन्नुभयो, जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ, युगको अन्तमा पनि त्यस्तै हुनेछ। अन्तको दिन कहिले हुन्छ त्यो कसैलाई थाहा छैन, तर एक दिन निश्चय हुनेछ। येशू एक दिन फेरि आउनुहुनेछ र संसारको अन्त हुनेछ। त्यो अन्तको दिनमा मानिसहरू दुई भागमा छुट्टिनेछन्। एक भागका मानिसहरू जो पापमा जीवन बिताइरहेका हुन्छन्, शैतानको बाटोमा हिँडिरहेका हुन्छन्। जसलाई यहाँ सामा भनिएको छ, तिनीहरू आगोको भट्टीमा फालिनेछन्, तिनीहरू रुनेछन्, डाँडा खिच्नेछन् र समय विलाप गर्नेछन्। तर अर्को भागका मानिसहरू जो येशूमा भएको विश्वासद्वारा परमेश्वरको राज्यको सन्तान भएका छन्, तिनीहरू रमाउनेछन् र महिमित रूप लिनेछन्। यहाँ यसरी लेखिएको छ, तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्, अर्थात् परमेश्वरको राज्यमा प्रवेश गरेकाहरू सदा सर्वदै परमेश्वरसँग रहनेछन्। परमेश्वरको राज्यका सन्तानहरूको सम्बन्धमा हामीले मुख्य चारवटा शिक्षा सिकेका छौँ। पहिलो, असल बिउ। दोस्रो, राज्यको प्रचार गर्ने मानिस। तेस्रो, राज्यका सन्तानहरू। चौथो, अन्तको दिन। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसोको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नु भएको छैन भने उहाँले तपाईँलाई प्रेम साथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसमाथि विश्वास गरेर साँचो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गर्नु। येशूको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: यदि जयमसी यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आकर्षित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बलियो बनाउन अझ धेरै मदत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमसी। ए साँची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-865, 5590-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org, फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक MOS नेपाल 2006।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: प्रार्थना यस्तो मार्ग हो, जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
3: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ वॉरियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. In Sudan, Islamists within the government campaign against Christians. Churches are continuously attacked by radical Islamists. Recently, several churches were the target of an unjust attack. Following the attack, the pastors were ordered to appear in court to respond to false accusations made against them. Although they face intense opposition and pressure from authorities, these pastors have remained unwavering in their faith. One of the pastors courageously responded, "We trust God, knowing that nothing will be successful in stopping the ministry." Praise God for the boldness of the church leaders in Sudan. Pray God would continue to grant them courage in the face of opposition.
2: I will not let my brothers and sisters suffer in silence, nor would I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तर बिन्ती.
4: जय मसीह. नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा. कार्यक्रम अन्तर बिन्ती लिएर प्राविधिक मित्रसँगै म ज्ञान उपस्थित भइसकेका छौं हामी, र केही समय चाहिँ म तपाईँहरूलाई केही प्रार्थनासँग सम्बन्धित उत्साहका कुराहरूबाट उत्साह दिन चाहन्छु. हामी प्रार्थना गर्ने व्यक्तिहरू हौ, अथवा भनौ हामीमा एउटा आशा छ, त्यो आशा चाहिँ परमेश्वरमा छ, र हामीले चाहिँ हाम्रो जुन प्रकारको प्रार्थना गरिरहेका हुन्छौं, हाम्रो जीवनमा हामीले विभिन्न किसिमका कुराहरूसँग सम्बन्धित प्रार्थना गरिरहेका हुन्छौं, र प्राय हामीले प्रार्थना गर्ने भनेको चाहिँ तपाईँ हामीले केही आपद विपद पर्दा अथवा गाह्रो हुँदा अथवा भनौँ राम्रो हुँदा फेरि पनि हामी प्रार्थना गर्छौ. प्रार्थना गर्नको लागि हामीलाई कुनै विषयहरू नै चाहिन्छ भन्ने कुराहरू पनि छ, तर प्रार्थना गर्नको निम्ति सधैँभरि परमेश्वरसँग कुराकानी गर्ने एउटा माध्यम प्रार्थना भएको कारणले गर्दा हर समय तपाईँ र मैले प्रार्थना गर्न सक्छौ. आज मैले तपाईँहरूको बीचमा चाहिँ विश्वासको जाँच हुँदा चाहिँ हामीले प्रार्थना गरेका छौँ कि छैनौ भन्ने कुरामा म तपाईँहरूसँग कुराकानी गर्न गइरहेकी छु. हामीले उत्पत्तिको पुस्तकमा हेर्छौ भने पनि अब्राहमको जीवनमा विश्वासको जाँच भएको छ, र बाइबलमा हामी पढ्ने हो भने चाहिँ अब्राहमलाई विश्वासको पिता भनेर पनि चिनिन्छ. उनले परमेश्वरमाथि यस्तो विश्वास गरेका छन् कि जुन विश्वासले आज तपाईँ र मेरो विश्वासलाई पनि टेवा पुगेको छ. तपाईँ र म पनि परमेश्वरलाई विश्वास गर्नको निम्ति त्यो विश्वासले हामीलाई धेरै ठुलो महत्वपूर्ण कुरा चाहिँ सिकाएको छ, र कहिलेकाहीँ चाहिँ भनौँ न हाम्रो जीवनमा चाहिँ कतिवटा कुराहरू आउँछन् होइन, अरूले एकदमै राम्रोसँग गरेको हामीले चाहिँ गर्न नसकेको, अथवा भनौँ अरू चाहिँ एकदमै राम्रो भएको हामी आफूलाई चाहिँ नराम्रो स्थानमा पनि हामीले राखिरहेका हुन्छौँ. म त गर्नै सक्दिनँ कि के हो, अथवा यो हो कि त्यो हो कि भनिरहेका हुन्छौँ होइन, र अरूले गरेको देख्दा हामीलाई अचम्म लाग्छ, रहर लाग्छ कतिपटक, किन ममा भएन, उमा मात्रै किन राम्रो, उसको सुन्दा फेरि किन यति राम्रो भन्ने कुराहरू हामी गर्छौँ होइन. त्यो गर्दा गर्दै कतिपटक हामी अरूको जस्तो बन्ने पनि प्रयास गर्छौँ, अलिअलि बन्छौँ पनि कतिपटक. राम्रो कुराको देखासिकी गर्नु राम्रो पनि हुन्छ, तर हामीले बाइबलमा हेर्छौँ भने चाहिँ आसाप भन्ने व्यक्तिले चाहिँ राम्रो कुरा नभएर नराम्रो कुराको देखासिकी गर्न लागेका छन्. विश्वासको जाँच चाहिँ त्यहाँ पनि हुन्छ होइन. हामीले चाहिँ भन्छौँ र 73:1-11 यो कुरालाई पाउन सक्छौ, र आसापले जुन कुराको देखासिकी गरे, उनले नराम्रो कुरामाथि आफ्नो आँखा लगाए, र नराम्रोहरू कुनै परिश्रम नै नगरिकन धनी भएको अल्छीहरू होइन, र समाजमा धाक जमाएर खाएको देखे, आफू चाहिँ सोझो जीवन जिएर खान पनि राम्रोसँग नपाएको र स्वास्थ्य उपचार पनि राम्रो नपाएको निष्कर्षमा उनले निकाले भनौँ न. त्यो समयमा अरूले चाहिँ एकदम केही पनि नगरिकन होइन, र इमान्दार नभइकन पनि राम्रो जीवन जिइरहेको, तर आफू चाहिँ एकदमै भनौँ न कष्टकर जीवन जिइरहेको उनले बुझे. यो कुरा तपाईँ मेरो जीवनमा पनि लागू हुन सक्छ, र नराम्रैहरूकै फलिफाप अथवा भनौँ अलिकति भलाइ नचाहने व्यक्तिहरूको फलिफाप हुने उनले बुझे. यसरी गलत कुरामा आफ्नो दृष्टि लगाएकोले उनको परमेश्वरमाथिको विश्वास र भरोसा चाहिँ डगमगायो. उनको विश्वासको जाँच भयो, परीक्षा आयो, उनी विश्वास र धार्मिकताको बाटोबाट पतन हुने अवस्थामा पुगे. र नराम्रोहरूलाई राम्रो नै भइरहेको छ भनेर सोच्नु नै उनको गल्ती थियो। तर जब उनी परमेश्वर कहाँ गए, हामी त्यहाँनिर हेर्न सक्छौ, तब उनले साँचो कुरा बुझेर होस सम्हाले अनि पतन हुनबाट जोगिए। हामीले गलत कुरामा मन लगाएका छौं र गलत निष्कर्ष निकालेका छौं भने हामी पतनको बाटो हिँडिरहेका छौं भने हामीले बुझ्नुपर्छ। हाम्रो नमुना नराम्रा कुराहरू हुनै सक्दैनन्। हाम्रो नमुना प्रभु येशु ख्रिस्ट हुनुपर्छ। हामीले नराम्रोलाई होइन तर येशूलाई हेर्नुपर्छ र आफ्नो विश्वासलाई बचाइराख्नुपर्छ भनेर हिब्रूको पुस्तक 12:2 पनि हामीलाई बताउँदछ। त्यो कारणले गर्दा आज यो समय तपाईँ र मेरो प्रार्थना चाहिँ परमेश्वर पिता नराम्रो कुरातिर हेर्न र त्यसमा मन लगाउनबाट मलाई बचाउनुहोस्, म येशूलाई हेर्न सकूँ भन्ने प्रार्थना चाहिँ तपाईँ र मेरो हुन सकोस्। किनकि हामीलाई कहिले काहीँ देख्दा फेरि होइन जसले नराम्रो गरेको छ, जो नराम्रो गर्छ त्यसको फलिफाप भएको हामी देख्न सक्छौँ। जहाँ पाप त्यही फलिफाप भनेर पनि संसारको व्यक्तिहरूले कतिपटक होइन संसारमा भनेको हामी देख्छौँ। हामी मानिसहरू हौ, संसारमै छौँ, व्यक्तिहरूकै बीचमा छौँ, तर हाम्रो परमेश्वरको न्याय फरक छ, हाम्रो परमेश्वरको हेराइ फरक छ। त्यो कारणले गर्दा फेरि पनि भन्न चाहे हामीहरूको प्रार्थना चाहिँ यो साँझ यस्तो प्रकारको होस् कि परमेश्वर पिता नराम्रो कुरातिर हेर्न र त्यसमा मन लगाउनबाट मलाई बचाउनुहोस्, म येशूलाई हेर्न सकौँ। येशूले कहिले पनि नराम्रो कुराहरू गर्नु भएन, येशूले कहिले पनि अरूको देखासिखी गर्नु भएन। पिताको आज्ञालाई जहिले पनि उहाँले मान्नुभयो। थुप्रै कुराहरू थिए उहाँको अगाडि, चोरी डकैतीका कुराहरू थिए, अरूलाई दुःख दिने व्यक्तिहरू थिए, छिनमै मन बदल्ने व्यक्तिहरू थिए, धोका दिने व्यक्तिहरू थिए, विभिन्न किसिमका व्यक्तिहरू थिए, अरूको लहीलहीमा लाग्ने व्यक्तिहरू थिए। तर उहाँले चाहिँ जहिले पनि त्यो कुरालाई सिक्नुको सट्टा परमेश्वरको वचनलाई, पिताको वचनलाई अँगालेर अगाडि बढे र जुन उद्देश्यको साथ परमेश्वरले येशूलाई संसारमा ल्याउनु भएको थियो त्यो कुरा चाहिँ येशूको जीवनबाट पूरा भएको हामी देख्छौ। त्यो कारणले गर्दा आज हाम्रो प्रार्थना चाहिँ येशूलाई हेर्न सक्ने प्रार्थना होइन, येशूलाई हेर्न सकौँ भन्ने प्रार्थना चाहिँ हाम्रो हुनुपर्छ भन्ने उत्साह यो समयमा तपाईँहरूलाई दिन चाहन्छु। र आगामी समयमा पनि यस्तै यस्तै प्रार्थनासँग सम्बन्धित उत्साहका कुराहरू लिएर म आउने नै छु। अहिले भने तपाईँहरूबाट बिदा हुन चाहन्छु। नमस्कार। तपाईँको यो साँझको समय आशिषमय रहोस्।

0: गुड न्युज एफएम 105.1
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनाम नगर, काठमाडौँ।
7: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाइ, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554402, 98143554402 र 98103364006, 98103364006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित। होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला, प्रस्तुता सुश्री थिङको साथमा हरेक आइतबार बेलुका 4:30 5 बजेसम्म सुन्न नभुल्नुहोला।
8: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

힘을 드리는 마리키!

विश्वासको सार म विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृजनामाथि अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो कन्या मरियमदेखि जन्मनुभयो पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो क्रुसमा टाँगिनुभयो मारिनुभयो अनि गाडिनुभयो आत्मलोकमा उत्रनुभयो तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो स्वर्गमा चढ़ी जानुभयो सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ म विश्वास गर्दछु पवित्र आत्मामाथि पवित्र विश्व मण्डलीमाथि पवित्रहरूको संगतिमाथि पाप मोचनमाथि शरीरको पुनरुत्थानमाथि र अझम्बरी

श्रोतावृन्द, हाम्रो आजको रात्रिकालीन प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। हवस् त, जय मसी, तपाईँको आजको रात आशिषमय बितोस्। तर www.goodnewsfm.com.np मा भने अनलाइनका श्रोताले रातभर हाम्रो गुड न्यूज एफएम रेडियोलाई सुन्न सक्नुहुनेछ।